0: दिने सेवाहरू
1: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
0: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
1: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
1: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
1: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
0: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्डा हुने
1: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
0: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478260001
3: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
4: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
5: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
6: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
7: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
9: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
10: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082560734 र 082560138
11: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्
12: डाक्टरद्वारा दिइने सेवाहरू
11: सुगर रोग सम्बन्धी उपचार
12: हर्मोन सम्बन्धी समस्याको उपचार
11: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
12: हुनबाट पनि नाम दर्ता गर्न
13: बिरामी जाँच्ने मिति यही असार 28 गते आइतबार
14: सम्पर्क विक्ल फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082590410 मोबाइल नम्बर 98478829913 र 98095012871

0: निकाल्ने,
1: खाली ठाउँमा दाँत भर्ने,
0: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
1: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
0: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
2: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
3: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: अन्य सेवाहरू,
4: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30-145, 98478-30-153 र 98649-41-944।
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
9: उपचार हुने रोगहरू
8: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
9: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
8: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
9: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
8: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
9: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
8: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, घोराही 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61-694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
2: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
2: भर्ना सम्बन्धी सूचना।
3: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
2: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
4: सम्पर्क फोन नम्बर 082-563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
10: सीता के भो तिमलाई घुम्सेर बसेछौ
11: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
10: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ

0: त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
1: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
2: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
3: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
2: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
4: अम्बिकेश्वरी मन्दिर संरक्षण तथा प्रवर्धन समितिको मिति 2083/3/16 निर्णय अनुसार अम्बिकेश्वरी मन्दिर परिसरमा अब 2083/84 लागि फोटोग्राफी व्यवसाय सञ्चालन गर्न इच्छुक व्यवसायीबाट तपसिल अनुसार सिलबन्दी टेन्डर निवेदन पूर्ण आह्वान गरिन्छ।
5: मिति 2083 यही असार 23 गते बिहान 8 बजेसम्म निवेदन दिइसक्नु पर्नेछ। निवेदन फारम मन्दिर सचिवालयले उपलब्ध गराउनेछ।
4: निवेदनका साथ नेपाल सरकारको सम्बन्धित निकायमा फर्म दर्ता गरेको प्रमाण, कर दर्ता गरेको प्रमाण र प्रोप्राइटरको नागरिकता प्रमाणको प्रतिलिपि पेश गर्नुपर्नेछ।
5: मिति 2083 यही असार 23 गते बिहान 8 बजेसम्म आएका निवेदकहरू र मन्दिर समितिको सहमतिमा मिति र समय तय गरी टेन्डर खोलिनेछ।
4: न्यूनतम बोल कबोल रकम ₹10,00,000 कायम गरिएको छ। गोप्य बोल कबोलमा सबैभन्दा बढी रकम हाल्ने फर्मसँग आवश्यक सम्झौता गरी उक्त फर्मलाई टेन्डर प्रदान गरिनेछ।
5: सचिव दामोदर भूषाल,
4: अम्बिकेश्वरी मन्दिर संरक्षण तथा सम्वर्धन समिति, घोराही उपमहानगरपालिका 18 अम्बापुर।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987741।
10: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
11: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
12: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
13: काया कैरनका साथमा
12: किसान पाइप प्रोडक्ट प्रणाली,
13: राष्ट्रको शान किसान,
12: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
13: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
12: देशका धेरै ठाउँमा पानी पर्यो, कास्की र लमजुङमा पछिल्लो 6 घण्टामा सबैभन्दा धेरै वर्षा, पश्चिमका केही जिल्लामा बाढ़ीको जोखिम, भोलिसम्म नै पानी पर्ने सम्भावना, मौसम वर्षा र बाढ़ीमा पूर्वानुमान सफल भइरहे पनि पहिरोको पूर्वानुमानमा चुनौती।
14: हिजोसम्म हरियो रुख थियो, आज 81 भइलायो, ठाडो सोझो रुख थियो त्यो ढल्के पर्यो, ढोका लाग्न गाह्रो हुन थाल्यो, जमिन चर्केको धाँजा फाटेको अलिक बढ्यो, पानीको मुहान 81 बढ्यो अथवा सुक्यो भने पहिरो जाने सम्भावना हुन्छ।
13: पेट्रोलमा प्रति लिटर 20 तथा डिजल र मट्टी तेलमा 30 रूपियाँले भाव घट्यो, खाना पकाउने ग्यास पनि सस्तियो।
12: नेपाली चिया दुई महिना पछि भारत निर्यात हुन थाल्यो। परीक्षण प्रतिवेदन पाँच दिनमा दिने।
13: अमेरिकाबाट डिपोर्ट भएका 146 भेनेजुएली बसेको होटल नै भूकम्पमा ढल्यो। धेरै जसोको अवस्था अझै थाहा हुन सकेन।
12: र फ्रान्स र नर्वे विश्वकप फुटबलको अन्तिम सोह्रमा अहिले पाउने 7 बजे मेक्सिको र इक्वेडरले खेल्दै।
15: प्राविधिक शिक्षा आजको आवश्यकता।
12: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
15: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
12: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर।
15: फोन 01-5121-5100 97-4-18-20-96।
12: वेबसाइट www.nec.edu.np।
16: हरेक वर्ल्ड कप यो वर्ल्ड कप नै गरोस् सेलिब्रेट। मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक। वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
17: हिमस्टार फर अ कम्प्लिट होम।
18: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
19: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
20: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
13: काया कैरनमा अब खबरको सिलसिला। शुरूमा देशका धेरै जसो ठाउँमा पानी परिरहेको खबर। देशका धेरै जसो ठाउँमा पानी परिरहेको छ। सबैभन्दा धेरै पछिल्लो विवरण अनुसार कास्की, लमजुङ, दाङ र सिन्धुपाल्चोकमा पानी परेको छ। पछिल्लो 6 घण्टामा कास्की र लमजुङमा सबैभन्दा धेरै 67 मिलिमिटरसम्म वर्षा मापन भएको छ। त्यस्तै दाङ र सिन्धुपाल्चोकमा 40 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँके, बर्दिया र कैलाली भएर बहने साना नदीमा बाढ़ी बढ़िरहेकोले नदी आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई आज दिनभर नै सतर्क रहन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ। काठमाडौँ उपत्यकामा पनि गएरातीदेखि हल्कादेखि मध्यमसम्मको पानी परिरहेको छ। आज कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी र तराई भागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ भने वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा बागमती प्रदेशको पहाड़ी भागका 1-2 ठाउँमा पनि ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका केही ठाउँमा ठूलो वर्षा तथा अरू एक दुई ठाउँमा पानी पर्ने सम्भावना रहेकोले आवश्यक पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ। हिजोदेखि नै पानी पर्ने क्रम शुरू भएको हो। गएको असार 5 गते पूर्वी भागबाट प्रवेश गरेको मनसून हिजोदेखि देशभर फैलिएको मौसम विज्ञान विभागले जनाएको छ। औसत मिति जून 13 तारीक भन्दा 6 दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसून देशभर फैलिन 12 दिन लागेको हो। सामान्यतया नेपालमा प्रवेश गरेपछि देशभर फैलिन 1 हप्ता लाग्ने गरेकोमा यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा पुगेपछि मनसून केही कमजोर भएको थियो। अब भने देशका सबै जसो भागमा पश्चिमी वायुको प्रभाव हटेर मनसूनको प्रभाव शुरू भएको छ।
14: हिजोसम्म हरियो रुख्यो, आज 81
12: भइरहेको छ। गृह मन्त्रालय अन्तर्गतको विपद पोर्टलका अनुसार बितेको 5 वर्षमा 2000 भन्दा धेरै पहिरोका घटना हुँदा
13: सबै भागमा पश्चिमी वायुको प्रभाव हटेर मनसूनको प्रभाव शुरू भएको छ।
0: पछिल्ला वर्षहरूमा पहिरोका कारण हुने जनधनको क्षति बढ़िरहेको छ। गृह मन्त्रालय अन्तर्गतको विपद पोर्टलका अनुसार बितेको पाँच वर्षमा 2000 भन्दा धेरै पहिरोका घटना हुँदा 700 भन्दा धेरै मानिसको ज्यान गएको छ। 100 जना भन्दा धेरै बेपत्ता र 600 जना भन्दा धेरै घाइते भएका छन्। 6000 भन्दा धेरै पशु चौपाया मरेका छन्। व्यक्तिगत समिति भोजेन्द्र बस्नेतबाट सुनौ।
21: मनसून शुरू भएपछि धेरैको चासोमा पर्ने समाचार मौसम सम्बन्धी हो। पछिल्ला वर्षहरूमा मौसम, वर्षा र बाढ़ीको पूर्वानुमान धेरै मिल्ने गरेकाले यसप्रति चासो पनि बढ़ाएको छ। पूर्व जानकारीकै कारण बाढ़ी, आकस्मिक वर्षा लगायतबाट हुने क्षति निकै घटाएको पनि छ, तर पहिरोमा भरपर्दो पूर्वानुमान गरेको पाइँदैन। के यसको लागि प्रविधि नभएकै हो त? पूर्व सूचना प्रणालीका जानकार दिननाथ भण्डारी।
22: सामान्य एउटा प्रिन्सिपलमा भारी वर्षा भयो भने चाहिँ पहिरो जाने सम्भावना हुन्छ, सतर्क हुनुपर्छ भन्ने चाहिँ केही अवधारणाहरू छन्। तर जसरी बाढ़ीको पूर्वानुमान जति भरपर्दो छ, पहिरोको त्यस्तो छैन, किनभने जमिनको प्रकृति अनुसार फरक छ। थोरै पानी परिरहेको बेला पनि पहिरो जान्छ, ठूलो पानी परिरहेको बेला पनि पहिरो नगएको अवस्था छ। र पहिरोलाई अनुगमन गरेर मेसिन राखेर अब पहिरो जान्छ ल भाग भनेर साइरन बजाउन सक्ने खालको प्रविधि चाहिँ मलाई भन्नुहुन्छ भने भएको छैन। पहिरो गइरहेका ठाउँमा त पहिरो जान्छ, त्यहाँ मेसिन राखेर अब यहाँनिर झर्छ भन्नुले अर्थ राख्दैन। अब जहाँ पहिरो जाने सम्भावना देखिन्छ तर अहिले गइरहेको छैन, त्यस्तो ठाउँमा राखेर चाहिँ सैद्धान्तिक रूपमा यो सम्भव छ, तर व्यावहारिक रूपमा हामीलाई काम लाग्ने खालको प्रविधि भइसकेको अवस्था छैन।
21: प्रकोप पूर्व तयारी सञ्जाल डिपिनेटका प्राविधिक सल्लाहकार समेत रहनुभएका भण्डारीका अनुसार भौगोलिक विविधताका कारण पनि पहिरोको पूर्वानुमान कठिन छ। सक्रिय अवस्थाको पहिरोमा गरिने पूर्वानुमानले जनधनको क्षति घटाउन धेरै अर्थ राख्दैन, तर यसअघि पहिरो नगएको ठाउँमा पनि पहिरो जाँदैछ भने त्यहाँ केही संकेतहरू भने देखिन सक्छन्। स्थानीय बासिन्दा र त्यस क्षेत्रमा बसेर काम गर्नेहरूले त्यस्ता संकेतहरू ख्याल गर्ने हो भने पहिरो जाँदैछ भनेर पहिले थाहा पाउन सक्ने भण्डारी बताउनुहुन्छ।
22: हिजोसम्म हरियो रुख थियो, आज एक्कासी ओइलायो भने त्यहाँ पहिरो जान सक्ने सम्भावना हुन्छ, किनभने तल जमिन चल्यो, त्यसका जरा चुडे, त्यसले गर्दा रुखहरू ओइलाउँछन्। र ठाडो सोझो रुख थियो, त्यो ढल्के पर्यो भने पहिरो जाने सम्भावना हुन्छ। ढोका लाग्न गाह्रो हुन थाल्यो, जमिन चर्केको, ढाँचा फाटेको अलिक बढ्यो, जमिन हिँड्दाखेरि दबदब भयो, पानीको मुहान छ तर एक्कासी धमिलो आयो, पानीको मुहान सानो थियो एक्कासी बढ्यो, अथवा पानीको मुहान एक्कासी सुक्यो, यस्ता संकेतहरू चाहिँ पहिरो जान सक्ने संकेत हुन्। तर यी संकेत सबै ठाउँमा उपलब्ध हुन्छन् भन्ने छैन।
21: पहिरो विशेष गरी दुई प्रकारको हुन्छ, एउटा प्राकृतिक जसका पूर्व संकेतहरू केही स्पष्ट हुन्छन् र अर्को मानवीय क्रियाकलापबाट सृजित। विशेष गरी सड़क बनाउँदा पहिरोको जोखिम बढ़ेको छ भने मानिसले गर्ने खेती, बाँध निर्माण लगायतका अरू कारणले पनि पहिरो जान सक्छ। यस्तो पहिरोमा संकेतहरू कम स्पष्ट हुन्छन् वा देखिँदैनन् पनि। यदि पूर्व संकेतहरू देखियो भने चाहिँ मानिसलाई सुरक्षित ठाउँमा पुग्न कतिको पर्याप्त समय हुन सक्छ त?
22: धेरै जसो चाहिँ रहन्छ होइन, किनभने पहिरो धेरै ठूलो क्षेत्रमा त जाँदैन होइन, त्यो भएर यस्तो संकेत देखिन साथ सुरक्षित ठाउँमा जाने भाग्ने उपायहरू हुन्छ, तर हामीले कहिलेकाहीँ त्यो थाहा पाउँदा ढिलो भइसक्यो हुन्छ कि, त्यसो भएर हुँदा हुँदै जान्छ। कहिलेकाहीँ कस्तो घटना छ भने सिन्धुपाल्चोकमा पहिरोको जोखिम छ भनेर राति बाहिर सुत्नुभयो, तर बिहान बाख्रालाई घाँस हाल्न जाँदा पहिरोमा पर्नुभयो, यस्ता उदाहरण छन्। त्यसैले सधैँभरि संकेत दिइरहेन कि।
21: बर्खायाममा पहिरोको जोखिम धेरै हुने भएकाले सम्पर्क गर्न सुरक्षा निकाय वा उद्धार टोलीहरूको फोन नम्बर राख्नुपर्छ। यस्तै नजिकको सरकार पालिकाहरूले जोखिम र सतर्कता अपनाउने विषयमा आफ्ना क्षेत्रका बासिन्दालाई जानकारी गराउनुपर्छ।
23: पहिरो सहित मनसून जन्य विपदको विषयमा विपद विज्ञ दिननाथ भण्डारीसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा इन्धनको भाव घटेको सँगै अरू खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
24: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
2: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले देशका धेरै ठाउँमा पानी पर्यो। कास्की र लमजुङमा पछिल्लो छ घण्टामा सबैभन्दा धेरै वर्षा मापन, भोलिसम्म नै पानी पर्ने सम्भावना। बाँके, बर्दिया र कैलालीको नदी आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई आज दिनभर सतर्क रहन आग्रह। मौसम, वर्षा र बाढ़ीमा पूर्वानुमान सफल भइरहे पनि पहिरोको पूर्वानुमानमा चुनौती लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। नेपाल आयल निगमले इन्धनको भाव घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गैराति 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मर्ती तेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाव घटाएको हो। निगम संचालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजेल र मर्ती तेलमा प्रति लिटर 30 रूपियाँ र आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँले घटाउने निर्णय गरेको छ। यो सँगै पहिलो वर्ग 4 आली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 194 रूपियाँ 50 पैसा, डिजल र मर्ती तेल 192 रूपियाँ 50 पैसा, दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजल र मर्ती तेल 194 रूपियाँ तथा तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रति लिटर 197 रूपियाँ तथा डिजल र मर्ती तेलको भाव 195 रूपियाँ कायम भएको छ। आईओसीबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा 15 रूपियाँ 9 पैसा, डिजेलमा 29 रूपियाँ 46 पैसा, हवाई इन्धनमा 29 रूपियाँ 42 पैसा र ग्यासमा समेत मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो। त्यसै गरी खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर 2060 रूपियाँ पर्नेछ। यसअघि ग्यासको मूल्य 2160 रूपियाँ रहेको थियो। यसै गरी आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रति लिटर 229 रूपियाँ कायम भएको छ। अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य काठमाडौँको लागि प्रति किलो लिटर 265 अमेरिकी डलरले घटाएर 1566 डलर कायम गरिएको छ। पोखरा र भैरवाको अन्तर्राष्ट्रिय हवाई इन्धनको हकमा भने निगमले ब्रेक इभन पोइन्ट अर्थात नाफा घाटा नहुने बिन्दुमा बिक्री मूल्य कायम गरेको जनाएको छ। जस अनुसार अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य पोखरामा 1100 डलर र भैरवामा 1085 डलर तोकिएको छ।
1: झण्डै दुई महिनादेखि अवरूद्ध नेपाली चियाको निर्यात हिजोदेखि भारतमा शुरू भएको छ। काँकडभिट्टा नाकाबाट इलाम टी र समर भ्यालीका दुई ट्रक चिया हिजो भारत निर्यात भएको मेची वनसार कार्यालय काँकडभिट्टाले जनाएको छ। चिया बोकेका ट्रकहरू भारततर्फ जान थालेसँगै उद्योगीहरू उत्साहित बनेका छन्। सूर्योदय अर्थोडक्स टी प्रोडक्ट्स एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले भन्नुभयो, नेपाली चियालाई भारतीय वनसारले निर्वाध पास गरेको छ। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले काँकडभिट्टा नाका बाट चिया बोकेका गाड़ी भारतको पानी ट्याङ्कीतर्फ पठाएको बताउँदै चिया निर्यातमा देखिएको अवरोध क्रमशः हट्दै गएको बताउनुभयो। अहिले इलामको अर्थोडक्स चिया मात्र निर्यात भएको छ, केही समयपछि झापाको सीटीसी पनि जान्छ। उहाँले भन्नुभयो, उहाँका अनुसार वायरहरूलाई चियाको नमूना पठाइसकिएको छ, उनीहरू हाम्रो चिया किन्न आतुर देखिएका छन्। उहाँले भन्नुभयो, नेपाली चिया मुख्य रूपमा भारतको सिलीगुड़ी र कोलकाताका बजारमा बिक्री हुने गरेको छ। चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार पहिले भारतले सबै खेपको नमूना परीक्षण गर्ने व्यवस्था गरेको थियो, अहिले 20% खेपमा मात्रै ऱ्याण्डम नमूना परीक्षण गर्ने सहमति भएको छ। परीक्षण प्रतिवेदन 5 दिनमा दिइने भएको छ। समस्याको विरोधमा इलामका उद्योगीले असार 1 तथा झापाका उद्योगीले असार 4 उद्योग नै बन्द गरेका थिए। झापा इलाम सहित पूर्वी नेपालका झण्डै 900 चिया उद्योग बन्द हुँदा दर्जनौ साना तथा ठूला चिया बगानमा काम समेत प्रभावित बनेको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले चिया क्षेत्रका समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्दै कूटनैतिक तथा प्रशासनिक पहल गर्ने आश्वासन दिएपछि उद्योगहरू पुनः सञ्चालन गर्न सहमत भएका थिए। दुई महिनापछि भारत निर्यात हुन थाल्यो नेपाली चिया। आजका पत्र पत्रिकाले खबर छापेका छन्। हामीले कान्तिपुर दैनिकबाट लिएका हौं।
2: सर्वोच्च अदालतमा हिजो 463 मुद्दाको पेशी तोकिएको थियो तर 131 मुद्दामा मात्र फैसला र आदेश भयो। अन्य मुद्दा विभिन्न कारणले सरे। हेर्न नभ्याइनेमा परेको मुद्दाको संख्या मात्र 193 थियो। सर्वोच्चमा यति ठूलो संख्यामा मुद्दाको पेशी सरेको यो पहिलो पटक भने होइन। हरेक दिन यस्तै हुन्छ। अधिकांश मुद्दाको पेशी सर्नुको विभिन्न कारण छन्। एउटा हो न्यायाधीश अभाव। प्रधान न्यायाधीश सहित 21 जनाको दरबन्दी रहेको सर्वोच्च अदालतमा अहिले 18 जना मात्रै बहाल छन्। त्यसमध्ये न्यायाधीश तिल प्रसाद श्रेष्ठ अस्वस्थताका कारण 3 महिनादेखि विदामा हुनुहुन्छ। न्यायाधीश अभावका कारण मुद्दा सुनवाईमा भइरहेको ढिलाई बारे प्रधान न्यायाधीश मनोज कुमार शर्मा जानकार हुनुहुन्छ। त्यसैले प्रधान न्यायाधीशमा सिफारिश भएपछि गएको जेठ 5 भएको संसदीय सुनवाईका क्रममा उहाँले अदालतमा पद रिक्त हुनु अघि नै न्यायाधीश नियुक्ति गर्ने पद्धति बसाल्ने वाचा गर्नुभएको थियो। त्यही दिन संसदीय सुनवाईबाट अनुमोदन भएर उहाँले प्रधान न्यायाधीशमा नियुक्ति पाएको 1 महिना नागिसकेको छ। तर न्यायाधीश नियुक्ति प्रक्रिया भने शुरू भएको छैन। प्रधान न्यायाधीशले न्याय परिषद बैठक नै बोलाएनन्। न्यायाधीश नियुक्तिमा ढिलाइ हुँदा मुद्दा थाती शीर्षकको खबर कान्तिपुरमा छ।
1: रूस युक्रेन युद्धको क्रममा रूसी सेनामा कार्यरत 127 नेपालीको ज्यान गइसकेको छ। 90 जना नेपालीको अझै अवस्था थाहा हुन सकेको छैन। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीका अनुसार यो पछिल्लो तथ्याङ्क हो। ठूलो संख्यामा आफ्ना नागरिक अझै बेपत्ता रहेको प्रति परराष्ट्र मन्त्री शिशिर खनालले हिजो नेपालका लागि रूसी राजदूत अलेक्सी भ्लादिमिरोभिचसँग गम्भीर चासो राख्नुभयो। परराष्ट्र मन्त्रालयका अनुसार नेपालका लागि नवनियुक्त राजदूत अलेक्सी हिजो शिष्टाचार भेटका लागि परराष्ट्र मन्त्रालय पुग्नु भएको थियो। स्रोतका अनुसार परराष्ट्र मन्त्री खनालले परम्परागत सम्झौता भएका देशहरू भारत र बेलायतमा बाहेक नेपाली नागरिकलाई कुनै पनि विदेशी सेनामा भर्ती हुन अनुमति दिने नीति नेपाल सरकारको नरहेको राजदूत अलेक्सीलाई भन्नुभएको थियो। युद्धमा मारिएका नेपालीको शव नेपाल पठाउन, नेपालीलाई सेनामा भर्ती नगर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन तथा बेपत्ता भएका नेपालीको अवस्था यकिन गरेर परिवारजनलाई जानकारी गराउन पनि खनालले कूटनैतिक भाषा मा राजदूतलाई भन्नुभएको थियो। रूसी राजदूतले यी विषयमा रूस सरकारलाई जानकारी गराउने जवाफ दिनुभएको छ। रूसी सेनामा भएका नेपालीको यकिन तथ्याङ्क समेत उपलब्ध नभएको परराष्ट्र मन्त्रालयको कन्सुरल सेवाका एक अधिकारीले बताएका छन्। रूसी सेनामा कार्यरत 127 नेपाली मारिए, 90 अझै बेपत्ता शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: होइन हो साथी, आज निकै तनावमा छौ त। के भयो भने?
4: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानुपर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
3: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
4: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
5: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
6: नारायणी टेलर्स, सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
7: सम्पर्क मोबाइल नम्बर 9822964264।
8: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
9: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
11: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ अस्पताल हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ सम्पर्क नम्बर 97090 65225 082-591-101 591-102 591-103 591-104 र 591-105
2: गुणस्तरहीन सौन्दर्य सामग्रीको प्रयोगबाट जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने अनुसन्धानबाट पाइएको छ। पञ्चायत विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको 11 महिनामा 1,71 करोड़ रूपियाँ बराबरको अनुहारमा लगाउने क्रीम आयात भएको छ। यसै गरी 71,07,00,000 रूपियाँ बराबरको लिपस्टिक आयात भएको छ। जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र सेफेटले सन् 2025 गरेको अध्ययनले कम गुणस्तरका सौन्दर्य सामग्री आयात हुने गरेको र तीनमा घातक रसायन भेटिएको देखाएको छ। सेफिटको अध्ययन प्रतिवेदन अनुसार नेपाली बजारमा पाइने सिन्दूर टुथपेस्ट गाजलमा समेत हानिकारक धातु रसायन तथा सिसाको मात्रा अन्तर्राष्ट्रिय मापदण्ड भन्दा अत्यधिक बढ़ी पाइएको छ। नेपालमा सौन्दर्य सामग्रीको गुणस्तरबारे एकाध बाहेक पर्याप्त र बहुआयामिक अनुसन्धान भएको छैन। यसैकारण नेपालमा बाहिरबाट ल्याइने सौन्दर्य सामग्रीहरूको गुणस्तर अवस्थाबारे यकिन रूपमा भन्न नसकिने का निर्देशक रामचरित्र शाह बताउनुहुन्छ। गुणस्तरहीन सौन्दर्य सामग्रीको प्रयोगले स्वास्थ्यमा घातक असर पर्ने चिकित्सकहरू बताउँछन्। उनीहरूका अनुसार यस्ता सामग्री प्रयोग गर्दा तीनमा भएका घातक रसायन र सिसा छालाबाट रगत हुँदै शरीरका भित्री अंगसम्म पुग्छन् र असर देखिन्छ। बाल बालिकाले यस्ता सामग्री प्रयोग गरेमा नशाजन्य र शारीरिक वृद्धि विकासमा समेत असर पर्छ। नागरिकमा खबर छ।
1: अब विदेशको खबर। अमेरिकाबाट देश निकाला अर्थात डिपोर्ट गरिएका 100 भन्दा धेरै भेनेजुएलाका नागरिक भूकम्पमा परि बेपत्ता भएका छन्। गएको बुधबार भूकम्प जानुभन्दा केही घण्टा अघि मात्र उनीहरूलाई अमेरिकाको मियामीबाट जहाजमा भेनेजुएला पुर्याइएको थियो। त्यसपछि स्वास्थ्य परीक्षण गरेर ला गुएरा स्थित सान्तो आरियो ला आनादा होटलमा ल्याएर राखिएको थियो। भूकम्पमा उनीहरू बसेको होटल भग्नावशेषमा परिणत भयो। तीमध्ये धेरै सम्पर्कविहीन छन्। घटनामा सफल भएकाहरूले भूकम्प जाँदाको अवस्था निकै कहाली राख्दो रहेको बताएका छन्। मानव अधिकारवादी संस्था ह्युमन राइट्स फर्स्टले सञ्चालन गरेको परियोजना आइस फ्लाइट मोनिटरका अनुसार गएको हप्ता बुधबार अमेरिकाबाट आएको उडानमा 19 जना महिला र 7 जना बाल बालिका सहित 146 जना भेनेजुएलाका नागरिक सवार थिए। घटनामा बाँच्न सफल 58 वर्षीय लिस्बेथ पोटिलोले आफूहरूलाई भेनेजुएला फर्काएपछि सरकारले होटलमा राखेको बताउनु भएको छ।
2: अब खेल खबर। फिफा विश्वकप फुटबलमा फ्रान्स र नर्वे अन्तिम 16 पुगेका छन्। आज बिहान भएको खेलमा फ्रान्सले स्वीडेनलाई 3 गोलले हराउँदा गैराती भएको खेलमा नर्वेले आइवरी कोस्टलाई 2-1 पराजित गरेको हो। नर्वेको जीतमा एर्लिङ हार्लाण्ड र नुसाले गोल गरे। खेल सकिन 4 मिनट बाँकी रहँदा हार्लाण्डले प्याट्रिक वर्गको पासलाई गोलमा परिणत गर्दै नर्वेलाई जीत दिलाए। यसअघि खेलको 39 मिनटमा एन्टोनियो नुसा ले नर्वेलाई अग्रता दिलाएका थिए तर 74 मिनटमा अमाद दियालोले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो। हालाण्डले प्रतियोगितामा 3 खेलमा 5 गोल गरेका छन्। अब नर्वेले अन्तिम 16 ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। आज बिहान भएको अर्को खेलमा फ्रान्सले स्वीडेनमाथि सहज जित निकाल्दै अन्तिम 16 स्थान बनाएको हो। फ्रान्सको जीतमा किलियन एम्बापेले 2 तथा ब्राजिली बार्कोलाले 1 गोल गरे। एम्बापेले 45 र 74 मिनटमा तथा ब्राडली बार्कोलाले खेलको 53 मिनटमा गोल गरे। यस वर्षको विश्वकपमा एम्बापेको गोल संख्या 6 पुगेको छ। एम्बापेले यो विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनाका मेस्सीसँग बराबरी गरेका छन्। विश्वकपमा कुल 18 गोलसहित उनी मेस्सी भन्दा 1 गोलले मात्र पछाडि छन्। अब फ्रान्सले अन्तिम 16 पाराग्वेसँग खेल्नेछ। विश्वकप फुटबलमा अहिले बिहान 7:15 मेक्सिको र इक्वेडरले खेल्नेछन्।
1: अब केही खबर संक्षेपमा। निर्माण थालेको झण्डै 80 महिनामा नागडुंगा सिस्ने खोला सुरुङ मार्गको काम सकिएको छ। ठेक्का लिने जापानी कम्पनी हाजमा एन्डो कर्पोरेशनले नागडुंगा सुरुङ मार्ग निर्माण आयोजनालाई सुरुङ मार्ग हस्तान्तरण गरेको छ। साउनभित्र सुरुङ मार्ग सञ्चालन ल्याउने तयारी छ।
2: साउदी अरब सरकारले 33 जना नेपाली कैदीलाई आम माफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीलाई आम माफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। मन्त्रालयका अनुसार साउदी अरबको नेपाली दूतावास मार्फत नेपाल सरकारले गरेको अनुरोधपछि ती नेपाली नागरिकलाई आम माफी प्रदान गरिएको हो। रोजी सकेपछि भिज्न के डर
1: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: देशका धेरै ठाउँमा पानी पर्यो। कास्की र लमजुङमा पछिल्लो छ घण्टामा सबैभन्दा धेरै वर्षा। पश्चिमका केही जिल्लामा बाढ़ीको जोखिम। भोलिसम्म नै पानी पर्ने सम्भावना। मौसम वर्षा र बाढ़ीमा पूर्वानुमान सफल भइरहे पनि पहिरोको पूर्वानुमानमा चुनौती।
1: पेट्रोलमा प्रति लिटर 20 तथा डिजल र मट्टीतेलमा 30 रूपियाँले भाव घट्यो। खाना पकाउने ग्यास पनि सस्तियो।
2: नेपाली चिया दुई महिनापछि भारत निर्यात हुन थाल्यो। परीक्षण प्रतिवेदन 5 दिनमा दिने।
1: अमेरिकाबाट डिपोर्ट भएका 146 भेनेजुएली बसेको होटल नै भूकम्पमा ढल्यो। धेरै जसोको अवस्था अझै थाहा हुन सकेन।
2: र फ्रान्स र नर्वे विश्वकप फुटबल को अन्तिम 16मा अहिले पाउने 7 बजे मेक्सिको र इक्वेडरले खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन चर्को ट्राफिक जरिवानाको कानून ल्याउने विषयसँग सम्बन्धित छ। यहाँ एक दम्पति मोटरसाइकलमा हुइकिँदै कतै जाँदैछन्। बुलेट जस्तै गति पनि उस्तै उस्तै छ। अनि पछाडि बसेकी श्रीमतीले बाइक हुइकाउँदै गरेका श्रीमानलाई जरिवाना सम्झाउँदै भन्दैछन्, अलि होस पुर्याएर चलाउनु है, त्यस्तो केही यताउता भइहाल्यो भने फेरि बाइक बेचेर नपिगेकै पैसा थपेर तिर्नु पर्ला नि जरिवाना। आजको काया कैरन सकिएको छ।
7: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
12: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
13: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
14: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गुराही दान। फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
15: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
16: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
17: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
18: नेपाली जुत्ता घर
19: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
18: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
19: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
18: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
19: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
20: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
21: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
20: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
22: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिवार।
23: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
22: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082562023 98478617 98475643।
24: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चंगरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढ़वामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नेपाली कांग्रेस देउबा समूहको प्रदेश स्तरीय भेला लमहीमा, फुटेर होइन जुटेर अघि बढ्नेमा नेता कार्यकर्ताको जोड़।
0: असार मसान्त आउनै लाग्दा स्थानीय तहलाई काममा भ्याई नभ्याई घोराईको पूँजीगत खर्च 40% मात्रै।
1: र पेट्रोलमा प्रति लिटर 20 तथा डिजल र मट्टी तेलमा 30 रूपियाँ, खाना पकाउने ग्यासमा 100 रूपियाँले भाउ घट्यो।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन बिरिबार अपरेशन।

0: अवस्थामा गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक, गोरक्षा राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक। यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं गोरक्षा दैनिकबाट।
2: कोराही उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा पूँजीगत खर्च 40.54% गरेको छ। कोराही उपमहानगरले चालू आर्थिक वर्ष 2082-83 जेठ 7 गतेसम्म संघ, प्रदेश तथा आन्तरिक स्रोतबाट विनियोजित बजेट मध्ये पूँजीगत खर्च 40.54% खर्च भएको हो। समग्र खर्च 55.89% पुगेको कोराही उपमहानगरपालिकाका उपप्रमुख कुमार डिसीले जानकारी दिनुभयो। उहाँका अनुसार चालू तर्फको खर्च 67.79% हुँदा पूँजीगत तर्फ 40.54% मात्रै खर्च भएको हो। प्रगति विवरण अनुसार संघीय सरकारबाट हस्तान्तरण भएका कार्यक्रमतर्फ चालू बजेटमा उल्लेख प्रगति देखिए पनि पूँजीगत खर्चमा अपेक्षाकृत प्रगति देखिएको छैन। संघीय सरकारबाट चालूतर्फ विनियोजित 76,11,48,000 रूपियाँ मध्ये 70.92% खर्च भएको छ। यसै गरी पूँजीगततर्फ विनियोजित 10,83,00,000 रूपियाँ मध्ये 24.93% मात्रै खर्च भएको छ। यस आधारमा संघीय सरकारबाट हस्तान्तरण भएका कार्यक्रमको औसत खर्च 65.18% पुगेको छ। प्रदेश सरकारबाट हस्तान्तरण भएका कार्यक्रम अन्तर्गत चालूतर्फ विनियोजित 5,08,000 रूपियाँ मध्ये 85.98% खर्च भएको छ। पूँजीगततर्फ विनियोजित 3,17,00,000 रूपियाँ मध्ये 7.49% मात्रै खर्च भएको छ। समग्रमा प्रदेश सरकारबाट हस्तान्तरण भएका कार्यक्रमको औसत खर्च 8.5% सीमित रहेको तथ्याङ्कले देखाएको छ। उपमहानगरपालिकाको आन्तरिक स्रोतबाट विनियोजित बजेटतर्फ चालू खर्च 63.21% पुगेको छ। आजको गोरक्षी राष्ट्रिय दैनिकमा अमरराज आचार्यले खबर लेख्नु भएको छ।
1: नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी नभएका देउबा पक्षीय कांग्रेसहरू एक ठाउँमा उभिन थालेका छन्। सातवटै प्रदेशमा देउबा पक्षीय कांग्रेसको भेला गरेका हुन्। अन्तिममा मंगलबार लुम्बिनी प्रदेश स्तरीय भेला लमईमा भएको छ। कांग्रेसको चारतारे झण्डा र निर्वाचन चिन्ह रूख जोगाउनका लागि कांग्रेसभित्र एकता चाहिनेमा जोड़ दिएका छन्। प्रदेशका 12 जिल्लाबाट सहभागी देउबा पक्षीय अगुवा कार्यकर्ताहरूले कांग्रेसलाई बलियो बनाउने र जसका लागि मेलमिलापको सिद्धान्तलाई प्राथमिकतामा राख्नुपर्ने 14 महाधिवेशनका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले बताउनुभयो।
3: हामीले मेहनतका साथ सयौं शहीदहरूको रगतले सिन्चिएको संविधानको जगेर्ना गर्नको लागि, राष्ट्रियताको संरक्षण गर्नको लागि नेपाली कांग्रेस बाहेक यो देशमा अर्को हुने शक्ति छैन, अर्को दल छैन। तथापि हामीमा दुई धार जस्तो देखेर गएको अवस्था छ। यदि साँच्चीकै यही अवस्था रहने हो भने, कांग्रेसको यही अवस्था रहने हो भने, यो देशको प्रजातन्त्र संविधान सभाबाट ल्याएको संविधान समाप्त हुन्छ जस्तो हामीलाई लाग्छ। त्यसैले आजको आवश्यकता अपरिय आवश्यकता होला, हाम्रा बीचमा मत मतान्तर होला, कसैले कसैको कुरालाई चाहिँ नमान्ने हुन सक्छ, तर त्यो कुरालाई लिएर हामीले 15 महाधिवेशनमा उजागर गरौला, 15 महाधिवेशनमा प्रतिस्पर्धा गरौला। तर आज हामी यदि फाट्यौं भने, हामी विभक्त भएर रह्यो भनेपछि यो देशको अवस्था असाध्यै दुर्दशा हुनेछ। देशी विदेशी शक्तिहरू छेडिरहेको मर्डराइरहेको अवस्था हामी सबैले बुझेका छौँ। त्यसैले यो हामीले लुम्बिनी प्रदेश स्तरीय भेला यस मानिमा राखेका हौँ कि हामीले आफ्ना चिताभित्र कुराहरूलाई थाँची राखेर पार्टीको साथसाथै राष्ट्रका प्रजातन्त्र र समाजवादको हितको लागि हामी एक हुनुपर्छ। र हामी एक हुनुको लागि के के उपाय हुन् त्यो साथीहरूबाट पनि सुझाव आओस् भन्ने हेतुले
1: नेता कार्यकर्ताहरूले फुटेर नभई जुटेर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन्। लमैमा देउबा पक्ष भेलामा सहभागी नेता तथा अगुवा कार्यकर्ताहरूले 15 महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा अध्यावधि गर्न आवश्यक नरहेको केहीको भनाइ थियो। नेताहरूले क्रियाशील सदस्यता अध्यावधि नगरेकै कारण कांग्रेसबाट कसैले निकाल्छ भने निकालोस् तर कांग्रेस कसैको दास बन्न नसक्ने पनि उनीहरूले बताएका छन्। विधान विपरीतका कार्य नगर्न विशेष महाधिवेशन पक्षधरहरूलाई सचेत गराएका छन् तर विशेष महाधिवेशन पक्षधरहरूसँग मिलेर जानुमै बुद्धिमत्ता हुने 14 महाधिवेशनका सह महामन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि किशोर सिंह राठौरले बताउनुभयो।
4: मैले सबैलाई मसँग जो जो चाहिँ के छ भने सम्पर्क गर्नुभयो अध्यार्थी गर्नुस् भनेको छ। पार्टीभित्रै लड्ने हो, ग्रुपभित्र पनि विचार दृष्टिकोण फरक हुन्छ। मेरो दृष्टिकोण यो दाई भनेर माने म आफै स्वयं पनि नेता हो। मेरो कार्यकर्ता पार्टी सभापति भइसक्यो, कसरी भयो, किन भयो, कताबाट भयो छोड्नुहोस्। 20 वर्ष लागेर संस्थापन भएको, संस्थापन हुन 20 वर्ष लाग्यो। कहाँबाट गयो, कताबाट गयो, हाम्रो हातबाट गयो। जसको जिम्मेवारीमा थियो उसैले थियो। अब के भन्यो, हामी त के छ भने सडकमै थियौँ, हिजो संस्थापन भए पनि निर्णयकर्तामा थिएनौँ, सडकमै थियौँ, अहिले पनि सडकमै। बल्ल बल्ल ल्याएको संस्थापन गयो, अब के गर्ने, पार्टी छोड्दिनु, म चाहिँ छोड्दै, जसलाई पार्टी खोल्ने जाँगर छ खोले हुन्छ, लागे हुन्छ। मैले आफ्नो कुरा त भन्न पाउनु पर्यो नि, दोहोरो कुरा गर्ने, दोहोरो काम गर्ने मेरो संस्कार होइन, मेरो कल्चर होइन। बोल्दाखेरि विचार गरेर बोल्नु होला। तपाईँहरू जो जो दोहोरो काम गर्दै हुनुहुन्छ त्यसले गर्छ होला। मेरो सिधा कुरा छ, म कंग्रेस पार्टी छोड्दैन, चार तारे झण्डा र रूप चिन्ह छोड्दैन।
1: कार्यक्रममा पूर्व लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री एवं संसदीय दलका नेता दिलीबहादुर चौधरी, रेवती प्रसाद भूषाल, गुरू बराल, कुन्दरराज काफ्ले, लक्ष्मी खतिवडा, लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री रोज राणा, नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रमुख सचेतक जमुना ढकाल, सचेतक धनलक्ष्मी श्रेष्ठ, प्रदेश सांसदहरू लगायतको उपस्थिति रहेको थियो। फुटेर होइन जुटेर अघि बढ़ौं आजको युवबोध दैनिकमा दशरथ घिमिरेले यो खबर लेख्नु भएको छ।
2: बहुक्षेत्रीय पोषण कार्यक्रमको कार्यान्वयन समीक्षा तथा योजना कार्यान्वयनका क्रममा देखिएका चुनौतीबारे दाङमा सरकारवाला बीच व्यापक छलफल गरिएको छ। जिल्ला समन्वय समिति दाङको आयोजनामा कोराहीमा सम्पन्न समीक्षा कार्यक्रममा योजना कार्यान्वयनलाई थप प्रभावकारी, गुणस्तरीय र पारदर्शी बनाउन डिजिटलकरणमा जोड दिएको हो। कार्यक्रममा जिल्ला समन्वय समिति दाङका इन्जिनियर ऋषिकेश अधिकारीले स्थानीय तहका इन्जिनियर र जनप्रतिनिधि बीच समन्वय गरी योजनालाई डिजिटल प्रणालीमा लैजान सके कार्यान्वयन प्रक्रिया थप व्यवस्थित हुने बताउनुभयो। उहाँका अनुसार डिजिटलीकरणले योजनाको प्रगति, अनुगमन, समयमै काम सम्पन्न गर्न तथा बजेट व्यवस्थापनलाई सहज बनाउनेछ। बंगलासुली गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर जीशीले हाल निर्माणाधीन योजनाबारे अध्यावधिक जानकारी प्राप्त गर्न कर्मचारी र इन्जिनियरमाथि निर्भर रहनुपर्ने अवस्था रहेको उल्लेख गर्दै डिजिटल प्रणाली लागू भए जनप्रतिनिधिले पनि योजनाको वास्तविक अवस्था सहजै जानकारी लिन सक्ने बताउनुभयो। यसबाट योजनाको समयमै सम्पन्नता र थप बजेट व्यवस्थापनमा सहयोग पुग्ने उहाँको भनाइ थियो। कोराही उपमहानगरपालिकाका उपप्रमुख उमा डिसीले बहुक्षेत्रीय पोषण कार्यक्रमसँग सम्बन्धित महत्वपूर्ण छलफलमा सबै सरकारवाला निकायको सहभागिता सुनिश्चितता हुन नसकेको प्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो। आजको गोरक्षी राष्ट्रिय दैनिकमा नारायण नेपालले खबर लेख्नुभयो।
1: नेपाल आयल निगमले इन्धनको भाव घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गए राति 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मटेरियल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाव घटाएको हो। निगम संचालक समितिले हिजो बसेको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मटेरियलमा प्रति लिटर 30 रूपियाँ, आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँ घटाउने निर्णय गरेको छ। यो सँगै पहिलो वर्ग चाराली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, नेपालगंज, धनगढ़ी, वीरगंजमा पेट्रोल प्रति लिटर 194.50 रूपियाँ, डिजल र मटेरियल 192.50 रूपियाँ, दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ, तथा डीजल र मटेरियल 194 रूपया तथा तेस्रो वर्ग काठमाण्डौ पोखरा दिपायल मा पेट्रोल प्रति लिटर 197 रूपया र डीजल मटेरियल को भाव 195 रूपया कायम भएको छ। आईओसी बाट प्राप्त नया खरीद मूल्य अनुसार पेट्रोल में 15.09 रूपया, डीजल में 29.46 रूपया, हवाई ईंधन में 29.42 रूपया, गैस में समेत मूल्य घटे आएपछि निगमले मूल्य समायोजन गरेको हो। त्यसैगरी खाना पकाउने एलपी गैस में प्रति सिलिण्डर 100 रूपया घटाइएको छ। खाना पकाउने एलपी गैस को मूल्य अब प्रति सिलिण्डर अर्थात 14.2 किलो को 2060 रूपया पर्ने छ। यसअघि गैस को मूल्य 2160 रूपया रहेको थियो। त्यस्तै आन्तरिक तर्फको हवाई ईंधन को मूल्य प्रति लिटर 229 रूपया कायम भएको छ। आन्तरिक तर्फको हवाई ईंधन को मूल्य काठमाडौं का लागि प्रति किलो 265 अमेरिकी डलर ले घटाएर 1566 डलर कायम गरिएको छ। आजको समाचार डेस्कबाट यो खबर लिएका छौं।
2: राप्ती गाउँपालिकामा पालिका स्तरीय बालपोषण प्रतियोगिता भएको छ। राप्ती गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा मंगलबार प्रतियोगितामा 2 वर्ष उमेर समूहका बाल बालिकाको पोषण अवस्था मूल्याङ्कन गरिएको थियो। प्रतियोगितामा वडा नम्बर 2 का रिदम कुमार प्रथम, वडा नम्बर 5 की विविशा केसी द्वितीय र वडा नम्बर 3 की सायरा चौधरी तृतीय हुनुभएको छ। उत्कृष्ट बाल बालिकाले क्रमश 3500 र 2500 रूपियाँ नगद प्रदान गरी सम्पन्न गरिएको थियो। प्रतियोगितामा स्वास्थ्य संस्थाबाट नियमित रूपमा तौल तथा उचाइ मापन गरिएको अवस्था, उमेर अनुसारको तौल, पूर्ण खोपको अवस्था, सरसफाई तथा समग्र पोषण स्थिति लगायतको सूचक आधारमा उत्कृष्ट बाल बालिका छनौट गरिएको थियो। कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले बाल बालिकाको उचित पोषण र स्वास्थ्यमा परिवार तथा समुदाय दुवैको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। कुपोषण न्यूनीकरणका लागि सचेतना अभिवृद्धि आवश्यक रहेको उहाँको भनाइ छ। कार्यक्रमले अभिभावकलाई बाल बालिकाका पोषण अवस्था प्रति थप जिम्मेवार बनाउन सहयोग पुग्ने उहाँको भनाइ रहेको थियो।
1: गैरातीदेखि लगातार वर्षा भइरहेको छ। दागमा पनि ठूलो पानी परेको छ। लगातार रातिदेखि भएको वर्षाका कारण ग्रामीण सड़कहरूमा सवारी आवागमनमा केही असहजता उत्पन्न भएको छ। वर्षाका कारण पश्चिम दाङको बबई गाउँपालिका 5 टुवाङ खोलामा बाढ़ी आउँदा खोला किनारमा रहेको एउटा कटेज बगाइदिएको छ। छविलाल खत्रीले सञ्चालन गरेको फ्यामिली कटेजलाई बिहानैदेखि परेको अविरल वर्षाका कारण पानीले बगाई पूर्ण रूपमा क्षति भएको छ। स्थानीय इलाका प्रहरी कार्यालय हातुरीबाट प्रहरी वर्ष निरीक्षक देवराज ओलीको नेतृत्वमा गएको प्रहरी टोलीले त्यहाँ उद्धार गरेको थियो। कटेजमा रहेका सम्पूर्ण सामानहरू बगाएको कटेज सञ्चालकले बताउनु भएको छ। यो समाचार संचार डेस्कबाट लिएका छौं। खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
5: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
6: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
5: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
7: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
5: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
7: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
5: र मुखको स्वास्थ्यको सुधार।
8: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-63-218।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
14: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको
15: इन्डोस्कोपी सेवा,
14: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
16: नोट,
15: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
16: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ सहित

0: त्यो सकेनौ भने विनाशको स्वरूप स्वीकार गर्नु बाहेक अर्को विकल्प रहने छैन। प्लास्टिक प्रदूषण अब केवल फोहोरको विषय मात्र नभएर सामाजिक चेतना, न्याय र भविष्य प्रतिको उत्तरदायित्व हो। यसले भौतिक मात्र होइन सांस्कृतिक, सामाजिक र नैतिक प्रदूषण समेत निम्त्याइरहेको छ। विश्व वातावरण दिवसले हामीलाई अब निर्णयको मोडमा पुर्याइएको छ। विलम्ब होइन, कार्यको आवश्यकता छ। यो कार्यनीति र भाषण मात्र होइन, व्यवहारमा लागू हुने कदम मार्फत देखिनुपर्छ। डिभिजन वन कार्यालय देउखुरीका डिभिजनल वन अधिकृत गणेश खड्काले युवाहरू परिवर्तनका सम्भाग हुन् भन्ने विषयमा अब कुनै शंका नरहेको बताउनुभयो। उहाँले जलवायु परिवर्तनको असरलाई कम गर्न उनीहरूको भूमिका केन्द्रीय बनिसकेको छ। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा शिव खनालले खबर लेख्नु भएको छ।
1: हातका नङ नकाटेका एक व्यक्तिले आलु छुल्दै गरेका थिए भने अर्को एकजनाले हातमा नङ पालिस थियो। घोराई उपमहानगरपालिकाको बजार अनुगमन टोलीका संयोजक मोहन सिंह सुनार नेतृत्वको अनुगमन टोलीले त्यो दृश्य देखेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र क्यान्टिन हिमाली खाजा घर मा कर्मचारीको व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्ने लिखित निर्देशन दियो। ऱ्याकको सबैभन्दा तल दाल, डोनट र त्यसको नजिकै खुला भाँडामा फोहोर राखेको पाइयो भने स्टोरमा दाल चामल प्रत्यक्ष भूइँमा राखेको, भूइँको सम्पर्कमा नआउने गरी नराख्न, मसी लागेको वा छपाई भएको कागजमा भेरेर कुनै पनि खानेकुरा बिक्री वितरण नगर्न हिमाली खाजा घरका संचालक जितबहादुर भण्डारीलाई सुझाव दियो। त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शौचालयमा साबुन पानीको ह्याण्डवासको व्यवस्था गर्नुपर्ने, शौचालय सरसफाईको अवस्था कमजोर रहेको, नियमित सरसफाई गरी थप व्यवस्थापन गर्न टोलीले निर्देशन दिएको छ। अस्पतालका क्यान्टिनहरूको अनुगमन आजको युगबोध दैनिकमा गोविन्द खड्काले खबर लेख्नु भएको छ।
0: सरस्वती माध्यमिक विद्यालय काठीकोलमा ज्येष्ठ नागरिक अन्तरपुस्ता ज्ञान शिव तथा अनुभव हस्तान्तरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङको आयोजनामा भएको कार्यक्रममा सरकारवाला सहित कक्षा 9 र 10 विद्यार्थीहरूको सहभागिता रहेको थियो। सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङका प्रशासन अधिकृत रुद्रमणि खरेलको सभापतित्व एवं राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका लुम्बिनी प्रदेश अध्यक्ष खुमानन्द अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर 15 प्रतिनिधि कृष्णा राणा, विद्यालय व्यवस्थापन समितिका सदस्य रेखा बस्नेत, विद्यालयका निमित्त प्रधानाध्यापक प्रकाश डाङ्गी, कार्यालयका इन्जिनियर विजय बास्तोला, पूर्ण प्रसाद रिजाल लगायतले बोल्नु भएको थियो। कार्यक्रममा उपस्थिति फरक फरक पुस्ताका व्यक्तिगत अनुभव साटासाट गरेका थिए। पुस्ता पुस्ता बीचको सम्बन्ध सुमधुर हुन नसके समाज नै अस्वस्थ हुने धारणा सहभागीहरूले राखेका थिए।
1: राप्ती गाउँपालिकाले सामुदायिक महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण गरेको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा समुदाय स्तरमा देखा पर्ने सरुवा रोग तथा नसर्ने रोगहरूको समयमै पहिचान, सूचना संकलन तथा सम्बन्धित निकायमा प्रतिवेदन तयार गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्य निरीक्षक पोषण राज शर्माले समुदायमा देखिने विभिन्न रोगको लक्षणहरूको पहिचान, शंकास्पद बिरामीको विवरण संकलन, स्वास्थ्य संस्थामा समयमै जानकारी प्रवाह गर्ने प्रक्रिया तथा रोग नियन्त्रण र रोकथामका उपायका बारेमा सहजीकरण गर्नुभएको थियो। उहाँले महामारी तथा प्रकोपजन्य रोगहरूको प्रारम्भिक सूचना व्यवस्थापनमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। युगबोध दैनिकमा तुल बहादुर कंवर मगरले यो खबर लेख्नु भएको छ।
0: यही जुलाई 11 मलेसियामा हुने एसिसी अण्डर 19 महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टोलीमा दाङकी आसना चौधरी पर्नु भएको छ। आसना विगत 4 वर्षदेखि निरन्तर दाङबाट उमेर समूहमा प्रतिनिधित्व गर्दै आफूलाई अब्बल साबित गरिरहनु भएको छ। आफ्नो दिदीबाट बोलिङ गर्न सिक्नुभएकी उहाँले आफ्नो दिदीलाई नै प्रेरणाको स्रोत मानेर अघि बढ़नु भएको बताउनुभयो। आफूलाई निखार्न उहाँ निरन्तर घोराई स्थित गोलरिया क्रिकेट मैदानमा धेरै जस्तो अभ्यास रहनु भएको छ। फलस्वरूप उहाँ दाङ जिल्लाको कप्तानी गर्दै प्रदेशको टीममा आफ्नो उत्कृष्ट बोलिङ

0: मार्फत ब्याटरहरूलाई चकमा दिन माहिर उहाँको खेलले दर्शाउने गर्दछ। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा विकास भट्टराईले खबर लेख्नु भएको छ।
1: धार्मिक तथा पर्यटकीय महत्व बोकेको तुलसीपुर 19 स्थित छिल्लीकोट क्षेत्रमा पितृ स्मृतिमा धर्मशाला तथा शिवालय निर्माण गरिएको छ। तुलसीपुर 19 हाडीमेका ईश्वर पोखरेल र नुमा देवी पोखरेलले आफ्नो परिवारका दिवंगत अभिभावकहरूको सम्झनामा उक्त संरचना निर्माण गर्नु भएको हो। आजका पत्र पत्रिकामा खबर छ। अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार टिप्पणीहरूतर्फ। आजको युगबोध राष्ट्रिय दैनिकमा अग्रजहरूलाई सम्झनुको अर्थ दृष्टिकोण स्तम्भमा डाक्टर अमर गिरीको विचार छापिएको छ। दीर्घकालीन प्रभाव सृजना गरौं रोटरीको सेवाको दिगो यात्रा तुफान बाबु श्रेष्ठको विचार छापिएको छ। त्यसै गरेर चेम्बर अफ कमर्सका घोराईका अध्यक्ष विपिन श्रेष्ठ संघको अन्तर्वार्ता पनि आजको युगबोध दैनिकले छापेको छ भने व्यावहारिक शिक्षाका लागि युग सापेक्ष पाठ्यक्रम आवश्यक शीर्षकमा सम्पादकीय लेखेको छ।
0: यसै गरी आजको गोरक्षी राष्ट्रिय दैनिकमा पत्रकारिता र साहित्यले दिएको पहिचान सबिन प्रियासनसँग यो गरिएको सामग्री प्रकाशित छ। सुदृढ क्वारेन्टाइन प्रणालीको खाँचो प्रकाश पौडेलको विचार छ। यस्तै गरी नैतिक शिक्षाको अभाव भ्रष्टाचार मौलादी गएको छ नारायण प्रसाद श्रेष्ठको विचार छ भने मध्य साता साता वार्तामा बाह्य पढ्न यही प्रशस्तै सम्भावना छ डाक्टर कृष्णराज डीसँग गरेको कुराकानी प्रकाशित छ।
1: त्यसै गरी आजको गणतन्त्र दैनिकमा नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने बाटो शीर्षकको लेख छापिएको छ भने कपड़ा बैंक मार्फत खुशी बाढ़ी रहेकी मीना घरती मगर अभिषेक डाँगीको यो विचार छापिएको छ। त्यस्तै आजको गणतन्त्र दैनिकले उत्पादनमुखी बोट बिरूवा लगाउ शीर्षकमा सम्पादकीय छापेको छ। यिनै खबरहरू सँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यति जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाई सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
0: अनि म सुशीला ओली पनि बिदा हुन्छौ। नमस्कार।
2: पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारद्वारा मूल्य समायोजन। मर्स्याङदी करिडोर अन्तर्गत 220 केबी मार्की चोक भरतपुर प्रसारण लाइनको 28 किलोमिटर खण्ड 1.5 वर्षभित्रै निर्माण सम्पन्न। वैदेशिक रोजगारीका नाममा एजेन्टबाट हुँदै आएको ठगी नियन्त्रणका लागि श्रम मन्त्रालयद्वारा अभियानको घोषणा। साउदी अरब सरकारद्वारा रमजान महिनाको अवसरमा विभिन्न जेलमा सजाय काटिरहेका 33 नेपालीलाई आम माफी। युरोपमा तीव्र गर्मीको लहरका कारण यस वर्ष मात्र 9.5 करोड़ मानिस प्रभावित। र फिफा विश्वकप फुटबलमा गैराती भएका खेलमा नर्वे र फ्रान्स विजयी। अहिले बिहान मेक्सिको र इक्वेडर बीच खेल हुने।
3: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
2: समाचार अब विस्तारमा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमको संचालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो। निगमले गैरातीदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजेल र मट्टीतेलमा प्रति लिटर 30 रूपियाँका दरले मूल्य घटाएको छ। त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर 40 रूपियाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलो लिटर अमेरिकी डलर 265 घटाइएको छ। खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर 100 रूपियाँ कटौती गरिएको छ। नयाँ मूल्य सूची अनुसार तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रति लिटर 197 रूपियाँ कायम भएको छ। त्यसै गरी डिजेल तथा मट्टीतेलको मूल्य 195 रूपियाँ प्रति लिटर कायम भएको छ। यसअघि यी क्षेत्रमा पेट्रोल प्रति लिटर 217 र डिजेल प्रति लिटर 225 रूपियाँ रहेको थियो। त्यसै गरी पहिलो वर्ग अन्तर्गत चाराली, बिरा विराटनगर जनकपुर अमलेखगंज भलवारी नेपालगंज धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 194 रूपियाँ 50 पैसा र डीजल प्रति लिटर 192 रूपियाँ 50 पैसा कायम गरिएको छ। दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रति लिटर 196 रूपियाँ र डीजलको मूल्य 194 रूपियाँ तोकिएको छ। हवाई इन्धन आन्तरिकको नयाँ मूल्य प्रति लिटर 229 रूपियाँ कायम भएको छ। त्यस्तै अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौँका लागि अमेरिकी डलर 1566, पोखराका लागि 1100 र भैरहवाका लागि 1085 प्रति किलोमिटर कायम गरिएको छ। मूल्य कटौती भएसँगै उपभोक्ताले खाना पकाउने एलपी ग्यास प्रति सिलिण्डर 14.2 किलोग्राम अब 2060 रूपियाँमा प्राप्त गर्नेछन्। यसअघि ग्यासको मूल्य प्रति सिलिण्डर 2160 रूपियाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतार चढ़ाव र इण्डियन आयल कर्पोरेशन आईओसीबाट प्राप्त नयाँ खरिद मूल्य बमोजिम स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ। सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका तीनवटा प्रमुख अंगबीच कार्यगत एकता र गतिशीलता अपरिहार्य रहेको बताउनु भएको छ। 68 संसद दिवसका अवसरमा सिंहदरबारमा हिजो आयोजित कार्यक्रममा सभामुख अर्यालले देश निर्माणको हुटहुटी र देशलाई द्रुत गतिमा समृद्ध बनाउने चाहना पूरा गर्न कार्यपालिका न्यायपालिका र व्यवस्थापिकाको गति र भावना एक आपसमा मिल्नुपर्ने बताउनुभयो। सभामुख अर्यालले संविधानको अक्षरश पालना र कानूनी राज्यको अवधारणालाई कुनै पनि हालतमा कमजोर बनाउन नहुने बताउनुभयो।
4: यो काम गर्ने र छिट्टै तुरन्तै यो एकदम छिटो फास्ट ट्र्याकमा देश समृद्ध बनाउनुपर्छ, जनताको जनजीविकाको विषयमा काम गर्नुपर्छ भन्ने यो हुटुटीलाई सँगै लिएर जानको लागि हामीसँग भएको तीनवटा निकाय कार्यपालिका न्यायपालिका र व्यवस्थापिकाको स्पिड र स्प्रिट मिल्नुपर्छ भनेर मैले पटक पटक भन्ने गरेँ। तर यसमा संविधानलाई अक्षरश पालना गरेर अहिले भएको संविधानमा काहीँ कतै हामी कानूनी राज्यको परिकल्पना गरेका छौँ। आगामी दिनमा यो समाजलाई जनजीविकाको हकमा, राष्ट्रियताको हकमा, राष्ट्र निर्माणको विषयमा, समृद्ध राष्ट्र बनाउने विषयमा, सुशासन कायम गर्ने विषयमा, भ्रष्टाचारको अन्त्य गरेर कमसेकम अब चाहिँ नेपाल नेपाल बन्यो, नेपाल चाहिँ बस्न लायक भयो, हामी फर्किनुपर्छ भनेर संसारभरि आफ्ना पीड़ामा बसिरहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई फर्किने वातावरण बनाउन यहाँहरूले हामीलाई झकझकाइरहनु पर्छ।
2: कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसद जनताको भावना आवश्यकता र आकांक्षाको प्रतिविम्ब बन्नुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष दाहालले संसदीय बहसलाई तथ्यमा आधारित मर्यादित रचनात्मक तथा परिणाममुखी बनाउनु अपरिहार्य आवश्यकता भएकाले दलीय स्वार्थभन्दा माथि उठेर जनहितमा केन्द्रित हुन सांसदहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउन जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्ने बताउनुभयो। उहाँले पछिल्लो समय संसदको गुणस्तर खस्कदै गएको भन्ने विषयमा संसदमा सांसदहरूले बोल्ने भाषा, उच्चारण गर्ने शब्द, संसदमा आउँदा लगाउने पोशाकदेखि लिएर हरेक कुरामा मर्यादित हुनुपर्ने बताउनुभयो। मन्त्री गौतमले संसद जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न र औचित्य कायम राख्न सांसदहरू स्वयं मर्यादित हुनुपर्ने बताउनुभयो। साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका 33 नेपाली कैदीलाई माफी दिएको छ। नेपाल सरकार परराष्ट्र मन्त्रालयले हिजो विज्ञप्ति जारी गर्दै रमजानका अवसरमा साउदी सरकारले 33 नेपाली नागरिकलाई माफी दिएकोमा साउदी अरब सरकारप्रति हार्दिक धन्यवाद एवं कृतज्ञता प्रकट गरेको छ। नेपाल सरकारले साउदी सरकारको यो सहृदय कदमको उच्च प्रशंसा गर्दै नेपाल र साउदी अरब बीचको लामो समयदेखिको मित्रता, सद्भाव र प्रगाढ द्विपक्षीय सम्बन्धको प्रतिविम्बका रूपमा पछिल्लो घटनालाई लिएको उल्लेख गरेको छ। रियादस्थित नेपाली दूतावास मार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीहरूलाई माफी प्रदान गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। साउदीमा शाही माफी पाएका ती नेपाली नागरिक साउदी अरबको आवश्यक कानूनी प्रक्रिया पूरा गरी छिट्टै नेपाल फर्कने मन्त्रालयले जानकारी दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरू बीचको जीवन दर्शन, सेवा, करूणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट मुलुक अभिप्रेरित भएको बताउनु भएको छ। रोटरी क्लब अफ भातगाउँद्वारा राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित सम्मान कार्यक्रममा उहाँले सहकार्य, सद्भाव र सहिष्णुताले असल मार्गमा हिँड्न प्रेरित गर्ने बताउनुभयो। उहाँले निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु सबैभन्दा ठूलो धर्म भएकाले विश्व शान्ति, अन्तर्राष्ट्रिय सहकार्य र मानव कल्याणका क्षेत्रमा रोटरीले देखाएको प्रतिबद्धता बदलिलो परिवेशमा अझ महत्वपूर्ण भएको बताउनुभयो। देशभर हिजोदेखि मनसून विस्तार भएको छ। यस वर्ष झण्डै दुई साता ढिलो गरी मनसून देशभर विस्तार भएको हो। आज देशका विभिन्न स्थानमा अधिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदहरूले आग्रह गर्नुभएको छ। मौसमको पछिल्लो अवस्थाबारे जानकारी दिन जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछाने हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। लामिछानेज्यू, पछिल्लो अवस्था के छ? वर्षा कहाँ कहाँ भइरहेको छ?
5: पछिल्लो जुन 12 घण्टाको वर्षाको कुरा गर्नुपर्दाखेरि चाहिँ गण्डकी, बागमती र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा चाहिँ भारी वर्षा मापन भएको छ। त्यो सँगसँगै चाहिँ अरू क्षेत्रहरूमा चाहिँ हल्कादेखि मध्यम खालको वर्षा मात्र मापन भएको अवस्था छ। विशेष गरी कोशी, बागमती प्रदेशको पहाड़ी भूभागहरू, त्यसै गरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको चाहिँ अरू सबै भूभागको केही ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम वर्षा छ। तर जुन मध्य प्रदेश र कोशी प्रदेशको अलिकति तराईका भूभागहरूमा चाहिँ त्यति धेरै वर्षा मापन भएको अवस्था चाहिँ देखिँदैन पछिल्लो 12 घण्टाको मौसम विवरणहरू हेर्दाखेरि चाहिँ।
2: हजुर, अब जस्तो विभागले के भनेको छ भने अलि भारी वर्षा हुन सक्छ र त्यसका कारणले चाहिँ विपदका घटनाहरू पनि हुन सक्छन्, अहिलेको अवस्थामा सतर्कता अपनाउन भनेर भनिएको छ। अब त्यो चाहिँ आजका दृष्टिकोणले चाहिँ त्यो भनेको क्षेत्रहरू कहाँ कहाँ हुन्, अलि बढी सतर्कता अपनाउनु पर्ने अवस्था कहाँ कहाँ हुन्छ?
5: हजुर, पक्कै पनि केही दिन अगाडि त त्यो पूर्वानुमान आएको थियो र अहिलेको पूर्वानुमान हेर्दाखेरि चाहिँ जुन वर्षाको गतिविधि बढे पनि त्यति धेरै पानी पर्ने अवस्था चाहिँ देखिँदैन, तापनि एक दुई ठाउँमा भारी वर्षा भन्ने चाहिँ अवस्था रहेको छ। विशेष गरी अब देशको पहाड़ी भूभाग, यो कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको चाहिँ अब सबै जस्तो भूभागहरूमा चाहिँ हल्कादेखि मध्यम खालको पानी पर्ने अवस्था चाहिँ देखिन्छ। र कोशी, बागमती, त्यसरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागहरूको एक दुई ठाउँमा चाहिँ भारी वर्षा पनि अनुमान गरेको छौँ। त्यो स्थानहरूमा चाहिँ अलिकति सतर्कता अपनाउनु पर्ने देखिन्छ। अन्य भूभागहरूमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना चाहिँ रहेको नै छ।
2: धन्यवाद लामिछानेज्यू। उहाँ हुनुहुन्थ्यो मौसमविद रोजन लामिछाने। देशभर हिजोदेखि मनसून विस्तार भएको छ। यस वर्ष झण्डै दुई साता ढिलो गरी मनसून देशभर विस्तार भएको हो। यसको प्रभावबारे हामी कुरा गर्दैथ्यौं। मनसूनको जोखिम बढेपछि हेटौँडा काठमाडौँ सड़कको कान्ति लोकपथमा रातिकालीन सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार कान्ति लोकपथ सड़कको मकवानपुर जिल्ला र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो गएका कारण रात्रिकालीन रूपमा आवागमन बन्द गरिएको हो। निरन्तरको वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण मेची राजमार्ग अन्तर्गत इलाम झापा सड़क सम्पर्क विच्छेद भएको छ। इलाम नगरपालिका 9 राजदुवाली क्षेत्रमा सड़क बग्नुका साथै विभिन्न स्थानमा पहिरो खसेपछि सवारी साधनको आवाजावत पूर्ण रूपमा ठप्प भएको इलाम संवाददाता सुनिता राईले जनाएकी छन्। राजदुवाली, माईखोला, भन्ज्याङ, त्यसै गरी सिमल, गोलाई, तिल्केनी र भन्ज्याङ बेलासे सड़क खण्डमा पहिरो र सड़क क्षतिका कारण यातायात सञ्चालन हुन सकेको छैन। वर्षा लागेसँगै बाढ़ी पहिरो र भूक्षयको जोखिम बढ़न थालेको छ। पाल्पा संवाददाता विष्णु खनालको रिपोर्ट।
6: पाल्पामा विशेष गरी तिनाउ एनएलएबी छहरा रिब्दीकोट माथागढ़ी बनस्काली तथा निस्ती क्षेत्रमा पहिरोको जोखिम छ। डागिलकी कमला पाण्डेले विगतको वर्षा सम्झिँदै यस वर्ष समेत रातिमा राम्रोसँग सुत्न नसकेको दुखेसो गर्नुभयो।
7: हाम्रै अगाडिकोट बर्खाले पहिरोले लयो, हामीलाई रातिमा सुत्ने बेलामा पनि कति डर हुन्छ, कतै पाथीबाट पहिरो आएर चापेर हामी घरभित्रै मरिने त होइन भन्ने त्रास मात्रै हुन्छ मनमा। बर्खा लागिसक्यो, अब अहिलेसम्म खै स्थानीय सरकारले यहाँ हामीलाई केही गरेको छैन।
6: काली गण्डकी तथा तिनाउ नदी क्षेत्र र माणी फाँटमा बाढ़ीको सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। सिद्धार्थ राजमार्गको सिद्धबाबा, झुम्सा, हिउँदे खोला, पिपल डाँडा र ग्रामीण सड़कका विभिन्न खण्डहरूमा पनि पहिरो खस्ने जोखिम छ। मनसून जन्य विपदबाट कम क्षति हुन चारै तहका सुरक्षा निकाय, स्थानीय तह तथा सरकारवाला निकाय तयारीमा रहेको बताउनुहुन्छ सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी।
8: प्रत्येक पालिका अनि सड़क डिभिजन कार्यालय यिनीहरूले रोजर स्ट्यान्ड बाई रूपमा राख्ने र हाम्रो चारवटै सुरक्षा निकायका फौजहरू यो विपद व्यवस्थापनको लागि एकदम तयारी अवस्थामा रहने निर्णय गराएका छौं।
6: जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाले सम्भावित उद्धार र राहतका कार्यका लागि आवश्यक तयारी गरेको जनाएका छन्। जोखिमयुक्त क्षेत्रमा निगरानी बढ़ाइएको छ भने स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल।
9: मनसून एकदमै सक्रिय हुने देखिया छैन, सक्रिय नभए तापनि हामीले भारी वर्षा भनेको छ, अलिकति सतर्क चाहिँ रहनुपर्ने हुन्छ, हामीले विचार गर्नुपर्ने हुन्छ।
6: भारी वर्षाका बेला यात्रा नगर्न, भारी पहिरोको जोखिम क्षेत्रमा नबस्न, मौसम सम्बन्धी सूचनामा ध्यान दिन विज्ञहरूको आग्रह छ। मनसून जन्य विपद नियन्त्रणका लागि सरकारी निकायले तयारीसँगै नागरिक स्तरमा समेत सावधानी अपनाउने हो भने जनधनको क्षति हुनबाट बच्न सकिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
2: गृह मन्त्रालयले होटल तथा रेस्टुरेन्टले प्रदान गर्ने खानाको गुणस्तर, खाद्य स्वच्छता सम्बन्धमा नियमित सघन र आकस्मिक रूपमा अनुगमन गर्न 77 जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै गृह मन्त्रालयले अनुगमन केवल प्रक्रियामा मात्र सीमित नगरी नतिजामुखी बनाउन निर्देशन दिएको हो। कतिपय होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गृह मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षा र उपभोक्ता अधिकारको सुनिश्चितता गर्नु राज्यको प्राथमिक दायित्व भएको स्पष्ट पारेको छ। सरकारवाला निकायसँग समन्वय गर्दै नागरिकको गुनासो तत्काल सम्बोधन गर्न संवेदनशील र प्रतिबद्ध रहेको पनि गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले गुनासो सुनवाई संयन्त्र गठन गरी काम गर्न पनि जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिक मैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरसम्मै पुर्याउने प्रभावकारी माध्यमका रूपमा पुनस्थापना गरिएको बताउनु भएको छ। परम्परागत हुलाक सेवालाई सरकारले प्रविधि मैत्री र विशिष्टीकृत सरकारी कुरियर सेवाका रूपमा विकास गर्दै नागरिकको घर दैलोमै सरकारी सेवा पुर्याउने अभियान सफल रूपमा कार्यान्वयन गरिएको उहाँले बताउनुभयो। हुलाक सेवा विभागले काठमाडौँमा हिजो आयोजना गरेको कार्यक्रममा मन्त्री तिमिल सिन्हाले हुलाक सेवाको पुनर्जागरणका लागि सरकार योजनाबद्ध रूपमा अघि बढ़िरहेको बताउनुभयो। उहाँले त्यसको सकारात्मक नतिजा पनि देखिन थालेको जानकारी दिनुभयो। कार्यक्रममा मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेतले डिजिटल युगमा पनि हुलाक सेवाको आवश्यकता उत्तिकै रहेको बताउनुभयो। उहाँले नागरिकको घर दैलोमै सरकारी सेवा पुर्याउने उद्देश्यले विभागले हालसम्म 7 सरकारी निकायसँग समझदारी गरिसकेको जानकारी गराउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपाल टेलिकमलाई सेवाग्राही मैत्री, छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। मन्त्री डाक्टर तिमिल सिन्हाले हिजो सुन्धारा स्थित नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालय अन्तर्गत रहेको बिजनेस सपोर्ट सिस्टम विभाग तथा दूरसंचार कार्यालयको निरीक्षणका क्रममा सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र डिजिटल प्रणालीमा आधारित बनाउन निर्देशन दिनुभयो। हिजै चलचित्र विकास बोर्डको 26 वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री डाक्टर तिमिल सिन्हाले चलचित्र क्षेत्रको वास्तविक आवश्यकतालाई सम्बोधन गर्ने कानून, नीति र कार्यक्रम मार्फत उद्योगलाई सुदृढ बनाउन सरकार तत्पर रहेको बताउनुभयो। चलचित्र विकास बोर्डले त्यस क्षेत्रको अभिभावकीय भूमिका वहन गर्नुपर्ने आवश्यकता पनि उहाँले औल्याउनुभयो। चलचित्र कर्मीहरूसँग नियमित रूपमा छलफल गर्दै आवश्यक नीतिगत र संरचनागत सुधार गर्दै अघि बढ़ने संचार मन्त्री डाक्टर तिमिल सिन्हाले स्पष्ट पार्नुभयो। नेपाली चलचित्र उद्योगले कठिन परिस्थितिका बावजूद पनि निरन्तर प्रगति गरिरहेको उल्लेख गर्नुहुँदै उहाँले त्यसको श्रेय अग्रज चलचित्र कर्मीहरूको अथक योगदानलाई दिनुपर्ने बताउनुभयो। सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलको रिहाई मागेर दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा अन्य मुद्दासँग सम्बन्धित फाइल झिकाउन आदेश दिएको छ। न्यायाधीशद्वय टेक प्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले सम्बन्धित अदालतबाट मुद्दाका मिसिल झिकाई असार 15 गतेको पेशी टोक्न यसलाई फेरि सुन्नुहोला असार 18 गतेका लागि पेशी टोक्न आदेश दिएको हो। सरकारले विद्युत प्रवाहमा सन्तुलन वितरण सञ्जालको सुदृढीकरण तथा आवश्यक प्राविधिक सुधारका लागि निरन्तर रूपमा प्रयास गरिरहेको जानकारी दिएको छ। मनसूनको समयमा विद्युत प्रवाहमा आउने अवरोध न्यूनीकरणका लागि जनशक्ति सहितको प्राविधिक उपकरण पूर्व तयारी अवस्थामा राखिएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जानकारी दिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणाली मार्फत सरूवाको निवेदनका लागि निजामती कर्मचारीहरूलाई आह्वान गरेको छ। मन्त्रालयले एक सूचना जारी गरी अनलाइन प्रणाली मार्फत सरूवाको निवेदन पेश गर्न अनुरोध गरेको हो। मन्त्रालयले सरूवाका लागि इच्छुक कर्मचारीहरूले अनिवार्य रूपमा अनलाइन प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गरी अनलाइन प्रणाली मार्फत नै सरूवाको निवेदन पेश गर्न अनुरोध गरेको छ। अनलाइन प्रणाली बाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने सरूवा सम्बन्धी निवेदन उपर कुनै कार्यवाही नहुने मन्त्रालयले सूचना जारी गरी उल्लेख गरेको छ।
10: कस्तो राम्रो जुत्ता लगाएको
11: मेडिन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
10: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
11: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
10: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
11: एकपटक दङ्गालीबाट किनेर हेर न
10: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है
12: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
11: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
13: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
14: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
11: प्रोप्राइटर सोमराज रैदास
15: सम्पर्क फोन नम्बर 0825367775
11: सम्पर्क नम्बर 9847268673
12: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
16: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
17: किराले खाएको दाँत निकाल्ने
18: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने
17: खाली ठाउँमा दाँत राख्ने
18: दाँतको जरीदेखि उपचार गर्ने
17: भएको दाँतमा खुलो राख्ने दाँत सफा गर्ने तार बाँध्ने दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा
18: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ
19: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि
16: सम्पर्क फोन नम्बर 0825904662 9829185053
20: आया, मम्मी मम्मी दाँत दुख्यो
21: मम्मी मेरो दाँत भङ्गो आयो साथीले सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
22: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
23: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
21: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा
23: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला
16: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
24: सावधान उस्ता उस्तै नामबाट नझुकिनु होला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
25: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
26: सम्पर्क फोन नम्बर 0825902222
21: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
15: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
26: भर्ना सम्बन्धी सूचना।
27: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बिबिए बिएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
26: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
28: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 9847802983 र 9765526286।
29: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुनी।
30: सक्कुजे लौ खबर सुनी।
29: 300 सैया के संजीवनी टीचिंग अस्पताल आप अपनो कनक सेवा म।
30: आप बेराम पर्ले से बिरुवा करक लाग डान से बाहर जाई नि पर्ना।
29: छुटी छुटी से भारी हो सक्कु मेरक रुवागक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
30: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीमित के बा।
29: ओपीडी सेवा, भर्ना सेवा,
30: सक्कु मेरिक ऑपरेशन सेवा,
29: आईसीयू सेवा, रेडियोलॉजी सेवा,
30: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा। संपर्क करना अस्पताल के ठेकाना
29: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगरपालिका वडा नंबर 3 बर्गदुवा दाङ। संपर्क फोन नंबर 9790965225
30: 0825911101
29: 5912
30: 0825911103
29: 5912104 ओ 5912105।
31: सीता के भयो तिमीलाई? घुम्छौ बसिछौ
32: के हुनु नि? बिहे भएको छ 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलिन। अब त आश्रय मरिसक्यो।
31: के कुरा गर्छ तिमीले? हाम्रो घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
32: ए ठिकै छ, म जान त धेरै गई। अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
33: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
34: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
33: शिशु क्लिनिक फर्टिलिटी हिजो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
35: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
36: हाम्रा सेवाहरू
35: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
36: छाती, दम, निमोनिया, खोकी, छेरो,
35: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
36: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
35: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
36: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
35: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
36: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
35: युरिक एसिड, बाट भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
36: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
35: दूरबीन विधि द्वारा नाक कान घाटी को इंडोस्कोपी,
36: कान सुन्न नसक्ने का लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
35: सबै खाले नाक कान घाटी को अपरेशन तथा परामर्श,
36: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
35: घाटी दुख्ने, घाटी को एलर्जी, टन्सिल, घाटी मा गिर्खाहरू आउने तथा थाइराइड,
36: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
2: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
6: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
6: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
2: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
6: सम्पर्क मोबाइल नम्बर 98578-44-722, 98578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
8: उपचार हुने रोगहरू: पायल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
7: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
8: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
7: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
8: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
7: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98686-161-694।

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौ हामी दुई प्रस्तुता म सदीक्षा
1: अनि म शारदा
0: आदरणीय श्रोता हरेक बुधबार चाहिँ आज पनि हामी कार्यक्रम समता लिएर तपाईँहरूमा आइसकेका छौ आशा गर्छौ यो आधा घण्टा तपाईँ हामी सँगसँगै रहनेछौ यो कार्यक्रम प्रत्येक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिमबाट प्रसारण हुने गर्दछ साथै इन्टरनेटबाट पनि www.radioamp.org मा लगइन गरी संसारभरि सुन्न सकिन्छ कार्यक्रम समता महिला समानताको पक्षमा सञ्चालित कार्यक्रम हो सामान्यतः यस कार्यक्रममा हामीले महिलाका पक्षमा रहेका विषयवस्तुहरूलाई प्रस्तुत गर्ने गर्दछौ हाम्रो कार्यक्रमको उद्देश्य सबै खाले विभेद विरूद्ध समाजमा चेतना बढाउने रूढिवादी परम्परा विरूद्ध जनमत सृजना गर्ने गाउँ ठाउँमा बसेर महिला समानताको पक्षमा क्रियाशील महिलाहरूलाई प्रोत्साहित गर्ने साथै समाज परिवर्तनको पक्षमा गरिएका कार्य जनआवाजलाई श्रोतामाझ परिचित गराएर जागरूक गराउनु नै हाम्रो प्रयास रहनेछ कार्यक्रम समताको आजको विशेष श्रृंखलामा हामी एक महिलाको जीवन्त कहानी सुन्नेछौ जसले आँसुलाई पनि पीड़ाबोध बनाउँछ अनि जसले पीड़ा भित्रै पनि एक असल प्रेरणा दिनेछ यस कार्यक्रमका मार्फत हामी आँसुहरूलाई शब्द दिन्छौ पीड़ाहरूलाई स्वर अनि संघर्षलाई गौरव आजको यस विशेष अंकमा जीवनमा ठूलो आधी बेहरी जस्ता कठिनाई भोगेकी एक महिलाको कथा सुन्नेछौ उहाँको नाम हो गंगा डीसी पौडेल उमेर 35 वर्ष घर घोराई 15 भरतपुर उहाँको जीवन केवल व्यक्तिगत कथा होइन यो कथा हो नारीत्वको महाकथा श्रीमतीको पराक्रम र आमाको बलिदानको गंगाले प्रेममा पार गरेकी थिइन् एक अन्तर्जातीय विवाह समाजका आँखामा त्यो साहस थियो तर विवाह पश्चातको जीवनमा एक भयानक मोड आयो जहाँ श्रीमान एक गम्भीर दुर्घटनामा परेर पूर्ण अपाङ्ग बन्नुभयो त्यस दिनपछि उनको जीवनका पानाहरू फेरिए आफ्नो हात समाइदिने हात स्वयं कमजोर बन्यो तर त्यो कमजोर हातलाई उनले शक्ति दिएर उठाइन् उनी श्रीमती मात्र बनिनन् नर्स बनिन् आमा जस्तो सेवा गरिन् परिवारको मेरुदण्ड बनिन् उनीसँग सानो छोरी थिइन् बुबाको साथ पाउनुपर्ने बच्चाले आमाको आँसु पुछिरह्यो कति रात उनी भोकै सुत्नु पर्यो कति बिहान श्रीमानको शरीर सफा गर्दै शुरू भयो कति दिउँसो ऋणको भारी बोकेर चुलो बाल्नु पर्यो अनि कति साँझ हाँस्नु पर्यो ती छोरीका लागि श्रीमतीलाई घरको मान भनेर थाक्दैन समाज तर जब विपत्ति आउँछ त्यही समाज चुप लाग्छ त्यही समाज हेर्छ तर देख्दैन सुन्छ तर बुझ्दैन महिला परिवारको एक शक्तिशाली खम्बा हो महिला एक फूल मात्र होइन तुफान भित्रको अडान हो आज हामी सुन्दैछौ त्यही महिलाको असल प्रतिबिम्ब गंगा दिदीको जीवित अनुभव उहाँकै स्वरमा उहाँकै पीड़ाले सिचेको साँचो आत्मकथा अब हामी तपाईँलाई लैजाँदैछौ यो कथामा जहाँ आँसु शब्द भन्दा बलिया छन् त्यो स्वरमा जहाँ पीड़ाले आँट जन्माउँछ त्यो अनुभूतिमा जहाँ महिला केवल सपोर्ट सिस्टम होइन सिस्टम नै हो गंगा डीसी पौडेल आजको आत्माको आवाज
2: नमस्कार मेरो नाम गंगा डीसी पौडेल म हाल घोराई 15 भरतपुरमा बस्छु म अहिले 35 वर्ष पुगे मैले पहिले 2064 सालतिर महेन्द्र बहुमुखी क्याम्पस अगाडि पुस्तक पसल खोलेको हो अहिले मैले पुस्तक पसल खोलेको पनि लगभग 15 वर्ष भयो 14 वर्षदेखि मैले अहिले प्लास्टिक पसल स्टार्ट गरेछु पुस्तक पसल पहिले चल्यो क्याम्पसमा 11-12 क्याम्पसमा पढाइ हुने बेलामा चल्यो अहिलेलाई त्यसपछि नचलेर अनि प्लास्टिक पसल स्टार्ट गरेको हो हामी लगभग ढाई वर्षसम्म दुईजना मिलेर नै गर्यौं पसललाई नै दुईजनाले लगानी लगाएर दुईजनाले हेर्यौं त्यसपछि पसलबाट मात्रै अलिकति आमदानी राम्रो नभएको कारण नानी 2 वर्ष भएको बेलामा हामी आमा छोरीलाई छोडेर बाहिर कमाउन जानुभयो विदेश मलेसिया जानुभएको हो मलेसियामा पनि अब उहाँको कमाई खासै भएन 5 वर्षसम्म बस्नुभयो तर कमाई नभएर उतै एक्सिडेन्ट भएर फेरि यताबाट लगानी गरेर उहाँलाई हजुर मलेसियामा पनि एक्सिडेन्ट हुनुभएको हो भैले एक्सिडेन्ट भइसकेपछि अब आउने पैसा नभएपछि यहाँबाट 1.5 लाख पैसा हालिदिएर फेरि मलेसियाबाट पनि निकाल्नु परेको हो यहाँ यस्तै हो जिन्दगीमा दुःख सुख हरेक चिजहरू भोग्यो हामी उहाँ विदेशबाट यहाँ आइसकेपछि उहाँले उता फोर कार शोरूम म्यानेजर काम गर्नुभयो, म फेरि यही पसलमै स्टाफ राखिराखे अनि त्यहाँबाट पनि अलिकति राम्रो नभए हुनाले फेरि मन्दिरमा जानुभयो। धारापानी मन्दिरमा प्रशासन तथा लेखा प्रमुख भएर बस्नुभयो। मैले यही पसलमै निरन्तरता दिइराखेको छु। आइसकेपछि मेरो श्रीमान एक्सिडेन्ट त लगभग पाँच छ, ठुलो एक्सिडेन्ट भनेकै पाँच छ पटकसम्म भइसक्नुभयो उहाँ। त्यही गाडी बाइक अब उहाँको कारण खै भन्नै सकिन्न, आफ्नै लापरवाही भनौँ, अरूको लापरवाही भनौँ या भोगाई भनौँ। उहाँको एक्सिडेन्टबाट दुःख जिन्दगी के हो, दुःख के हो, सङ्घर्ष के हो, त मैले धेरै पटक भोगिसकेँ। उहाँलाई लगभग मैले मलेसियाबाट ल्याएदेखि पनि धेरै दुई चार महिना केयर गरेँ। त्यसपछि अलिकति हुनुभयो, फेरि एक्सिडेन्ट हुनुभयो। त्यसपछि मैले दुई महिनासम्म काठमाडौँ पनि बसालेँ। उहाँको खुट्टामा अझैसम्म पनि मलेसियाबाट हालेको रट अझै लगेको छैन। अहिले लास्ट पटक एक्सिडेन्ट भनेकै मन्दिरबाट घर फर्किने क्रममा अब गाडीले हान्यो। गाडीले हानिसकेपछि उहाँको स्थिति यति नाजुक भयो कि सायद उहाँलाई बाँच्छ भन्ने त डक्टरहरूले पनि आश गर्नुभएको थिएन। कसैले आफन्त सबैले भेटिसक्नु भएको थियो, सबैले लास्ट भेट हो यो भनेर सबैले माया मारिसकेको मान्छेलाई मैले आजसम्म यही पुस्तक पसल, मेरो यो पुस्तक पसल लगायत एउटा रुम छ, मैले त्यही रुममा बसालेर उहाँलाई सुरुमा ल्याउँदाखेरि नाकबाट खाना खुवाउँथ्यौँ, घाँटीको पाल थियो, घाँटीबाट सास फेर्नुहुन्थ्यो, खुवाउने बसाउने म एक्लैले हो, सिर्फ एक्लैले। उहाँको रेखदेख केयर भनेकै म एक्लै हो। आजसम्म उहाँलाई सुताउने उठाउने खुवाउने दिसा पिसाब त अझैसम्म मैले आफै नै गराउनु पर्छ। त्यति बेलादेखि अहिलेसम्म पहिलेको स्थितिमा अहिले त मैले धेरै गरेँ। अब पहिले उहाँ लगभग 20-25 केजीसम्म हुनुहुन्थ्यो होला सायद। म उहाँलाई बोकेर थेरापी गराउन जाँदाखेरि दुई फ्ल्याटबाट आफ्नो पिठीमा बोकेर म तलमाथि दुई फ्ल्याटबाट तलमाथि गर्न सक्ने स्थितिको मान्छे थियो उहाँ पहिले। मैले त्यसरी पनि तलमाथि गरेर बोकेर भित्र बाहिर गराएर आजसम्म जिन्दगी त कति भोग्यो भन्ने कुरा त अब भोग्नेलाई थाहा हुन्छ देख्नेलाई भन्दा। यति बेलै दुःख जिन्दगीको सङ्घर्षहरू गर्दा गर्दा दुःखका दिनहरू भोग्दा भोग्दा मैले आजसम्म मेरो बुढोलाई सायद आँखा पनि खुलेको थिएन, बोल्न पनि सक्नुहुन्थ्यो, मान्छे चिन्ने त झन् कुरै छैन, तर त्यो अवस्थाको मान्छेलाई अहिले मैले यहाँसम्म ल्याइ पुर्याउँदाखेरि अहिले मसँगै बस्ने दुई चारवटा गफ गर्ने भित्र बाहिर गर्न सक्ने बनाउँदाखेरि आफूलाई मैले आफैले भाग्यमानी आफूले आफूलाई नै मैले एकदम महान सायद मलाई अरूले महसुस गर्नु नगर्नु तर मैले आफूले आफूलाई म जतिको महान र म जतिको साहसी आइमै सायद मैले देख्दैन है। मैले त्यति दुःख त्यति सङ्घर्ष त्यति मेहनत मैले बुढोको लागि मेरो माइत सायद दुई घन्टा लाग्छ होला यहाँबाट माइत जान्छु भनेपछि, तर म आजसम्म मेरो माइत कि मेरो बाउ आमा म कसैलाई पनि भेट्न नगएर सिर्फ मेरो बुढाको लागि मैले यति दुःख त्याग तपस्या सङ्घर्ष मैले जे गर्न पर्ने हो थुप्रो गरे, जिन्दगीको भोगाई यही रहेछ। अहिलेलाई म यतिमा मेरो दुध रासोमा बुवा आमा दाई भाउ दिदी बहिनी मेरा सबै हुनुहुन्छ। मेरो घर घोराई छ जजरा गाउँमा पर्छ। परिवारबाट साथ सहयोग अब त्यही हो, साथ सहयोग भन्नाले अब उहाँहरूले बेला बेलामा केही चिजहरू हेल्प गर्नुहुन्छ, तर पनि उहाँलाई भौतिक रूपमा हेर्दाखेरि उहाँको केयर गर्ने भरि कोही पनि हुनु भएन। आजसम्म उहाँलाई उठाउने बसाउने यताउता जिम थेरापी जता लैजाऊ उहाँसँग सिर्फ हिँड्ने भनेकै म, उहाँको केयरमा उठाऊ बसाऊ सुताऊ खुवाऊ दिसाब किसाब आजसम्म मैले 24 घन्टामा एक वर्ष 4 महिना भयो कसैले पनि उहाँको शरीरमा हातभरि लगाउनु भएको छैन। सबै जिम्मेवारी सबै काम सबै दुःख सबै एक्लै मैले नै सङ्घर्ष गरेँ। वर्षसम्म जिम थेरापी बनाएँ, ठ्याक्कै एक वर्षसम्म थेरापी बनाए। थेरापीमा जाँदाखेरि मेरो मासिक 20,000 खर्च भयो। 20,000 खर्च थेरापी यताउता खाना खर्च दुःख सुख यताउता सबै जोड्दाखेरि नानीको फी पढाइ लेखाइ सबै जोड्दाखेरि मेरो लगभग 60-70 हजार हुने भयो। 60-70 हजार खर्च हुनेमा मेरो आमदानी 500 पनि छैन। अहिले व्यापार मेरो ठप्प छ, म बिहान व्यापार खोल्न पाउँदिनँ। बिहान लगभग अहिलेभरि 6 बजे म जिम जान्छु। पहिले म 11 बजे बन्द गरेँ भने साँझमा 4 बजे आउँथ्यो थेरापीबाट, अनि 4 बजे आएर 1 घन्टा खानासा नास्ता सास्ता खुवाएर म 5 बजे खोलेर 6 बजे पसल बन्दाखेरि मेरो आमदानी केही पनि भएन। लगभग 200-300 यस्तोमा मात्रै रह्यो। त्यसपछि मैले अबदेखि नहुने भयो भनेर ठ्याक्कै पोहोर माघदेखि स्टार्ट गरेको, पोहोर वैशाखदेखि स्टार्ट गरेको थेरापी म अहिले वैशाखसम्म स्टार्ट गरे त्यसपछि अहिले स्टप गरेर मैले उहाँलाई जिममा लग्दैछु। जिममा अलिक सस्तो छ, जिममा महिनाको 1500 रुपियाँ तिरे भइहाल्छ। कमजोरी मैले आर्थिक पुर्याउन नसक्नाले नै उहाँलाई मैले थेरापी लग्न सकेन। पोहोर मार्चको 20 गते एक्सिडेन्ट भएको, अहिले आजको दिन ठ्याक्कै 20 गते 1 वर्ष 4 महिना भयो उहाँको एक्सिडेन्ट भयो। उहाँको अवस्था भन्यो भने त मैले उहाँलाई हस्पिटलबाट निकालेर लिएको 3-4 महिना पछि निकालेर लिएको हो। निकालेर ल्याउँदाखेरि उहाँको नाकमा पाइप थियो, नाकबाट फाइन्थ्यो, घाँटीबाट सास फेर्नुहुन्थ्यो, घाँटीबाटै खगार फाल्नुहुन्थ्यो। खाना मैले आफै घरमै आफै बनाएर आफै खाना साना सबै म एक्लैले भनौँ, मैले पनि एक्लैले पहिले सुरुमा खानाहरू रेडी बनाएर ठिक्क बनाएर पछि यताउता कोठामा बस्ने नानीहरूलाई हेल्प मागेर नाकबाट खाना खुवाएर लगभग महिनासम्म मैले आफैले केयर गरेर त्यसपछि फेरि घाँटीको प्वाल फाल्न पूर्ण गएर त्यसपछि सबै दुःख सुख अब उठाइयो। हुलचेयरमा पहिला 4-5 जना नानी बाबु बोलाएर हुलचेयरमा हाल्ने, हुलचेयरमा बसालेर घुमाउने, उहाँको त्यही ढुकढुकी मात्रै थियो मैले यहाँ ल्याउँदाखेरि। त्यही पनि मैले हिम्मत हारेन। म कहिले आजसम्म मेरो आफन्तसँग मेरा दिदी बहिनी आमा बुवा मेरा छर छिमेकी आफन्त यति भेट्न आउनुभयो, सायद उहाँहरूले सोच्नुहुन्थ्यो होला यसलाई सम्हाल्न सक्दैनौँ भन्ने लाग्थ्यो होला उहाँलाई। तर मैले कसैसँग मेरो आँखाबाट आँसु नै झरेन कि किन म त्यति कठोर भएँ कि मैले उहाँलाई जसरी भए पनि ठिक बनाउनु पर्छ, उहाँलाई हिँडाल्नु पर्छ, उहाँलाई मैले हिँडालेरै देखाउनु पर्छ। मेरो छोरीको बाबा मैले उहाँलाई छोरी बुढी सम्हाल्ने, छोरी र बुढीलाई अगाडि एउटा गार्जियन छ भन्ने पार्नको लागि मात्रै भए पनि मैले यति ठुलो सङ्घर्ष गरेँ। नानी मेरो एउटा छ, नानी अहिले 15 वर्षको मात्रै 15 वर्षको भयो, 10 क्लासमा पढ्दैछ अहिले। माउन्ट भ्यू बोर्डिङमा पढ्दैछ। बोर्डिङमा गएर पनि मैले सरहरूसँग हात जोडेर मेरो आर्थिक स्थिति छैन सर, अहिले मेरो श्रीमानलाई ठिक हुँदासम्म मलाई छोरीको फी मात्रै भए पनि हेरिदिन पर्यो भनेर हात जोडेर मैले स्कुलमा फी घटाउन लगाएको छु। एक्स्ट्रा खर्चभरि त्यो मैले ब्याचलरसम्म पढेँ, यही महेन्द्र बहुमुखी क्याम्पसमा मैले ब्याचलरसम्म पढेको हो। हामी दुईजनाको अन्तर्जातीय विवाह नै भनौँ, त्यति बेला यहीँ क्याम्पस पढ्दा नै लभ परेर हामी लभ म्यारिज लभ एन्ड एरेन्ज भनौँ दुइटै भएर बिहे गरेको हो। श्रीमानको नाम नरेश पौडेल। त्यो अन्तर्जातीय विवाहमा त्यतिका फरक त परेन, त्यति धेरै दुःख झेल्नु त परेन। अब माइती झन् बुझ्ने भइहाल्नु भयो, घर परिवारले पनि यति बारेमा त बुझिदिनु भयो हामीलाई। त्यसबारेमा यो अन्तर्जातीय विवाहको बारेमा त्यतिका फरक त परेन। सुरुको दिनमा यस्तो भयो, मैले सुरुमा हामी यहीँ पढ्ने क्रममै विवाह गऱ्यौँ, यहीँ बस्यौँ, हामीलाई त्यति घर जान परेन। त्यही भएर पनि यो घरको बारेमा खासै अनुभव मैले बटुलेन। म पहिलेदेखि नै आफूले गर्ने, आफै खाने, कमाउने खाने गरिम् यतै बस्छु, त्यही भएर त्यतिका भोग्नु परेन। यो भरि एकदम सही, उहाँको लागि म एक श्रीमती होइन, मैले उहाँलाई आमा, मैले उहाँलाई हुर्काउने ठाउँमा सायद मैले आजसम्म 10 वटै बच्चालाई पनि यति केयर गर्थेँ होला, 10 वटा बच्चा हुर्काउँथ्यो होला जस्तो लाग्छ उहाँको केयरमा। बच्चा हुर्काउनु र ठुलो हुर्काउनेमा धेरै फरक हुन्छ। अब देख्नेलाई 1 सेकेन्डको 15 सेकेन्डको भिडियो हेरेर वा नरेश ठिक भयो वा हिँड्ने भयो सबैको मानसिकता हुन्छ नि, तर भोग्नेलाई थाहा छ त्यो 15 सेकेन्डको भिडियोले त के देखाउँछ र? जिन्दगी त भित्र भोगाइमा थाहा छ नि, मैले कति भोगिरहेको छु, कति दुःख गरिरहेछु, कति सङ्घर्ष गरिरहेको छु भन्ने त मलाई थाहा छ होइन। भोग्नेलाई जति अब देख्नेलाई थाहा हुन्न। उहाँको अझै शारीरिक रूपमा अलिकति ठिक हुँदै गए पनि मेन्टली रूपमा अझै त्यति राम्रोसँग ठिक हुनुहुन्न। त्यसमा भर्खरका चिजहरू बिर्सिने, त्यो चिजहरूलाई एकैछिन भुलिदिइहाल्ने, कोही भेट्न आउनुहुन्छ, भेट्न आइसकेपछि अलिक पछि फेरि को आएको थियो भनेर भुलिदिइहाल्ने, मेन समस्या उहाँको यिनै छन्। अनि अर्को मेन समस्या के थियो भने उहाँ एकदमै रिसाउनुहुन्छ। पहिले पनि अलिकति रिसा स्वभाव त हो उहाँको, आफूलाई चित्त नबुझेपछि एकदमै रिसाउने स्वभाव त हो, तर पनि यो बेलामा पनि उहाँको रिस एकदमै कडा छ अनि सम्हाल्नै गाह्रो हुन्छ। यताउता अब उहाँलाई रिस उठ्यो भने यतोलै खेर्ने गरी कराउनुहुन्छ क्या, अनि कुट्ने पिट्ने मार्ने त अब मलाई कति हो कति। अब त्यही पनि यति हुँदाहुँदै पनि उहाँलाई अब एउटा सन्तान जस्तो रूपले यति माया गरेँ कि सायद मैले उहाँलाई 24 घन्टा मेरो साथ र सपोर्ट छ। म 1-2 घन्टा नआएँ कि म यत्रो 1 वर्ष ठ्याक्कै 4 महिना भयो मैले आजसम्म उहाँलाई लगभग 1 घन्टा पनि छोडेको छैन होला।
1: एक घण्टा नछोडेर 24 घण्टा राति पनि कति बेला पिसाब आयो राति लगभग 2-2 घण्टा 3-3 घण्टामा अझैसम्म पनि सु आयो बुढो पिसाब फेर्न जान्यो दिसा आउन लाग्छ म त्यो सोध्ने मेरो मानि नै भइहाल्यो त्यो म सोधि अझैसम्म पनि त्यो सोध्छु छोरीलाई पनि मैले यसरी अझ आजभोलि मलाई छोरीले भन्छ मम्मी मलाई के अरे हजुरले बाबालाई जति माया मलाई कहिले दिनु भएन भन्छ कि मेरो छोरीले अलिकति उसको डाहापन बच्चापन होइन मलाई दिनु भएन नि मम्मी बाबालाई जति माया हजुरले मलाई कहिल्यै दिनु भएन भन्छ कि आजभोलि हो हुन पनि मैले मेरो सन्तानलाई अहिले मलाई उसलाई के मतलब लाग्दैन कि म सँगै छैन त तर खानपिन यताउतामा पनि मलाई भगवान्ले नै उसको दोस्रो आमा जो दिनुभएको छ पुरै मैले नै पोखैबाट जन्म नदिए पनि मैले आफूले नै उसलाई जन्माएको जस्तो कि मैले त्यो स्थितिमा स्याहारेँ नि त उहाँलाई
2: हजुर
1: त्यो सही अवस्था सासै नफेर्ने ढुकढुकी मात्रै चलिरहेको अवस्था आँखा नखुलेको मान्छे नचिन्ने बोल्दै नबोल्ने एकहोरो त्यस्तो खालको मान्छे व्हील चेयरमा आमा छोरी भएर सकी नसकी नभए गाउँ छिमेकीलाई बोलाएर दिन रात भित्र बाहिर गराउँदा व्हील चेयरमा बोकेर भित्र बाहिर गराउँदाखेरि यत्रो मान्छेलाई कतिसम्मको पीडा खपे हुम्ला मैले होइन कतिसम्मको दुःख गरेँ हुम्ला यिनी दुःखको पीडाको त मैले बयान नै गर्न सक्दैन एक्सिडेन्टपछि त मेरो मुटु त यति कठोर नि अरूका सानातिनो दुःख त मलाई दुःख जस्तै लाग्दैन अहिले त यतिसम्म भोग्यो जिन्दगी भोग्यो आफ्ना भोग्यो आफन्त भोग्यो हिजोको दिनमा ऊ राम्रो हुँदाखेरि गर्ने मान्छेहरूको व्यवहार आफन्त भनौँ बाहिरका भन्दा पनि ऊ राम्रो हुँदा उसले 2-4 रुपियाँ कमाउँदाखेरि गर्ने आफन्तको व्यवहार अहिले जो ऊ गर्न नसक्ने बेलामा आफन्तहरूले हेर्ने दृष्टिकोण होइन कतिसम्म फरक हुने रहेछ कतिसम्म मान्छेहरू स्वार्थको लागि आफ्नो नजिकी रहेछन् होइन भन्ने कुरा त मैले सङ्घर्ष जिन्दगीमा ठुलो दुःख म धेरै पटक भोगेँ भोग्न त मैले बच्चैदेखि नै सबैको दुःख भोग्ने मान्छे कि बच्चै मेरो बचपना नै त्यस्तै बच्चैदेखि मैले गाउँ घर छरछिमेका पनि एकदमै दुःख भोग्ने कि म मेरो जिन्दगी नै त्यही भएर बच्चादेखि नै सिक्छ भन्छ मान्छेले अहिले सोध्छु कि म बच्चामा नै दुःख सङ्घर्ष सबै भोगेर देखेर आएर नै मलाई सायद भगवान्ले साथ नछोडेको होला दुःखले साथ नछोडेको होला सायद सहन सक्ने क्षमता ममा मात्रै भएर पनि भगवान्ले मलाई मात्रै दुःख दिनुभयो कि यस्तो यस्तो फिल हुन्छ कि सायद मेरो ठाउँमा अरू नारीहरू देख्छु कि कतिले श्रीमानहरू छोडेर है यति नजिकैको एउटा कहानी पनि छ श्रीमान बिरामी हुने बित्तिकै श्रीमतीले छोडेर जानुभयो अहिले उहाँ ठिक हुनुभएको छ र पनि त्यो बुढीलाई अहिले त पछि त लाग्छ होला नि त श्रीमती अहिले मैले श्रीमान मेरो श्रीमान ठिक भएको छ भन्ने त उहाँलाई फिल हुन्छ होला नि तर मैले त्यो कहिल्यै कदापि मेरो मनमा नै लिन मलाई मनमा सोच्नै सकेन कि मैले त्यस्तो नराम्रो गर्नु पर्छ भन्ने मलाई फिलै भएन श्रीमती एकै रथका दुई पाङ्रा भनिए पनि यो भनाइमा मात्र सीमित हो कहिले पनि लाभ हुँदैन श्रीमती नै आफ्नो ठाउँमा हुन्छ श्रीमान नै हो जुन अवस्थामा भए पनि श्रीमानले आफूलाई उच्च मान सम्मान अलिकति श्रीमती तल गिरेर बस्यो भने जति सेवा गर्नुहोस् जति सत्कार गर्नुहोस् जति श्रीमानलाई आफ्नो जीव ज्यान सुम्पिनुहोस् तर श्रीमानको ठाउँमा श्रीमती जहिले पनि झुकेरै बस्नुपर्ने स्थिति अझैसम्म पनि छ मैले उहाँसँग अब पहिले सबै कुरा त अब भन्न मिलेन त्यही पनि अब उहाँ राम्रो हुँदा पनि उहाँको व्यवहारमा जुन रिसापन थियो त्यो अहिले पनि छ श्रीमती जहाँ पनि झुक्नुपर्छ श्रीमतीले अलिकति बोल्यो भने टाठो भयो अलिकति बोल्यो भनेपछि ऊ धेरै बोल्यो बाठो भयो धेरै जान्ने हुनुहुन्न भन्ने स्वभाव लोग्ने मान्छेमा हुन्छ श्रीमती मात्रै नभएर श्रीमती एउटा श्रीमानको लागि 80% भाग महिला सक्षम हुन्छ श्रीमानलाई अगाडि बढाउनलाई श्रीमानको लागि श्रीमती जहिले पनि पोजिटिभ हुन्छ नेगेटिभ प्राय 2-4 जना महिलाले गर्दाखेरि सबै महिलाहरूलाई त्यो नराम्रो सन्देश आउन सक्छ तर श्रीमान एउटा श्रीमानको लागि श्रीमती मात्रै नभएर उसले आमा दिदी बहिनी छोरी सबैको भूमिका निभाउन सक्छ सायद श्रीमतीले है मलाई जहाँसम्म लाग्छ श्रीमती म उहाँको ठाउँमा म यस्तो भइदिएको भए मैले कल्पना पनि गर्दैन कि म यस ठाउँसम्म आइपुग्थेँ होला जस्तो लाग्दैन। श्रीमानहरू जति महिला सहनशील हुन्छ श्रीमानहरू त्यति सहनशील त्यति बुझ्ने कोही दुई चारजना सयमा 2% श्रीमानहरू त्यस्तो भेटिनु होला नत्र हाम्रो समाजकै पहिल्यैदेखिको सोचाइ नै यस्तै भयो। श्रीमानहरूले सायद म अझैसम्म पनि कल्पना गरिराख्छु कि उहाँको ठाउँमा म हुन्थेँ भने सायद म आज कि कुहिएको अवस्थामा हुन्थ्यो होला कि म आज माइतमै सडेर बसेको हुन्थ्यो होला। सायद यसरी दुःख गर्न यतिका सहन यतिका ऊ गर्न लोग्ने मान्छेले सक्दैनथ्यो होला गर्नुहुन्न थियो होला जस्तो लाग्छ कि उहाँ गर्नु नगर्नु उहाँको ठाउँमा तर यतिसम्म पीडा सहन सक्छ कि महिलाले त्यो महिला सहनशील नभइदिएको भए महिला सहनशील नहुने हो भन्ने कदा कदा कसैको घरबार चल्दैनथ्यो जस्तो लाग्छ कि मलाई जति सक्यो हो श्रीमान कमाउने एउटा आधार हो घरको एउटा बोलियो खम्बा हो भने तापनि घर राम्रो बनाउनलाई घर व्यवहार चलाउनलाई घर सफल बनाउनलाई एउटा श्रीमतीको सफल भूमिका भयो भने मात्रै श्रीमानको घर टिक्छ श्रीमानको घर बलियो हुन्छ र श्रीमानको घर रहन्छ भन्ने सोच मेरोमा। एउटा विवाहको सम्बन्ध एउटा दुईजनाको सम्बन्धलाई म एउटा नारी भएको हिसाबले नारीहरूलाई पनि के सल्लाह दिन्छु भनेपछि विवाह भन्ने चिज खेलौना होइन। विवाह गर्यो दुई चार महिना बस्यो श्रीमानको पैसा हुँदासम्म श्रीमती नाच्यो अनि श्रीमान केही भयो भनेपछि ऊ त कमाउने भएन भनेपछि हेला गर्ने फेरि अर्को ठाउँ दगुर्ने त्यस्तो काम नगरिदिनु होला भन्ने सल्लाह दिन चाहन्छु मैले हाम्रो नारी दिदीबहिनीहरूलाई पनि महिला दिदीबहिनीहरूलाई पनि म यो आग्रह गर्दछु। श्रीमान भनेको पनि श्रीमान श्रीमती भनेको यति राम्रो यति सुमधुर सम्बन्ध हो सायद बाउ आमा पनि श्रीमान श्रीमतीको ठाउँमा बाउ आमा पनि टाढाको जस्तो लाग्छ त्यो बाबुआमा ठिक छ बाबुआमाको ठाउँमा हुनुहुन्छ तर श्रीमान र श्रीमती जतिको बोलियो सम्बन्ध दुःख पर्दाखेरि एक अर्का बीच दुःख सुख साट्ने श्रीमान श्रीमती जतिको कोही पनि हुँदो रहेनछ जस्तो लाग्छ कि दुःख श्रीमानलाई दुःख पर्यो श्रीमती हो श्रीमतीलाई दुःख पर्यो श्रीमान हो। त्यही भएर म यति भन्छु कि जति सक्दो तपाईँ पैसाको अहिलेका जमानामा पैसैकै लागि सम्बन्ध जोडिएका छन् पैसैकै लागि सम्बन्ध तोडिएका छन् सम्बन्ध भन्ने चिजलाई यति बलियो गराउनुहोस् कि एक अर्कामा दुःख सुख पर्दा पनि दुईजनाको साथ सपोर्ट रहिरह जिन्दगीको भोगाई यति गाह्रो यति सङ्घर्षशील यति सङ्घर्ष यति मेहनत गर्नु पर्दो रहेछ कि त्यो भोग्नेलाई थाहा छ मैले आज जति दुःख सुख भोगिरहेको छु त्यो दुःख सुखले मलाई यति ठुलो पाठ सिकायो कि जिन्दगीमा बाँच्दासम्म हो सबैसँग हेलो हाई हाँस्ने

0: है बेड बाट उठेको देख्न कसैले पनि पाउनुहुन्थ्यो थिएन। आज उहाँ बेडको बेडै रहनुहुन्थ्यो। जिन्दगी सङ्घर्ष गर्नुहोस्, दुःख गर्नुहोस्, जिन्दगी भोलिलाई भनेर कहिले पनि नसाच्नुहोस्। आजको लागि रमाउनुहोस्, आजको लागि बाँच्नुहोस्, आजको लागि नै खुसी हुनुहोस्। भोलिको दिनमा फेरि भोलि छँदैछ, आउँछ जिन्दगी। यस्तै हो दुःख सुख भन्ने चिजहरू, हरेक दुःखले जिन्दगीमा पाठ सिकाउँदो रहेछ। हार नमान्नु होला जिन्दगी। भोलि कति बेला हिँड्दा हिँड्दै कति बेला कसलाई ठेस लाग्ने हो, जिन्दगीको भरोसा केही पनि छैन। कति बेला कसलाई के हुने हो त्यो माथिबाट लेखेर आएको हुन्न। बेलामा एकदमै सहनशील भएर अगाडि बढ्न सिक्नु होला। मैले भोगेको जिन्दगी यही हो। मलाई अहिले मेरो श्रीमानले एउटा महान नारीको उपाधि दिनुहुन्छ बेला बेलामा। मलाई एकदमै खुसी लाग्छ। मेरा चिनेका छिमेकीहरू मलाई मेरो दुःख देख्ने मात्रै होइन कि देखेर बुझ्ने मेरा आफन्तहरूले मलाई जुन रूपमा मलाई सम्मान गर्नुहुन्छ मलाई एकदमै खुसी लाग्छ। मलाई जसले बुझेर मलाई एकदम सम्मान गर्नुहुन्छ, मलाई उहाँहरूकै सम्मानले नै झन् मलाई मेरो बुढोलाई स्याहार गर्नुपर्छ, मैले बुढोलाई अझै केयर गर्नुपर्छ है भनेर मलाई एउटा बुढाप्रति गर्ने एउटा मान सम्मान, उहाँको प्रति गर्ने केयर, सबै मेरा आफन्तहरूको आशीर्वादले नै मैले झन् मेरोमा हौसला प्रदान हुन्छ। मैले हिजोको दिनमा मैले सोचेकै थिएन, म हस्पिटलबाट निस्किँदा जो डाक्टरले 4 महिनामा ठिक हुन्छ हजुरको श्रीमान भन्दाखेरि मैले यति धेरै रोएको थिएँ कि मैले त्यो 4 महिना कसरी बिताउने होला भनेर मलाई एकदमै गाह्रो भएको थियो। अहिले 1 वर्ष 4 महिना भयो मेरो श्रीमानलाई मैले केयर गरेको। आफ्नो पीडा दुःख सङ्घर्ष मेहनत त मेरो आफ्नो ठाउँमा कता छ कता छ कति छ त्यो मैले बयान गर्नै सक्दैन। मुखले बयान गरेरै भ्याउँदिनँ। मेरो एउटा चलचित्र एउटा फिल्म बन्छ होला मैले सबै खोले भनेपछि। यति सङ्घर्ष गर्दा गर्दै पनि मलाई यति धेरै अझै अरू धेरै यति कठिनाई छ कि मैले मेरो बुढोलाई कसरी मैले अगाडि बढाऊँ, मैले कसरी मैले मेरो छोरीको सबैभन्दा पहिला छोरीको पढाइ छ, मेरो छोरीको पढाइ भर्खर 10मा छ, मैले यो कसरी अगाडि बढाऊँ भन्ने मेरो ठुलो चुनौती मलाई यति ठुलो एक साइडतिर मेरो बुढोको चुनौती छ भने अर्को साइडतिर मेरो छोरीको म दुई दुईवटा चुनौतीमा म बिचमा पिसलिएको जस्तो महसुस न रहर त मैले जिन्दगीमा कहिल्यै पनि मलाई बचपनादेखि नै मैले मेरो रहर भनेर मैले कहिले साँचेन। मेरो रहर त मैले साइडमै राखेँ। आजसम्म मैले मेरा रहर मलाई मिठो खानु छैन, राम्रो लाउनु छैन, घुम्न जानु छैन, मलाई कुनै पनि रहरको यति वञ्चित छु नि, मलाई रहरले रहर नै लाग्न नलाग्ने कि मलाई यस्तो खालको स्थिति आइसकेको छ। मैले यति साह्रो दुःख भोगे, सायद मलाई दुःख सुनाउन म त्यति त सक्दिनँ।
1: प्रिय श्रोता, आज हामीले केवल कथा सुनेनौ, एक जिन्दगीलाई छाम्यौ, एक महिलाको आत्मा र साहसलाई महसुस गर्यौ। गंगा दिदीले हामीलाई सिकाउनु भएको छ, नारी टुक्रिएका सपनाहरू समेट्ने शक्ति मात्र होइनन्, नयाँ सपना बुनिरहने कलाकर्मी पनि हुन्। समता आज फेरि स्मरण गराउँछ, महिलाका आँसुहरू कमजोर होइनन्, त्यसमा निहित हुन्छ असाध्यै शक्ति। जसले टुक्रिएको सम्बन्ध सम्हाल्छ, बिग्रिएको जीवन बनाउँछ र बन्धनमा पनि स्वतन्त्रताको गीत गाउँछ। यदि तपाईँको घरमा, समाजमा र जीवनमा गंगा जस्ती महिला छन् भने उहाँहरूलाई सम्मान दिनुहोस्, सृजना गर्न दिनुहोस् र उहाँको आत्मबलमा हौसला प्रदान गर्नुहोस्। कार्यक्रम समता सबै दिदी बहिनी लगायत न्याय र समानताको पक्षमा रहनुभएका सबै श्रोताहरूको आफ्नै कार्यक्रम हो। कार्यक्रमलाई प्रभावकारी बनाउन यहाँहरूको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रियाको हामी सधैँ स्वागत गर्नेछौ। त्यसको लागि पत्रराजाको ठेगाना हो कार्यक्रम समता, रेडियो मध्यपश्चिम 91.4 MHz, शहीद उमेश मार्ग, गोराईदाङ। हामीलाई फेसबुक मेसेन्जर अथवा व्हाट्सएपको माध्यमबाट पनि प्रतिक्रिया दिन सक्नुहुनेछ। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दै प्राविधिक कक्षबाट हामीलाई सहयोग गर्ने शालिक रामलाई धन्यवाद। त्यसै गरी आजको आधा घण्टा हामीलाई साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई पनि धन्यवाद। हस्, आजको तपाईँ हाम्रो साथलाई यही बिट मार्दै अर्को बुधबार फेरि भेट्ने बाचा गर्दै हामी दुई प्रस्तुता, म सदीक्षा
2: अनि म शारदा,
1: बिदा हुन्छौ। नमस्कार।
3: यो दाँत दुखेर मर्ने भयो।
4: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
3: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
4: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।

0: आफ्नो यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
1: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27
6: 98-41-68-47-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
7: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
7: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छोट
8: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ
8: सम्पर्क मोबाइल नम्बर 98-577-71-546
9: मध्य पश्चिम ट्याङ च्याक यति बेला बिहानको 8 बजेको छ

बिहान 8 बजेको मध्य पश्चिम खबरमा सुशीला ओलीको नमस्कार। बजार अनुगमन कमजोर रहेको निष्कर्ष सहित गृह मन्त्रालयले तीव्रता दिन सबै जिल्ला प्रशासनिक कार्यालयलाई निर्देशन दिएको छ। देशभर संचालित कतिपय होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको गुनासो बढ़ेपछि गृह मन्त्रालयले गम्भीर ध्यानकर्षण भएको पनि जनाएको छ। मन्त्रालयले सबै जिल्ला प्रशासनिक कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै बजार अनुगमन, नागरिक स्वास्थ्य सुरक्षा तथा प्रशासनिक जवाबदेहिता सम्बन्धमा एक विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले कानूनी कार्यवाही र बजार अनुगमनलाई तीव्रता दिन आदेश दिएको हो। होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र खाद्य स्वच्छता सम्बन्धमा नियमित सघन र आकस्मिक अनुगमन गर्न, अनुगमनलाई केवल प्रक्रियामा मात्र सीमित नगरी परिणाममुखी बनाउन, नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने वा प्रचलित कानूनको उल्लंघन गर्ने जुनसुकै पक्षलाई कानून बमोजिम हदैसम्मको कड़ा कार्यवाही गर्न निर्देशन दिएको छ। जिल्लाको कार्य सम्पादनलाई मन्त्रालयले प्रत्यक्ष सुपरिवेशन गर्ने हुँदा कार्य सम्पादनमा कुनै पनि किसिमको असक्षमता वा उदासीनता प्रस्तुत नगर्न पनि सचेत गराइएको हो। मन्त्रालयका शाखा अधिकृत संगम सापकोटाद्वारा हस्ताक्षरित निर्देशन पत्रमा बजारमा विधिको शासन कायम गर्न स्थानीय प्रशासनले आफ्नो सम्पूर्ण व्यावसायिकता प्रदर्शन गर्नेमा मन्त्रालय पूर्ण विश्वस्त रहेको उल्लेख गरिएको छ। मनसून जन्य विपद, बाढ़ी, पहिरो र डुबानका कारण उत्पन्न हुन सक्ने जोखिममा परेका नागरिकको खोज उद्धार र राहतका लागि देशभर एकीकृत संयन्त्रले तयारी अवस्थामा राखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा मनसून जन्य विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न मनसून पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना 2083 कार्यान्वयन अन्तर्गत एकीकृत विपद व्यवस्थापन संयन्त्रले उच्च तयारी अवस्थामा राखिएको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतले मनसून अवधिमा बाढ़ी, पहिरो, डुबान, नदी कटान तथा चट्याङ लगायत विपदको प्रभावकारी पूर्व तयारी, प्रतिकारी तथा राहत व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई खोज तथा उद्धारका लागि तयारी अवस्थामा राखिएको बताउनुभयो। उहाँले यस वर्ष देशका अधिकांश क्षेत्रमा औसत भन्दा कम वर्षा हुने प्रक्षेपण गरिए पनि भौगोलिक संवेदनशीलता तथा स्थानीय मौसमी अवस्थाका कारण बाढ़ी र पहिरोको जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्व तयारी गरिएको जानकारी दिनुभएको छ। यस वर्षको मनसून अवधिमा देशभर 51,868 घरधुरीका 2,26,661 जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ। प्रभावित मध्ये 51.10% महिला र 48% पुरूष रहने आकलन गरिएको छ। प्राधिकरणका अनुसार करिब 4,500 प्रजनन उमेर समूहका महिला, 4,900 अपाङ्गता भएका व्यक्ति, 18,000 बाल बालिका तथा 47,000 ज्येष्ठ नागरिक मनसूनजन्य विपदबाट प्रभावित हुन सक्ने बताइएको छ। रूकुमबाट सिस्नी गाउँपालिका 4 दाडिङतर्फ जाँदै गरेको यात्रुवाहक जीव दुर्घटना भएको छ। लु 1424 नम्बरको जीप सिस्ने गाउँपालिका 4 स्थित झाँक्री पोले क्षेत्रमा दुर्घटना भएको हो। स्थानीयका अनुसार उकालो सड़कमा चढ़ने क्रममा जीप दुर्घटनामा परेको, दुर्घटनामा जीप चालक सहित 14 जना सवार रहेको खुलेको छ। दुर्घटनामा परि धेरैजना घाइते भएको स्थानीयले बताएका छन्। यद्यपि घाइतेको एकमात्र संख्या तथा उनीहरूको अवस्था खुलेको छैन। घटनास्थलमा स्थानीयवासीले उद्धार कार्य गरिरहेका छन्। जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन भइसकेको जनाइएको छ। घटनाको विस्तृत विवरण आउन भनी बाँकी रहेको छ। नेपाल आयल निगमले इन्धनको भाव घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गैराती 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यासको भाव घटाएको हो। निगम संचालक समितिको हिजो बसेको बैठकले पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टीतेलमा प्रति लिटर 30 रूपियाँ र
आन्तरिक तर्फक हवाई इन्धनमा प्रति लिटर 40 रूपियाँले घटाउने निर्णय गरेको छ। यो सँगै पहिलो वर्ग सारा आली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलबारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोल प्रति लिटर 194 रूपियाँ 50 पैसा, डिजल र मट्टी तेल 192 रूपियाँ 50 पैसा, दोस्रो वर्ग सुर्खेत र दाङमा पेट्रोल प्रति लिटर 196 रूपियाँ तथा डिजल र मट्टी तेल 194 रूपियाँ तथा तेस्रो वर्ग काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रति लिटर 197 रूपियाँ तथा डिजल र मट्टी तेलको भाउ 195 रूपियाँ कायम भएको छ। आईओसीबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा 15 रूपियाँ 9 पैसा, डिजलमा 29 रूपियाँ 46 पैसा, हवाई इन्धनमा 29 रूपियाँ 42 पैसा र ग्यासमा समेत मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो। त्यसै गरी खाना पकाउने एलपी ग्यास प्रति सिलिण्डर 100 रूपियाँले घटाएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य अब प्रति सिलिण्डर अर्थात 14.2 किलोको 2060 रूपियाँ पर्नेछ। यससँगै ग्यासको मूल्य 2160 रूपियाँ रहेको थियो। त्यस्तै आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रति लिटर 229 रूपियाँ कायम भएको छ। धार्मिक तथा पर्यटकीय महत्व बोकेको तुलसीपुर 19 स्थित छिल्लेकोट क्षेत्रमा पितृ स्मृतिमा धर्मशाला र शिवालय मन्दिर निर्माण गरिएको छ। तुलसीपुर 19 हाडीमेका ईश्वर पोखरेल र मुना देवी पोखरेल परिवारले आफ्नो दिवंगत बुबा जागेश्वर ब्राह्मण, आमा खिमा देवी, दिदी यमुना एवं भाई हेमन्त पोखरेलको सम्झनामा धर्मशाला एवं शिवालय मन्दिर निर्माण गर्नुभएको हो। कालिका मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परवीर पुनले छिल्लेकोट क्षेत्र पश्चिमा समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको अवस्थामा नयाँ संरचनाले पर्यटक तथा भक्तजनलाई सहयोग पुग्ने बताउनु भएको छ। र सरस्वती माध्यमिक विद्यालय काठीकुलमा ज्येष्ठ नागरिक अन्तरपुस्ता ज्ञान सेत तथा अनुभव हस्तान्तरण कार्यक्रम हिजो सम्पन्न भएको छ। लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङको आयोजनामा भएको कार्यक्रममा सरकारवाला सहित कक्षा 9 र 10 का विद्यार्थीको सहभागिता रहेको थियो। सामाजिक विकास डिभिजन कार्यालय तुलसीपुर दाङका प्रशासन अधिकृत रूद्रमणि खरेलको सभापतित्व एवं राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर 15 का प्रतिनिधि कृष्ण राणा, विद्यालय व्यवस्थापन समितिका सदस्य रेखा बस्नेत, विद्यालयका निमित्त प्रधानाध्यापक प्रकाश डाङ्गी, कार्यालयका इन्जिनियर विजय बास्तोला, पूर्ण प्रसाद रिजाल लगायतले आफ्नो धारणा राख्नु भएको थियो। अब जस्तो बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
2: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
4: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498 87741।
5: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
6: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लोड तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि द्वारा दिइने सेवाहरू,
5: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
6: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
5: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
6: छालामा दागहरू आउने, कपाल झर्ने,
5: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
6: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
5: बारम्बार गर्भपतन भएमा,
6: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
5: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
6: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
5: बिना कारण शरीरको तौल घटेमा,
6: ढाड दुखेमा, कम्मर दुखेमा,
5: गाउट तथा युरिक एसिडको समस्या,
6: बारम्बार आँखा रातो भएमा,
5: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
6: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
5: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
6: लामो समयदेखि छाला कडा भएमा,
5: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
6: युवा अवस्थामा पक्षघात भएमा,
5: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ,
6: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
5: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
6: सबै समस्याको समाधान हुन्छ, आउनुहोस्
5: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
6: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ,
6: फोन नम्बर 0825916077,
5: मोबाइल नम्बर 98578 43 100। परीक्षित फार्मेसी दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।
7: डाक्टर आउने बारे सूचना।
8: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
7: डाक्टरद्वारा दिइने सेवाहरू,
8: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
7: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
9: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
10: बिरामी जाँच्ने मिति 8/20 शनिबार।
11: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
10: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028।
12: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
13: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
12: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
13: हाम्रा विशेषताहरू:
12: उत्कृष्ट शैक्षिक वातावरण,
13: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
12: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
13: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
14: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
15: सम्पर्क फोन 081-536-086
12: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-273।
16: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, विचिन्न अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
17: डाक्टरद्वारा दिइने सेवाहरू:
16: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
17: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
16: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
17: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
16: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
17: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार बाल विकास स्कूलको अगाडि, मोबाइल नम्बर 98-494-67-487।

0: Hello, from America, Waka Waka, Washington DC, just double bird, hello, hello, hello.
1: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
2: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
3: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
2: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
4: एक जबरदस्त कहानी है।
5: और टाइटल क्या है फिल्म का?
4: वेलकम टू द जंगल।
6: स्वर्गद्वारी चलचित्र मन्दिर भराइदाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र वेलकम टू द जंगल।
7: हमें जाने दो मालिक, हम तो फांड है, रोजी रोटी के लिए काम करते।
8: तेरी शक्ल कहीं देखी हुई है,
7: आप फ्लॉप फिल्म में भी देखते हो?
9: खुशीको खबर।
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847।
11: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
13: हामीले भनौँ न कृष्णवीरमा जतिखेर एक्टिभ थियो अथवा जुरेमा जतिखेर पहिरो झरिरहेको थियो, अब त्यहाँ पहिराको थाप्लामा मेसिन राखेर पहिरो झर्दैछ भनेर खासै अर्थ राख्दैन होइन। अब जहाँ पहिरो जाने सम्भावना देखिन्छ तर अहिले गइरहेको छैन, त्यस्तो ठाउँमा राखेर चाहिँ अब यो कस्तो हो भन्नुहुन्छ भने एकेडमिक हिसाबले यो सैद्धान्तिक रूपमा यो सम्भव छ, तर व्यावहारिक रूपमा हामीलाई काम लाग्ने खालको प्रविधि भइसकेको अवस्था छैन।
14: नेपालमै पनि कतिपय ठाउँमा परीक्षण शुरू भएको भनेर खबरहरू आएका थिए, यसले हेर्दाखेरि हामीले सक्रिय पहिरोलाई चाहिँ झर्ने कुरालाई अलिकति हेर्न सक्यौं, तर नगएको ठाउँमा चाहिँ गाह्रै छ। विश्वमै अन्त पनि कतैतिर देखिन्छ त्यसको प्रयोग कि अथवा के छ?
13: अब त्यो जमिनको बनोटमा भर पर्छ होइन, अलिक स्लोप कम हुने जहाँ यो मास मुभमेन्ट अलिकति होइन स्लिप हुने कुराहरूमा चाहिँ सम्भव भएको पनि देखिन्छ होइन। तर नेपालको सन्दर्भमा पहिरोको पूर्वानुमान गरेर बस्तीहरू सुरक्षित भएको त्यो चाहिँ निकै कम छ।
14: पानी र पर्वत विशेष बदित नेपालमा अहिले हामी पहिरोको कारण, रोकथामका उपाय र पहिरोको पूर्व सूचना प्रणालीका बारेमा पूर्व सूचना प्रणालीमा काम गर्दै आउनुभएका दिनानाथ भण्डारीसँग कुराकानी गरिरहेका छौं। अब रोकथाम र व्यवस्थापनतिर अलिकति जोड़ दिएर हामी छलफल गरौं। पहिरोको जोखिम कम गर्न के उपाय अपनाउन सकिन्छ व्यक्तिगत र सामुदायिक रूपमा, त्यसबारेमा के गर्न सकिन्छ र के भइरहेको छ नेपालमा?
13: हजुर, दुईवटा स्तरमा हामीले कुरा गर्नुपर्ने भयो। एउटा चाहिँ व्यक्तिगत रूपमा होइन, व्यक्तिगत रूपमा गर्न सकिने चाहिँ कामहरू थोरै हुन्छन् होइन, सानो स्केलको मात्रै हामीले गर्न सक्छौ। एउटा त हामी कारक हौ भन्यौं नि अघि, जुन हाम्रो कारणबाट पहिरो सिर्जना हुन्छ त्यो कारणहरूलाई कम गर्ने अथवा त्यो कारणहरू हामीले सिर्जना नगर्ने, जस्तो खोरी अपनानी भन्यौं होइन, अत्यधिक चरीचरण भन्यौं, कहीँ फडानी गर्ने, आगो लगाउने कामहरू गर्छौं होला पाखामा, यो काम नगर्ने हो भने कम हुन्छ, एउटा त त्यो भयो। अर्को ठिकै छ, तर केही त प्राकृतिक कारणले पनि पहिरो गइरहेका छन्। त्यसको लागि हामीले गर्न सक्ने एउटा चाहिँ पानीको निकास मिलाउने कुरा हो। र परम्परागत रूपमा हजुरले सम्झिनुहुन्छ भने हाम्रा अझै पनि त्यो ज्ञान छ, भल काट्ने भन्ने कुरा छ नि,
14: होइन? भल
13: काट्ने, खोल्सामा जाने, जहाँबाट चाहिँ पानी राम्रोसँग निकास हुन्छ, बर्खामा यो पोखरीहरू बर्खा लाग्नुभन्दा अगाडि सोर्ने, जसले गर्दा पोखरीमा पानी सङ्घलिन्छ, पानी त्यहाँ सङ्घलेपछि पछि मूलको रूपमा निस्कन्छ, डाँडामा पोखरी, खोल्सामा मूल भन्ने खालको कस्तो राम्रो आख्यानहरू थियो। हामीले गर्न सक्ने कामहरू व्यक्तिगत रूपमा गर्न सकिने, सामाजिक रूपमा, सामूहिक रूपमा गर्न सकिने कुराहरू यिनी हुन्।
14: पहिरोको जुन अहिले तपाईँले भन्नुभयो हाम्रा परम्परागत ज्ञान अथवा रैथाने ज्ञानहरू, तिनीहरू चाहिँ एकदम प्रयोग कम हुँदै गएको पाइन्छ। अहिले पछिल्लो समयमा खासै प्रयोग गरेको पनि देखिँदैन। त्यसलाई चाहिँ हाम्रो सरकारी निकाय, हाम्रा विशेष गरी पालिकाहरू अथवा हाम्रो निकायहरूबाट प्रभावकारी रूपमा अगाडि बढ़ाउन सक्ने सम्भावना कतिको रहन्छ? ती
13: सम्भावना त प्रशस्तै छ, र वास्तवमा विकल्प पनि छैन, होइन? किनभने प्रकृति मैत्री र दिगो चाहिँ उपाय नै त्यही हो, होइन? अरू हिसाबले छेकेर त्यति पहिरो छेकिँदैन जति प्राकृतिक हिसाबले हामीले खोल्साहरूमा, पाखोमा संरक्षण गरेर जति जोगाउन सकिन्छ। र अर्को अझ स्थानीय तहले जुन भन्नुभयो, खेती प्रविधि, सिंचाईको प्रविधि, होइन, चरीचरण, यसको व्यवस्थापन गर्ने हो भने धेरै राम्रो हुन्छ।
14: पहिरो नियन्त्रणका लागि चाहिँ जस्तो कुनै ठाउँमा पहिरो सामान्य रूपमा जान थालेको छ, भोलि कतै ठूलो गइहाल्छ कि भन्ने जोखिम भयो भने त्यहाँ केही संरचनाहरू बनाउन सकिन्छ, तिनीहरूको प्रभावकारिता कतिको रहन्छ?
13: यो पहिरोको एउटा अचम्मको प्रकृति हुन्छ हजुरको। सानोमा रोकियो भने यो रोक्न सकिन्छ, भल भयो, पहिरो भयो, यिनीहरू सानो छ भने यिनीहरूलाई रोक्न सकिन्छ, निकै ठूलो भएपछि यिनीहरूलाई रोक्न गाह्रो हुन्छ। र ठूलो पहिरो रोक्नलाई निकै ठूलो संरचनाको आवश्यकता पर्छ। त्यसैले पहिरो रोक्न नसकिने कुरा छैन, रोक्न सकिन्छ। कतिपय अलि ठूलो प्राकृतिक कारणले गएका, जस्तो भूकम्पको कारणले धेरै भिरालो भएको हुनाले पर्वत नै खसिरहेका कुराहरू छ, त्यस्तोलाई चाहिँ अब अहिलेको प्रविधिले पनि अब गाह्रै हुन्छ, होइन? नत्र अरू पहिरो रोक्न सकिन्छ, तर यो जमिनको बनोटमा चाहिँ भर पर्छ। त्यसैले यसको प्राविधिक मूल्यांकन गरेर के गर्दाखेरि रोक्न सकिन्छ, सबैभन्दा न्यूनतम खर्चमा रोक्न सकिने प्रविधि के हुन्छ, त्यो चाहिँ प्राविधिक मूल्यांकन गर्न जरूरी हुन्छ।
14: यो पहिरोको नियन्त्रणकै कुरा गर्दाखेरि चाहिँ पहिरोलाई विशेष गरी सतहमा जाने र सतहभित्रैबाट जाने पनि भन्ने गरेका छन्। छुट्याउनु कतिको जरूरी हुन्छ र छुट्याउन सकिन्छ यसरी सामान्य रूपमा?
13: यो एकदमै महत्वपूर्ण छ, किनभने जगैदेखि जाने, होइन, त्यसको बेड रक नै जाने जुन पहिरोहरू छ त्यो चाहिँ बाहिरी सतहका काम गरेर रोक्न सकिने अवस्था हुँदैन। कहिलेकाहीँ बाँसहरू लगायो भने पहिरो रोकिन्छ भन्छौं, तर कुनै कुनै पहिरोले त सिङ्गो बाँसको गाडी बोकिरहेको हुन्छ। वन जंगलको संरक्षण गर्यो भने पहिरो जाँदैन भन्छौं हामीले, तर वन नै सबभन्दा बढी बोकेर झरेको, त्यही ठूल्ठूला रूखले भारी भएर फेरि झरेको अवस्था पनि छ। त्यसैले यो जमिनको बनोट, भिरालोपना, त्यहाँ अघि हामीले भन्यौं पानीको निकासमा भर पर्छ, जुन कुरा स्थानीय स्तरमा पाका मान्छेहरूको अनुभव, होइन, अरू प्राविधिक अध्ययन अनुसन्धानबाट यो निर्कुल गर्न सकिने कुरा हो।
14: अघि तपाईँले नि जोडिहाल्नुभयो, हाम्रो त केही घण्टा अथवा केही समयको दूरीमा नै हाम्रो भूगोल फरक फरक छ, धेरै ठाउँमा भूगोल अनुसार गर्नुपर्छ भनेर। सबै भूगोलको हामीले त्यसरी छुट्टा छुट्टै अध्ययन गर्नु कतिको सम्भव छ, गरेर त्यहाँनिर के गर्न सकिन्छ भन्ने कुरा गर्न सक्छौँ कि सक्दैनौँ हामीले?
13: सम्भव छ कि छैन भनेर त प्रश्न नै नबनाऊ भन्छु म, किनभने हाम्रो जमिन यो छ भनेपछि त अध्ययन त गर्नै पर्यो नि त। र यो भूगर्भ विभाग जुन छ, खानी तथा भूगर्भ विभाग, त्यहाँको एउटा पहिरो शाखा छ, उहाँहरूले पहिरोको जोखिमहरू अध्ययन गरेर नक्साङ्कन गरेर त्यसलाई नक्सा राख्ने कामहरू सुरु गर्नुभएको पाइन्छ। अब त्यो देशभरिको हुनु पर्यो कि, होइन, नमुना गरेर मात्रै भएन, देशभरिको गर्नु पर्यो, नगरी विकल्प भएन नि, किनभने
14: पालिका मात्रै नभएर ओडा अथवा ओडाबाट पनि टोलसम्म नै गर्नुपर्ने छैन हाम्रो भूगोल हेर्दा चाहिँ?
13: एकदमै सर, यो त एकदमै विस्तृतमा गर्नुपर्छ, यो त जति विस्तृतमा गर्यो त्यति बढी आवश्यकता हुन्छ। र ससाना खोल्साहरू तिनको निकासले पहिरोमा धेरै योगदान गर्ने भएको हुनाले यो ससाना माइक्रो वाटर सेड, माइक्रो क्याचमेन्ट भन्छ, त्यसलाई हेर्नुपर्ने हुन्छ।
14: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी बाढ़ी, पहिरोको कारण, रोकथामका उपायहरू र पूर्व सूचना प्रणालीका बारेमा पहिरो लगायत मनसूनजन्य विपद व्यवस्थापनका जानकार दिननाथ भण्डारीसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
15: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
15: छाती, दम, निमोनिया, खोकी, छेरो,
5: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
15: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
5: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
15: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
15: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
5: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
15: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
15: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
15: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्डा हुने,
5: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्छाहरू आउने तथा थाइराइड,
15: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
16: हेलो पिंकी,
17: बोल दिन।
16: एलईडी टीवी किन्न जाने?
17: जान्न।
16: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
17: जान्न।
16: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
17: जान्न।
16: किन?
17: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
16: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
17: पाइनी भएर त जान लाग्यो नि।
16: हो र कहाँ?
17: भन्दिन के?
16: सत्य भन्दिनौ?
17: आई लभ यु पिंकुली भनेको।
16: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
17: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ।
16: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन, सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
18: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
17: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ।
16: फोन नम्बर
17: 082562452
16: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
19: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50
16: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घुराहीदान। फोन नम्बर 082561210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: Ready, hello.
1: Let's go. 6.9 inch ko standard display, AI powered camera, 2 barsha ko warranty sahit. Redmi A7 ma 5200 mAh tatha, Redmi A7 Pro ma 6000 mAh powerful battery ko saath thap atyadhunik visheshtaharu le tapai ko man jitcha barambar.
2: व्यवस्थापनकै सन्दर्भमा बायो इन्जिनियरिङका कुराहरू धेरै भइरहेका छन्। चर्चा अनुसार यसले पहिरो रोकथाममा भूमिका चाहिँ कतिको खेलिरहेको छ?
3: हो, पहिरोलाई बायो इन्जिनियरिङले मात्रै रोक्छ भन्न सकिँदैन। टेवा पर्खालहरू आवश्यक पर्छ, होइन? त्यही भएर पहिरोको साइज अनुसार, त्यसको प्रकृति अनुसार, अब ससाना पहिरो, कम स्लोपको पहिरोलाई चाहिँ बायो इन्जिनियरिङले पनि थाम्छ। धेरै ठूलो पहिरो छन् भने, जस्तो कृष्णवीर जुरे को जुन ठूलो पहिरो देख्नुभयो, बाजुराका पहिरोहरू भयो, होइन, त्यसपछि बजाङका पहिरोहरू छन्, यिनीहरूलाई अब सामान्य, अघि यहाँले भन्नुभयो नि, सतही पहिरो र गहिरो पहिरोलाई बायो इन्जिनियरिङले मात्रै रोक्न सक्दैन। तर एउटा सत्य कुरा के हो भने, स्ट्रक्चर संरचना बनाई, भौतिक संरचना बनाएर रोकिसकेपछि पनि बायो इन्जिनियरिङ आवश्यक छ। हजुरले कृष्णवीरमा देख्नुभयो होला, होइन? त्यहाँ रोकिसकेपछि पनि हामीले ठूल्ठूलो संरचना बनाएर पहिरो रोक्यो सरकारले, त्यसपछि पनि त्यहाँ बायो इन्जिनियरिङ त गरेको छ। त्यो भएर बायो इन्जिनियरिङ टाइम लाग्छ र दिगो हुन्छ, भौतिक संरचनाहरू छिटो बन्छ र त्यसको सीमित आयु हुन्छ। निश्चित समयपछि भौतिक संरचनाको आयु सकिन्छ र प्रकृतिले नै फेरि मजबुत हुनुपर्ने हुन्छ कि, त्यो अवस्था हो। त्यही भएर त्यहाँ ब्यालेन्स छ।
2: कृष्णवीरको जस्तै उदाहरण दिँदाखेरि अरू ठाउँमा पनि त्यो किसिमको लगानी अथवा खर्च गर्नु कतिको आवश्यक देखिन्छ अहिलेको रूपमा हेर्दै गर्दा, हाम्रो भूगोललाई हेर्दाखेरि?
3: यस्तो छ, जहाँ सड़क छ, सिंचाई छ, होइन, जहाँ हाम्रो आधारभूत आवश्यकताका आवागमनका संरचनाहरूलाई नै प्रभाव पार्ने गरी पहिरो जान्छ, त्यहाँ त लगानी गर्नै पर्यो। जसरी पनि बाटो निकासहरू त चाहियो, होइन? तर अन्यत्र अब जहाँ चाहिँ त्यो पहिरोलाई त्यसै छोडिदिँदा ठिक, जमिन कुनै ठाउँमा गएर ब्यालेन्स त हुन्छ आफै, होइन? त्यो भएर त्यसमा लगानी गर्नुभन्दा त्यसलाई छोडिदिँदा नै आर्थिक सामाजिक फाइदा छ। वातावरण हिसाबले पनि लगानी गर्नुको खासै औचित्य छैन भने कहिलेकाहीँ प्राकृतिक रूपमा त्यो आफै सन्तुलनमा आउन दिनु पनि ठिकै हुन्छ। किनभने देशभरि हिमालमा जति पहिरा छन् अब त्यहाँ गएर त्यो सबै रोक्न सकिने अवस्था भएन। कतिपय नदी किनारका खोचहरूमा त्यहाँ पहिरो रोकेर के अर्थ भयो?
2: कालान्तरमा गइरहेको पहिरो पनि फेरि प्राकृतिक रूपमा त्यसमा रोकिने सम्भावना त रहन्छ नि, होइन? फेरि
3: रोकिन्छ, कुनै समयमा गएर त्यो रोकिन्छ, त्यहाँ बिरुवाहरू आउँछ। हाम्रा धेरै बस्तीहरू पहिरोले थुपारेका ठाउँमा छन्, बस्ती योग्य हुन्छ, मान्छेहरू त्यहाँ बस्छन्, त्यसपछि फेरि कुनै समयमा गएर फेरि त्यही पहिरो उत्पत्ति हुन्छ। यो चक्र प्राकृतिक चक्र त हुन्छ।
2: हामीले अघि चर्चा गरौँ व्यक्तिगत सामुदायिक रूपमा कसले के गर्न सक्छ भन्ने विषयमा, के गर्न सक्छ भन्ने भन्दा नि जिम्मेवारी कसको भन्नेतिर गयो भने चाहिँ हाम्रो नियम कानूनहरूले यो जिम्मेवारी तोकेको छैन, कसले गर्छ? साँच्चै पहिरो नियन्त्रण काम गर्नुपर्ने चाहिँ कसले हो?
3: एकदमै जटिल छ हाम्रो, किनभने प्रष्ट भनिएको छैन, होइन? यदि हजुरको मेरो कारणले गर्दाखेरि पहिरो गयो भने हामी जवाफदेही हुनुपर्छ भन्ने त्यस्तो टड्कारो कानूनी व्यवस्था पनि छैन, होइन? प्रकृतिको दोहन गर्नु हुँदैन, पहिरो जान दिनु हुँदैन भन्ने हिसाबले अब एक खालको निर्देशनहरू छ। तर त्यो गर्यो भने के हुने भनेर कानून बनेको, लागू भएको अवस्था नभए हुनाले व्यक्तिगत होला अथवा कुनै कम्पनीको कुरा होला, होइन, त्यो चाहिँ त्यति देखिँदैन। अहिले हेर्दाखेरि व्यवहारमा कस्तो देखियो भन्नुहुन्छ भने, जलविद्युत आयोजनाको कारणबाट पहिरो गयो भने, अब इभन जलविद्युत आयोजना छ त्यो क्षेत्रमा, तर पहिरोको चाहिँ प्राकृतिक कारणले गएको भए पनि यो जलविद्युतको कारणले पहिरो गयो भनेर अलिक बढी जलविद्युत आयोजनाको क्षेत्रमा चाहिँ चासो भएको, जलविद्युत आयोजनाबाट चाहिँ क्षतिपूर्ति माग्ने के गर्नेसँग काम भएको देखिन्छ, होइन, व्यवहारमा। तर जुन स्थानीय सरकार अथवा प्रदेश संघको सरकारको तर्फबाट बाटो खन्दाखेरि गएका पहिरा छन्, त्यहाँ त्यसको जवाफदेही थापटकै देखिँदैन, यो खालको अवस्था चाहिँ छ। त्यसैले नियम कानून त्यति बलियो प्रष्ट छ जस्तो मलाई लाग्दैन। तर अब नीतिहरू चाहिँ छन्, होइन, भू संरक्षण नीति छ, जसको प्रमुख मकसद उद्देश्य भनेको चाहिँ बाढ़ी पहिरो हरूलाई कम गर्नु भन्ने हो, होइन? कानूनहरू पनि त्यो खालको छ, तर तपाईँले कानून तोड्नुभयो भने कारवाही छैन कि।
2: जस्तो अघि हामीले चर्चा गरिहालौँ, खानी तथा भूगर्भ विभागले चाहिँ नक्साङ्कन गर्ने अथवा जोखिम पहिचान गर्ने, अध्ययन गर्ने काम त गरेको छ, तर नियन्त्रणकै लागि भनेर तोकिएका संयन्त्रहरू चाहिँ कतिको प्रष्ट देखिन्छ हाम्रा सरकारी संयन्त्रहरू चाहिँ?
3: यो गाह्रो छ। अब अहिले संघीय संरचनामा पछि पनि कुरा गरौंला, कहाँ कस्तो काम गर्ने जनशक्ति हुनुपर्ने हो, होइन, कसलाई बढी बजेट दिनुपर्ने हो, अब यो खालको एउटा प्रष्टता देखिँदैन। संघमा हेर्नुभयो भने खानी तथा भूगर्भ विभागमा पनि पहिरो सम्बन्धी काम गर्ने शाखाहरू छन्, जनशक्ति छन्। त्यसपछि जलस्रोत तथा सिंचाई विभागमा पनि छन्। पहिला चाहिँ जल उत्पन्न प्रकोप नियन्त्रण विभाग थियो, होइन, अहिले मर्ज भएर त्यहाँ छ, त्यहाँ पनि जनशक्ति छ। वन मन्त्रालय अन्तर्गत वन तथा भू संरक्षण विभाग छ, त्यहाँ पनि महाशाखा छ संघमा। अब सड़कमा पनि पहिरो हेर्ने शाखा महाशाखाहरू छन्, जनशक्ति छ, होइन। अब यिनीहरूको एक एक गरेर हेर्दा चाहिँ हो त्यहाँ मान्छे चाहिन्छ भन्ने जस्तो देखिन्छ, तर उहाँहरूले के भयो त उपलब्धि भनेर हेर्यो भने पहिरो कम भएका त छैन। यसरी पहिरो कम हुन्छ भनेर कहीँ नमूना भएको र त्यसको चाहिँ त्यो नमूना अनुसार चाहिँ त्यसको विस्तार भएको त्यस्तो पनि छैन, होइन। त्यो अब केही नमूनाहरू पहिला सिर्जना भएका थिए त्यो पनि निरन्तरता भएको छैन, त्यसैले चाहिँ अहिले एकदमै असामञ्जस्यताको अवस्था देखिन्छ, होइन, संघमा। अब प्रदेशमा त्यो खालको त्यहाँको वन मन्त्रालय अन्तर्गत केही विभागहरू छन्, त्यसपछि कार्यालयहरू छन्, होइन, अब उनीहरूको काममा पनि अन्यलता नै बढी देखिन्छ। स्थानीय तहमा संविधानले स्थानीय तहलाई जलाधार संरक्षण, खानी संरक्षण, खनिज पदार्थको संरक्षण भनेर एकल जिम्मेवारी पनि दिएको छ, भले अरू दुईटा तहको पनि जिम्मेवारी छ तर स्थानीय तहलाई चाहिँ एकल अधिकार छ, अग्राधिकार छ भनौँ न। तर त्यहाँ जनशक्ति पनि छैन, बजेट पनि छैन, मतलब पनि छैन। यस्तो एक खालको यो भोलिचालीको भाषामा लठभद्र अवस्था भन्छ नि, त्यस्तो अवस्था छ कि।
2: हामीले यो रोकथामको कुरा गर्दाखेरि कतिपय संयन्त्रको प्रश्न नहुँदै पनि विभिन्न निकायबाट यो तारचाली वितरण भनेर एकदमै धेरै खर्च गरेको पाइन्छ। पहिले जिल्ला विकास समिति उहाँ त अत्याधिकै थियो, अहिले पनि विभिन्न निकायबाट गएको पाइन्छ, जता पनि पहिरो गयो भनेपछि अलिकति जाली पठाइदिउ, यो चाहिँ कतिको प्रभावकारी पाइन्छ अहिले?
3: यस्तो छ, अब राम्ररी लगाएकोमा त्यसलाई इन्जिनियरिङ हिसाबमा सर्वे गरेर यहाँ तारजाली लगाउँदा उपयुक्त कि हुन्छ कि हुन्न, यो तारजाली लगाउनु पर्ने ठाउँ हो कि होइन, त्यो ख्याल गरेर लगाएको भए हुन्थ्यो। यहाँ त पहिरो गयो, माग आयो, अब के अन्त भन्दा 100 तारजाली माग्यो अनि 10 दिएर पठायो, उसले 10 तारजाली लगाएर कहाँ लगाउँछ? किनभने तारजाली कस्तो भने हजुरको, राम्रोसँग लगाइयो भने त्यसले थाम्छ, राम्रोसँग लगाइएन भने त्यही पहिरोको कारण हुन्छ।
2: त्यसलाई पनि एकदम प्राविधिक रूपमा मिलाउनु,
3: प्राविधिक रूपमा मिलाउनु पर्यो, होइन। र तारजाली लाइयो भनेर मात्रै भएन, अघि मैले हामीले कुरा गऱ्यौँ नि, तारजाली सँगसँगै बायो इन्जिनियरिङको काम पनि हुन जरुरी छ, होइन, त्यो त हुँदैन। अनि कहीँ कहीँ त कस्तो देखिन्छ भने तारजाली लाउने नहुने ठाउँमा तारजाली लगाउनु भएको छ, त्यो तारजाली त्यहाँ लिएर जाँदा जुन खर्च छ त्यो पनि अत्यधिक अचाक्ली खर्च छ, अनि कहीँ त्यो तारजालीमा भर्ने ढुङ्गा भर्नलाई कहीँ खन्नुहुन्छ जहाँ पहिरो सिर्जना हुन्छ फेरि, र तारजालीमा ढुङ्गा भर्दा तपाईँले मिलाएर भर्नुभयो भने पो त्यसले लोड थाम्छ, तर त्यो तारजालीमा ढुङ्गा भर्दा मिलाउन जान्नु भएन भने चाहिँ त्यही तारजाली पहिरो भएर बग्छ। धेरै ठाउँमा हेर्नु होला तारजाली नै लोकतेर बगेको देखिन्छ, त्यो भएर तारजाली फेसन जस्तो भयो, तारजाली कार्यकर्तालाई थुम्थुम्याउने जस्तो काम भयो। तारजाली लाउनै हुन्न भनेको पटक्कै होइन, चाहिन्छ, तारजाली महत्वपूर्ण प्रविधि पनि हो, तर तारजाली लगाउँदा ख्याल गर्नुपर्ने कुरा यो त्यहाँ उपयुक्त छ कि छैन भनेर निर्गेल गर्न जरुरी छ, र तारजालीको आयु हुन्छ, 15-20 वर्षपछि तारजाली बुढो होला, त्यतिखेर जमिन आफै मजबुत हुने वातावरण बनाइदिनु पर्यो नि, त्यो भएन भने त होइन। त्यही भएर अहिले हामीले तारजालीमा गरेको जुन हजुरले भन्नुभयो फेसनको तारजाली
2: काल्टुली रूपमा
3: रूपमा तपाईँ 100 तारजाली माग्न जानुहुन्छ, अब दिएन भने अर्कोचोटि होइन के हुन्छ, चुनाव आउला के होला, 10 चाहिँ अहिले धेरै पठाइदिउँ न भन्ने खालको ढंगले जुन तारजाली गरिरहेका छौँ यो चाहिँ हाम्रो दुरुपयोग हो।
2: यही तारजालीकै व्यवस्थापन भनौँ अथवा अघि हामीले नियम कानूनहरू अलिक प्रश्न छैनन् अनि हाम्रो संयन्त्रहरू पनि प्रश्न छैनन् भन्ने कुराकानी गरौँ, ती कुरा सबैलाई जोड्दाखेरि हाम्रो संघीय संरचना अनुसारका सरकारहरूको जिम्मेवारी समन्वय चाहिँ कतिको पाउनुहुन्छ, विशेष गरी समन्वयको कुरालाई हामीले जोड्दै गर्दाखेरि?
3: यो हजुरको सबैभन्दा बढी व्यवस्था गरिएको क्षेत्र पहिरो हो जस्तो लाग्छ मलाई, र तीनै तहको जिम्मेवारी तोकेको छ संविधानले। संघले चाहिँ भू उपयोग सम्बन्धी नीति बनाउने, संरक्षणका नीति कानूनहरू बनाउने कुराहरू संघको जिम्मेवारीमा छ। त्यसपछि प्रदेशको पनि भू उपयोग योजना बनाउने, लागू गर्ने जिम्मेवारी छ। स्थानीय तहको त मैले अघि नै भने भू संरक्षण, खानी संरक्षण उसको योजना छ, तर स्थानीय तहको बढी इन्ट्रेस्ट केमा छ, गिटी बालुवा उत्खननमा छ। त्यही भएर त्यहाँबाट स्रोतको दोहन गर्न त्यहाँबाट एक खालको आमदानी गर्न सबै तहको इन्ट्रेस्ट छ, त्यसको संरक्षण गर्न त्यहाँबाट आउने जुन प्रतिकूल प्रभावहरू जुन पर्नेवाला छ त्यसलाई कम गर्न कसैको चासो भएको अवस्था छैन। र यसको अर्को कारक के छ भन्नुहुन्छ भने अब प्राकृतिक पहिरोहरू र मानवसिर्जित पहिरोहरूको व्यवस्थापनमा यसको हजुरको सीमाङ्कन भएन। कस्तो भएको भए राम्रो हुन्थ्यो भने प्राकृतिक पहिरो चाहिँ साना स्तरका पहिरो स्थानीय तहले व्यवस्थापन गर्ने, नियन्त्रण गर्ने, न्यूनीकरण गर्ने, जुन चाहिँ प्राकृतिक प्रविधिहरू प्रयोग गरेर बायो इन्जिनियरिङ विधिबाट स्थानीय रैथाने जुन प्रविधिहरू छन् अघि मैले पोखरी भने भल काट्ने भने होइन यी कुराहरूबाट चाहिँ उपयोग गर्न सकिन्थ्यो जुन स्थानीय तहले गर्न सक्थ्यो। त्योभन्दा ठूला मझौला स्तरका पहिरोहरू छन् भने त्यसलाई प्रदेशले लगानी गर्नुपर्ला, त्यसमा स्थानीय तहको केही भूमिका हुन्छ होला, प्रदेशले नेतृत्व गर्नुपर्ला, ती पहिरो कम संख्यामा हुन्छन् तुलनात्मक रूपमा प्रदेशले गर्ने, र ठूला पहिरोहरू छन् भने त्यो चाहिँ संघले नेतृत्व गर्ने, ठूलो बजेट चाहिएला, ठूलो प्रविधि चाहिएला, धेरै ठूला इक्विपमेन्ट प्रयोग गर्नुपर्ला, त्यो स्थानीय तहमा नहोला। यसरी बाँडफाँड गरेर काम गर्यो भने प्राकृतिक पहिरो नियन्त्रणमा सहज हुन्थ्यो, अब त्यो छैन। र अर्को एकदमै जवाफदेही के हुनु पर्यो भने यदि कुनै निकायले जस्तो निकायगत जिम्मेवारी हुनु पर्यो कि र जवाफदेहिता हुनु पर्यो। यदि सड़क विभागले सड़क बनाउँदा पहिरो गएको छ भने त्यसको नियन्त्रण गर्ने त्यसको न्यूनीकरण गर्ने जिम्मेवारी त सड़क विभागको हुनु पर्यो, र सड़क विभागले अथवा कुनै जल विद्युत आयोजनाले त्यहाँ विकास काम गर्छ भने त्यसमा हुने पहिरोको जोखिम अथवा अरू कुनै पनि प्रकोपको जोखिम उसले ध्यान दिनु पर्यो, किनभने उसको लगानी जोखिममा छ नि त। र एउटा त्यो पक्ष भयो, अर्को त्यसको कारणले जुन जोखिम हुन्छ त्यसको न्यूनीकरण पनि उसैले गर्नु पर्यो। अब यहाँ एउटाले बाटो खन्यो अर्कोले गएर त्यहाँ पहिरो नियन्त्रण गर्ने भन्ने कुरा त मिल्दैन नि त। त्यसो भएर जसको कारणबाट पहिरोको सिर्जना हुन्छ त्यो न्यूनीकरण गर्न उसैलाई जवाबदेही बनायो भने सजग हुन्थ्यो, उसले जवाबदेही गर्छ।
2: कतिको स्पष्ट छ हामीले पहिरोको कारणमा सड़क खन्नु अथवा संरचना बनाउनु अथवा प्राकृतिक सम्पदाको उत्खननको कुरा त्यसबाट चाहिँ पहिरो आउन सक्छ है तैं जिम्मेवार हुनुपर्छ भनेर बाँध्ने खालको नियम कानून चाहिँ कतिको छ त्यहाँ?
3: जिम्मेवार हुनुपर्छ भन्ने सामान्य अण्डरस्ट्यान्डिङ रह्यो होइन, जस्तो सड़क विभागले पनि आफूले जुन सड़क बनाउँछ त्यहाँको पहिरो उसैले होइन बजेट छुट्याउँछ काम गर्छ त्यो हो। तर जुन जवाफदेहिताको कुरा छ नि होइन, डोजरे बाटो भनेको छ नि, अब जवाफदेहिता रहेन कि होइन, त्यो जवाफदेहिता चाहिँ सीमाङ्कन हुन र कडाईका साथ पालना गर्न जरुरी छ। त्यो भयो भने हजुरको ईआईए भन्छ नि वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा त्यतिखेर चाहिँ यो विपद जोखिम पनि मूल्याङ्कन गर्थ्यो होला, त्यहाँबाट एलाइनमेन्ट गर्दा त्यो ढंगको संरचना बनाउँदाखेरि सबै कुरा भत्केर जान्छ, प्रकोप जोखिन्छ, यो लगानी पूरै ध्वस्त हुन्छ भने खालको आउटपुट आयो, त्यो जानकारी आयो भने उसले त्यहाँ गर्दैनथ्यो होला अथवा फरक ढंगले गर्थ्यो, गर्नुपर्थ्यो नि त, त्यो छैन।
2: हामीले यी सबै कुराकानी गरेर हेर्दै गर्दाखेरि नेपालमा पहिरोको जोखिम न्यूनीकरण अथवा पहिरोको रोकथाम क्षति कम गराउने यो कुरामा चाहिँ उच्च स्तरीय तहबाट नै ऐन कानून बनाउनेदेखि त्यसको समन्वय गर्नु चाहिँ अहिले एकदमै आवश्यक देखिएको रहेछ।
3: असाध्य ढिलो भइरहेछ कि सर, पहिरो यति धेरै गएका छन् कि होइन, र त्यो पहिरो त्यो पहिरो मात्रै होइन सर, त्यसले हाम्रो समग्रमा हाम्रो स्रोत नै बगेर गइरहेको छ नि। वर्षेनी धमिरो बगेर जाने खोलाले कति माटो लयो होला, यसो विचार गर्नु न। त्यसो भएको हुनाले यसको कति अरबमा यो नोक्सान भएको छ भनेर त्यो त्यसरी आर्थिक मूल्याङ्कन नै भएको छैन कि, त्यसले गर्दा पनि यसप्रतिको चासो कम भएको अवस्था हो होइन। यदि हजुरले डीआरआर पोर्टलको डेटाहरू हेर्नुहुन्छ भने अब त्यहाँ मृत्यु भएको अथवा कसैको घर वस्तु क्षति भएको पहिरोहरू मात्रै त्यहाँ रेकर्ड हुन्छ, र त्यो बाहेकको पहिरोले पनि क्षति त गर्छ नि, पहिरो त आफैमा क्षति हो नि, माटो सरेर जानु त आफैमा क्षति हो, त्यसको मूल्याङ्कनै भएको छैन कि, र हाम्रो रियलाइजेसनै भएन।
2: जुन ठाउँमा जोखिममा रहेका परिवारहरू छन् उनीहरूले चाहिँ आफ्नो सुरक्षाको लागि कति कुराहरू ख्याल गर्नुपर्छ, विशेष गरी यो मनसुनी सिजनमा चाहिँ?
3: यो त असाध्यै महत्वपूर्ण कुरा छ होइन, र जहाँ जोखिममा छ उहाँहरू अब सकेसम्म भन्नु पर्यो होइन, कहिलेकाहीँ अब विकल्पै नभएको अवस्था छ। कतिपय ठाउँमा उहाँहरू बाहिर जान खोज्दा सुरक्षित ठाउँमा जान्छु भन्दा पनि उपाय नभएर मर्नु परेको अवस्था छ। त्यही भएर हामीले अब सुरक्षित ठाउँमा गएर बस्नुपर्छ भनेर अर्ती दिएर मात्रै अब लाउने अवस्था छ। तर जहाँ मान्छेहरू जोखिममा हुनुहुन्छ उहाँहरूलाई सुरक्षित ठाउँमा जाने, सुरक्षित ठाउँमा जाने उपाय छैन भने सरकारले राज्यले सुरक्षित ठाउँमा लगेर राख्ने उपाय गर्नुपर्छ। कहीँ कहीँ स्थानीय तहहरूले जस्तो सिन्धुपाल्चोको भोटेकोशी मा र बाह्र विषयमा हो क्या अरे, दुई महिना तपाईँहरू बरु अन्त बस्नुहोस् भनेर उहाँहरूलाई डेरा भाडा सहयोग गरेर पनि सुरक्षित ठाउँमा पठाएको थियो। अब तर त्यो वर्षैभरि वर्षेनी गर्न सकिँदैन। उपाय चाहिँ पहिरो गइसकेपछि, पहिरो झर्न थालेपछि भाग्ने समय हजुरको निकै कम हुन्छ। त्यही भएर बर्खामा हजुर सुरक्षित ठाउँमा गएर बस्नु नै।
2: त्यसै गरी बाढ़ी पहिरोको पूर्व सूचना प्रणालीको क्षेत्रमा कार्यरत हुनुहुन्छ। हामीले बाढ़ीले छाड्यौं भने बाढ़ीमा चाहिँ पूर्व सूचना अहिले पनि प्रभावकारी रूपमा भएको देखिन्छ। कतिपय बेलामा बाढ़ी माथिबाट आउँदै गएर तलका मानिसहरू भागेर ज्यान बचाएका मेलम्ची लगायत धेरै ठाउँमा उदाहरणहरू हामीले पाउन सक्छौं। यो पहिरोमा चाहिँ पूर्व सूचना प्रणाली कतिको हुन सक्ला?
3: अघि भने अब सैद्धान्तिक रूपमा चाहिँ सम्भव छ होइन, अब व्यावहारिक रूपमा चाहिँ हजुरले संकेत हेर्ने हो र संकेत थाहा पाएपछि त्यो पहिरो नझर्दै जमिन नहिँड्दै तपाईँ त्यहाँबाट हिँड्नु पर्यो। अरू धेरै अब होइन यति सेकेन्ड टाइम हुन्छ यस्तो यस्तो हुन त, भूकम्पको पनि यति सेकेन्ड अगाडि थाहा पाउन सकिन्छ भन्ने छ नि, तर त्यो कतिको व्यावहारिक छ भन्ने कुरा हो होइन। त्यसैले पहिरोमा म त त्यही भन्छु होइन, तपाईँले केही संकेत पाउनुभयो, एउटा त जोखिममा हुनुहुन्छ भने तपाईँ सुरक्षित ठाउँमै बस्नुहोस् पहिलेदेखि। दोस्रो, अघि हजुरले भने जस्तो बर्खामा त्यहाँ नबस्नुहोस्। अब बर्खामा पनि तपाईँ जान सक्नुहुन्न भने संकेत देख्न साथ तपाईँ सर्नु, फेरि फर्केर त्यहाँ नजानुहोस्। सुरक्षित जबसम्म महसुस हुँदैन त्यहाँ नजानुहोस्।
2: पहिरो गइरहेको बेला अथवा त्यो गएकी बेलामा चाहिँ गर्नै पर्ने र गर्न नहुने काम चाहिँ के हुन्छ जसले चाहिँ हाम्रो अलिकति भए जनधन बचाउँछ?
3: यस्तो छ, तपाईँ कहिले काहीँ कस्तो हुन्छ नि, उद्धारमा जाँदा दुर्घटना भएको अवस्था छ होइन। उद्धारमा जाँदाखेरि सेफ्टी इक्विपमेन्टहरू राम्ररी राखेर, माथिबाट पहिरो झरिरहेको छ कि छैन त्यो ख्याल गरेर जान जरुरी हुन्छ। र यदि तपाईँ उद्धारमा जाँदै हुनुहुन्छ भने तपाईँले केही न केही तालिम प्राप्त भएको जानुपर्ने हुन्छ र यो तालिम लिन पनि जरुरी छ होइन, किनभने जोखिम कसलाई पर्छ थाहै हुँदैन। हाम्रो सुरक्षाकर्मीहरू विशेष गरेर नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनामा यो खालको तालिम भइरहेको पाइन्छ होइन। उहाँहरूको अलिकति समुदाय केन्द्रित कार्यक्रम पनि छन्, त्यसो भएर नजिकको सुरक्षाकर्मी सुरक्षा निकायहरूको क्याम्पमा सम्पर्क गरेर उहाँहरूसँग तालिम लिने कुराहरू गर्न सकिन्छ। अब पहिरो गइरहेको बेला त जति सकिन्छ छिटो त्यहाँबाट भाग्ने हो र त्यहाँ नजाने हो होइन, अरू अरू भन्नै सकिँदैन। अब कहिलेकाहीँ पहिरो गइरहेछ झरिरहेछ भने चाहिँ पहिरोभन्दा माथिबाट भल तर्काइदिँदा त्यो पहिरो घट्छ, बढ्दैन होइन, माथि पहिरो झरिसकेको रोक्ने भन्ने होइन, पहिरो गइरहेको ठाउँमा माथि भल तर्काउँदाखेरि पहिरो कम भएको, अर्को वर्ष नझरेको कुराहरू देखिन्छ। र अर्को ससाना पहिरोलाई चाहिँ टेवा पर्खाल लाएर रोक्न सकिन्छ। धेरै जसो हामीले सड़कमा देखिरहेको हुन्छ, पहिरो गएको हुन्छ तत्कालले टेवा पर्खाल लाउँछ, रोकिन्छ र बाटो सुचारू हुन्छ। त्यही भएर अर्को चाहिँ टेवा पर्खाल छ।
2: यिनै कुरालाई हेर्दै गर्दा विशेष गरी बर्खायाममा हाम्रो पहिरो आउने भनेको पानी परेपछि नै हो। बर्खायाममा चाहिँ विशेष सचेतना अपनाउनु पर्ने कुराहरू चाहिँ के हुन सक्छ?
3: यसमा हजुरले वर्षाको बेला एउटा वर्षाको पूर्वानुमानमा होइन, मौसम पूर्वानुमानको सूचनामा एकदमै ध्यान दिनु पर्यो होइन। अब यो अलिक कम मिल्ला तर कालु र बाघको जस्तो भनेर भएन होइन, आज मिलेन भोलि मिलेन अब मिल्दैन होला भन्नु भएन, कुनै दिन त मिल्छ नि त,
2: त्यो
3: मिल्न पनि थालेको छ होइन, धेरै मिल्न थालेको छ। त्यसैले सबैभन्दा महत्वपूर्ण कुरा त मौसम पूर्वानुमानमा, हजुरहरूले पनि मौसम पूर्वानुमानको समाचार दिनुहुन्छ, धेरै रेडियो टेलिभिजन संचार माध्यममा मौसम पूर्वानुमान आउँछ होइन, जल तथा मौसम विज्ञान विभागले विभिन्न माध्यमबाट यो प्रसारण गर्छ, यसमा ध्यान दिनु पर्यो। साँझ बिहान दुवैचोटि कति पानी पर्ने सम्भावना छ के छ ध्यान दिनु पर्यो। र अर्को एउटा नम्बर छ जसमा फोन गर्दा पैसा लाग्दैन, जल तथा मौसम विज्ञान विभागमा 1155 यति थिचेर डायल गर्ने बित्तिकै मेसिनले तपाईँ वर्षा सम्बन्धी जानकारी हो भने एक थिच्नुहोस्, बाढ़ी सम्बन्धी हो भने दुई थिच्नुहोस् भन्छ। अब आफूले के सोध्न परेको हो एक थिच्नुहोस् होइन त्यसपछि उहाँहरूले जानकारी दिनुहुन्छ। उहाँहरूलाई सोद्धाखेरि तपाईँले म फलानु जिल्लाबाट बोलेको भनेर राम्ररी सोध्नु पर्यो, होइन भरपर्दो हिसाबले सोध्नु पर्यो। यो एकदमै महत्वपूर्ण टेलिफोन हो, यसमा जथाभावी कुराहरू गर्नु भएन र यसको मोनिटरिङ भए हुन्छ। तपाईँले यदि कसैले होइन विशेष गरेर म श्रोतागणलाई विशेष अनुरोध गर्न चाहन्छु, यसमा खेलचारी गरेर फोन गर्ने होइन अनावश्यक रूपमा यो फोन इन्गेज गर्नुभयो भने यो कानूनी कार्यवाहीको विषय पनि हुन्छ। तर चाहिने विषयमा हजुरले यो नम्बरमा फोन गर्नुहोस्, सोध्नुहोस् म यो क्षेत्रबाट बोलेको छु, म यहाँको मान्छे हुँ, यहाँ पानी पर्ने सम्भावना कस्तो छ के छ भन्यो भने उहाँहरूले बताइदिन पनि सक्नुहुन्छ। त्यो भयो भने हजुरले पहिरो जाने बाटोबाट हिँडुल गर्नुपर्ने छ भने हजुर सतर्क हुन सक्नुहुन्छ। त्यो बाटोबाट त्यो दिन तपाईँ नहिँड्न सक्नुहुन्छ। कुनै खोल्सा छ, तर्ने पुल छैन होला, तर ठूलो पानी पर्यो भने भल बढ्छ, त्यस्तोमा तपाईँ नजान सक्नुहुन्छ। त्यो यस्तो यस्तो कुराहरू तपाईँले आफूले उपाय अपनाउन सक्नुहुन्छ। अर्को बर्खामा आफ्नो वरिपरि पहिरो जान सक्ने ठाउँ छ भने दिनदिनै त्यसको चाहिँ निगरानी गर्नु पर्यो। अघि हामीले सूचना संकेतहरू दिन्छ भन्यौं नि, त्यो संकेतहरू हेर्नु पर्यो। त्यो भयो भने थाहा हुन्छ, व्यवस्था गरियो भने त आएर च्यापिहाल्छ नि। त्यो महत्वपूर्ण कुरा छ। अर्को चाहिँ बर्खाको लागि, अब बर्खा लाग्यो भल काट्ने भन्ने जुन चलन थियो त्यो चाहिँ अहिले, अब भल काट्नु भएको छैन भने भल काटेर राम्रोसँग खोल्सामा तर्काउनुहोस्, यो समय हो, यति काम चाहिँ गर्न सकिन्छ।
2: हामी कुराकानीको अन्त्यमा पनि पुगेका छौँ। नेपालमा पहिरो व्यवस्थापनको मुख्य चुनौतीहरूले हेर्दा यो बजेट, जनशक्ति, प्रविधि अथवा प्राविधिकहरूको व्यवस्थापन कतिको भएको पाइन्छ, यसमा सरकारले कतिको लगानी गर्नुपर्नेछ, थप लगानी?
3: अब जहाँ जाँदा पनि जनशक्ति कमी छ, बजेट कमी छ भन्ने चाहिँ सुनिन्छ, सबै तहमा सबै कार्यालयमा यति दरबन्दी त त्यति अनुसार मान्छे छैन भन्ने यो समस्या छ। त मैले एउटा के देख्छु भने भएको जनशक्ति र भएको उपलब्ध प्रविधिको पनि उपयोग भएको छैन। हामीसँग जनशक्ति छ, जीरो त होइन नि, शून्य छैन नि, जनशक्ति त छ र प्रविधि पनि छ, सफल प्रविधि छन् नि, तर यिनीहरूको उपयोग भएन कि, जति गर्न सकिन्थ्यो उपयोगै भएन, त्यो भयो। र अब बजेट न्यून छ, तर जति न्यून बजेट छ त्यसमा गर्न सकिने काम पनि त भएको छैन फेरि, होइन? न्यून बजेट थियो,
2: केही त हुन्छ,
3: यति बजेट थियो त्यतिमा यो काम गरियो, जति बजेट थियो त्यति अनुसार सफल भएको छ, बजेट थप चाहिने कुरा हो भन्ने खालको

0: तिरतिर लाग्नुपर्छ।
1: त्यो चाहिँ त्यो त्यो मानेमा चाहिँ म अलि निराश पाउँछु।
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: का हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5625-707।
4: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू
4: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
6: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
4: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-03 र 98229-54555।
7: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
2: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
7: पिसाब खोल्ने समस्या,
2: पाठे घरमा समस्या, पाठे घर खस्नेको समस्या,
7: पाठे घरमा मासु पलाउने,
2: निसन्तान महिलाको चेक जाँच,
7: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
8: बिरामी जाँच निमिति यही असार 26 गते शुक्रबार।
7: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082-5590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
10: सीता, के भयो तिमीलाई? घुम्छौ र बसेछौ के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो, कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
11: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
10: ए, ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
12: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
6: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
0: गर्नुहोस्।

0: इसु क्लिनिक फर्टिलिटी बेफिचोक खोराहाइदान सड़क विभाग को अगाड़ी एड्रेस्ट बैंक भाई को भवन में संपर्क मोबाइल 9948723572।
1: हैना कसलाई के भयो?
2: हजुर बुबा अलि सीरियस हुनुभयो, आईसीयू चाहिन्छ रे, त्यसैले नेपालगंज लैजान हिडेको।
1: कहाँ नेपालगंज दौडाउन लागेको? हाम्रै दाङ घुराईको संजीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आईसीयूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
2: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आईसीयू सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान समय र पैसा बर्बाद भएको।
1: घुराहीको संजीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआईसीयू, बच्चाका लागि पीआईसीयू लगायत 60 वटा आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
2: सम्पर्क संजीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ, सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
3: मध्य पश्चिम टाइम चेक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सड़कमा दैनिक सवारी दुर्घटना र यसबाट हुने क्षतिमा अपेक्षाकृत कमी आउन सकेको छैन। यस वर्षको पहिलो महिना वैशाख र जेठमा सार्वजनिक भएको ट्राफिक तथ्याङ्कले यही चुनौतीपूर्ण यथार्थ उजागर गरेको छ। यस अवधिमा भएका 240 दुर्घटनामा 113 जनाको मृत्यु भएको छ भने 641 जना घाइते भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बोटलले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जेठ महिनामा मात्रै प्रदेशभर 150 सवारी दुर्घटना भएकोमा 40 जनाले ज्यान गुमाएका छन् भने 255 जना घाइते भएका छन्। यस वर्षको पहिलो महिना वैशाखको तुलनामा दुर्घटना संख्या केही घटेको देखे पनि प्रत्येक दिन औसत 5 दुर्घटना र दैनिक 1 भन्दा बढ़ीको मृत्यु हुनु चिन्ताजनक अवस्था हो। वैशाखमा प्रदेशभर 189 दुर्घटना भएका थिए, त्यसमा 43 जनाको मृत्यु र 286 जना घाइते भएका थिए। जेठमा दुर्घटना 39 घटे पनि मृत्यु दरमा उल्लेखनीय सुधार आउन सकेको छैन। जेठमा चालकको कारण भएका दुर्घटना मध्ये तीव्र गतिका कारण 79 दुर्घटना, मादक पदार्थ सेवन कारण 17, चालकीय असक्षमताका कारण 18, लेन अनुशासन उल्लंघनका 9, मोबाइल फोन प्रयोगबाट 1, निद्रा वा थकानबाट 1, अनावश्यक ओभरटेकबाट 2 र अन्य लापरवाहीबाट 3 दुर्घटना भएको कार्यालयका सूचना अधिकारी प्रहरी न्याय उपरीक्षक मोहन जंग बुढ़ थापाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले साउन महिनाभित्र करिब 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। किसानलाई राहत हुने गरी धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढ़ाएको जनाएको छ। मन्त्रालयका अनुसार सरकार G2G सम्झौता अन्तर्गत भारतबाट 30,000 मेट्रिक टन यूरिया मल ल्याउँदैछ। उक्त मल असार अन्तिमदेखि साउनको दोस्रो साताभित्र नेपाल आइपुग्ने मन्त्रालयको भनाइ छ। भारतसँग G2G मार्फत 80,000 मेट्रिक टन भएको सम्झौता अनुसार पहिलो चरणमा 50,000 मेट्रिक टन मल साउन दोस्रो साता नेपालमा भित्रिनेछ। त्यसै गरी अन्तर्राष्ट्रिय टेण्डर मार्फत 1,80,000 मेट्रिक टन रासायनिक मल आयात गरिने मन्त्रालयले बताएको छ। सिस्ने गाउँपालिका 4 झाँक्रीपोल स्थित रुकुमकोट दादिङ भित्री सड़क खण्डमा जीप दुर्घटना हुँदा 6 महिनाका 1 शिशुसहित 5 घाइते भएका छन्। रुकुमकोटबाट दादिङतर्फ जाँदै गरेको L1J2470 नम्बरको सफारी जीप सोमबार सड़कबाट करिब 30 मिटर तल खसेर दुर्घटना भएको हो। जीप सिस्ने गाउँपालिका 2 किदाका 23 वर्षीय छिमान खड्काले चलाउनु भएको थियो। जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर विकका अनुसार जीपमा चालकसहित 11 सवार थिए। दुर्घटनामा चालकसहित 5 घाइते भएका छन् भने अन्य 6 सकुशल रहेको प्रहरीले बताएको छ। घाइतेहरूको जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको छ। घाइते हुनेमा सिस्ने गाउँपालिका 4 दादिङकी 27 वर्षीय रोशनी बुढा मगर, उहाँका 6 महिनाका छोरा सरलास बुढा मगर, 21 वर्षीय रमिता घर्ती, 23 वर्षीय धनकुमारी घर्ती तथा चालक खिम्मान खड्का रहनु भएको छ। प्रहरीका अनुसार सरलास बुढा मगरको टाउकोमा चोट लागेको छ। धनकुमारी घर्तीको छाती ढाड र टाउकोमा गम्भीर चोट लागेको छ भने रोशनी बुढा मगरको हातमा चोट लागेको छ। रमिता घर्तीको टाउकोमा चोट लागेको छ भने चालक खड्काको छाती र ढाडमा सामान्य चोट लागेको छ। र बजार अनुगमन कमजोर रहेको निष्कर्षसहित गृह मन्त्रालयले तीव्रता दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। देशभर संचालित कतिपय होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र स्वच्छता ज्यादै कमजोर रहेको गुनासो बढ़ेपछि गृह मन्त्रालयले गम्भीर ध्यानकर्षण भएको पनि जनाएको छ। मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै बजार अनुगमन, नागरिक स्वास्थ्य सुरक्षा तथा प्रशासनिक जवाबदेहिता सम्बन्धमा एक विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले कानूनी कार्यवाही र बजार अनुगमनलाई
तीव्रता दिन आदेश दिएको होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर र खाद्य स्वच्छता सम्बन्धमा नियमित सघन र आकस्मिक अनुगमन गर्न अनुगमनलाई केवल प्रक्रियामा मात्र सीमित नगरी परिणाममुखी बनाउन नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने वा प्रचलित कानूनको उल्लंघन गर्ने जुनसुकै पक्षलाई कानून बमोजिम हदैसम्म कड़ा कार्यवाही गर्न निर्देशन भएको छ। अवस्थ बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपाइप वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिमपाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, दिदी सरोड खोराहीदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
6: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू: ठूला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
7: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
8: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
7: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल। फोन नम्बर 082-5562-23, 98-478-1617 र 98-478-3645।
9: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
10: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
11: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
12: साइकल चढेर
13: के गर्ने बाबु,
12: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
13: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
12: लौ हेर किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
13: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ।
5: प्रोप्राइटर दीपक के, सम्पर्क मोबाइल 98-477-2779
2: र 98-578-3689।
14: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
15: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
14: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
15: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
14: हुलासले बनाउँदैछ परिवार एक साथ।
16: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
2: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहीदान। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
17: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराईदाङमा।
18: उपचार हुने रोगहरू
17: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
18: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
17: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
18: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
17: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
18: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
17: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
16: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
19: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
20: बिमा गराउन जाँदैछु।
19: बिमा किन गर्नु पर्यो सर? बिमा
20: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बालीनाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
19: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
20: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
19: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
21: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने। बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने। कसैले भनेको कुरालाई मात्र आधार नलिने। आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने। सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
19: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
20: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
19: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
22: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
23: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
24: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
23: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
24: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
23: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
24: ल ल काका, गइहाले म।
25: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
24: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
25: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेशहलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98498887741।
0: भर्ना सम्बन्धी सूचना।
3: गोर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
0: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
4: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 98478092383 र 97625226286।
7: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
8: नमस्कार, यो बसमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। जीवराम भण्डारी। आज यहाँहरू सामुन्ने उपस्थित हुनुहुन्छ देवी ओझा, उहाँ वामपन्थी अगुवा हुनुहुन्छ, पूर्व मन्त्री। उहाँसँग आज म पछिल्लो राजनीतिक घटनाक्रमले कम्युनिस्ट हौ भन्नेहरूलाई सन्निकट बनाउन खोजेको अर्थ कैयौं घटनाक्रमहरूले देखिन्छ, अर्थात त्यस्तो लाग्दछ। र हालै सम्पन्न एउटा कार्यक्रममा पुराना तर विस्थापित, अर्थात यो संसदीय निर्वाचन हालै सम्पन्नको संसदीय निर्वाचनबाट पराजितहरू एक ठाउँमा उभिने कोसिस गरे, फलत त्यहाँ एकता, तालमेल, मोर्चा, सहयात्रा यी लवजहरू प्रयोग भयो। त के नेपालमा कम्युनिस्ट हौ भन्नेहरूको भविष्य कस्तो छ? समग्र कम्युनिस्ट हौ भन्नेहरू एक ठाउँमा उभिने सम्भावना छ कि छैन? यसको नेपालमा सम्भावना, राजनीतिक सम्भावना कति छ? यही वरिपरि केन्द्रित रहेर विगतदेखि वर्तमानसम्मलाई जोड्ने मेरो प्रयत्न रहनेछ। सर्वप्रथम म उहाँलाई स्वागत गर्छु। सर, स्वागत छ है त। अब म कहाँबाट प्रवेश गरे भने, मानिसले बुझ्दा कम्युनिस्ट कम्युनिस्ट भन्छन् कि, हालै यो मदन जयन्तीको 75 मदन जयन्तीका सन्दर्भमा विद्यादेवी भण्डारी पहलमा भनौँ न, एउटा मदन भण्डारी फाउन्डेसन, विद्यादेवी भण्डारी प्रमुख अतिथि, खड्गप्रसाद ओलीजी अतिथि, त्यसै गरी पुष्पकमल दाल, माधव कुमार नेपाल, झलना खनाल, यति मानिसहरू एक ठाउँमा उभिए र हामी एक भएनौ भने, सहयात्रा गरेनौ भने बैरीहरूको आक्रमण थप कठोर हुन सक्छ, छिन्न भिन्न हुन सक्छौ, मासिन सक्छौ, कमजोर हुन्छौ। त्यसकारण यो पहल गर्दा त राम्रो, तर भन्ने भाषा सहित त्यो कार्यक्रम सकिएको थियो। तपाईँको विचारमा नि यो वामपन्थी भन्ने एउटा भाषा प्रयोग गर्छन्, यो म आम दर्शकका खातिर यो प्रश्न उठाइरहेछु। अर्को कम्युनिस्ट भन्छ, कम्युनिस्ट भनेको के, वामपन्थी भनेको के, र हामीका त्यो कम्युनिस्ट हौ भन्नेहरूको सम्भावनालाई तपाईँले अलि उच्चो स्थानबाट हेरिरहनु भएको छ। तपाईँको विगतमा कम्युनिस्ट राजनीतिमा अथवा वामपन्थी राजनीतिमा लामो योगदान रह्यो, अगुवाईको भूमिका पनि निर्वाह गर्नुभयो, यसलाई कसरी बुझ्ने आम मानिसले सुनाउ त?
9: धन्यवाद देवरामजी। पहिलो कुरो त मदन भण्डारीजीको जन्म जयन्तीको सन्दर्भमा उहाँ प्रति मेरो पनि श्रद्धा सुमन। दोस्रो, कम्युनिस्ट र वामपन्थी फरक कुरा हो। कम्युनिजम र कम्युनिस्ट बन्नको लागि मार्क्सवादलाई आधारभूत र मार्गदर्शक सिद्धान्तको रूपमा आत्मसात गर्नै पर्छ, होइन? वामपन्थी बन्नको लागि चाहिँ मार्क्सवाद, लेनिनवाद, यो यसलाई स्वीकार गरेपछि मात्रै वामपन्थी हुन्छ, होइन? है, वामपन्थी भनेको तत्कालीन अवस्थाको जुन व्यवस्था छ त्यसको विरुद्धमा चाहिँ अलिक क्रान्तिकारी ढंगले, अलिक जबरजस्त ढंगले लड्ने,
8: मतलब विद्रोही,
9: एक प्रकार
8: विद्रोही,
9: तत्कालीन सत्ता र व्यवस्थाको विद्रोहमा उत्रने, होइन? एउटा परिवर्तनकारी हो, होइन? त्यो जो पनि हुन सक्छ, हेर्नुहोस्, कुनै कम्युनिस्ट को आवरणमा, कम्युनिजमको चाहिँ झण्डामा बनिरहनु पर्दैन वामपन्थी भनेको, है? त्यसैले तर यो कम्युनिजम र वामपन्थी अथवा कम्युनिस्ट र वामपन्थी चाहिँ नेपालमा सालिगोलै छ, होइन पुरै एक ठाउँमा छ, होइन त्यसलाई राखिएको छ। तर काङ्ग्रेसभित्र पनि वामपन्थी हुन सक्छ, राप्रपाभित्र पनि वामपन्थी हुन सक्छ, त्यहाँभित्र दक्षिणपन्थी त छँदैछन्। हेर्नुहोस्, एउटा रेडिकल चेन्जको कुरा हो त्यो वामपन्थ भनेको,
1: जो रेडिकल चेन्जको पक्षमा उभिन्छ त्यो वामपन्थी,
9: वामपन्थी भए। कम्युनिस्ट हुनको लागि रेडिकल चेन्ज त हुनै पर्यो, उसको जीवन पद्धतिमा पनि उसले एकदम सर्वहाराकरण गर्नु पर्यो। दोस्रो कुरो उसले मार्क्सवाद लेनिनवादलाई चाहिँ
1: सर्वहाराकरण भनेको
9: सर्वआहार गर्ने त्यो बेग्लै कुरा भयो। पहिले नेगेटिभतिर नजाउँ, पहिले पोजिटिभ जाउँ अनि हामी नेगेटिभतिर आउँ। अनि एउटा मार्क्सवादलाई उनीहरूले मार्गदर्शक सिद्धान्त मान्नु पर्यो, होइन कम्युनिस्ट हुन, कम्युनिजम हुनको लागि, किन मार्क्सवादलाई अलग गरेर कम्युनिस्ट हुँदै उनी हुँदै हुँदैन। हेर्नुहोस् है, त्यसकारण वामपन्थी र कम्युनिस्ट भन्ने कुरा फरक हो। नेपालको सन्दर्भमा चाहिँ त्यसलाई एकै ठाउँमा गालमोल गरियो।
1: नेपालमा कम्युनिस्ट कि
9: वामपन्थी? नेपालमा कम्युनिस्ट पनि छैनन्, नेपालमा कम्युनिस्ट छँदै छैनन्, छँदै छैनन्। हेर्नुहोस् है,
1: यी तमाम नाम
9: यी चाहिँ के हुन् भने कम्युनिस्ट आन्दोलनलाई धाराशाही बनाउने है र कम्युनिस्ट आन्दोलनको नाममा आफ्नो स्वार्थ सिद्ध गर्ने यी चाहिँ होइन एउटा चाहिँ आन्दोलनका के भन्ने त्यसलाई एउटा चाहिँ देख्दाखेरि कम्युनिस्ट पार्टीको झण्डा बोकेका छन्, आफूलाई कम्युनिस्ट हुँ भन्छन्, तर तिनीहरूले नै कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पारेका छन् है। एउटा पुरानो ऐतिहासिक कथा छ नि, होइन राम र रावणको युद्ध हुँदाखेरि जब रामले रावणलाई जिते, जित्ने भएपछि रावण चाहिँ मृत्युशैयामा चाहिँ पुगिरहेको बेलामा रामले आफ्नो भाइलाई पठाउँछन्, होइन उनीहरूलाई पठाउँछन् र भन्छन् रावण त बडो शिवभक्त, बडो विद्वान मान्छे, हेर्नुहोस् होइन बडो पराक्रमी मान्छे, त्यो विरोधीहरूसँग शत्रुहरूसँग पनि केही सिक्नुपर्छ। रावण त चाहिँ एकदम शिवभक्त हो, बहुत चाहिँ पराक्रमी विद्वान मान्छे हो, जाऊ किन युद्ध हारे त रावणले सोधेर आऊ भनेर जाँदाखेरि मलाई लाग्छ सायद लक्ष्मण गएका हुन्छन्। लक्ष्मणले भेट्छन्, भेट्दाखेरि उनले के भन्छ, रावणले के भन्छन् भन्दाखेरि रामका सबै दाजुभाइ परिवारजन आफन्तहरू एकै ढिक्का भएर होइन युद्ध मैदानमा लडे, मेरो आफ्नै सहोदर भाइ चाहिँ मलाई छोडेर रामतिर लाग्यो विभीषण हो, त त्यसै कारणले चाहिँ नि मैले युद्ध हारेँ। त्यस कारण कुनै पनि सफलता प्राप्त गर्नका लागि बन्धु बान्धवहरू आफ्नो विचार मिल्नेहरू चाहिँ एक ठाउँमा उभिनुपर्छ। रामले त्यसलाई उभ्याउन सफल भए, म असफल भएँ, हारेन होइन। यतै हुन् कम्युनिस्ट आन्दोलनको हेर्नुहोस्
1: त्यो सम्भावना चाहिँ कतिको छ त एक ठाउँमा उभिने, यो अचलपलाई कसरी हेर्नुभयो तपाईँले?
9: यस्तो के हो, तपाईँसँग मैले मलाई लाग्छ पहिले पनि एकपल्ट चर्चा गरेको थियौँ, हामीले छलफल गरेको थियौँ, संसारकै कम्युनिस्ट आन्दोलन एउटा जबरजस्त धक्का खाएपछि उठेको इतिहास छैन। हेर्नुहोस् कहीँ पनि, रुस भन्नुहोस्, भियतनाम भन्नुहोस्, होइन बर्मा कम्युनिस्ट आन्दोलन कहाँ थियो, होइन मलेसियामा कहाँ थियो, तमाम देशहरूमा, अब टाढा नजाउँ निकटतम मित्र देश भारत, चार पाँचवटा राज्यमा चाहिँ नै कुनै बेला होइन स्टेट गभर्मेन्ट कम्युनिस्ट आन्दोलनको कम्युनिस्ट पार्टीको थियो। हेर्नुहोस् है, पार्लियामेन्टमा, लोकसभामा, राज्यसभामा, लोकसभामा त निकै ठूलो शक्ति कम्युनिस्टहरूको थियो र सभामुखै चाहिँ नै एकपल्ट आजभन्दा 15-20 वर्ष अगाडिको कुरो, धेरै परको कुरा होइन। हेर्नुहोस् कम्युनिस्ट पार्टीको नेता सभामुखै थिए लोकसभाको, त अहिले भारतमा चाहिँ कतिवटा राज्यमा चाहिँ कम्युनिस्टको सरकार छ? अस्तिसम्म चाहिँ केरलामा थियो, मलाई लाग्छ बिजन कि के भन्ने, त्यो पनि गयो र त्यहाँ विजय थलापति भन्ने होइन दक्षिणतिरको एउटा चाहिँ
1: फिल्मी कलाकार,
9: फिल्मीको पपुलर चाहिने अभिनेताले बहुमत प्राप्त गरे, उनी सरकार बनाइरहेका छन्। भनेपछि फर्कियो, फर्किएन। हेर्नुहोस् रुसमा फर्कियो, फर्किएन, कहीँ पनि फर्किएको छैन। त्यस कारण नेपालमा कम्युनिस्ट आन्दोलनले कम्युनिस्ट ले ठूलो धक्का चाहिँ नि खायो। यद्यपि यो कम्युनिस्ट पार्टीको चाहिँ नि एउटा मठ हो, यी जो जो नेता छन् व्यक्तिगत रूपमा मेरा साथी पनि हुन्, मेरा हिजोका नेता पनि हुन्, होइन उनीहरूप्रति उनीहरूसँग केपी ओली बाहेकहरूसँग मेरो सम्बन्ध अहिले पनि ठिकठाकै छ, तर यिनीहरू चाहिँ कम्युनिस्ट मठको मठाधीश मात्रै भए, ओलीसँग चाहिँ किन ठिकठाक भएन? अब ओलीसँग मेरो अलिक पहिलेदेखिकै चाहिँ नि मतान्तर हो, हेर्नुहोस् है
1: सैद्धान्तिक।
9: अनि अब सैद्धान्तिक त के भन्ने, अब ठुलो मान्छे उहाँ कतिपल्ट प्रधानमन्त्री भइसकेको, म एउटा सामान्य मास्टर सामान्य एउटा कार्यकर्ता, त्यसकारण अब त्यत्रो सैद्धान्तिक मतभेद भनेर चाहिँ नि होइन आफूलाई त्यस ढङ्गले प्रस्तुत गर्न पनि मलाई उपयुक्त लाग्दैन। तर ओलीलाई मैले भेटिसकेको केही जेलबाट निस्केपछि, म पनि जेलबाट निस्केपछि जतिखेर मैले ओलीलाई भेटेँ केही महिनापछि नि ओलीलाई मैले चिनिहालेँ, हेर्नुहोस् है। त्यस कारण केही समय त हाम्रो ठिकै ठिक सम्बन्ध रह्यो, तर 51 को चुनावमा आउँदा नआउँदाखेरि हाम्रा बीचमा थुप्रै कन्ट्राडिक्सनहरू सृजना भए। महाकालीले त हामीलाई छ्याल्लो भेल्लै बनाइदियो, हेर्नुहोस्
1: मतलब के हात भयो त्यो महाकाली सन्धि,
9: महाकाली वा महाकाली
1: राष्ट्रघात थियो
9: त्यो त निश्चित रूपमा नि राष्ट्रघातै थियो नि, राष्ट्रिय हित विपरीतै सन्धि थियो नि त्यो, अहिले त सबले स्वीकारेको विषय हो। यसै कारण चाहिँ उहाँसँग चाहिँ राम्रो सम्बन्ध भएन, होइन यही हो
1: नेपालको इतिहासमा नि जो राष्ट्रघात भनिन्छ, तर त्यो घात गर्नेहरूको निरन्तर उन्नति, राजनीतिक हिसाबले उन्नति भएको देखिन्छ, भलै अहिले चाहिँ अवनति
9: त्यस्तो भएन जयरामजी। एउटा कालखण्डमा कोही मान्छे प्रधानमन्त्री भन्दा, कुनै पार्टी सत्तामा आउला है, तर त्यसको अवस्था के छ त? अहिले तपाईँले भन्नुहुन्छ नि, मतलब अहिले अहिले ओलीजीको के छ, माधवजीको के छ, प्रचण्डजीको के छ, धल्लाजीको के छ भन्नुहोस् त?
1: मतलब कुनै समय आएर दण्डित हुन्छ भन्न खोज्नुभयो,
9: कुनै पनि बेलान हुन्छ होइन, 2 वर्ष 5 वर्ष 10 वर्ष 20 वर्ष
1: होइन,
9: अन्तिम रूपमा चाहिँ के हुन्छ, के भयो त, के छ त्यो स्थिति त? त्यसैले गर्दाखेरि देशभक्ति पूर्ण भावनाबाट जब राजनैतिक शक्ति राजनैतिक नेता च्युत हुन्छ, त्यो तत्कालीन समयमा केही हदसम्म फुइ फाई फुर्ते फार्के सत्ताको वरिपरि घुम्ला, तर अन्तत्व गत उसको अन्तिम चाहिँ बडो दर्दनाक बडो नमिठो नै हुन्छ।
1: यो त्यही हुँदैछ,
9: हुन्छ नि त्यही
1: थप अतिरिक्त
9: त्यही हुन्छ नै होइन, उहाँहरूको दीर्घायु होस् सुस्वास्थ्यको कामना गर्छु म, तर इतिहास साँची छ,
1: मतलब घटनाक्रम
9: साँची छ,
1: थप हन्डर खान अझै
9: निश्चित रूपमा बाँकी छ र खानु पनि पर्छ।
1: किन खानु?
9: होइन, पद्मश्री फटाइ गर्नेहरूले चाहिँ दण्डित हुनुपर्छ कि पर्दैन भन्नुहोस् त? पर्छ कि पर्दैन? ठिक छ, म पुरै नकारात्मक मात्रै छैन, आग्रह त मेरो केही छँदै छैन, मैले अहिले म एउटा सामान्य नागरिक हो होइन, देशलाई माया गर्ने श्रमलाई माया गर्ने एउटा सामान्य नागरिक हो म है, तर म नागरिक भए पनि हिजो एउटा राजनीतिक कार्यकर्ता हो, 2-4 अक्षर चिन्दछु, 2-4 क्लास पढेको छु, समसामयिक पोलिटिक्समा केही न केही मेरो चासो रहन्छ। नेपालको कम्युनिस्टहरूले र नेपाली काङ्ग्रेसले मिलेर केही राम्रा काम पनि गरे, राम्रै काम गरेको भनेको एउटा
1: के थियो,
9: बहुदलीय प्रजातन्त्र संसदीय शासन व्यवस्थाको पुनर्स्थापना गर्नु हो
1: 46
9: होइन, त्यसपछि गरेको राम्रो काम के हो भन्नुहोस् त? त्यो एउटा राजनैतिक परिवर्तन भयो, त्यो ठिकै छ, किन दुनियाँ चाहिँ निरङ्कुशता निर्दलीयताको पक्षमा थिएन, छैन र हुनेवाला पनि छैन, हेर्नुहोस् है। तर उनीहरूले त्यसको विरुद्ध, म पनि त्यही आन्दोलनभित्र थिएँ, म पनि 3.5 वर्ष जति जेल बसेँ, धेरैपल्ट चाहिँ प्रहरी हिरासतमा म पनि गएँ, त्यही आन्दोलनमा जोडिरहेको कार्यकर्ता हो हिजोको, त्यस कारण यो एउटा राम्रो काम थियो है। त्यसपछि के राम्रो काम भयो?
1: आज
9: जति भ्रष्टाचारका घटना भएका छन्, जति पनि भ्रष्टाचारका ठुल्ठूला घटना छन्, ती तपाईँ हेर्नु सबभन्दा बढी चाहिँ कम्युनिस्टहरू सत्तामा नेतृत्व गरिरहेको बेलामा, सरकारमा नेतृत्व गरिरहेको बेलामा भएको छ, जति पनि कुकर्महरू भएको छ त्यसको धेरै भाग आफूलाई कम्युनिस्ट हुँ भन्ने प्रधानमन्त्री भएको बेलामा भएको छ भन्नु सोकेन। काङ्ग्रेसबाट के आशा थियो र मान्छेलाई? काङ्ग्रेसबाट के आशा थियो?
1: मतलब आशै गर्दैन,
9: काङ्ग्रेसबाट त खास के आशा गर्थे? यो एउटा पुँजीवादी पार्टी हो होइन, यसको आफ्नै जीवन पद्धति छ, आफ्नै शैली छ होइन, यसको चाहिँ न कुनै
5: विदेशी देशहरू विदेशी शक्तिहरू न कोही शत्रु छन् होइन, यो त केही पनि छैन हेर्नुहोस्। काङ्ग्रेसबाट मान्छेमा धेरै ठुलो आशा थिएन, यदि बहुदलीय प्रजातन्त्र संसदीय शासन व्यवस्थाको एउटा मुख्य होइन नेतृत्वकारी शक्ति हो, यसले गर्ने यस्तै हो। काङ्ग्रेसले भ्रष्टाचार गर्यो भनेदेखि मान्छे चाहिँ आश्चर्य मान्दैन हेर्नुहोस्, मान्दैन मान्दैन नि है। तर कम्युनिस्टहरू सेतो शर्टमा तपाईँले एकदम सफा सेतो शर्ट लाउनु भएको छ, एउटा कालो दाग त्यहाँ सानो देखि पर्यो भने के हुन्छ भन्नुहोस् त, त्यो सर्ट लाउनु कि फालिदिनु जस्तो हुन्छ, हुँदैन। कम्युनिस्टहरू होइन नेपाली जनताले बटो काखमा राखेर होइन शिरमा बोकेर हिँडेका हुन्। अहिले पनि नेपाली जनताको ठूलो हिस्सा कम्युनिस्टहरूप्रति कम्युनिजमप्रति विश्वास राख्ने छ, तर अब यिनै मठाधीशहरूबाट चाहिँ यिनीहरू एकता गरून्, सबै एक ठाउँमा जुटुन्। पहिलो कुरो जुट्दैनन् होइन, सबै त जुट्दै जुट्दैनन्। मोहन विक्रम सिंह कहाँ छन् थाहा छैन होइन, अर्को चाहिँ के अरे विप्लव विप्लव कहाँ छन्, नानमान विष्णु सिंहदेवजी कहाँ छन्, अरू छन् नि त
6: मोहन वैद्यजीहरू,
5: अनि मोहन वैद्यजीहरू कहाँ छन् छन् नि त, त्यो पनि त कम्युनिस्ट आन्दोलनका घटकहरू हुन् नि त होइन, जे जस्तो भए पनि
6: मतलब जुट्दैनन्
5: भन्ने।
6: म त्यो सन्दर्भमा फेरि अतिरिक्त आउँछु कि काङ्ग्रेसलाई संसदीय व्यवस्था पुँजीवादी यसको चरित्रको प्रतिनिधित्व गर्ने जे भन्नुभयो तपाईँले, काङ्ग्रेसले विगतमा गरेको प्रयोग जस्तो तत्कालीन माओवादी नामको पार्टीसँग चुनावी तालमेल अनि उसँग मिलेर सरकार, नेकपा एमालेसँग मिलेरै सरकार भर्खर विस्थापित हुनुभन्दा अगाडि त दुइटैको सहयात्रा थियो, यो सबै घटनाक्रम हेर्दा काङ्ग्रेसको त्यो
5: काङ्ग्रेसले चाहिँ आफ्नो जात धर्म वर्ण रूप रङ लिङ्ग सबै छोडिदियो
6: हेर्नुहोस्,
5: किन काङ्ग्रेसको राजनैतिक सत्ता प्राप्तिको लागि सरकार प्राप्तिको लागि कम्युनिस्टसँग सहकार्य हुने कुरा होइन, व्यवस्था परिवर्तनको लागि ठिकै होला ठिकै हो होइन, कि नेपालमा चाहिँ कम्युनिस्टहरू चाहिँ धेरै अगाडिदेखि एउटा निर्णयात्मक फ्याक्टरको रूपमा शक्तिशाली भएर आए, कम्युनिस्टहरूलाई साथ नलिकन बहुदलीय प्रजातन्त्र संसदीय शासन व्यवस्थाको पुनर्स्थापनाको सम्भावना पनि थिएन, त्यो हदसम्म ठिक थियो हेर्नुहोस् होइन, 46 आन्दोलन ठिक थियो, 47 अन्तरिम सरकार पनि ठिक थियो, किनभने संविधान निर्माण गर्नु थियो चुनाव गराउनु थियो। जब 48 पछि होइन काङ्ग्रेसले 48 र 51 त अति धेरै गर्यो दमन कम्युनिस्टहरूप्रति, त्यो पनि काङ्ग्रेसको चाहिने साह्रै निर्मम र अराजनैतिक चरित्र नै थियो हेर्नुहोस् होइन। त्यस पछाडिका दिनहरूमा काङ्ग्रेस र कम्युनिस्ट मिलेर सरकार बनाउने योभन्दा अराजनैतिक योभन्दा असंसदीय योभन्दा बहुदलीय प्रतिस्पर्धाको उपहास के हुन्छ, दुईटा मेजर पार्टी मिलेर सरकार बन्छ, त्यो त राष्ट्रिय सङ्कटको बेला बन्ने कुरा हो। ल कम्युनिस्टहरूसँगै मिलेर बनाउँदा पनि राष्ट्रिय सङ्कट आयो, ठूलो आपद आइपऱ्यो, सबै राजनैतिक शक्तिहरू एक ठाउँ जुटौं र यो राष्ट्रिय सङ्कटलाई तारौं भन्ने एउटा बेग्लै स्थिति कहाँ आयो त्यो। त्यसकारण मैले अघि पनि भने काङ्ग्रेसबाट आशा पनि छैन हेर्नुहोस् मान्छेहरूलाई, यद्यपि काङ्ग्रेस पुरानो पार्टी हो अहिले पनि केही जनाधार छ, अहिले पनि प्रतिनिधि सभामा होइन मुख्य प्रतिपक्षी दल काङ्ग्रेस हो, त्यो आफ्नो ठाउँमा छ, तर काङ्ग्रेसबाट धेरै मान्छेले आशा गरेको पनि होइन हेर्नुहोस्। तर पछिल्लो कालमा काङ्ग्रेस जसरी चाहिँ कम्युनिस्ट भन्नेहरूसँग होइन सरकार बनाउनको लागि लम्पसार पर्यो, त्यसले आफ्नो जात धर्म गुण लिङ्ग सबै छोड्यो बदल,
6: ठिक छ। त्यो विषयमा म फेरि पछि यहाँसँग प्रवेश गर्छु। त्यो जुन कम्युनिस्ट हौ भन्नेहरूकै बीचमा मदन जयन्तीका सन्दर्भमा विद्यादेवी भण्डारी पूर्व राष्ट्रपति पनि भएको नाताले र उनको नेकपा एमालेमा पार्टी सदस्यता नवीकरण पनि भइसकेको सन्दर्भलाई जोड्दै मैले कहाँ विषय उठान गर्न चाहेको भने, विद्यादेवी भण्डारी प्रमुख अतिथि, आयोजक मदन भण्डारी फाउन्डेसन, केपी शर्मा ओली अतिथि, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव कुमार नेपाल लगायतकाहरू जो अतिथि थिए, यो सन्देश उनीहरू के दिन चाहेका थिए यस मार्फत मदन जयन्तीका सन्दर्भमा
5: अब हामी एक हुन्छौ भन्ने सन्देश दिन खोजेको त होला होइन, अनि अर्को सन्देश पनि ल ठिक छ त्यो विद्या भण्डारीजीलाई नै नेतृत्व मानेर चाहिँ एक हुन त भन्ने सन्देश दिन खोजेको पनि होला। तर मलाई लाग्छ यो
6: सम्भावना कतिको छ र पनपिने भन्छ नि त्यसपछि पनपिने पनि कुरा,
5: राजनैतिक सम्भावनालाई त निषेध गर्न सकिँदैन हेर्नुहोस् होइन। हिजो पनि उहाँ एकै ठाउँ हुनुहुन्थ्यो, हिजो कहाँ हुनुहुन्थ्यो एकै ठाउँ, एकपल्ट त एक ठाउँ हुनुहुन्थ्यो
6: डबल नेकपा
5: होइन, एकै ठाउँ हुनुहुन्न थियो माधव नेपाल र केपी ओली एउटै पार्टीको लामो कालदेखि हेर्नुहोस् होइन, झल्लाँची पनि त्यही पार्टीको माधव नेपाल केपी ओली झल्लाँची त एउटै नेकपा माले नेकपा एमालेको नेता कार्यकर्ता जे भनौँ न, अनि पुष्पकमलजी प्रचण्डजी होइन त्यो पनि एक ठाउँमा सबै मिलेर एउटै हुनुभएको थिएन। कुन साथ ठुलो कुरो भयो, कुन कुन चाहिँ नै त्यो अद्भुत आश्चर्यजनक कुरो भयो एउटा कुरो। दोस्रो कुरो हो डेट एक्सपायर औषधिले तपाईँलाई चाहिँ नै तपाईँको स्वास्थ्यमा सुधार गर्छ कि तपाईँलाई डिटोरेट गर्छ होइन। अब उहाँहरूले चाहिँ गर्नुपर्ने के हो भने मदनजीको जन्म जयन्तीको दिन उहाँहरू जम्मा हुनुभयो भेला गर्नुभयो अनि ज जसले भए पनि उहाँहरूले भाषण गर्नुभयो, त्यस दिन उहाँले उहाँहरू सबैले हामीले कम्युनिस्ट आन्दोलनलाई बडो निर्ममतापूर्वक तस नस पार्यौं, कम्युनिस्ट आन्दोलन रूप रंग रंग आत्मालाई नै हामीले पुरै समाप्त गर्यौं होइन, कतिपय अवस्थामा हामीले राष्ट्र हित विपरीत काम गर्यौं, निर्दोष र सामान्य नागरिकको पनि जघन्य हत्या हामीले गर्यौं, राष्ट्रिय सम्पदाहरूको कतिपय अवस्थामा ध्वस्त बनायौं, त्यसकारण हामी चाहिँ आज यो मञ्चबाट मदनलाई सम्झिँदै पुष्पलाललाई सम्झिँदै देशलाई सम्झिँदै हामी चाहिँ नै आत्मआलोचित छौं र अब हामी कुनै प्रकारको नेतृत्वमा बस्दैनौ, एउटा सामान्य अभिभावक र संरक्षकको रूपमा बस्छौ भनेर घोषणा गरेको भए पनि त्यही एउटा स्थिति हुन्थ्यो, सके त्यसरी गर्न होइन। अब उहाँ त के त आर्यघाट सँगसँगै त्यो पद लिएर जाने मनस्थिति हो कि कम्युनिस्टहरूको हेर्नुहोस्,
6: मर्दा पनि
5: आर्यघाट सँगसँगै तपाईँको त्यो के भन्छ नि त्यो लगेर सुताउँछ नि के अरे ब्रह्मनाल ब्रह्मनालमा चाहिँ नि सँगै त्यो पदसँगै जाने के हुन्छ त्यसले
6: सम्भावना देख्नुहुन्न
5: होइन। एक भए पनि एक भए पनि अघि पनि मैले भने उहाँहरू मेरो मित्र पनि हो अगुवा पनि हो होइन, अहिले पनि मैले फेरि भन्छु ओली बाहेकहरूसँग मेरो सम्बन्ध ठिकठाकै छ होइन, व्यक्तिगत रूपमा मित्रतापूर्ण रूपमा, तर जहाँसम्म राजनीति कुरो छ अब उहाँहरूबाट के हुन्छ उमेरको हिसाबले स्वास्थ्यको हिसाबले बदनामीको हिसाबले के छ त्यो ऊर्जा चाहिँ के छ मलाई बताउनुहोस् न।
6: त्यो के नयाँ पुस्तालाई हस्तान्तरण गरे भने के सम्भावना छ,
5: नयाँ पुस्तालाई हस्तान्तरण गर्दा पनि उहाँहरूले चाहिँ गम्भीरतम रूपमा आत्मआलोचित भएर सार्वजनिक रूपमा माफी मागेर नयाँ पुस्ता पनि दोस्रो तह खतम छ तेस्रो चौथो तहको चाहिँ पुस्तालाई
6: मतलब फ्रेस भन्नु
5: फ्रेस छ त्यही आन्दोलनमा
6: बदनाम
5: छैन इनर्जी पनि छ ऊर्जा पनि छ त्यस्तोलाई उहाँहरूले चाहिँ हस्तान्तरण गर्ने र आफै एउटा अभिभावकको रूपमा चाहिने बस्ने फेरि त्यो शक्ति प्रयोग गर्ने अभिभावक होइन होइन त्यस्तो रूपमा बस्ने हो भने थोरै सम्भावना छ तर हिजकै जस्तो स्थिति चाहिँ फर्केर आउँदैन त्यतिखेर पनि
6: मतलब हिजोको जस्तो भनेको त्यो शक्तिशाली रूपमा चाहिँ
5: कम्युनिस्ट कुनै बेला चाहिने नेपालमा सबभन्दा ठुलो शक्तिशाली शक्ति भएन होइन त्यो त्यो स्थितिमा त फर्केर आउन गाह्रो छ हेर्नुहोस्। फेरि नेताहरूको मनस्थिति के छ भने राष्ट्रभा फुट्छ र हाम्रा दिन आउँछन् चाँडेको झरझर खान्छु भने जस्तै च्याले भने जस्तै राजनीतिमा यस्तो हुन्छ
6: राष्ट्रभा बिग्रिन्छ
5: अनि हामी आउँछ त्यही जो चाँडेको झर्छ अनि मैले खान्छु भनेर च्याल पछि लागे जस्तो हुन्छ कहीँ राजनीतिमा यस्तो हुन्छ। राजनीतिमा त आफ्नो कर्म आफ्नो काम आफ्नो मेहनत आफ्नो शौर्य आफ्नो ऊर्जाले राजनीति निर्माण गर्ने हो नि इमानले जमानले गर्ने हो नि त हो कि भन्नुहोस् त
6: कम्युनिस्टको त यो भयो भयो नेपालको राजनीतिमा यसो ट्रेन हेर्दा नि भलै काङ्ग्रेस र कम्युनिस्टलाई अलग गरेर हेर्न मान्छेले छोडिसकेका छन् तथापि प्रश्न त गर्नै पर्यो काङ्ग्रेस हो भन्ने पनि छ काङ्ग्रेस तीन चिरा जस्तो देखिन्छ अहिले अहिले दुईटा हुन खोजे हो कि तिनटै रहने हो टुङ्गो छैन
1: कम्युनिस्टहरू दर्जनौ छन्, अनि त्यसपछि अलि जात र क्षेत्रका कुरा गर्ने पनि छन्, अनि परम्परागत शक्तिको उन्नयनको उत्थानको पुनर्स्थापनाको अर्थात् यो कल्चरल ढङ्गले एउटा सांस्कृतिक एउटा राष्ट्रवादको कुरा गर्ने, अलि देशभक्तिको कुरा गर्ने, यस्ता पनि छन् परम्पराको कुरा गर्ने। यो यसो हेर्दाखेरि यी विभिन्न धुरीको मैले प्रश्न यहाँलाई उठाएँ। यी अरूको चाहिँ सम्भावना के छ त? अब गैर कम्युनिस्टको गैर कम्युनिस्ट हौ भन्ने
5: बुझेँ, तपाईँको प्रश्न मैले बुझेँ। हेर्नुहोस्, नेपालको राजनैतिक रूपमा ठुल्ठुलो परिवर्तन भयो होइन, कति परिवर्तन सामूहिक थियो सान्दर्भिक थियो, कति परिवर्तन चाहिँ सामूहिक र सान्दर्भिक थिएन। हेर्नुहोस्, नेपाल आफ्नै मौलिकतामा आफ्नै लिगासीमा बसेको देश हो, संसारभरि ब्रिटिसले आफ्नो साम्राज्य कायम गर्दा पनि नेपाल त स्वतन्त्र नै देश थियो नि त, नेपालमा त कुनै विदेशी शासकहरूले आएर शासन त गरेन नि। हेर्नुहोस्, जङ्गबहादुरले त्यो त्यो अवस्थामा चाहिँ नेपालको स्वतन्त्रता नेपालको अखण्डतालाई त जोगाएकै हो नि त, जङ्गबहादुरको त्यो कदम र त्यो दूरदृष्टिप्रति त सबैले सम्मान आज चाहिँ गर्नै पर्ने अवस्था देख्छु म। हेर्नुहोस् होइन, त्यस कारण नेपालले एउटा विरासतमा केही कुरा प्राप्त गरेको छ, त्यो विरासतलाई चाहिँ नै हामीले छोड्यौँ होइन। नेपालको विरासत भनेको राजतन्त्र पनि हो हेर्नुहोस् होइन, यद्यपि त्यो निरङ्कुश राजतन्त्र कहीँ पनि उपयुक्त हुँदैन, स्वयं राजतन्त्रको लागि पनि त्यो ठिक हुँदैन होइन, तर त्यो एउटा चाहिँ ऐतिहासिक एउटा शक्ति हो, त्यो विरासतमा हामीले पाएको हो, त्यो त्यसै आएको होइन, नेपालको एकीकरण गरेर त्यो राष्ट्र संस्था चाहिँ नै होइन स्थापित भएको संस्था हो। हेर्नुहोस् होइन, हामीले त्यसलाई हटाइदिउँ र गणतन्त्र लिएर आयौँ, म त्यो गणतन्त्र पनि ठिक छ, नेपाली राजनीतिमा गणतन्त्रको आग्रह थियो माग थियो, लामो समयदेखि गणतन्त्रको मुद्दा उठिरहेको थियो, तर पछिल्लो कालमा आएपछि सबैले गणतन्त्र छोडेको थियो। हेर्नुहोस्, माओवादीसम्मले छोडेको थियो गणतन्त्र, किन राजाले बनाइदिएको सर टोली वार्तासँग वार्ता गर्नु भनेको उसले गणतन्त्र स्वीकार गरेर वार्ता गरेको होइन, हो कि भन्नुहोस् त, वार्ताबाटै आएको होइन, युद्धको त गऱ्यो होला, अन्तिममा चाहिँ वार्ता सम्वाद र सम्झौतैबाट आयो नि त राइट है। त्यस कारण सबैले निरङ्कुश राजतन्त्रको अन्त्य तर वैधानिक अलङ्कारिक राजतन्त्रलाई सबैले स्वीकार गरेर,
1: यसको अर्थ के धोका भयो राष्ट्र संस्थालाई?
5: राष्ट्र संस्थालाई मात्रै धोका भएन, हेर्नुहोस् नेपाललाई नै धोका भयो।
1: किन त्यसो भन्नु?
5: अनि अघि मैले भने नि नेपालको
1: उन्नत
5: होइन, त्यस्तो होइन, नेपालको राष्ट्र संस्था भनेको म हिजोको गणतन्त्रवादी हो है, मेरो स्कुलिङ त्यही हो, म पनि गणतन्त्र छैन जिन्दाबाद भनेर हिँडेको मान्छे हो, तर मैले अघि पनि भने नेपाल एउटा नेपालको आफ्नै विरासत छ, नेपालको आफ्नै परम्परा छ, नेपालको आफ्नै इतिहास छ। हेर्नुहोस्, त्यो नेपाल देशलाई नेपाल देशको रूपमा स्थापित गर्न त राज संस्थाको राजतन्त्रको भूमिका छ कि छैन भन्नुहोस् त, छ। जसले यो देशलाई यो देश बनाउने भूमिका निर्णयात्मक रूपमा निर्वाह गर्यो जनताको साथमा, त्यस्तो संस्थालाई हामीले ढङढङ पारेर उचालेर फाल्दिउँ। हेर्नुहोस्, निचोर नाचोर पारेर चाहिँ फाल्दिउँ, त्यो के ल्यायौँ त कसको आडमा? ठिक छ, नेपाली जनता पनि लडे तर निर्णयात्मक रूपमा चाहिँ कसको आडमा त? बाहिरी आडमा होइन। त्यस्तो त्यस्तो अवस्थामा सबभन्दा ठुलो गल्ती यहाँ हो। हेर्नुहोस्, मैले पनि निरङ्कुश राजतन्त्रको पक्षमा छैन, राजा हो देश बचाऊ भन्ने नारा पनि मलाई उपयुक्त लाग्दैन, त्यो बेठीको देश जनताले बचाउने हो, तर नेपालमा एउटा अभिभावक एउटा संरक्षकको त आवश्यकता भयो नि, के रामचन्द्र पौडेलले संरक्षक त गर्न सके त? सके, सबै त भ्रष्टाचारमा मुछिएका छन्, राष्ट्र प्रमुख पनि भ्रष्टाचारमा मुछिएपछि राष्ट्र प्रमुखप्रति पनि आम रूपमा विश्वास नभएपछि राष्ट्रको संरक्षक चाहिँ को हुन्छ? देशको संरक्षक को हुन्छ? संरक्षक भनेको त धेरै धेरै भन्दा धेरै मानिसले विश्वास गरेको हुनु पर्यो परेन भन्नुहोस् त है, त्यो एउटा कुरा त्यो भयो। दोस्रो कुरो, नेपाललाई के यो चाहिँ संघीयता आवश्यक छ? लोकतन्त्र आवश्यक छ, तर संघीयता आवश्यक छ नेपाललाई? यति सानो देश, कति छ जनसङ्ख्या? 2 करोड कति?
1: 92 लाख
5: 92 लाख तपाईँ मेरो जिल्ला झापाको काँक्रेभेट्टाबाट कञ्चनपुरको महेन्द्र नगर आफ्नो गाडी लिएर हिँड्नु भयो भने 18-20 घन्टामा त्यहाँ पुग्नुहुन्छ। उत्तर दक्षिण कति छ होइन? यसलाई के 7 चाहिने प्रदेश बनाउने, अनि 7 यहाँ केन्द्रमा राजा महाराजा, फेरि 7 त्यस राजा महाराजाहरू चाहिँ बनाउने, यो खर्च धान्न सक्छ नेपाली जनताले? नेपालले यो किन चाहियो? किन चाहियो? माथि केन्द्रमा र तल जुन अहिले स्थानीय सरकार र स्थानीय पालिकाहरू छन् त्यति भए हुँदैन। किन चाहियो यो बिचको यो तह? त यो अर्को ठुलो नेपाली जनता र नेपाल राष्ट्रको लागि अहितकर काम यो भएको छ, यसलाई सच्याउनै पर्छ। हेर्नुहोस् जस्तो तेस्रो भन्नुहुन्छ भने राजनैतिक समस्या भएन कि नेपालको, नेपालको समस्या के हो भने राजनीति गर्ने, म पनि हिजो राजनीति गर्थे, समस्या के हो हाम्रो भने देशभक्तिपूर्ण भावनाको कमी हुनु हो।
6: के कारण कमी?
5: अनि नियतमाथि आफ्नै नियत चाहिँ गलत हुनु हो हेर्नुहोस्, र व्यवस्थापन कुशलता नहुनु हो है। किन भन्दाखेरि तपाईँ देशभक्त बन्नुभयो भनेदेखि त देश बाहिरका शक्तिहरूको विरुद्धमा उभिनु पर्यो नि, त्यो उभिन त मदन भण्डारी हुँदो रहेछ नि त, सुशील कोइराला पनि हुँदो रहेछ नि त होइन? त्यस कारण कम्प्रोमाइज चाहिँ देशभक्तिमै कम्प्रोमाइज गरेर सत्तामा आएको नहुन् है। यो एउटा चाहिँ नै हाम्रो समस्या हो हेर्नुहोस्। राजनैतिक व्यवस्था, राजनीतिक पोलिटिकल सिस्टम चाहिँ हाम्रो समस्या होइन, हाम्रो समस्या भनेको हामी पोलिटिक्स गर्ने माथिल्लो तहमा बसेका मान्छेहरूको हो, जो जो बसेका थियौँ छौँ छन् होइन, उनीहरूको देशप्रतिको इमान्दारी त नहुने, देशभक्तिपूर्ण भावना नहुनु हेर्नुहोस्। अर्को व्यवस्थापन कुशलता नहुनु, अर्को लोभ लालच, सदा सर्वदा दिमागमा त्यही लोभ लालच सुख सुविधा बोकेर चाहिने बस्ने, त्यो कसरी देश बन्छ भन्नुहोस् त तपाईँ? तर अहिले अहिले चाहिँ अहिले त्यो भटाई बदमासी भ्रष्टाचार गर्ने मान्छेहरूमा अलिक त्रास चाहिँ पैदा भएको छ,
6: मतलब यो पछिल्लो
5: पछिल्लो परिप्रेक्ष्यमा चाहिँ होइन। हिजो त त्यो भ्रष्टाचारीहरू सम्बन्ध साथी फुलाएर ठाउँ फुलाएर गरेर तिनीहरू नि हिँड्थे नि त, बडो चाहिने तिनको हिँडाइ डुलाइ सान चौकत जबरजस्त थियो। तर अहिले त्यो एउटा राम्रो कुरा भनेको भ्रष्टाचारीहरू फटाहरू बदमासहरू चाहिँ अहिले केही हदसम्म
6: डराएका
5: अलिकति, अनि जनतामा एक प्रकारको आशा र विश्वास पैदा भएको छ। त्यही यो एउटा राम्रो पक्षको अहिलेको कुरा भन्नुहुन्छ भने हेर्नुहोस्, धेरै राम्रो राम्रो राम्रो त्यस्तो पनि मैले देख्दैन। अब त अझै भन्ने बेला पनि भएको छैन,
6: परीक्षण अझै
5: 100 मात्रै भयो नि तपाईँलाई मैले वार्ता गर्दा 101-102 दिन कति दिन भयो?
6: 100 पुगेर मतलब 1-2 दिन बाँकी छ,
5: 100 हाराहारीमा
6: ठिक हो
5: होइन? त्यस्तो अवस्थामा अहिले त्यसबारेमा छलफल गर्ने कमीहरू देखाउने बेला पनि छैन। तर एउटा कुरा त मैले भने अघि ती भयो, अर्को कुनै कुनै भ्रष्टाचारका घटनाहरू पनि भएका छैन हेर्नुहोस्, यो पनि एउटा राम्रो पक्ष त हो नि।
6: ठिक छ सर, म त्यस विषयमा प्रवेश गर्छु कि तपाईँले यो परिवर्तन, पछिल्लो परिवर्तन मतलब यो 62-63 पछिको परिवर्तन उप्र जे प्रश्न उठान गर्नुभयो, त के यो काङ्ग्रेसका अनि कम्युनिस्ट हौ भन्नेका अथवा मैले ल्याएको हामीले ल्याएको परिवर्तन भन्ने जो अगुवा मानिस छन् कोही तपाईँका समकालीन छन्, कोही तपाईँभन्दा कनिष्ठ पनि होला, कोही तपाईँभन्दा अलि उमेरले पाका नेताहरू पनि होला, यी के भन्छन् भने संसारको उन्नत व्यवस्था हामीले ल्यायौं, यसकारण उन्नत व्यवस्था ल्यायौं जनताको छोरो त्यो सबभन्दा उच्च स्थानमा पुग्न सक्छ, हामी कसैलाई त्यो विरासतबाट प्राप्त कसैलाई हामी त्यो तहको त्यो अगुवा स्वीकार्न तयार छैनौं, किनभने यो सदी भनेको अब जनता अल इन अल अर्थात् सर्वे सर्वा जनता जनार्दन हो भन्ने धारणा राख्छन्, र यो परिवर्तन र यो संविधान अव्वल संसारकै उत्कृष्ट खालको प्रणाली हो भन्ने धारणा राख्छन्। के त यो काङ्ग्रेस कम्युनिस्ट हो भन्ने अथवा यो परिवर्तन हामीले ल्याएको हो भन्नेहरू के उनीहरू बुझ्दैनन्, अज्ञानी छन्, वा उनीहरू कुनै त्यस्तो बाध्यतामा छन्, या नियत खराब कसैले प्रायजन्मा छन्, के हो यो?
5: यो त अब जनता अल इन अल जनता सार्वभौम सत्ता सम्पन्न जनता राजकीय सत्ताको स्रोत यो त यो एकदमै राम्रो कुरा हो यो हुनुपर्ने कुरा नै होइन त्यो यो लोकतान्त्रिक संविधानमा डेमोक्रेटिक कन्स्टिट्युसनमा यी कुराहरू स्वाभाविक हुन्छन् नि हेर्नुहोस् संसारमै हुन्छ हाम्रो देशमा मात्रै हो र अरू देशमा पनि त जनता सार्वभौम सत्ता सम्पन्न हुन्छन् जनता राजकीय शक्तिका स्रोत हुन् जनता तपाईँकै शब्दमा अल इन अल हुन् जनताले फैसला गर्छन् के साँच्चै चाहिँ नेपालमा राजतन्त्र जनताले नै आम जनताले नै फालेको सबै जनता गएर राजदरबारमा घेराबन्दी गरेर लातलुत्त पारेर डाङडुङ गरेर अस्तित्व भदौको चाहिने कति गते 23-24 गते चाहिने जुन ध्वस्त उत्पात मचाएको थियो त्यस्तै गरेर जनताले फालेको हो अनि राजतन्त्रले चाहिँ हजारौं मान्छे मारेर त्यतिखेरको राजाले हजारौं मान्छे मारेर बस्न नसकेर चाहिँ नै राजतन्त्र गएको हो राजा भएका अन्तिम राजा चाहिँ नै ज्ञानेन्द्र होइन नेपालको सडकमा यहीँ हिँडिरहेका छन् त ज्ञानेन्द्र शाह हिजोका श्री पाँच महाराज राज हाम्रा जनताका नेता भन्नेहरूलाई चाहिँ त्यत्रो ठूलो सुरक्षा घेरा अनि हिजो राजा निरङ्कुश राजा भन्ने ज्ञानेन्द्र शाहजीलाई चाहिँ केही पनि नचाहिने जनतासँग हात मिलाउँदै जस्तो जनतासँग गफ गर्दै जस्तो जनताको बिचमा उनी हिँडिरहेछन् उनी त विदेश पनि गएनन् भागे अनि एकदम कता कता पैसा छ भने कसै ल्याए त्यस कारण नेपालको राजतन्त्र पनि आफ्नै विशेष पृष्ठभूमिबाट विकसित भएको राजतन्त्र हो कि युवरामजी होइन संसारका अरू निरङ्कुश तानाशाही प्रकारको राजतन्त्र भन्दा नेपालको राजतन्त्र फरक छ यो जनआकांक्षा अनुसार नै एकाधवटा घटना बाहेक चलेको राजतन्त्र हो कि 62-63 के त्यत्रो ठूलो कुरो थियो कि राजा ज्ञानेन्द्रले चाहिँ नै मैले जनताको नासो भनेर त्यो श्रीपेजीमा लाएर अनि कतातिर लागेको भागेको छन् देश छोडेर हिँडेका छन् यो हाम्रा चाहिँ नि जननिर्वाचित प्रधानमन्त्री चाहिँ नेपाल आउन सकेका छैन नि त हो शेरबाजी कहाँ हुनुहुन्छ उहाँले नेपाल आउन गाह्रो भएको छ कि छैन होइन छ नि अनि निरङ्कुश तानाशाह भन्ने राजा चाहिँ यहीँ सडकमा हिँड्छ नि त
10: यसको अर्थ के तपाईँ
5: होइन फेरि पनि हेर्नुहोस् निरङ्कुश चाहे राजतन्त्र होस् चाहे एकदलीय निरङ्कुश होस् कुनै प्रकारको निरङ्कुशता आजको समाजमा स्वीकार्य हुँदैन हेर्नुहोस् आजको पोलिटिक्समा त्यो स्वीकार्य हुँदैन तर आफ्नो देशको मौलिकता त हुन्छ नि आफ्नो देशको विरासत त हुन्छ नि तपाईँ भण्डारीको छोरो मान्नुहोस् तपाईँ क्रिस्चियन भए पनि तपाईँ भण्डारीको छोरो हुन्छ कि होइन फर्नान्डिसको चाहिँ छोरो हुन्छ भन्नुहोस् तपाईँ अमेरिकाको

0: सर म अलिकति इतिहासबाट वर्तमानमा कोट्याउँछु। नेपालको धेरैवटा राजनीतिक परिवर्तनहरूमा महत्वपूर्ण भूमिका निरन्तर खेलिरहेका काङ्ग्रेस र कम्युनिस्ट दलहरू, चाहे सात सालको भन्नुहोस्, 46 सालको, अब त्योभन्दा अगाडि जन्मसङ्ग्रहकै कुरा तपाईँहरू आफ्नै क्रियाशीलता दर्शाउनुभयो, र 46 राजनीतिक परिवर्तन र 62-63 राजनीतिक परिवर्तन, यी हरेक परिवर्तनमा काङ्ग्रेस र कम्युनिस्ट हौ भन्नेहरू नै निर्णायक अगुवा, भलै निर्णायक त बाह्य पक्ष पनि मानिस इङ्गित गर्छन्, दिल्ली सम्झौता भएको यावत 10-8-10 वर्ष विदेशमा बसेको, उतैबाट हतियार ल्याएको, त्यो काङ्ग्रेसको पृष्ठभूमि पनि छ, कम्युनिस्ट हौ भन्नेको पृष्ठभूमि पनि सारा छ, तथापि उनीहरू नेपालमा देखिँदा अगुवा दलको रूपमा देखिए, नेताजीहरू त्यस्तो देखिए। र यो जुन 82 सालमा आइपुग्दा जेएनजीको नाममा भदौ 23-26 जे जस्ता घटना घटे, त्यहाँ इतिहासको तपाईँले अघि नै भने चाहिँ त्यो विरासत विगत यसो सम्झौता, न त्यहाँ काङ्ग्रेस थियो, न त्यहाँ कम्युनिस्ट थियो, न पुरानो इतिहास बोकेको कुनै राजनीतिक तागत थियो, अत्यन्त फ्रेस नयाँ तागत आयो, उलट पुलट काया पलट बनायो, भागा भाग त्राईमानको अवस्था छ। यो दृश्य र त्यो इतिहासको परिवर्तनलाई कोट्याउँदा के पाउनु, तपाईँको भ्रमले के देख्छ, तपाईँको विश्लेषणले चाहिँ के भन्छ?
1: अब देवरामजी, मैले तपाईँसँगै त्योभन्दा अगाडि 3-4 महिना अगाडि त्यो हामीले पुरानो रेकर्ड हेर्दाखेरि देख्छौँ होइन, भनेको थिएँ नेपाल यही स्थितिमा रहँदैन, नेपालको राजनैतिक अवस्था यस्तै अवस्थामा रहँदैन, एउटा ठुलो उथल पुथल र परिवर्तन आउँछ, त्यो परिवर्तनमा कुन शक्ति को उदय हुन्छ, कुन शक्ति विस्थापित हुन्छ, त्यो चाहिँ मैले भन्न सक्दिनँ, तर यही स्थितिमा रहन सक्दैन भन्दाखेरि तपाईँले मलाई प्रतिप्रश्न गर्नुभएको थियो, यो पनि सम्भावना छ, कुनै देखिँदैन नि त कतै पनि भनेर भन्नुभएको थियो। मैले कतिपय कुरा सतहमा देखिन्छ, कतिपय कुरा सतहमा देखिँदैन, मैले कुनै बुझेर भित्र के हुँदैछ भनेर भनेको पनि होइन, भित्र केही भएको पनि थिएन खासमा भन्नुहुन्छ भने, यो एउटा जनताको युवाहरूको विद्रोह हो हेर्नुहोस् होइन, त्यो यो विद्रोहले चाहिँ यो विद्रोहले विद्रोह कसको विरुद्धमा थियो, काङ्ग्रेस र कम्युनिस्टको विरुद्धमा थियो हेर्नुहोस् यो विद्रोह, यो मानिसहरू कतिले भन्छन् प्रायोजित, तर आम रूपमा प्रायोजित पनि चाहिने त्यस्तो हो र मलाई त्यस्तो पनि लाग्दैन, यो विद्रोह थियो हेर्नुहोस्। 25-28 वर्षका जुन नराम्रा अत्यन्तै नराम्रा देशका हित विपरीत गरिएका कामको विरुद्धमा उठेको एउटा ज्वाला थियो हेर्नुहोस् यो होइन, त्यो यो यो त स्वाभाविक हुन्छ हेर्नुहोस्, जनता तपाईँले अघि नै भन्नुभयो अलिनल हुन्छन्, जनता त जनताले आफ्नो शक्ति अन्तिम रूपमा प्रयोग गर्छ हेर्नुहोस्, जतिखेर पाए त्यतिखेर गर्दैन, यसैले भनिन्छ नि सत्य अन्तिम सत्य चाहिने, अन्तिममा सत्य प्रकट हुन्छ, अन्तिममा सत्यको जित हुन्छ, त्यसैले भनिन्छ नि जनता अन्तिम सत्य हो हेर्नुहोस् है, त्यसले अन्तिममा चाहिँ आफ्नो सत्य स्वरूप चाहिँ प्रकट गर्छ, यही अहिलेको सरकार अहिलेको चाहिने रासोपा त यही पनि ठिकसँग काम गरेन भने यसको पनि जनताले त्यही दशा चाहिने बनाइदिन्छन् हेर्नुहोस् है, जनता त्यो त्यो सामर्थ्य र त्यो स्वर्य भएको चाहिने तत्त्व हो।
0: हस् धन्यवाद। आदरणीय दर्शकवृन्द, उहाँ हुनुहुन्थ्यो दैवी ओझा वामपन्थी अगुवा पूर्व मन्त्री समसामयिक विषय केन्द्रित गरेको संवाद, म सहित मेरो सम्पूर्ण युनिटलाई कार्यक्रमबाट विदा दिनुहोस्, नमस्कार।
2: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
3: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू,
4: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पायल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठा गुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
5: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
6: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन

0: बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। आज देशका विभिन्न 26 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार दाङ सहित सिन्धुपाल्चोक, लमजुङ, कास्की, बाँके, बर्दिया, कैलालीमा जोखिम छ। त्यस्तै काभ्रे, धादिङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, गोर्खा, चितौन, तनहो, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, कञ्चनपुर, डडेलधुरा र आसपासका जिल्ला भई बहने ससाना नदीमा पनि पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको छ। मनसून सक्रिय भएसँगै देशका धेरै ठाउँमा पानी परेको छ। हिजोदेखि नै शुरू भएको पानी पर्ने क्रम भोलिसम्म नै रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। आज दिउँसो देशभर पूर्णतया बादल लागेर कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। भोलि कोशी र बागमती प्रदेश लगायत देशका धेरै जसो पहाड़ी क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ। पानी परेको र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढ़ी पहिरो, डुबान तथा सड़क अवरोध जस्ता जोखिम हुने भएकाले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। रोल्पामा 5 महिनाको अवधिमा प्रहरीले 56 रोपनीमा लगाएको अफिम र गाँजा खेती नष्ट गरेको छ। 2082 फागुनदेखि 2083 असार 12 गतेसम्म रोल्पाका विभिन्न स्थानमा लगाइएका अफिम र गाँजा प्रहरीले नष्ट गरेको हो। 2082 फागुन 30 गति रोल्पाको परिवर्तन गाउँपालिका 4 ताता पानीमा एक किसानले उत्पादन गरेको 700 बुटा अफिम नष्ट गरिएको हो। त्यस्तै 2082 चैत्र 24 गति थबाङ गाउँपालिका 4 गुरासे लेख, थर्पू, जालकी, छोरबाङ र लुटाङ लगायतका स्थानमा अफिम खेती गरेको भनी गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पाको टोलीले ठूलो मात्रामा करिब 55 रोपनी जमीनमा लगाइएको अफिम खेती नष्ट गरिएको थियो। त्यस्तै 2083 असार 12 गते शुक्रबारका दिनमा त्रिवेणी गाउँपालिका 6 स्थित एलानी पाखो जमीनमा आफै उम्रेको गाँजाको बिरूवा छ भन्ने सूचनाको आधारमा स्थानीय प्रहरी टोलीले एक रोपनी बराबरको जग्गामा आफै उम्रेको करिब 2500 गाँजाको बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब निरीक्षक एवं सूचना अधिकारी सुनिल थापा नेपालीले जानकारी दिनुभएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइन प्रणाली मार्फत सरूवाको निवेदन दिनका लागि निजामती कर्मचारीलाई आह्वान गरेको छ। मन्त्रालयले कर्मचारी सरूवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाएको हो। मन्त्रालयले सार्वजनिक सूचना मार्फत अनलाइन प्रणाली मार्फत सरूवाको निवेदन पेश गर्न अनुरोध गरेको छ। मन्त्रालयले सरूवाका लागि इच्छुक कर्मचारीले अनिवार्य रूपमा अनलाइन प्रणालीमा आफ्नो व्यक्तिगत खाता सिर्जना गर्न भनेको छ। अनलाइन प्रणाली बाहेक अन्य कुनै माध्यमबाट प्राप्त हुने सरूवा सम्बन्धी निवेदन उप कुनै कार्यवाही नहुने बेहोरा सूचनामा उल्लेख गरिएको छ। अब सरूवा प्रक्रियालाई पारदर्शी, व्यवस्थित, छिटो छरितो र प्रविधि मैत्री बनाउने मन्त्रालयको उद्देश्य रहेको छ। र लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सड़कमा दैनिक सहरी दुर्घटना र यसबाट हुने क्षतिमा अपेक्षाकृत कमी आउन सकेको छैन। यस वर्षको पहिलो महिना वैशाख र जेठमा सार्वजनिक भएको ट्राफिक तथ्याङ्कले यही चुनौतीपूर्ण यथार्थ उजागर गरेको छ। यस अवधिमा भएका 240 दुर्घटनामा 113 जनाको मृत्यु भएको छ भने 641 जना घाइते भएका छन्। नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बोटोलले सार्वजनिक गरेको तथ्याङ्क अनुसार जेठ महिनामा मात्रै प्रदेशभर 150 सवारी दुर्घटना भएकोमा 40 जनाले ज्यान गुमाएका छन् भने 255 जना घाइते भएका छन्। यस वर्षको पहिलो महिना वैशाखको तुलनामा दुर्घटना संख्या केही घटेको देखे पनि प्रत्येक दिन औसत 5 दुर्घटना र दैनिक एक भन्दा बढ़ीको मृत्यु हुनु चिन्ताजनक अवस्था रहेको छ। अवस्था बिहान 10 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 9844967487।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83/84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
2: हाम्रा विशेषताहरू
1: उत्कृष्ट शैक्षिक वातावरण
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
1: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
4: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-273
5: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
6: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
5: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
6: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
5: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
6: छालामा दागहरू आउने कपाल झर्ने
5: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
6: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
5: बारम्बार गर्भपतन भएमा
6: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
5: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
6: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
5: बिना कारण शरीरको तौल घटेमा
6: ढाड दुखेमा कम्मर दुखेमा
5: गाउट तथा युरिक एसिडको समस्या
6: बारम्बार आँखा रातो भएमा
5: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
6: बारम्बार लामो समयसम्म ज्वरो आएमा
5: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
6: लामो समयदेखि छाला कडा भएमा
5: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
6: युवा अवस्थामा पक्षघात भएमा
5: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
6: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
5: कम उमेरमा हृदयघात मुटु रोग भएमा
6: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
5: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
6: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: फोन नम्बर 082-591-6770
5: मोबाइल नम्बर 98-578-43-123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
7: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
9: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
8: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
9: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
8: हुलासले बनाउँदैछ परिवार एक साथ
10: खुसीको खबर खुसीको खबर खुसीको खबर
4: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
10: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
11: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।
14: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेसन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
15: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
12: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
15: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
12: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
15: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
12: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
15: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट, दाङ।
16: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
17: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
16: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाट आउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
15: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
5: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
15: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-562-98-78-18-617 र 98-78-35-643।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ
2: एक हप्तादेखि यो दाँत दुखेको दुखिछ फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
2: बाङ्गा टिङ्गा दाँत मिलाउने
4: शल्यक्रिया गरेर दाँत निकाल्ने
2: खाली ठाउँमा दाँत भर्ने
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
2: मुखमा घाउ खटिरा आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123

0: हाल्नु
1: लेट्स गो 6.9 इन्चको शानदार डिस्प्ले AI पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार
2: मध्य पश्चिम जान यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। मनसून जन्ने विपद बाढ़ी पहिरो र डुबानका कारण उत्पन्न हुन सक्ने जोखिममा परेका नागरिकको खोज उद्धार र राहतका लागि देशभर एकीकृत संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा मनसून जन्ने विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न मनसून पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना 2083 कार्यान्वयन अन्तर्गत एकीकृत विपद व्यवस्थापन संयन्त्रलाई तयारी अवस्थामा राखिएको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतले मनसून अवधिमा बाढ़ी पहिरो डुबान नदी कटान तथा चट्याङ लगायतका विपदको प्रभावकारी पूर्व तयारी प्रति कार्य तथा राहत व्यवस्थापनका लागि नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई खोज तथा उद्धारका लागि तयारी अवस्थामा राखिएको बताउनुभयो। उहाँले यस वर्ष देशका अधिकांश क्षेत्रमा औसत भन्दा कम वर्षा हुने प्रक्षेपण गरिए पनि भौगोलिक संवेदनशीलता तथा स्थानीय मौसमी अवस्थाका कारण बाढ़ी र पहिरोको जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्व तयारी गरिएको बताउनुभयो। यस वर्षको मनसून अवधिमा देशभर 51,868 घरधुरीका 2,26,661 जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ। प्रभावित मध्ये 51.10% महिला र 48% पुरूष रहने आकलन गरिएको छ। रूकुम पूर्वको सिस्ने गाउँपालिका चार झाँक्री पोलेमा जीप दुर्घटना हुँदा एक शिशुसहित पाँचजना घाइते भएका छन्। हिजो बेलुका भएको दुर्घटनामा चालकसहित पाँचजना घाइते भएका छन् भने अन्य छजना सकुशल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रूकुम पूर्वले बताएको छ। घाइते हुनेमा सिस्ने गाउँपालिका चार धादिङकी रोशनी बुढा मगर, उहाँको 6 महिनाका छोरा सरसाल बुढा मगर, रमिता घर्ती, धनकुमारी घर्ती तथा चालक खिम्मान खड्का रहेको रूकुम प्रहरीले बताएको छ। रूकुम कोटबाट धादिङका लागि छुटेको लु 1J2470 नम्बरको जीप सड़कबाट झण्डै 30 मिटर तल खसेको प्रहरीले बताएको छ। घाइतेहरूको जिल्ला अस्पताल रूकुम पूर्वमा उपचार भइरहेको छ भने गम्भीर घाइते धनकुमारी र सरलासलाई थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले बताएको छ। थुर्कोट गाउँपालिका 5 मन्टारीमा जंगली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासमा परि एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा थुर्कोट 5 निवासी 60 वर्षीय हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी परीक्षक भीम किरण बोकटीले बताउनु भएको छ। गैराती करिब 31 बजेको समयमा घाइते हुनुभएकी भण्डारीले उपचारका लागि गोल्मी अस्पताल तमघास लगिएकोमा राति नै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ। प्रहरी परीक्षक बोगटीका अनुसार मृतक भण्डारीका श्रीमान पेशराज भण्डारीले आफ्नै घरदेखि करिब 150 मिटर टाढा रहेको बारीमा जंगली जनावर बदेल नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छाड्नु भएको थियो। मृतकका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त घटनाका बारेमा थप अनुसन्धानका लागि प्रहरी टोली आज बिहानै घटनास्थल पुगेको र अनुसन्धान शुरू गरिसकेको बताइएको छ। र रोल्पामा 5 महिनाको अवधिमा प्रहरीले 56 रोपनीमा लगाएको अफिम र गाँजा खेती नष्ट गरेको छ। 2082 फागुनदेखि 2083 असार 12 गतेसम्म रोल्पाका विभिन्न स्थानमा लगाइएका अफिम र गाँजा प्रहरीले नष्ट गरेको हो। 2082 फागुन 30 गते रोल्पाको परिवर्तन गाउँपालिका चार तातापानीमा एक किसानले उत्पादन गरेको 700 बुटा अफिम नष्ट गरिएको थियो। 2082 चैत्र 24 गते थबाङ गाउँपालिका चार गुराँसे लेख थर्पु जालकी छोरबाङ र लुटाङ लगायतका स्थानमा अफिम खेती गरेको भने गोपी सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पाको टोलीले ठूलो मात्रामा करिब 55 रोपनी जमीनमा लगाइएका अफिम खेती नष्ट गरेको थियो। अवस्त बिहान 11 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 082-5635-775।
2: सम्पर्क नम्बर 98-4-28-26-873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: यो दाँत दुखेर मर्नु भयो।
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
5: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
9: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो दब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
4: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
6: सम्पर्क फोन नम्बर 082-5635-0027,
4: 98-41-68-47-46।
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
11: सीता, के भयो तिमीलाई? घुम्चेर बसेछौ
12: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए, कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
11: के कुरा गर्थिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, केही अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
12: ए, ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
13: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
14: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
13: शिशु क्लिनिक फर्टिलिटी, डिपिचोक, खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
4: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ।
16: बाथ रोग एंड स्किन केयर सेंटर प्राली ट्राफिक चौक देखि 100 मीटर पश्चिम उकालो तर्फ घोराही दांग में खुल्यो।
17: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि द्वारा दिइने सेवाहरू।
16: बिस्तारै जोर्नीहरू र औंलाहरू बाँगिदै जाने,
17: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
16: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
17: छालामा दागहरू आउने कपाल झर्ने,
16: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
17: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
16: बारम्बार गर्भपतन भएमा,
17: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
16: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
17: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
16: बिना कारण शरीरको तौल घटेमा,
17: ढाड दुखेमा, कम्मर दुखेमा,
16: गाउट तथा युरिक एसिडको समस्या,
17: बारम्बार आँखा रातो भएमा,
16: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
17: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
16: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
17: लामो समयदेखि छाला कडा भएमा,
16: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
17: युवा अवस्थामा पक्षघात भएमा,
16: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ,
17: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
16: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
17: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
16: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
17: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: फोन नम्बर 0825916770,
16: मोबाइल नम्बर 98578343173। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: बाइपास गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिचियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार
6: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर

0: 넷 아바싸바이 카네텐
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढ़ामगर द्वारा प्रत्येक दिन बिरामी चेक जांच भइरहेको सहर्ष जानकारी गराउँदछौं। सम्बन्धित रोग का बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाट जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौं।
4: सुगर थायराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महीना को दोस्रो शुक्रवार बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौं।
3: बाल रोग विशेषज्ञ डाक्टर संदीप पोखरेल द्वारा दैनिक बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौं।
5: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जांच तथा उपचार सेवा
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5161-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145 98-478-30-153 र 98-649-41-944।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जोजाङ्गर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-498-87-741।
12: Hey!

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम ट्रान्जिट यति बेला मध्याह्नको 12 बजेको छ।

सुरक्षित बनाउन श्रम मन्त्रालयको नयाँ कदम, अनलाइन वेबसाइट र मोबाइल एप तयार। चितवन राष्ट्रिय निकुञ्ज भित्रको जंगल सफारी सेवा आजदेखि बन्द, वर्खा सकिएपछि मात्रै खुल्ला गरिने। भारतको दिल्ली सरकारद्वारा विद्युतीय सवारी सम्बन्धी नयाँ नीति सार्वजनिक, वायु प्रदूषण घटाउन दुई

आङ्ग्रे गाड़ीमा कडाई र विश्वकप फुटबलमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम सोह्रमा आज राति पाउने 10 बजे इंग्ल्याण्ड र कंगोले खेल्दै नेपाल खबरमा अब पूरा खबर। आज देशका विभिन्न 26 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डु उपत्यका 3 जिल्ला सहित विशेष गरी सिन्धुपाल्चोक, लमजुङ, कास्की, दाङ, बाँके, बर्दिया, कैलालीमा जोखिम रहेको छ। यसै गरी काभ्रे, धादिङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, गोर्खा, चेतवन, तनहुँ, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, कञ्चनपुर, डडेलधुरा र आसपासका जिल्ला भई बहने ससाना नदीमा पनि पानीको बहाव उल्लेख्य रूपमा बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको छ। मनसून सक्रिय भएसँगै देशका धेरै ठाउँमा पानी परेको छ। हिजदेखि नै शुरू भएको पानी पर्ने क्रम भोलिसम्म नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर पूर्णतया बादल लागेर कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि कोशी र बागमती प्रदेश लगायत देशका धेरै जसो पहाड़ी क्षेत्रका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ। पानी परेका र पर्ने सम्भावना रहेका क्षेत्रमा बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरोध जस्ता जोखिम हुने भएकाले आवश्यक सावधानी अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आग्रह गरेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा रहेका व्यतिथि अन्त्य गर्न र श्रमिकहरूलाई सहसेवा उपलब्ध गराउन 2 महत्वपूर्ण सुधारका पहल घोषणा गरेको छ। श्रम मन्त्री रामजी यादवले अपरेशन इलिगल एजेन्ट क्लीन अप र स्थानीय तहबाटै श्रम स्वीकृतिको सहजीकरण गर्ने कार्य देशभरका 753 स्थानीय तहका रोजगार संयोजक र आप्रवासन स्रोत केन्द्रका काउन्सिलरसँग भर्चुअल अन्तर्क्रिया गर्दै शुभारम्भ गर्नुभएको हो। 2056 सालदेखि परेका उजुरीको विश्लेषण गर्दा अधिकांश समस्या गैर कानूनी एजेन्टसँग सम्बन्धित देखिएकाले सरकारले उनीहरूलाई पहिचान र कार्यवाही गरी पारदर्शी सेवा प्रवाह गर्ने लक्ष्य लिएको छ। यसका लागि सरकारले एक विशेष अनलाइन वेबसाइट र मोबाइल एप तयार गरेको छ। यस प्रणाली मार्फत कामदारलाई ठग्ने वा प्रलोभन देखाउने व्यक्ति र समूह विरूद्ध विवरण संकलन गरिनेछ। श्रमिकलाई काठमाण्डु धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारले एफईआईएमएस प्रणाली मार्फत 753 स्थानीय तहबाट श्रम स्वीकृतिको सेवा उपलब्ध गराउने प्रक्रिया अघि बढ़ाएको छ। अहिलेसम्म 390 पालिकाका लागि यूजर आईडी बनिसकेको र बाँकी पालिकामा क्रमश यो सुविधा विस्तार गरिनेछ। अहिले खटिएका रोजगार संयोजकलाई थप जिम्मेवार र उत्तरदायी बनाउन देशभरका रोजगार सेवा केन्द्रलाई कार्यविधि पारित गरेर रोजगार शिव तथा उद्यमशीलता केन्द्रका रूपमा व्यवस्थित गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले आउँदो साउन महिनाभित्र झण्डै 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। मुख्य बाली धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढ़ाएको जनाएको छ। सरकार अर्थात जीटूजी सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन यूरिया मल साउनको दोस्रो हप्ता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय ग्लोबल टेण्डर मार्फत विभिन्न देशबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डीएपी र 1,20,000 मेट्रिक टन यूरिया रहेको छ। चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगल सफारी सेवा आजदेखि बन्द गरिएको छ। निकुञ्जले वर्षातको समयमा भल बाढ़ी आउने, रूख ढलेर बाटो अवरूद्ध हुने जस्ता कारणले पर्यटकलाई असहज हुने जनाउँदै सफारी बन्द गरेको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार अर्को सूचना नआउन्जेलसम्मका लागि सफारी सेवा बन्द गरिएको हो। वन्यजन्तु र चराचुरुङ्गीको प्रजननका लागि वर्षायाम उपयुक्त समय हुने, निकुञ्जभित्रका कच्ची वन पथ बिग्रिने, जंगलमा भएका ससाना खोला खोल्सीमा भलबाढ़ी आउने, रूख ढलेर बाटो अवरूद्ध हुने जस्ता कारणले गर्दा सफारी बन्द गरिएको
जनाएको छ। निकुञ्जले हरेक वर्ष मनसूनको बेला सफारी बन्द गर्दै आएको छ। त्यसपछि दशैंको आसपासदेखि मात्रै निकुञ्जभित्रको सफारी खोल्ने विगतको परम्परा छ। निकुञ्जभित्र हुने सफारी रोकिएको भए पनि सामुदायिक वनहरूमा हुने सफारी भने नरोकिने उहाँले बताउनुभयो। चितवनको सौराहा, कसरा, मेगौली, माडी र नवलपरासीका विभिन्न ठाउँबाट जीप व्यावसायिक सफारीका लागि निकुञ्ज प्रवेश गर्ने गर्दछ। घुम्न आउने पर्यटक जीपमा सफारी गरेर वन र वन्यजन्तु हेर्न रमाउँछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा गुल्मीमा जंगली जनावरका लागि थापेको करेन्टमा परेर महिलाको ज्यान गयो, आज पनि सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz एतिन्जेल हामीले आज 26 जिल्लामा बाढ़ीको जोखिम सतर्कता अपनाउन आग्रह वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन श्रम मन्त्रालयको नयाँ कदम लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू गुल्मीको घुरकोट गाउँपालिका 5 मन्टारीमा जंगली जनावर धपाउनका लागि थापिएको विद्युतीय करेन्टमा परेर एक महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा धुरकोट गाउँपालिका 5 निवासी 60 वर्षीय हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीम किरण बोगटीले जानकारी दिनुभयो। गै राति 1:30 बजे घाइते भएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तमघास पुर्याइएकोमा आज बिहान डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक भण्डारीका श्रीमान भेषराज भण्डारीले आफ्नै घरदेखि झण्डै 150 मिटर टाढा रहेको बारीमा जंगली जनावर बँदेल नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छाडेको पाइएको छ। भेषराजलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। आज पनि सुन चाँदीको भाव घटेको छ। अस्ति सोमबार यता सुन चाँदीको भाव लगातार घटेको हो। आज सुनको भाव तोलामा 600 रूपियाँले घटेर तोलाको 2,77,300 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 2,77,900 रूपियाँ रहेको थियो। हिजो सुनको भाव तोलामा 4,500 रूपियाँले र सोमबार तोलामा 1,400 रूपियाँले घटेको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार भने सुनको भाव तोलामा 4,700 रूपियाँले बढ़ेको थियो। यसैगरी आज चाँदीको भाव तोलामा 15 रूपियाँले घटेको छ। भाव घटेर चाँदी आज तोलाको 4,270 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 25 रूपियाँ र अस्ति 15 रूपियाँले घटेको थियो। आइतबार चाँदी तोलाको 4,325 रूपियाँमा कारोबार भएको थियो। अब विदेशको खबर। भारतको राजधानी दिल्लीमा बढ़दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले दिल्ली सरकारले विद्युतीय सवारी अर्थात ईवीमा नयाँ नीति घोषणा गरेको छ। सार्वजनिक नीति अनुसार 30 लाख भारतीय रूपियाँसम्म मूल्य भएका विद्युतीय कार खरिद गर्दा सड़क दस्तुर र दर्ता शुल्कमा 100% छूट दिइने भएको छ। मन्त्री परिषदबाट स्वीकृत यो नीति अब कार्यान्वयनमा जानेछ। दिल्ली सरकारले सन् 2030 को मार्च महिनासम्ममा शहरलाई पूर्ण रूपमा प्रदूषण मुक्त बनाउने लक्ष्यका साथ पछिल्लो कदम चालेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। नयाँ नीतिमा पेट्रोल र ग्यासबाट चल्ने दुई पाङ्रे गाड़ीलाई चरणबद्ध रूपमा विस्थापन गर्ने योजना समावेश छ। यस अनुसार सन् 2028 को अप्रेलदेखि दिल्लीमा विद्युतीय दुई पाङ्रे गाड़ी मात्र बिक्री र दर्ता गर्न अनुमति दिइनेछ। विद्युतीय यातायातको क्षेत्रमा दिल्ली सरकारले आउँदो 4 वर्षभित्र 150 अर्ब भारतीय रूपैयाँ लगानी गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज बिहान र गैराती भएको खेलमा जित निकाल्दै मेक्सिको फ्रान्स र नर्वे अन्तिम 16 पुगेका छन्। यो विश्वकपको सह आयोजक मेक्सिकोले इक्वेडरलाई 2 गोलले हराउँदै 40 वर्षपछि नकआउट चरण पार गरेको हो। मेक्सिको सिटीमा आज बिहान भएको खेलमा घरेलु टोलीका लागि राउल जिमेनेल्स र जुलियन क्युनोनेसले गोल गरे। यसअघि मेक्सिकोले सन् 1986 यता कुनै पनि नकआउट खेल जित्न सकेको थिएन। इक्वेडर पराजित हुँदै बाहिरिएको छ। आज बिहान भएको अर्को खेलमा फ्रान्सले स्वीडेनलाई 3 गोलले हराउँदा गैराती भएको खेलमा नर्वेले आइवरी कोस्टलाई 2-1 पराजित गरेको हो। अब नर्वेले अन्तिम 16 ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्सले अन्तिम 16 पाराग्वेसँग खेल्नेछ। विश्वकप फुटबलमा आज राति 10:15 बजे इंग्ल्याण्ड र कंगो, 2 बजे बेल्जियम र सेनेगल अनि बिहान 6 बजे अमेरिका र बोस्निया एण्ड हर्जगोविना खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 26 जिल्लामा बाढ़ीको जोखिम, सतर्कता अप्नाउन आग्रह, पानी पर्ने क्रम भोलिसम्म नै रहने। वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन श्रम मन्त्रालयको नयाँ कदम, अनलाइन वेबसाइट र मोबाइल एप तयार। चितवन राष्ट्रिय निकुञ्ज भित्रको जंगल सफारी सेवा आजदेखि बन्द, बर्खा सकिएपछि मात्रै खुला गरिने। भारतको दिल्ली सरकारद्वारा विद्युतीय सवारी सम्बन्धी नयाँ नीति सार्वजनिक, वायु प्रदूषण घटाउन दुई पाङ्ले गाड़ीमा कडाई। र विश्वकप फुटबलमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम सोह्रमा, आज राति पौने 10 बजे इंल्याण्ड र कंगो खेल्दै।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 63 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हारजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
9: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825 60 734 र 0825 60 138।
9: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
12: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू
12: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
9: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
12: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने,
9: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
12: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
5: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825 90 410, मोबाइल नम्बर 98 4 78 28 913 र 98 095 12 871।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825 90 847, 0825 90 847।
9: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने
15: घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653-23।

0: ओरेंज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउंट।
1: एक्सचेंज डेट यही असार 4 गते देखि 16 गते सम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम, शहीद गेट गुराही दाम।
3: संपर्क फोन 082-562-423। संपर्क मोबाइल नंबर 98-578-30-151, 98-478-33-133 र 98-686-37-244।
4: राप्ती इंजीनियरिंग कलेज घोराही दाम को भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
4: सम्पर्क फोन नम्बर 082-562-601। सम्पर्क मोबाइल नम्बर 98-578-35-990, 98-578-31-684 र 98-578-30-270।
5: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला। डाक्टर आउने बारे सूचना।
6: दाङमै अब पहिलो पटक एम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स खोराहीमा।
5: डाक्टरद्वारा दिइने सेवाहरू
6: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
5: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
7: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
4: बिरामी जाँच्ने मिति 20 गते शनिबार।
8: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-99028।

कोचिङ प्रोग्राम प्रिफिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनिर्मा सुन्न सक्नुहुनेछ। 082-5684-9 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले पनि हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: हेलो पिङ्की,
5: बोल्दिन।
4: एलइडी टिभी किन नजाने?
5: जान्न।
4: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
4: अनि यतिका सामान एउटै छलोमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र? कहाँ?
5: भन्दिन के?
4: सत्य भन्दिनौ?
5: आई लभ यु पिङ्कुली भनेको
4: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
4: फोन नम्बर
5: 082562452
4: 082562452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: होइन भाइला, लखर लखर कहाँ हिनेस?
7: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला है बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498871।
10: मध्यपश्चिम चाँड च्याक यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। केही दिनदेखि अन्यलपछि अन्तत दुई जर्मन कम्पनीले नै पासपोर्ट छापेर नेपाललाई हस्तान्तरण गर्ने भएका छन्। विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि छापिएका पासपोर्टहरूको स्टक सकिएको थियो। अन्तत परराष्ट्र मन्त्रालयले दुई जर्मन कम्पनीहरू म्युलबेर र भेरिडोजले नै छाप्ने निश्चित गरेको हो। अहिले रहेको करिब 50,000 पासपोर्टको स्टक सकिनासाथ नयाँ ठेक्का पाएका कम्पनीहरूले पासपोर्ट छाप्न थाल्नेछन्। यतिन्जेलसम्म अहिले विशेष अदालतमा चलिरहेको मुद्दाले पासपोर्ट ठेक्का र फरक नपर्ने गरी काम अघि बढ़ाउने सहमति भएको छ। राजधानी विभागका अनुसार नयाँ

कम्पनीहरूले उपकरण जडानदेखि डाटा व्यवस्थापनको काम सम्पन्न गरिसकेका छन्। ठेक्का पाएका दुई मध्ये भेरिडोजले करिब 5,00,000 पुस्तिका छापिसकेको छ। त्यसैले गर्दा उसले करिब 42 करोड़ रूपियाँ भुक्तानी पाउने निश्चित भइसकेको छ। अर्को कम्पनी म्यूलबर्गले भने उपकरण जडान व्यवस्थापन र मर्मत सम्भारको काम गर्नेछ। उपकरण जडान र व्यवस्थापनका सबैजसो काम सकिएकाले उसले पासपोर्ट छपाई हुनासाथ आफ्नो भुक्तानी पाउनेछ। औषधि व्यवस्था विभागले औषधि अभाव रोक्न न्यूनतम मौजाद मिनी स्टक राख्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ। बजारमा बेला बेला देखिने औषधि अभाव समाधान गर्न विभागले मौजाद व्यवस्थापन प्रणाली लागू गर्ने तयारी थालेको हो। विभागकी निमित्त महानिर्देशक शिवानी खड्काका अनुसार औषधि उत्पादन आयात र मूल्य निर्धारणसँग सम्बन्धित विभिन्न कारणले बजारमा अभाव देखिने गरेको छ। विभागमा दर्ता भएका सबै औषधि नियमित रूपमा उत्पादन तथा आयात नहुँदा कहिलेकाहीँ अभाव सिर्जना हुने उहाँको भनाइ छ। औषधिको मूल्यका कारण पनि अभाव हुने गरेको उहाँले बताउनुभयो। मूल्यकै कारण केही समय अघि क्यान्सर उपचारमा प्रयोग हुने औषधिमा चरम अभाव देखिएको र हाल पनि केही क्यान्सर औषधिको अभाव रहेको उहाँले जानकारी दिनुभयो। त्यस्तै केही दुर्लभ रोग रेयर डिजिजमा प्रयोग हुने अर्फन ड्रग व्यावसायिक रूपमा कम लाभदायक हुने भएकाले उत्पादन वा आयातकर्ताले उत्पादन तथा आयातमा रूचि नदेखाउँदा पनि अभाव हुने गरेको उहाँको भनाइ छ। यस्ता औषधि नियमित रूपमा आवश्यक नपर्ने र आवश्यक समयमा उपलब्ध नभए बिरामीको ज्यान जोखिममा पर्ने भएकाले विभागले स्वास्थ्य सेवा विभाग अस्पताल र सरकारवाला निकायसँग समन्वय गरी न्यूनतम मौजाद राख्ने योजना अघि बढ़ाएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार विभागको विशेष सिफारिश मार्फत आयात भइरहेका वा नेपालमा अत्यन्त कम दर्ता भएका जीवन रक्षक औषधिको सूची तयार गरी ती औषधिको स्वदेशमै उत्पादन वा नियमित आयात सुनिश्चित गर्ने योजना पनि रहेको छ। निमित्त महानिर्देशक खड्कीले देशमा रेबिज खोपको अभाव भएको भन्ने विषयमा विभागमा आधिकारिक जानकारी नआएको बताउनुभयो। उहाँका अनुसार सरकारी खरिद प्रोक्योरमेन्ट प्रक्रिया अघि केही ढिलो हुँदा आपूर्तिमा असर परेको हुन सक्छ, तर हाल खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो। बितेका 24 घण्टामा काठमाण्डु उपत्यकामा 2,157 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। कार्यवाहीबाट 21,40,546 रूपियाँ जरिमाना संकलन भएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 82, नियम विपरीत राइडिङ सेयरिङ गर्ने 101, संकेत बत्ती उल्लंघन गर्ने 105 र तीव्र गतिमा गाड़ी चलाउने 117 जनालाई कार्यवाही गरिएको छ। यस्तै गरी लेन अनुशासन पालना नगर्ने 77, निषेधित क्षेत्रमा हर्न बजाउने 61, कालो सिसायुक्त गाड़ी चलाउने 22, एकतर्फी सड़कमा गाड़ी चलाउने 54 र अन्य नियम पालना नगर्ने 1,538 जनालाई कार्यवाही गरिएको हो। र कृषि वन तथा पर्यावरण मन्त्रालयले आउँदो साउन महिनाभित्र झण्डै 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। मुख्य बाली धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढ़ाएको जनाएको छ। सरकार जी2जी सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन यूरिया मल साउनको दोस्रो हप्ता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय ग्लोबल टेण्डर मार्फत विभिन्न देशबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डीएपी र 1,20,000 मेट्रिक टन यूरिया रहेको छ। मन्त्रालयले स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता पाइएमा उजुरी गर्न बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म हटलाइन नम्बर तथा क्यूआर कोड मार्फत गुनासो दर्ता गर्ने व्यवस्था पनि गरेको छ। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, छोराही दाग,
7: दीपक के सम्पर्क मोबाइल 98478727977
8: र 98578369।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh पावरफुल बैटरी के साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सीता के भो तिमलाई गुम्सो र बसी छौ के हुनु नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिकको फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
2: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छौ
3: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिती चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
4: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
3: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847723572
5: भर्ना खुल्यो
6: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
5: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ
6: हाम्रा विशेषताहरू
5: उत्कृष्ट शैक्षिक वातावरण
6: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
5: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
6: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
7: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 चितलनगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
8: सम्पर्क फोन 081-536-086
5: र मोबाइल नम्बर 9840-96600 985-80-36086 र 9841-72-273

0: ओरेंज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट।
1: एक्सचेन्ज डेट यही असार 4 गते देखि 16 गते सम्म।
2: टोटो इंजीनियरिंग बजाज शोरूम सहित गेट गुराही दाम।
3: संपर्क फोन 082-562-423। संपर्क मोबाइल नंबर 98-578-30-151 98-478-33-133 र 98-686-37-244।
4: नेपाली जूता घर
5: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
4: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट।
5: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
4: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली घुराही डाङ।
5: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।

0: डेन्टल केयर सेन्टर खुराही डाङमा,
1: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
0: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
2: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि,
3: फोन नम्बर 082-563-479,
2: मोबाइल नम्बर 98-494-67-487।
4: हामी जन्मदात नै सिकारी हुँ, सिकारी पुरै दैलेख मलाई चाहियो।
5: बीएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र रामनाथ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। राप्ती गाउँपालिकाले मुक्त कमैया कमलहरी समुदायको जीविकोपार्जन सुधार तथा आय आर्जन वृद्धि गर्ने उद्देश्यले 50 घरधुरीलाई माउ बाख्रा वितरण गरेको छ। गाउँपालिकाको आर्थिक वर्ष 2082-83 वार्षिक कार्यक्रम अन्तर्गत संचालित मुक्त कमैया कमलहरी आय वृद्धि तथा शिव विकास कार्यक्रम मार्फत 50 जना लाभग्राहीलाई प्रति परिवार 1 वटाका दरले माउ बाख्रा वितरण गरिएको हो। कार्यक्रम अन्तर्गत स्थानीय जातसँग क्रस भएका उन्नत जातका बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ। वितरण गरिएका सबै बाख्राको बीमा गाउँपालिकाले पहिलो पटकका लागि गरिदिएको छ, जसले पशुपालनमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। बाख्रा वितरण कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले मुक्त कमैया कमलहरी समुदायको आर्थिक सशक्तिकरण र जीवनस्तर सुधार गाउँपालिकाको प्रमुख प्राथमिकता मध्ये एक रहेको बताउनुभयो। उहाँले अनुदानमुखी भन्दा उत्पादनमुखी कार्यक्रम मार्फत लक्षित समुदायलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो। उहाँले वितरण गरिएका बाख्राको उचित सिहार व्यवस्थापन र व्यावसायिक विस्तार गर्न लाभग्राहीलाई आग्रह गर्दै यसबाट परिवारको आय आर्जन बढ़नका साथै जीविकोपार्जनमा समेत सकारात्मक सुधार आउने विश्वास व्यक्त गर्नुभयो। गाउँपालिकाले विपन्न तथा सीमान्तकृत समुदायको आर्थिक अवस्था उकास्न विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। बाख्रा वितरण कार्यक्रमले कमैया कमलहरी परिवारलाई पशुपालन व्यवसायतर्फ आकर्षित गर्दै उनीहरूको आर्थिक व्यवस्थामा सुधार ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। बाँके जिल्लाका 8 स्थानीय तहमा कोटा प्रणाली अनुसार

मखमल वितरण गरिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड नेपालगंजका प्रमुख पुष्पराज श्रेष्ठले कोहलपुर नगरपालिकालाई 969 बोरा यूरिया, 565 बोरा डीएपी र 157 बोरा पोटास, नेपालगंज उपमहानगरपालिकाका लागि 869 बोरा डीएपी, 174 बोरा पोटास र 1314 बोरा यूरिया, बैजनाथ गाउँपालिकामा 1151 बोरा, 1380 बोरा यूरिया र 230 बोरा पोटास, खजुरा गाउँपालिकाका लागि 1144 बोरा डीएपी, 1370 बोरा यूरिया र 230 बोरा पोटास मल वितरण गरिएको बताउनु भएको छ। जानकी गाउँपालिकामा 859 बोरा डीएपी, 1027 बोरा यूरिया र 172 बोरा पोटास, डुडुवा गाउँपालिकामा 1143 बोरा डीएपी, 1336 बोरा यूरिया र 229 बोरा पोटास, राप्ती सुनारी गाउँपालिकामा 1228 बोरा डीएपी, 633 बोरा यूरिया, 275 बोरा पोटास र नरेनापुर गाउँपालिकामा 809 बोरा डीएपी, 969 यूरिया र 162 बोरा पोटास मल वितरण गरिएको छ। नेपालगंज सोह्रका 52 वर्षीय बच्छीलाल यादवले रासायनिक मल नपाएर शास्ति भोग्नु परेको बताउनुभयो। हाल रोपाईको समय छ, यही समयमा मल पाउन शास्ति छ उहाँले भन्नुभयो। जिल्ला सहकारी संघ बाँकेका प्रमुख नवराज उपाध्यायले नेपालगंजका 12 वडामा वितरणका लागि कुल 21 बोरा रासायनिक मल आएको उल्लेख गर्दै सो मल पाउनका लागि किसानको भेट लागेको बताउनुभयो। सीमावर्ती क्षेत्रका नागरिकका गुनासो सुन्दै सुरक्षा र समुदाय संघको सहकार्यलाई प्रभावकारी बनाउन सशस्त्र प्रहरीले गाउँ गाउँ पुग्ने अभियान शुरू गरेको छ। सशस्त्र प्रहरी बल नम्बर 5 विन्ध्यवासिनी वाहिनी मुख्यालय चन्द्रौडाले अभियान शुरू कपिलवस्तुको मायादेवी गाउँपालिका 4 चाकर गौडा चाकर चौडामा सामुदायिक संघ अन्तर्क्रिया गरेको छ। सीमा क्षेत्रमा हुने राजस्व चुहावट, तस्करी तथा अवैध गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राख्दै सशस्त्र प्रहरीले सीमावासीहरूको धारणा बुझ्न र सहकार्यका सम्भावनाबारे छलफल शुरू गरेको वाहिनीपति सशस्त्र नायब महानिरीक्षक दीपक अधिकारीले बताउनुभयो। उहाँले सीमावासीले शुरूआतदेखि सीमाको सुरक्षा गर्दै आएको बताउँदै अब अपराध नियन्त्रण र अवैध गतिविधि रोकथाममा पनि सीमावासीको रहनेमा विश्वस्त रहनुभयो। अन्तर्क्रियाका क्रममा स्थानीयवासीले सीमा क्षेत्रमा भोगिरहेका विभिन्न समस्याहरू प्रस्तुत गरेका थिए। 500 रूपियाँ भन्दा बढ़ीको सामान ल्याउन पाइँदैन, छोटी भन्सार नाका बन्द हुँदा स्थानीय नागरिकलाई समस्या भएको स्थानीयको गुनासो रहेको थियो। कृषि प्रयोजनका लागि आवश्यक मलखाद नेपालमा अभाव रहेको र भारतबाट ल्याउँदा सशस्त्र प्रहरीले रोक्ने गरेको गुनासो समेत गरेका थिए। सशस्त्र प्रहरी बल 28 नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारी जिल्लाका सबै सीमावर्ती गाउँ तथा बस्तीहरूमा यस्ता अन्तर्क्रिया कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो। सशस्त्र प्रहरीले बोर्डर इन्टर एक्सन टीम बीआईईटी अवधारणा अन्तर्गत अभियान सञ्चालन गरिरहेको जनाएको छ। र औषधि व्यवस्था विभागले औषधि अभाव रोक्न न्यूनतम मौजा राख्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ। बजारमा बेला बेलामा देखिने औषधि अभाव समाधान गर्न विभागले मौजदात व्यवस्थापन प्रणाली लागू गर्ने थालेको हो। विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीका अनुसार औषधिको उत्पादन, आयात र मूल्य निर्धारण सम्बन्धी विभिन्न कारणले बजारमा अभाव देखिने गरेको छ। विभागमा दर्ता भएका सबै औषधि नियमित रूपमा उत्पादन वा आयात नहुँदा कहिलेकाहीँ अभाव सिर्जना हुने उहाँको भनाइ छ। औषधिको मूल्यका कारण पनि अभाव हुने गरेको उहाँले बताउनुभयो। मूल्यकै कारण केही समय अघि क्यान्सर उपचारमा प्रयोग हुने औषधिमा चरम अभाव देखिएको र हाल पनि केही क्यान्सर औषधिको अभाव रहेको उहाँले जानकारी दिनुभयो। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा अर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आज सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीविस रोड, खोराहिदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।

0: now eat like pro.
1: Rashita Pao from Greenland for such a yes, ma hamro patro.
2: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kinaki yesma sabai cha.
3: महासेवन दीर्घ जीवन दैनिक रूपमा महसेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
4: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ।
3: हरेक बिहान मन तातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
5: शुद्ध महका लागि कहाँ जाने त?
6: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
5: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
7: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
8: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848204040।
7: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI powered कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार।
1: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाई घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोर्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोर्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653।
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा।
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकअप तथा उपचार सेवा।
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोस अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
2: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
5: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
6: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
7: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ। बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
8: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
7: बिस्तारै जोर्नीहरू र औँलाहरू बाङ्गिँदै जाने,
8: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
7: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
8: छालामा बाघहरू आउने कपाल झर्ने,
7: शरीर फुल्ने र चिलाउने, हड्डी घिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
8: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
7: बारम्बार गर्भपतन भएमा,
8: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
7: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
8: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
7: बिना कारण शरीरको तौल घटेमा,
8: ढाड दुखेमा, कम्मर दुखेमा,
7: गाउट तथा युरिक एसिडको समस्या,
8: बारम्बार आँखा रातो भएमा,
7: फोक्सोमा बारम्बार पानी भरिएमा, ILD दम भएमा,
8: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
7: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
8: लामो समयदेखि छाला कडा भएमा,
7: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
8: युवा अवस्थामा पक्षघात भएमा,
7: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
8: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
7: कम उमेरमा हृदयघात मुटु रोग भएमा
8: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
7: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
8: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: फोन नम्बर 0825916077।
7: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।
8: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578343910।
8: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।

को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाई नेट अब सबै कनेक्टेड

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ। यो

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: हरुकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
1: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
2: सम्पर्क मोबाइल नम्बर 9822964264।
3: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
4: होइन, कसलाई के भयो?
5: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
4: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
5: ल ल, एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान, समय र पैसा बर्बाद भएको।
4: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
5: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 3 बजेको छ।

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मनसूनजन्य विपद प्रतिकार्यमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा। संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रूलिङ, सरकार संसदप्रति जिम्मेवार हुनुपर्ने। रासोपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठक चल्दै। क्रिप्टो कारोबारबाट अमेरिकी राष्ट्रपति ट्रम्पको आमदानी एक वर्षमै 1 अर्ब 40 करोड़ डलर। पदमा रहँदा आफूले लगानी गरेको क्षेत्रलाई नियमन मुक्त बनाउन प्रयास गरेको आरोप। र विश्वकप फुटबलको नकआउट चरणमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दै। नेपाल खबरमा अब पूरा खबर। देशभर मनसूनी प्रणाली सक्रिय बनेर मौसम थप प्रतिकूल हुँदै अनुमानसँगै सरकारी संयन्त्रहरू उच्च सतर्कतामा रहेका छन्। सशस्त्र प्रहरी बलले जोखिमयुक्त ठाउँहरूको पहिचान गरी देशका 54 ठाउँमा अस्थायी मनसून प्रतिकार्य बेस र 16 स्थायी विपद व्यवस्थापन बेस स्थापना गरेको छ। नेपाली सेनाले पनि 3 चरणको पूर्व तयारी कार्ययोजना अघि सारेको छ। धादिङ, चितौन र बारामा बेली ब्रिज स्ट्याण्ड बाई राखिएका छन् भने इटरी र सुर्खेतमा हेलिकप्टर पूर्व तैनाथ गरेको सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो। पूर्वाधार विकास समितिका सभापति सांसद आशिष गजुरेलले नेपालको छरिएको बस्ती संरचनाका कारण विपद व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउँदै पालिकाहरूलाई थप सक्रिय र स्रोत साधनयुक्त बनाउनुपर्ने बताउनु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वैशाख यता बाढ़ीका कारण 6 जनाको ज्यान गएको छ। यस्तै हावाहुरीका कारण 13, पहिरोमा परि 5 र अत्यधिक वर्षाले 3 जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले आज र भोलि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन

0: भनेको छ। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई रूलिङ गर्नुभएको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक शून्य विशेष र प्रादेशिक सरकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जवाफ दिन रूलिङ गर्नु भएको हो। राष्ट्रसभाका सदस्यहरूले जनसरकारका विविध विषयमा सरकारको ध्यान आकर्षण गराउँदै आए पनि सम्बन्धित मन्त्रीबाट समयमै जवाफ नआएको भन्दै सभामा आवाज उठ्दै आएको थियो। सांसदहरूको ध्यान आकर्षणपछि त्यही सन्दर्भलाई ध्यानमा राख्दै अध्यक्ष दाहालले सरकारका नाममा रूलिङ गर्नुभएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ। राष्ट्रसभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले मुस्ताङमा खानी उत्खनन सम्बन्धमा कुनै पनि पक्षसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको जानकारी गराउनुभयो। मन्त्री खनालले केही डिजिटल संचार माध्यममा आएका यस्ता दावीहरूलाई पूर्णत आधारहीन भन्दै नेपाल सरकारका सम्बन्धित निकायहरूले यसअघि नै त्यसको खण्डन गरिसकेको उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्रीले नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिकूल असर पर्ने कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। मुस्ताङमा खानी हुन सक्ने सम्भावनाबारे भएका प्रारम्भिक अध्ययनहरूले सकारात्मक संकेत गरे पनि यस विषयमा थप विस्तृत अध्ययन र अन्वेषण आवश्यक रहेको उहाँको भनाई छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगर्ने 23 पालिकासँग जवाफ मागेको छ। मन्त्री प्रतिभा रावलको सचिवालयका अनुसार सम्बन्धित गाउँपालिका र नगरपालिकाहरूलाई पत्र पठाएर बजेट तर्जुमा प्रक्रिया कुन चरणमा छ, ढिलाइको कारण के हो र मन्त्रालयबाट थप समन्वय आवश्यक भए त्यसबारेमा 3 दिनभित्र जानकारी गराउन भनिएको छ। मन्त्रालयले असार मसान्तभित्रै बजेट पारित गर्न सहज हुने गरी सभाको आउँदो कार्यतालिका पनि उपलब्ध गराउन अनुरोध गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रसभाका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्। पार्टी केन्द्रीय कार्यालय चमतीमा सभापति रवि लामिछानेले शपथ गराउनुभयो। शपथसँगै पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सभापति लामिछानेले प्रमाणपत्र र घण्टी अंकित चिन्ह वितरण गर्नुभएको छ। राष्ट्रसभाको पहिलो महाधिवेशन यही असार 7-12 गतेसम्म चितवनमा चलेको थियो। महाधिवेशनबाट 99 केन्द्रीय सदस्य निर्वाचित भएका छन्। यस्तै सभापतिमा रवि लामिछाने, उपसभापतिमा स्वर्णिम बागले र सोभिता गौतम, महामन्त्रीमा विपिन आचार्य, सहमहामन्त्रीमा हरि ढकाल, असीम शाह र निशा डाँगे निर्वाचित हुनुभएको छ। 19 मध्ये वरिष्ठ नेता सहित 11 पदाधिकारी मनोनित हुनेछन्। 51 केन्द्रीय समिति मनोनित हुने विधानको व्यवस्था छ। यस्तै राष्ट्रसभाको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक चलिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। बजारमा बारम्बार देखिने औषधि अभाव समाधान गर्न औषधि व्यवस्था विभागले न्यूनतम मौजदा दर राख्ने व्यवस्था लागू गर्ने तयारी थालेको छ। विभागकी निमित्त महानिर्देशक शिवानी खड्काका अनुसार उत्पादन आयात र मूल्य निर्धारणसँग जोड़िएका कारणले औषधि अभाव हुने गरेको छ। मूल्यका कारण क्यान्सर उपचारमा प्रयोग हुने औषधि र दुर्लभ रोगमा प्रयोग हुने अफरन ड्रग्समा अझै अभाव रहेको उहाँले बताउनुभयो। यस्ता जीवन रक्षक औषधिको सूची तयार गरी स्वदेशमै उत्पादन वा नियमित आयात सुनिश्चित गर्ने योजना रहेको उहाँको भनाइ छ। यसरी रेबिज खोप अभावबारे विभागले आधिकारिक जानकारी नआएको निमित्त महानिर्देशक खड्गीले बताउनु भएको छ। सरकारी खरिद प्रक्रिया ढिलो हुँदा आपूर्तिमा असर परेको हुन सक्ने उल्लेख गर्दै खरिद अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् 2025 आफ्ना परिवारसँग सम्बन्धित क्रिप्टो करेन्सी कारोबारबाट झण्डै 1,40,000,000,000 अर्थात 2,11,000,000,000 रूपियाँ बराबरको आमदानी गर्नुभएको विवरण सार्वजनिक भएको छ। अमेरिकी सरकारी नैतिकता कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार ट्रम्पले यसै विशेष गरी वर्ल्ड लिबर्टी फाइनान्सियल र ट्रम्प क्रिप्टो करेन्सीसँग सम्बन्धित कारोबारबाट ठूलो आमदानी गर्नुभएको हो। यही आमदानीका कारण सन् 2024 देखि 2026 बीच उहाँको व्यक्तिगत सम्पत्ति 2,30,000,000,000 बाट बढ़ेर 6,50,000,000,000 पुगेको फोर्ब्सले जनाएको छ। क्रिप्टो करेन्सी गतिविधिका कारण ट्रम्पमाथि राष्ट्रपति रहँदै आफूले लगानी गरेको क्षेत्रलाई नियमन मुक्त बनाउन प्रयास गरेको भन्दै स्वार्थको द्वन्दको आरोप लाग्दै आएको छ। तर व्हाइट हाउसले ती आरोप अस्वीकार गर्दै ट्रम्प र उहाँको परिवार कुनै पनि स्वार्थको द्वन्दमा संलग्न नरहेको जनाएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दैछन्। यो खेल राति पाउने 10 बजे अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। इंग्ल्याण्ड समूह एलको विजेता र कंगो समूह केबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको हो। 5 दशकपछि विश्वकपमा फर्किएको कंगो पहिलो पटक नकआउटमा पुगेको हो। इंग्ल्याण्ड सन् 1966 विश्वकपको विजेता हो। फुटबल इतिहासमा इंग्ल्याण्ड र कंगो बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यस्तै विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पाउने 2 बजे बेल्जियम र सेनेगल खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। बेल्जियम समूह जीको विजेता र सेनेगल समूह आईबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन्। फुटबल इतिहासमा बेल्जियम र सेनेगल बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यस्तै भोलि बिहान पाउने 6 बजे अमेरिका र बोस्निया एण्ड हर्जगोभिना खेल्दैछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा हुनेछ। अमेरिका समूह डीको विजेता र बोस्निया समूह बीबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका हुन्। अमेरिका र बोस्निया बीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यी दुई टोलीबीच 3 मैत्रीपूर्ण खेल भएकामा अमेरिकाले 2 जितेको छ भने 1 बराबरीमा सकिएको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसूनजन्य विपद प्रति कार्यमा सरकारको तयारी तीव्र, सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च सतर्कतामा। संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको रूलिङ, सरकार संसदप्रति जिम्मेवार हुनुपर्ने। राज्यसभाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठक चल्दै। क्रिप्टो कारोबारबाट अमेरिकी राष्ट्रपति ट्रम्पको आमदानी 1 वर्षमै 1,40,000,000,000 पदमा रहँदा आफूले लगानी गरेको क्षेत्रलाई नियमन मुक्त बनाउन प्रयास गरेको आरोप। र विश्वकप फुटबलको नकआउटमा आज राति इंग्ल्याण्ड र डीआर कंगो खेल्दैछन्।

0: 94 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
9: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
10: मेडिकल आइसियू लगायत सुगर प्रेसर, थाइराइडको चेक जाँच तथा उपचार सेवा,
11: छाती, मुटु, दम, क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
10: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
11: डेङ्गु, मलेरिया, निमोनिया, टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
10: अन्य विशेषज्ञ सेवाहरू,
11: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
10: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
13: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825362018।
14: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
15: हेलो
16: श्रीमान ज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
17: तिमीलाई थाहा छैन र, अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
15: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
17: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
14: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
18: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
19: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
20: सम्पर्क फोन नम्बर 0825902222।
15: सुरोट, सुटी, पुकार, खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मधुपश्चिमा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
21: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
22: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
22: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
21: श्वेत पर्दा र पिसाब पोल्ने समस्या,
0: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
21: पाठेघरमा मासु पलाउने,
0: निसन्तान महिलाको चेक जाँच,
21: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
12: बिरामी जाँच निमिति यही असार 26 गते शुक्रबार
21: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2893 र 98-095-12-871।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
12: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: डाक्टरद्वारा दिइने सेवाहरू:
23: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
20: बाङ्गा टिङ्गा दाँत मिलाउने,
23: शल्यक्रिया गरेर दाँत निकाल्ने,
20: खाली ठाउँमा दाँत भर्ने,
23: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
20: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
23: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
24: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
12: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
24: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ, प्राविधिक धार वा विज्ञान संकाय, गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
12: हाम्रा विशेषताहरू:
24: उत्कृष्ट शैक्षिक वातावरण,
12: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
24: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
12: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
25: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
12: सम्पर्क फोन 081-536-086
24: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-273।
26: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-008-804, 98-43-008-804, www.pashupatiicare.com।
27: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू:
27: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
12: छाती, दम, निमोनिया, खोकी, छेरो,
27: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
12: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
27: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
12: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
27: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
12: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
27: युरिक एसिड, बाट भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने।
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू।
27: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
27: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श।
1: कान पाक्ने, कानबाट पिस बगिरहने, कान गड्डा हुने,
27: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड।
1: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
22: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।

नमस्कार आवाज हिलको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नो प्रस्तुति रेडियो कार्यक्रम लेखबेसीको फाकामा प्राविधिक मित्र प्रदीप अधिकारीसँगै म कार्यक्रम प्रस्तोता अमृता डागेको तर्फबाट तपाई रेडियो कार्यक्रम लेखबेसीको फाका 3 बजेको नेपाल खबर र केही व्यापारिक विश्राम पछि करिब करिब 4 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radiomp.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। लोक तथा आधुनिकी संगीतको संघालो रेडियो कार्यक्रम लेखबेसीको फाका फरक बार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछु। आज भने बुधबार श्रृंखलामा छु, तपाईँको लोक भाका सुन्ने श्रृंखलामा छु। आफूलाई मन परेको लोक भाका आजको श्रृंखलामा चाहिँ सुनाउन सक्नुहुनेछ। त्यसको लागि 082-5608-6000 टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्। हामी कार्यक्रमको शुभारम्भ गर्छौ यो निकै नै मिठो सांगीतिक आवाजबाट।

0: एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखबेसीको फाकामा छु। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ पनि यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी, बाँकी छ तपाईँहरूको सही हजुरहरू पनि जोडिन सक्नुहुनेछ। आफूलाई मन परेको लोक विधाको गीत चाहिँ तपाईँले गाउन चाहनुहुन्छ भने चाहिँ 082-5650 टेलिफोन नम्बर चाहिँ तपाईँहरूको लागि खुल्ला छ है। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्कार।
1: नमस्ते नमस्ते, के छ खबर?
0: नमस्ते नमस्कार, शुभ नाम
1: कृष्ण चौधरी होइन?
0: कृष्ण चौधरी है।
1: हजुर, नास्ता भयो कि नै?
0: हाम्रो भइसक्यो, हजुरको भयो?
1: भाषा न, म त गोठालो छु है त।
0: गोठालोतिर जानुभएको छ है?
1: हजुर, अहिले 5 बजीतिर हुन्छ।
0: 5 बजीतिर फर्किनुहुन्छ?
1: हजुर हजुर।
0: कति बजीतिर फुकाउनुहुन्छ?
1: 11 बजीतिर।
0: धेरै बेरसम्म राख्नु हुँदो रहेछ त है, चराउनु हुँदो रहेछ।
1: हजुर, अब बिहान काम भइन्छ, त्यही भएर खाना खाएर अनि दिनभरि
0: चराउनु पनि पर्यो नि है।
1: हजुर हजुर।
0: ल कि आज लोक बिदाको गीत सुन्छ है हामी।
1: ल हजार फुल छन् सुगन्ध दिने त, सुगन्ध दिने त, एउटै फुल हो आफूले लिने त, यो संसारको रित यस्तै छ निर्माया, यो संसारको रित होइन छैन भन्दैन, तिर तिलकै हो मैले तिमीसित। सुगन्ध दिने त, सुगन्ध दिने त, एउटै फुल हो आफूले लिने त, यो संसारको रित यस्तै छ निर्माया, यो संसारको रित होइन छैन भन्दैन, तिर तिलकै हो मैले तिमीसित। होइन छैन भन्दैन, तिर तिलकै हो मैले तिमीसित। हजुर नै
0: पिराइतीलाई त स्वीकार्नु पर्यो नि है।
1: हजुर हजुर।
0: ओके, एकदमै मिठो गीत सुनाउनुभयो, अब आफ्नो सङ्गसाथीलाई सम्झिनुहोस्।
1: टर्मटा हजुरलाई सम्झन्छु अनि मेरो फोन रिसिभ गर्नु पर्दिकालाई, अनि ज जसले लेख बेसी भाका सुनिरहनु भएको छ उहाँ सम्पूर्णलाई र मेरो प्यारो छोराछोरी र बुढीलाई पनि सम्झन्छु, र अन्तिममा मेरो प्यारी एउटी कान्छीशाली छिन् तिनलाई पनि सम्झिँदै बिदा हुन्छ। नमस्ते।
0: नमस्कार। सम्झिनु भएको थियो है कृष्ण चौधरी, खुराईबाट फोन गर्नुहुन्थ्यो। आफ्नो काम सँगसँगै हामीले पनि सम्झिनु भएको थियो, खुसी लाग्यो। धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब पालो तपाईँको छ 082-5650 टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ है। सो हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioNP.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुन्छ, उहाँलाई स्वागत गरौँ। नमस्कार।
2: हेलो
0: हजुर। नमस्कार।
2: नमस्कार हजुर।
0: शुभ नाम
2: घराई रतनपुरबाट टोपेन्द्र नेपाली।
0: टोपेन्द्र नेपाली आउनुभयो है?
2: हजुर।
0: सन्चै हुनुहुन्छ नि है?
2: ठिकै छ हजुर।
0: अनि के गर्दै हुनुहुन्छ?
2: कोठामा बसेर कार्यक्रम सुनेर फोन लगाएको।
0: रुममा बसेर हामीलाई सुनिराख्नु भएको छ है?
2: हजुर।
0: नास्ता खानुभयो?
2: अझै खाइएको छैन हजुरले, खानुभयो?
0: हाम्रो भइसक्यो है।
2: ए
0: ल कि ठिक छ, आज लोक विदा सुनौँ है।
2: आज लोकगीत? हजुर ल हुन्छ, मिल्छ मिल्दैन म त पुरानै गाउने हो क्या है। डाङ होइन देउखरीमा झक्की फल्यो धान, डाङ होइन देउखरीमा झक्की फल्यो धान, जोबान फर्के आउने छैन मैले भन्या मान, जोबन फर्की आउने छैन मैले भने मान पानी जस्तो बग्ने माया सलाला बगेर गई जाला सलाला बगेर गई जाला आशा फुल नफुल्दा नफल्दै मन किचरी उडेर गई जाला मन किचरी उडेर गई जाला हजुर
0: एकदमै मिठो गीत गाउनुभयो हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अब छुट्टिनुपर्छ आफ्नो संसाथीलाई सम्झिनुहोस् है
2: सर्वप्रथम त हजुरलाई प्रागदी बस्नु भएको प्रागदी साथीलाई र पचुदङ्गी शरण आरआर मङ्गर जगत चौधरी मुस्कान जीसी गजर सिंह छेत्री राधा आचार्यलाई
0: हजुर नमस्कार सम्झिनु भएको थियो टुपेन्द्र नेपाली रतनपुरबाट फोन दिनु हुनुहुन्थ्यो एकदमै मिठो लोकगीत गाएको सक्नु भएको छ अब पालो तपाईँको छ 082-5860 टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ है मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्री आवासबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ तपाईँहरूको साई हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत मुनि प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है फरक बार फरक श्रृंखलाको साथमा तपाईँहरूको माझमा आउने गर्दछौं आज भने हामी बुधबार श्रृंखलामा छौ है तपाईँकै लोकभाका शून्य श्रृंखलामा छौ आफूलाई मन परेको लोकभाका आजको श्रृंखलामा चाहिँ सुनाउन सक्नुहुनेछ हजुर पनि के गर्दै हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ हामीसँग जोडिनु होला है यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौं नमस्कार
3: हेलो दिदी दर्शन नमस्ते
0: दर्शन नमस्कार शुभ नाम
3: तुलसी मुन्नासदेखि कल्पना सुना
0: कल्पनाजी आउनुभयो है
3: हजुर
0: कल्पनाजी सन्चै हुनुहुन्छ नि
3: हजुर एकदम पनि सन्चै आरामै भन्नुपर्छ अनि हजुरहरू
0: एकदम हामी पनि सन्चै छौँ अनि के गर्दै हुनुहुन्छ हाम्रो कल्पनाजीले
3: यति बेला म प्रोग्राम सुनेर बसिरहेको छु भन्नुपर्छ है
0: प्रोग्राम सुनेर बसिराख्नु भएको छ नास्ता खानुभयो
3: हजुर मेरो भइसक्यो हजुरको भयो कि नै
0: हाम्रो पनि भइसकेको छ आज लोकगीत सुनाउनु पर्छ सुरु गरौँ है
3: सुन्छ
0: सुरु गर्नुहोस् है
3: सुन्छ

0: यति नै
1: कस्तो मिठो गीत गाउनु भयो है, हजुरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब पनि छुट्नु पर्छ, आफ्नो सँगसाथीलाई सम्झिनुहोस् है।
0: हुन्छ, सर्वप्रथम हजुरलाई अनि पराटिङ बस्नुभएको दादालाई अनि जसले पनि लेख्दैसीको भाका सुनेर बसिरहनु भएको छ हजुर सम्पूर्णलाई सम्झदै छुट्टिन्छु। नमस्ते।
1: हजुरले नमस्कार सम्झिनु भएको थियो है, तुलसीपुरबाट फोन देख्नुहुन्थ्यो कल्पना सुनार। एकदमै मिठो गीत गाएर चाहिँ गइसक्नु भएको छ। अब पालो तपाईँको छ शून्य 82565 टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ। सो मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी बाँकी साथ तपाईँहरूको छ। सो यति बेला मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा हामी प्रस्तुत गर्छौं, त्यस पछाडि आउने नै छौं, सुन्दै गर्नुहोला।

अह एकदमै मिठो गीत तपाईहरुको माझमा हामीले प्रस्तुत गरेका थियौ है। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेग्विसीको फाकामा छौ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्री आवासबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी। बाँकी साथ तपाईहरुको छ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। सो फरकबार फरक श्रृंखलाको साथमा तपाईँहरूको माझमा आउने गर्दछौ। आज पनि हामी बुधबार श्रृंखलामा छौ है। हजुरहरू पनि जोडिन सक्नुहुनेछ। हजुरहरूलाई पनि लोकगीत मनपर्छ, गाउन चाहनुहुन्छ भने नितान्त हजुरहरूको लागि छुट्टाएको कार्यक्रम हो कार्यक्रम लेग्विसीको फाका। के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, सबैजना साथीहरू चाहिँ जोडिनुहोला। साथी रहनुभयो भने हामी कुराकानीलाई जोड्नेछौ। यदि आउनु भएन भने तपाईँहरूको माझमा चाहिँ मिठा मिठा गीत संगीतहरू चाहिँ प्रस्तुत गर्नेछौ। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज तपाईँको माझमा हामीले प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छ, सुन्दै गर्नुहोला।

एकदमै मिठो गीत तपाईँहरूको माझमा हामीले प्रस्तुत गरेका थियौँ। गीतपछि पुनः स्वागत छ। रेडियो कार्यक्रमले विश्वको फाकाको अन्तिम चरणमा हामी आइसकेका छौँ। तपाईँहरूको माझबाट चाहिँ छुटेर जानुपर्ने हुन्छ। छुटेर जानुभन्दा पहिले यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि सहभागिता जनाएर आफूलाई मन परेको लोक विधाको गीत गाउनुहुने साथीहरूलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु। र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सुला भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता अमृता डागीलाई पनि विदा दिनुहोस्। नमस्कार।

0: नमस्ते दाइभाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर

0: झुला वाकर र साइकल मर्मत पनि गरिन्छन् नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
2: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
4: प्रोप्रेटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 9847279674
5: र 9857830689।
3: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
6: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
3: हाम्रा विशेषताहरू:
6: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
3: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
6: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
7: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
3: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराही दाङ,
8: फोन 562-521,
3: सम्पर्क मोबाइल
7: 9857328719
9: र 9857328223।
10: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
11: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
10: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
5: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि,
12: फोन नम्बर 082-563-479,
5: मोबाइल नम्बर 9894-67-487।
13: मध्य पश्चिम ट्याङ च्याक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित एक विशेष समारोहबीच पार्टी सभापति रवि लामिछानेले उहाँहरूलाई शपथ ग्रहण गराउनु भएको हो। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह पनि उपस्थित हुनुभएन। चितवनमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनबाट 6 जना पदाधिकारी र 900 जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। सभापति लामिछानेले भने महाधिवेशन स्थलमै शपथ ग्रहण गरिसक्नु भएको थियो। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगेको अभियोगमा 5 जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्धुपाल्चोकका बाङडी लामा, रामेछापका ललित बहादुर तामाङ, धादिङकी सन्तोषी लामा, चन्द्रगिरी नगरपालिका 8 की रामदास महर्जन र काठमाडौँ महानगरपालिका 15 निवासी शरीफ गिरीलाई पक्राउ गरिएको हो। अभियुक्त वाङडीले अजरबैजान पठाइदिन्छु भन्दै 1 जनाबाट 50,000, ललित बहादुरले कोसोभो पठाइदिने भनेर 2,50,000, सन्तोषीले स्पेन पठाउने बहानामा 1 जनाबाट 15 लाख, रामदासले यूएको रोजगारीको प्रलोभनमा 7 जनाबाट 45 लाख र शरीफले क्यानाडाको लोभ देखाएर 1 जनाबाट 20 लाख ठगेका थिए। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट भएको प्रहरी टोलीले विभिन्न स्थानबाट हालै पक्राउ गरेको हो। कार्यवाहीका लागि सबै अभियुक्तलाई वैदेशिक रोजगार विभाग पुर्याइएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाब दिँदै उहाँले मुस्ताङमा खानी उत्खनन सम्बन्धमा कुनै पनि पक्षसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको जानकारी गराउनुभयो। मन्त्री खनालले केही डिजिटल संचार माध्यममा आएका यस्ता दावीहरू पूर्णत

0: भन्दै नेपाल सरकारका सम्बन्धित निकायहरूले यस अघि नै त्यसको खण्डन गरिसकेको उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्रीले नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिकूल असर पर्ने गरी कुनै पनि सम्झौता नगरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। मुस्ताङमा खानी हुन सक्ने सम्भावनावादे भएका प्रारम्भिक अध्ययनहरूले सकारात्मक संकेत गरे पनि यस विषयमा थप विस्तृत अध्ययन र अन्वेषण आवश्यक रहेको खनालको भनाइ छ। यस सम्बन्धमा खानी तथा भूगर्भ विभागले आवश्यक प्रक्रिया अगाडि बढाउने उहाँले बताउनुभयो। र दाङको राप्ती गाउँपालिकाले मुक्त कमैया कमलहरी समुदायको जीविकोपार्जन सुधार तथा आय आर्जन वृद्धि गर्ने उद्देश्यले 50 घर परिवारलाई माउ बाख्रा वितरण गरेको छ। गाउँपालिकाको आर्थिक वर्ष 2082-83 वार्षिक कार्यक्रम अन्तर्गत संचालित मुक्त कमैया कमलहरी आय वृद्धि तथा शिव विकास कार्यक्रम मार्फत 50 लाभग्राहीलाई प्रति परिवार 1 वटाका दरले माउ बाख्रा वितरण गरिएको हो। कार्यक्रम अन्तर्गत स्थानीय जातसँग क्रस भएका उन्नत जातका बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ। वितरण गरिएका सबै बाख्राको बीमा गाउँपालिकाले पहिलो पटकका लागि गरिदिएको छ, जसले पशुपालनमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। बाख्रा वितरण कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले मुक्त कमैया कमलहरी समुदायको आर्थिक सशक्तिकरण र जीवनस्तर सुधार गाउँपालिकाको प्रमुख प्राथमिकता मध्ये एक रहेको बताउनुभयो। उहाँले अनुदानमुखी भन्दा उत्पादनमुखी कार्यक्रम मार्फत लक्षित समुदायलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो। उहाँले वितरण गरिएका बाख्राको उचित स्याहार व्यवस्थापन र व्यावसायिक विस्तार गर्न लाभग्राहीलाई आग्रह गर्दै यसबाट परिवारको आय आर्जन बढ़नका साथै जीविकोपार्जनमा समेत सकारात्मक सुधार आउने विश्वास व्यक्त गर्नुभयो। गाउँपालिकाले विपन्न तथा सीमान्तकृत समुदायको आर्थिक अवस्था उकास्न विभिन्न आयमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। बाख्रा वितरण कार्यक्रमले कमैया कमलहरी परिवारलाई पशुपालन व्यवसायतर्फ आकर्षित गर्दै उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। हवस्त, प्रहान 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था।
1: अर्डर अनुसार खाली बोतलको उत्पादन।
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी। फोन नम्बर 082-567-021 र होटल दाङगाडी नजिक जीवन चौधरी। मोबाइल नम्बर 98478-63-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान।
2: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98478-10-03 र 98229-54555।
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
6: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिजी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
6: सम्पर्क मोबाइल नम्बर 98577-71546।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 082-591-670
2: मोबाइल नम्बर 98-578-43-123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
3: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ
3: सम्पर्क फोन नम्बर 082-562-601 सम्पर्क मोबाइल नम्बर 98-578-35-990 98-578-31-684 र 98-578-30-270
4: तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।

0: छकत्र नो इट लाइक प्रो राशि थापा फ्रम टू एन्ड फ्रो साथै यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

तपाईको प्रतिभालाई खोज्दै तपाईको आवाजलाई संसारमा सुनाउँदै आउँदैछ कार्यक्रम मध्य पश्चिम भाइस। अब हामी दिन्छौ गीतको प्रस्तुति, प्रतिभाको मूल्याङ्कन र विजेतालाई रेडियोमा आएर आफ्नो प्रतिभा देखाउने सुनौलो अवसर। हरेक हप्ताको बुधबार बेलुकी 4:15 करिब 5 बजेसम्म जुनसुकै गीत गाउन पाउने खुल्ला मन, खुल्ला अवसर। अब तपाईँको आवाज, तपाईँको पहिचान हामीसँग साझा गर्न तयार हुनुहोस्। विष्णु गोराथकीको साथमा कार्यक्रम मध्य पश्चिम भोइस, आवाज हाम्रो पहिचान तपाईँको।

हजुर नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मध्यपश्चिम भाइसको प्रतीक्षा गरिबस्नु भएका तपाईँ सम्पूर्ण श्रोता मित्रमा तपाईँ यति बेला सुनिरहनु भएको छ आवाज जिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज र इन्टरनेट अनलाइन मार्फत www.rmp.org हाम्रो पात्रो नेपाली पात्रो साथै रेडियो मध्यपश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। यति बेला मैले प्रविधिबाट प्राविधिक मित्र प्रविधि ले साथ दिइराख्नु भएको छ भने म तपाईँको माझमा बोलिरहेको छु। म तपाईँकै नियमित कार्यक्रम प्रस्तुता विष्णुवरा थोके। हजुर पक्कै पनि यति बेला तपाईँ सुनिरहनु भएको छ कार्यक्रम मध्यपश्चिम भाइस। हामी आउँछौ प्रत्येक हप्ताको बुधबार 4 बजे केही व्यापारिक विश्रामपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ र तपाईँले फोन गर्नुपर्छ। फोन गर्ने माध्यम छ 082-560-854 तपाईँको लागि नै खुल्ला गरेका छौं। फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौं, तपाईँका मिठा मिठा प्रतिभा लिन्छौं र उत्कृष्ट एकजनाले हामी अन्तिममा विजेता पनि घोषणा गर्छौं र उक्त विजेता अर्को हप्ता रेडियो शोमा आएर भलाकुसारी साथमा प्रतिभा राख्ने सुनौलो अवसर पनि प्राप्त गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले फोन गर्नुपर्छ। फोन गर्ने माध्यम हो 082-560-854 तपाईँको लागि नै खुल्ला गरेका छौं। फोन गर्न सक्नुहुन्छ र हामीलाई यति बेला सुनिरहनु भएको छ कार्यक्रम मध्यपश्चिम भाइस रेडियो मध्यपश्चिम एफएमबाट हामी प्रत्यक्ष रूपमा लाइभमा जोडेका छौं। सामाजिक सञ्जालमा आबद्ध हुनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएम सर्च गर्न सक्नुहुन्छ। साथै हामीलाई विष्णुवरा थोकी जर्नालिस्ट सर्च गर्नुभयो भने सामाजिक सञ्जालमा भेटाउन सक्नुहुन्छ भने हामी विष्णुवरा थोकी जर्नालिस्ट र युट्युब च्यानलबाट पनि हामी साँझ 8 बजे जोडिन्छौं। त्यहाँबाट पनि हामीलाई रेकर्डेड कार्यक्रम हेर्न र सुन्न सक्नुहुन्छ। धेरै साथीहरू पनि त्यहाँबाट जोडिनु भएको छ र हामीलाई मिठा मिठा कमेन्ट पनि प्राप्त भएका छन्। ती मिठा मिठा कमेन्टले पनि आज हामी यहाँबाट स्थान दिने प्रयास मेरो रहनेछ र तपाईँ पनि सामाजिक सञ्जालमा आबद्ध हुनुहुन्छ र मिठा मिठा कमेन्ट गर्न चाहनुहुन्छ भने विभिन्न सामाजिक सञ्जालमा कमेन्ट गर्न सक्नुहुन्छ। हामी ती तपाईँले गर्नुभएका कमेन्टलाई पनि स्थान दिने प्रयास मेरो यहाँबाट रहनेछ र तपाईँ प्रत्यक्ष रूपमा फोन गर्न चाहनुहुन्छ, प्रतिभा राख्न चाहनुहुन्छ र लाखौं श्रोताको माझमा पुर्याउन चाहनुहुन्छ भने तपाईँले फोन गर्नुपर्छ। फोन गर्ने माध्यम हो 082-560-854 तपाईँको लागि नै खुल्ला गरेका छौं। फोन गर्न सक्नुहुन्छ। हुन्छ तपाईँ आउँदै गर्नुहोस्। 082-560-854 को बाटो हुँदै हामी तपाईँको त्यो फोन गरेको प्रतीक्षा गर्दै कार्यक्रमको शुभारम्भमा एउटा सांगीतिक आवाज छोड्छौं, त्यसपछि उपस्थित हुने नै छौं।

हजुर, फेरि पनि स्वागत छ कार्यक्रम मध्यपश्चिम भाषामा। तपाईँ यति बेला सुनिरहनु भएको छ आवाज जुनको आवाज, पश्चिम नेपालको आवाज, रेडियो मध्यपश्चिम एफएम 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radiomp.org हाम्रो पात्रो नेपाली पात्रो, साथै रेडियो मध्यपश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि कार्यक्रम सुनिरहनु भएको छ। प्रविधिबाट प्रदीप अधिकारी, म तपाईँको माझमा छ विष्णु र बाइक साथ तपाईँको रहेको छ, र तपाईँ फोन गर्न चाहनुहुन्छ भने 082-5658-54 तपाईँको लागि नै खुल्ला गरेको छ। यति बेला फोन गर्न कोही साथी जोडिसक्नु भएको छ, म अनिर्बल छु, नमस्ते भन्दै थिएँ, गइसक्नु भएको छ, र तपाईँ जोडिन चाहनुहुन्छ भने 082-5658-54 तपाईँको लागि नै खुल्ला भएको छ, फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने हामी तपाईँसँग जोडिन्छौँ, तपाईँका प्रतिभा लिन्छौँ, र उत्कृष्ट एकजनाले हामी अन्तिममा विजेता पनि घोषणा गर्नेछौ। त्यसको लागि तपाईँले फोन गर्नुपर्छ, फोन गर्ने माध्यम छ 082-5658-54 तपाईँको लागि नै खुल्ला गरेको छ, क्यारी है फोन गर्न सक्नुहुन्छ। उकाली ओह्राली अनि भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ, मेलापात गर्दै हुनुहुन्छ, आफ्ना काममा तल्लीन अनि व्यस्त रहनु भएको छ, मौसम अलि बदली भएको छ, पानी पर्नै पर्ने जस्तो गरिरहेको छ, र आफ्नै काममा व्यस्त भइरहँदा पानी पर्छ कि भनेर हतार पनि गर्दै हुनुहुन्छ है। खेत रोपाई गर्ने समय पनि छ, त्यो पानीको झरीमा खेत रोपाई पनि गर्दै हुनुहुन्छ होइन, किसान गर्ने साथीहरू पनि एकदमै पानी आइसकेपछि खुसी हुनुहुन्छ, किनभने वर्षभरि खाने अन्न चाहिँ रोप्दै हुनुहुन्छ, खेत लगाउँदै हुनुहुन्छ, आफ्नै काममा तल्लीन अनि व्यस्त हुनुभएको छ। व्यस्त भइरहँदा पनि त्यो साइडमा रहेको रेडियो ट्युन अन गरेर सुनिरहनु भएको छ, कार्यक्रम कति बेला आउँछ भनेर प्रतीक्षा गरेर बस्नु भएको थियो होला। तपाईँको त्यो प्रतीक्षा घरलाई एकैसाथ मेटाउँदै हामी तपाईँको माझमा आएका छौँ, र तपाईँ पनि सुन्दै हुनुहुन्छ कार्यक्रम भने फोन गर्न सक्नुहुन्छ। फोन गर्ने माध्यम पुरानै छ है, 082-5658-54 तपाईँको लागि नै खुल्ला गरेका छौँ। अथवा सामाजिक सञ्जालमा आबद्ध हुनुहुन्छ, इन्टरनेट अनलाइनबाट पनि हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ भने पनि हामीलाई विभिन्न सामाजिक सञ्जालबाट पनि हामीलाई कार्यक्रम हेर्नु भएको छ भने हामीलाई कमेन्ट छोड्न सक्नुहुन्छ, हामी तपाईँका कमेन्टलाई पनि स्थान दिन्छौँ। हामी समय मिलेसम्म सामाजिक सञ्जालबाट पनि लाइभमा जोडिन्छौँ है, विभिन्न सामाजिक सञ्जाल युट्युब लगायतका प्लेटफर्मबाट हामी सकेसम्म लाइभमा जोडिने प्रयास गर्छौँ। धेरै साथीहरूसँग नजिकबाट जोडिने हाम्रो प्रयास त रहँदैछ, र पनि कोही साथीहरू छुट्नु भएको छ भने विभिन्न सामाजिक सञ्जालमा जोडिनु होला। रेडियो मध्यपश्चिम एफएम सर्च गर्नुहोस्, नेपालीमा छ, त्यहाँबाट पनि हामीलाई लाइभमा देख्न सक्नुहुन्छ, अथवा विष्णु गोराथोकी जर्नालिस्ट सर्च गर्नुभयो भने त्यहाँबाट पनि हामीलाई लाइभमा देख्न सक्नुहुन्छ, अथवा रेकर्डेड कार्यक्रम पनि पाउन सक्नुहुन्छ। अघिल्लो हप्ताका विभिन्न श्रृङ्खला हेर्न चाहनुहुन्छ भने त्यहाँबाट पनि हामी जोडिने प्रयास गरेका छौँ, त्यहाँबाट पनि कार्यक्रम हेर्न र सुन्न सक्नुहुन्छ, अथवा रेकर्डेड कार्यक्रमहरू युट्युबबाट पनि उपलब्ध भएका छन्। युट्युबमा विष्णु गोराथोकी जर्नालिस्ट नै सर्च गर्नुभयो भने त्यहाँबाट पनि हामी विभिन्न खाले रेकर्डेड कार्यक्रमहरू प्रसारण गर्ने गर्छौँ है। त तपाईँलाई जुनसुकै समयमा उपलब्ध रहेका सामग्रीहरू हेर्न र सुन्न चाहनुहुन्छ भने हामीलाई यी विभिन्न सामाजिक सञ्जालमा सर्च गर्न सक्नुहुन्छ। र तपाईँ यति बेला कार्यक्रम सुनिरहनु भएको छ भने तपाईँले फोन गर्नुपर्छ, 082-5658-54 तपाईँको लागि नै खुल्ला गरेका छौँ, फोन गर्न सक्नुहुन्छ। विभिन्न सामाजिक सञ्जालमा प्राप्त भएका ती मिठा मिठा कमेन्टलाई पनि यहाँबाट हामीले स्थान दिनुपर्छ। धेरै साथी जोडिरहनुहुन्छ सामाजिक सञ्जालमा, अघिल्लो हप्ता पनि धेरै साथीले कमेन्ट गर्नुभएको थियो र अहिले पनि कमेन्ट गर्नु भएको छ। युट्युबमा पनि धेरै साथीहरूले मेरो कार्यक्रममा मेरो कमेन्ट पढिदिनु पर्यो भनेर धेरै गुनासो गर्नुहुन्छ। हामी ती कमेन्टलाई पनि स्थान दिने मेरो प्रयत्न रहनेछ, किनभने कार्यक्रमको एउटा पाबन्दी हुन्छ, त्यो पाबन्दीमा हामीले तपाईँसँग कुराकानी गर्नुपर्छ होइन, र कमेन्ट पनि पढ्नुपर्छ, साथसाथमा हामीले तपाईँलाई गीतहरू सुनाएर मनोरञ्जन पनि दिनुपर्छ भन्ने उद्देश्य पनि हाम्रो हो। तसर्थ हामी सबै साथीहरू कमेन्टलाई पनि स्थान दिन्छौँ। पालो आउँछ, ढिलो चाँडो पनि हुनसक्छ, र पालो चाहिँ आउँछ है, हतार नगर्नु होला, नताने होला, मेरो आज कमेन्ट आएन भनेर कति निराश नहुनु होला, अर्को हप्ता पालो तपाईँको पनि आउन सक्छ होइन। त्यसो भए तपाईँले सुनिरहनुपर्छ कार्यक्रम, प्रत्येक हप्ता सुन्नुभयो भने कुनै न कुनै दिन तपाईँका कमेन्टहरू पनि पढिएको छ, त्यो चाहिँ तपाईँले यहाँबाट अवगत गराउन चाहन्छु। र तपाईँ पनि जोडिन चाहनुहुन्छ भने 082-5658-54 तपाईँले फोन गर्ने माध्यम हो, र तपाईँ सामाजिक सञ्जालमा आबद्ध हुनुहुन्छ भने पनि हामीलाई मिठा मिठा कमेन्ट चाहिँ छोड्न सक्नुहुन्छ। र हामीलाई सामाजिक सञ्जालमा प्राप्त भएका, युट्युबमा प्राप्त भएका ती कमेन्टहरू लिन्छौँ। हामीले प्रतीक्षा मगरले कमेन्ट गर्नुभएको छ, सर नमस्ते, कार्यक्रम हेर्दै अनि सुन्दैछु, धेरै मनपर्छ कार्यक्रम भन्नुभएको छ। प्रतीक्षाजी तपाईँलाई विशेष धन्यवाद छ, कार्यक्रम रोल्पाबाट हेर्दै हुनुहुन्छ, र म रोल्पाबाट पनि भन्नुभएको रहेछ। प्रतीक्षाजी तपाईँलाई विशेष विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै हामीलाई सन्तोष पुलामी मगरले कमेन्ट गर्नुभएको छ, म रोल्पाको रुन्टीगढी गाउँपालिकाबाट कार्यक्रम हेर्छु र सुन्छु, नियमित सुन्ने प्रयास गर्छु, कार्यक्रममा फोन लाग्दैन भन्नुभएको छ। प्रयास गर्नुभयो भने फोन लाग्छ है, असम्भव भने केही छैन। कुनै दिन धेरै श्रोताहरूले फोन गर्नुहुन्छ र त कहिलेकाहीँ फोन व्यस्त पनि हुनसक्छ, र प्रयास गर्नुभयो भने फोन चाहिँ लाग्छ नि है।
प्रयास चाहिँ गर्नुपर्छ र हाम्रो अर्को साथी हुनुहुन्छ मन्जु देवकोटाले कमेन्ट गर्नु भएको छ सर नमस्ते कार्यक्रम हेर्दै छु भन्नुभएको छ विशेष धन्यवाद छ त्यसै गरी अर्को साथी हुनुहुन्छ हामीलाई रमेश मल्लले कमेन्ट गर्नु भएको छ दाई नमस्ते कार्यक्रम हेर्दै अनि सुन्दैछु रमेश बाटो हो कार्यक्रम मनपर्छ एफएमबाट नसुने पनि कहिले काहीँ पात्रोबाट सुन्छु भन्ने भन्नुभएको छ र हामीलाई फेसबुक लाइभबाट पनि कार्यक्रम सुन्ने प्रयास गर्छु भन्नुभएको छ तपाईँहरूलाई पनि विशेष धन्यवाद छ कार्यक्रम सुन्ने प्रयास गर्नुहुँदो रहेछ र माया गर्ने साथीहरूलाई पनि विशेष विशेष धन्यवाद सहित आभार व्यक्त गर्न चाहन्छु हुन्छ धेरै कमेन्ट प्राप्त भएका छन् म एकैछिनपछि उहाँको कमेन्ट लिन्छु तपाईँ 082-560-854 फोन गर्दै गर्नुहोला हामी तपाईँको त्यो फोन कलको प्रतीक्षा गर्दै एउटा छोटोमा सांगीतिक आवाज छोड्छौं त्यसपछि उपस्थित हुनेछौं

0: हजुर, फेरि पनि स्वागत छ कार्यक्रम मध्य पश्चिम बाइसमा। तपाईँहरूले सुनिराख्नु भएको छ आवाजिमको आवाज, पश्चिम नेपालको आवाज, रेडियो मध्य पश्चिम एफएम 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.rmb.org हाम्रो पात्रो नेपाली पात्रो, साथै रेडियो मध्य पश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्य पश्चिम एफएमबाट पनि कार्यक्रम सुनिराख्नु भएको छ। प्रविधिबाट प्रतिभा अधिकारी म तपाईँको मान्छ विष्णु र माइक साथ तपाईँको रहेको छ, र तपाईँले फोन गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 082-5580-854 तपाईँको लागि नै खुल्ला गरेका छौँ, फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौ, तपाईँका प्रतिभा लिन्छौ र उत्कृष्ट एकजनाले हामी विजेता पनि घोषणा गर्छौ, र उक्त विजेता अर्को हप्ता रेडियोसम्म आएर भलाकुसारी साथमा प्रतिभा राख्ने सुनौलो अवसर पनि प्राप्त गर्न सक्नुहुनेछ। र तपाईँले जानकारी गराइहाले अघिल्लो हप्ताको साथी आफ्नो कार्यव्यस्तताले हुन सक्छ सायद आउन सक्नु भएको छैन, र त हामी आज एक्लै उपस्थित भएका छौ। अर्को हप्ता तपाईँसँग उपस्थित हुने हाम्रो जम्मरको रहनेछ, त्यसको लागि तपाईँले फोन गर्नुपर्छ है 082-5580-854 तपाईँको लागि नै खुल्ला गरेका छौ, फोन गर्न सक्नुहुन्छ। आज आफ्नै काममा व्यस्त पनि हुनुहुन्छ होला ग्यारी है, खेतीपाती गर्ने समय पनि छ, पानी आएको छ, रोपाई गर्ने तयारीमा हुनुहुन्छ, तरकारी लगाउँदै हुनुहुन्छ, आफ्नै काममा तल्लीन अनि व्यस्त रहनु भएको छ होइन। तल्लीन अनि व्यस्त भइरहँदा पनि त्यो साइडमा रहेको रेडियो ट्युन अन भइसकेको छ भने पनि हामीलाई फोन गर्न सक्नुहुन्छ। फोन गर्ने माध्यम हो 082-5580-854 तपाईँको लागि नै खुल्ला गरेका छौँ, फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौँ, तपाईँका प्रतिभा त लिन्छौँ नै, साथै तपाईँसँग रमाइलो कुराकानी पनि आज हामी गर्ने प्रयास गर्नेछौँ है। त्यसको लागि तपाईँले 082-5580-854 फोन गर्नुपर्छ। सँग त आज साथीहरू व्यस्त पनि हुनुहुन्छ होला ग्यारे होइन, ल फोन गर्न सक्नुहुन्छ 082-5580-854। तपाईँले गर्नुभएका ती फोन कल पनि लिन्छौँ, एसएमएस पनि लिन्छौँ, र मिठा मिठा कमेन्ट पनि लिन्छौँ। हामीलाई फोन हामीलाई युट्युबमा पनि प्राप्त केही कमेन्टहरू प्राप्त भएका छन्, ती कमेन्टलाई पनि यहाँबाट म पढ्ने प्रयास नै गर्छु। हामीलाई धेरै साथी पनि हुनुहुन्छ, म नाम लिन्छु, उहाँले गर्नुभएको कमेन्ट पनि लिन्छु, र तपाईँ पनि जोडिन चाहनुहुन्छ भने फोन पनि गर्न सक्नुहुन्छ, हामी प्रतिभा लिन्छौँ, र सामाजिक सञ्जालमा आबद्ध हुनुहुन्छ भने कमेन्ट पनि छोड्न सक्नुहुन्छ, हामी तपाईँका ती कमेन्टलाई पनि स्थान दिने प्रयास यहाँबाट गर्नेछौँ। त्यो बेला हामीलाई युट्युबमा प्राप्त भएका ती कमेन्टहरू छन्, म ती कमेन्ट लिन्छु। हामीलाई सम्झना मगरले कमेन्ट गर्नुभएको छ, रोल्पाबाट भन्नुभएको छ, सर नमस्ते, कार्यक्रम सुन्छु, नियमित सुन्ने प्रयास चाहिँ गर्छु, कहिलेकाहीँ व्यस्त हुँदा फोन लाग्दैन, कहिलेकाहीँ फोन लाग्दैन व्यस्त हुन्छ, र सकेसम्म सुन्ने प्रयास गर्छु भन्नुभएको छ, तपाईँलाई विशेष धन्यवाद छ सम्झनाजी। हामी त्यसै गरी अर्को साथी हुनुहुन्छ सन्तोष मगरले प्युठानबाट कमेन्ट गर्नुभएको रहेछ, सर कार्यक्रम नियमित सुन्ने प्रयास गर्छु समय मिलेसम्म, र एकदमै कार्यक्रम राम्रो छ भन्नुभएको रहेछ सम्भवतः, र सन्तोषजी तपाईँलाई विशेष विशेष धन्यवाद व्यक्त गर्छु यो मिठो कमेन्टको लागि। त्यसै गरी बसन्त शर्मा लम्हेरीबाट कमेन्ट गर्नुभएको रहेछ, बसन्तजीले कमेन्ट गर्नुभएको छ, दाई नमस्ते, म कार्यक्रम हेर्दै नै सुन्दैछु भन्नुभएको छ, र युट्युबमा कार्यक्रम हेर्दै सुन्दै गर्नुभएको छ। हामीले अघिल्लो हप्ता कार्यक्रम रेकर्डेड कार्यक्रम प्रसारण गरेका थियौँ, उक्त कार्यक्रम हेर्दै नै सुन्दैछु भनेर जानकारी दिनुभएको छ, तपाईँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी हामीलाई अर्को साथी जीवन राणाले कमेन्ट गर्नुभएको छ घोराईबाट, दाई कार्यक्रम राम्रो छ, कार्यक्रम सुन्ने प्रयास गर्छु, नियमित आउने प्रयास गर्नुहोला भन्नुभएको छ हामीलाई जीवनजीले। जीवनजी तपाईँले विशेष धन्यवाद छ, हामी आउने प्रयास गर्ने नै छ। त्यति बेला फोन गर्नको साथी जोडिसक्नु भएको छ, म अनुरोध गर्छु, नमस्ते हजुर।
1: हजुर दाई नमस्कार।
0: नमस्ते हजुर, नमस्ते, को बोल्दै हुनुहुन्छ कहाँबाट?
1: म चाहिँ गुराईबाट दिलमाया छेत्री।
0: दिलमाया छेत्री बोल्दै हुनुहुन्छ है?
1: हजुर,
0: ठिक छ, हुनुहुन्छ
1: म पनि ठिक छु भनौँ न।
0: यति बेला के गर्दै हुनुहुन्छ दिलमायाजी?
1: यति बेला त केही पनि नै, यतिकै बसिरहेको।
0: बसिराख्नु भएको छ, अघि पछि के गर्नुहुन्छ?
1: अघि पछि त यो स्कुल जाने आउने त्यही नै हो,
0: टिचर हुनुहुन्छ होइन? दिलमायाजी तपाईँलाई शुभकामना छ, राम्रोसँग विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिनुहोला है त। अनि दिलमायाजी नास्ता बिना खाइसक्नु भएको छ?
1: नास्ता पानी चाहिँ भएको छैन के है?
0: भएको छैन,
1: भयो होला सायद।
0: ठिक छ, हाम्रो पनि भएको छैन, एकछिन पछि समुद्र सँगै खानुपर्छ कि जस्तो लाग्यो मलाई।
1: ल ल आउनुहोस् न त, यति पहाडतिर चिसो पानी सँगै खाउला।
0: चिसो पानी आज भोलि अलिक पर्दैन, गर्मी खासै छैन, पानी आइसक्यो है, अलिक गर्मी बढेछ भने हामी आउँछौँ। कार्यक्रम आइसक्नु भएको छ, जानकारी पक्कै पनि छ, माया गर्ने मान्छे हुनुहुन्छ क्यारे होइन?
1: माया गर्ने मान्छे,
0: आज हामी बोल्न पाएको धेरै लामो समयपछि बोल्न पाएका छौँ हामी।
1: हजुर हजुर, एकदमै।
0: ल हुन्छ दिलमायाजी, हामी तपाईँको प्रतिभा सुन्छौँ नि।
1: जुनसुकै गीत गाउँदा पनि हुन्छ नि,
0: सक्नुहुन्छ?
1: ओके, मदर स्टुगर चाहिँ
0: हुन्छ सुरु गर्नुहोस्
1: आँसु झर्न दिन्न कहिले तिम्रो आँखाबाट आँसु झर्न दिन्न कहिले तिम्रो

0: नाई ना भन्नुला तिमी नाई नाई नाई नाई नाई ना भन्नुला। थ्याङ्क यू यति नै
1: हजुर दिलमायाजी। हुन्छ एकदमै मिठो पठाइ राख्नु भएको छ तपाईँलाई विशेष विशेष धन्यवाद छ है त। एकदमै मिठो प्रत्यय राख्नु भएको छ। अझै प्रत्येक हप्ता फोन गर्नुभयो गीत गाउनु भने कति राम्रो हुन्थ्यो होला है।
0: हजुर हुन्थ्यो होला तर सुन्न पाइँदैन आज भने अनि मैले त यत्तिकै नसुनेर हानेको लकी छु नि त। एकै पटकमा फोन पनि लाग्यो अनि प्रोग्राम पनि आएको रहेछ।
1: भाग्यमानी हुनुहुँदो रहेछ है त। हुन्छ दिलमायाजी फोन गर्नुमा खुसी लाग्यो। हामीले अन्त्यसम्म सुन्ने प्रयास गर्नु होला। तपाईँ पनि विजेता भन्न सक्नुहुन्छ। आजको पछिबाट छुट्टिनु पर्छ क्यारे सम्झिनुहोस्।
0: ओके फर्स्ट पल्ट त स्विट भोइसको धनी हुनुहुन्छ हजुरलाई र प्राविधिकमा हुनुहुन्छ प्रदीप दाईलाई अनि त मेरो साथीहरूमा जति पनि हुनुहुन्छ उहाँ सम्पूर्ण सम्पूर्णलाई धेरै सम्झिरहेको छु। कतिसँग त सम्पर्कमा छु या त कतिसँग त छैन, सम्पर्कमा नभए पनि मैले बिर्सेको चाहिँ छैन भन्न चाहेँ र मेरो घरतिर मेरो माइतीतिर सबै सबैलाई सम्झिँदै छुट्टिन्छु।
1: नमस्ते। हामीलाई फोन गर्नुभएको थियो दिलमाया छेत्री हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो। उहाँले पनि प्रतिभा राखेर गइसक्नु भएको छ। पालो तपाईँको छ 082-5860-854 तपाईँको लागि नै खुल्ला गरेका छौँ। फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौँ, तपाईँका प्रतिभा लिन्छौँ र उत्कृष्ट एकजनालाई हामी अन्तिममा विजेता पनि घोषणा गर्नेछौँ। त्यसको लागि तपाईँले फोन गर्नुपर्छ। फोन गर्ने माध्यम पुरानै छ 082-5860-854 तपाईँको लागि नै खुल्ला गरेका छौँ। फोन गर्न सक्नुहुन्छ। उत्कृष्ट एकजनालाई हामी अन्तिममा विजेता पनि घोषणा गर्नेछौँ र तपाईँ पनि विजेता हुन चाहनुहुन्छ, प्रतिस्पर्धाको मैदानमा अगाडि बढ्न चाहनुहुन्छ भने 082-5860-854 तपाईँको लागि नै खुल्ला गरेका छौँ। फोन गर्न सक्नुहुन्छ। यो प्रतिस्पर्धाको मैदान हो। तपाईँ एक स्टेप अगाडि बढ्न चाहनुहुन्छ, यो भनेको एउटा प्रतिस्पर्धाको खेल हो। तल अनि माथि कहिलेकाहीँ हुन्छ र तपाईँ तपाईँसँग भएको प्रतिभाबाट पनि एक स्टेप अगाडि बढेर उत्कृष्ट हुन चाहनुहुन्छ, अझै मेरो प्रतिभालाई लाखौं श्रोताको माझमा पुर्याउँछु भन्न चाहनुहुन्छ भने तपाईँको एउटा माध्यम बनेर आएको छौ। तपाईँले फोन गर्नुहोस्। 082-5860-854 फोन गर्नुभयो भने हामी तपाईँको त्यो प्रतिभालाई लाखौं श्रोताको माझमा पुर्याउने हामी प्रयास गर्छौँ र तपाईँको त्यो प्रतिभालाई मूल्याङ्कन गरेर हामी अन्तिममा एकजना विजेता पनि घोषणा गर्नेछौँ। र त्यसको लागि तपाईँले फोन गर्नुपर्छ। फोन गर्ने माध्यम पुरानै छ 082-5860-854 तपाईँको लागि नै खुल्ला गरेका छौँ। फोन गर्न सक्नुहुन्छ। यति बेला फोनको लागि कोही साथी जोडिसक्नु भएको छ, हामी उहाँसँग पनि जोडिन्छौँ, उहाँका प्रतिभा पनि लिन्छौँ र उत्कृष्ट एकजनाले हामी अन्तिम विजेता घोषणा गर्ने पनि हामी प्रयास रहनेछ। यति बेला फोन गर्नलाई कोही साथी जोडिसक्नु भएको छ, म अनुरोध गर्छु। नमस्ते हजुर।
2: नमस्ते दादा।
1: नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ, कहाँबाट? कमलाजी सन्चै आर्मी हुनुहुन्छ? अनि कमलाजी के गर्दै हुनुहुन्छ यति बेला? ल गाई भाडा चढाउँदै हुनुहुन्छ, मेलामा हुनुहुन्छ, रेडियो कार्यक्रम सुनिरहनु भएको छ होइन? कस्तो लाग्दैछ कार्यक्रम? रमाइलो छ होइन? ल हुन्छ कमलाजी, मिठो कुराकानी पनि गर्छौँ हामी। अनि तपाईँको त धान रोप्ने काम सुरु भयो कि भएन? धान रोप्नु हुँदैन है? अनि मकै रोपिसक्नु भएको छ होला, खाने भयो कि भएन? धान फाल्दैछ मकैले। धान फाल्यो भने अनि मकैले कोसा हाल्यो भने बजारतिर लिएर आउनुपर्छ। ल
2: हुन्छ।
1: प्रदीप दाईले मलाई पनि भन्दै हुनुहुन्छ, गोडा दुई ल्याइदिनु होला। दिने कि नदिने? दिने कि नदिने? प्रदीप दिदीलाई, प्रदीपलाई ल्याइदिने है? हुन्छ दिलमायाजी, मिठो कुराकानी भयो गरी, हामी तपाईँको प्रतिभा सुनौ नि।
2: दिलमाया
1: होइन, सरी कलमाया, कमलाजी दिलमाया अगाडि आउनु भएको थियो, त्यही नै नाम याद आएछ कि मलाई। हुन्छ कमलाजी सुरु गर्नुहोस् नि है। काँक्रा छ भने काँक्रा पनि खाऊ, अरू के पाउँछ सबै खाऊ न, के पाउँछ तपाईँकोतिर? नेउरा पनि पाउँछ? नेउरा पनि, काँक्रा पाउँदैन? ल काँक्रा, नेउरा, मकै लगायतका सिमी बोडीहरू के पाइन्छ सबै खाने नि। ल कुनै दिन हामी खानेछ है। हुन्छ हुन्छ कमलाजी सुरु गर्नुहोस्।

조선 초리라 예지 예지 바다 장조기 나서기 라스보니 일러나서군 임도선 초리라

0: हजुर कमलाजी
1: हजुर
0: हुन्छ एकदमै एकदमै मिठो उपर्थ्यो राख्नु भएको छ तपाईँलाई विशेष विशेष धन्यवाद छ है त ल हुन्छ कमलाजी हामीलाई अन्त्यसम्म सुन्ने प्रयास गर्नुहोला तपाईँ पनि विजेता बन्न सक्नुहुन्छ आजको बसे बाटो छुटिनु पर्छ गरी सम्झिनुहोस् नमस्ते हामीलाई फोन गर्नुभएको थियो कमला पुनमा गएर हुनुहुन्थ्यो घर 19 हामीलाई फोन गर्नुभएको थियो उहाँले पनि पर्थ्यो राखेर गइसक्नु भएको छ पालो तपाईँको छ 0250 60 854 तपाईँको लागि नै खुल्ला गरेका छौँ फोन गर्न सक्नुहुन्छ फोन गर्नुभयो भने हामी अन्तिम एकजनासँग मात्र कुराकानी गर्न सक्छौँ किनभने हाम्रो लागि भने छुट्याएको समय करिब करिब अन्तिमतिर पनि आउँदैछ गाडी हामी एकजनासँग कुराकानी गर्छौँ त्यसको लागि तपाईँले फोन गर्नुपर्छ 0250 60 854 फोन गर्नुभयो भने तपाईँसँग हामी जोडिने प्रयास हाम्रो रहनेछ त्यसको लागि तपाईँले फोन गर्न सक्नुहुन्छ समय सञ्जालमा आबद्ध हुनुहुन्छ भने मिठा मिठा कमेन्ट छोड्न सक्नुहुन्छ हामी तपाईँको ती कमेन्टलाई पनि स्थान दिने प्रयास हामी यहाँबाट गर्नेछौँ 0250 60 854 तपाईँको लागि नै खुल्ला भएको छ फोन गर्न सक्नुहुन्छ र समय सञ्जालमा प्राप्त भएका ती मिठा मिठा कमेन्टलाई पनि यहाँबाट स्थान दिनुपर्छ धेरै साथीहरूले हामीलाई माया गरेर समय सञ्जाल फेसबुक टिकटक युट्युब लगायतका विभिन्न समय सञ्जालमा पनि हामीले कडा कमेन्ट गर्नुभएको छ त्यो मिठा मिठा साथ दिनुभएको छ हामी ती सबै प्रतिभालाई पनि स्थान दिनुपर्छ त्यसको लागि तपाईँले फोन गर्नुहोला हामी अन्तिम एकजनासँग मात्र कुराकानी गर्न सक्छौँ 0250 60 854 तपाईँको लागि नै खुल्ला गरेको छ फोन गर्न सक्नुहुन्छ र समय सञ्जालमा आबद्ध हुनुहुन्छ भने हामीलाई त्यहाँबाट पनि कमेन्ट छोड्न सक्नुहुन्छ हामी तपाईँको कमेन्टलाई पनि स्थान दिन्छौँ 0250 60 854 तपाईँको लागि नै खुल्ला छ हामी समय सञ्जालमा प्राप्त भएका ती कमेन्टलाई लिन्छौँ तपाईँ फोन गर्दै गर्नुहोला हामीलाई शरद मगरले कमेन्ट गर्नुभएको छ सर नमस्ते कार्यक्रम हेर्दै अनि सुन्दैछु धेरै पछि कार्यक्रम सुने आज भन्नुभएको छ शरदजी तपाईँलाई विशेष धन्यवाद छ त्यसरी हामीलाई अपेक्षा चौधरीले कमेन्ट गर्नुभएको छ दाई नमस्ते कार्यक्रम हेर्दै अनि सुन्दैछु कार्यक्रम मनपर्छ कहिलेकाहीँ फोन लाग्दैन मिठो छ भाइस पनि भन्नुभएको छ अपेक्षाजी तपाईँलाई पनि यहाँबाट विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु त्यसरी हामीलाई रञ्जना चौधरीले कमेन्ट गर्नुभएको छ दाजु नमस्ते कार्यक्रम हेर्दै अनि सुन्दैछु भन्नुभएको छ तपाईँलाई पनि विशेष धन्यवाद यहाँबाट व्यक्त गर्न चाहन्छु यति बेला फोन कोही साथी जोडिसक्नु भएको छ म अनिल गर्छु नमस्ते हजुर
2: नमस्ते दाई
0: नमस्ते हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट
2: म रोल्पाबाट भूमिसरा पुनमा गएर
0: रोल्पाबाट भूमिसरा पुनमा गएर है
2: हजुर
0: भूमिसराजी
2: हजुर
0: सन्चै आर्मी हुनुहुन्छ
2: हजुर सन्चै छु भन्नुपर्छ दाई
0: अनि के गर्दै हुनुहुन्छ भूमिसराजी
2: यतिखेर बसिरहेको छु दाई पानी परेको थियो अगाडि यो भन्दा अगाडि अनि पानी थापेको छ भाइसतिर आएर फोन गरेको थियो हजुरलाई
0: पानी आएको थियो अहिले चाहिँ पानी बिदो भएको छ होइन
2: भूमेश्वरजी है हजुर
0: अनि के छ नयाँ रोल्पाको कुन ठाउँबाट बोल्दै हुनुहुन्छ यति बेला
2: रोल्पाको गोटेबाट
0: ठिक छ अनि भूमेश्वरजी
2: नास्ता
0: बिना खाइसक्नु भएको छ हजुरले
2: हजुर नास्ता बिना भइसक्यो अब पकाउने हो
0: अब साँझको खाना पकाउने बेला पनि भइसक्यो होइन ल ठिक छ के अरे साँझको खाना मिठो पकाउनुहोस् मिठो खानुहोस् अलि चिसो चिसो पनि गरेछ होला सम्भव त रोल्पातिर होइन तातो तातो मासुको झोल पनि खानुपर्छ है कहिले काहीँ ल ठिक छ हुन्छ भूमेश्वरजी कार्यक्रम आइसक्नु भएको छ हामी कार्यक्रम अन्तिम अन्तिममा पनि छ गरे धेरै लामो कुराकानी नगरौँ हामी तपाईँको प्रतिभा सुन्छौँ नि
2: हुन्छ
0: सुरु गर्नुहोस्

जो का सो तिनी रे बंटी

0: सुनो ले सुना हजुर दाइकिन
1: हजुर भूमेश्वरा जी
0: हजुर
1: हुन्छ एकदमै मिठो प्रतिभा राख्नु भएको छ तपाईँलाई विशेष विशेष धन्यवाद छ है त हुन्छ भूमिसाजी हामीले अन्त्यसम्म सुन्ने प्रयास गर्नुहोला तपाईँ पनि विजेता भन्न सक्नुहुन्छ हजुर पछिबाट छुट्टिनुपर्छ गरी आफ्नो इष्टमित्र साथीभाइहरूलाई सम्झिनुहोस्
0: सर्वप्रथम त हजुरलाई अनि टेन्सनमा बस्नु भएको दाईलाई अनि मेरो साथीहरूलाई सम्झिँदै विदा हुन्छु दाई
1: नमस्ते हामीलाई फोन गर्नुभएको थियो भूमिसरा पुन मगर हुनुहुन्थ्यो हाम्रो रोल्पाबाट हामीलाई फोन गर्नुभएको थियो उहाँले पनि प्रतिभा राखेर गइसक्नु भएको छ पाला तपाईँको भन्दैनौ किनकि कार्यक्रम अन्त्यमा छौँ हामी छुट्टिनु पर्छ गरी छुट्टिनुभन्दा पहिले हामी छोटोमा एउटा गीत राख्छौँ त्यसपछि हामी विजेता साथीको नाम लिएर उपस्थित हुने नै छौं

हजुर, फेरि पनि स्वागत छ कार्यक्रममा मल्टिपर्सन भाइसमा। आज हामी कार्यक्रम गन्दीमा छौँ। आज हामीलाई फोन गर्ने साथी दिलमाया छेत्री हुनुहुन्थ्यो, घोराई बाह्रबाट, कमला पूर्ण मगर घोराई उन्नाइसबाट, र भूमिसरा पूर्ण मगर रोल्पाबाट हामीलाई फोन गर्नुभएको, तिनजना साथीले फोन गर्नुभएको थियो। आज हामी तिनजना मध्येबाट हामी एकजना विजेता घोषणा गर्छौँ, र अन्य दुईजना साथी कतै पनि नदुखाउनु होला, किनभने कार्यक्रम नियम हामीले एकजना मात्र विजेता घोषणा गर्नेछ, र अन्य दुईजना साथीले कतै पनि मन नदुखाउनु होला, अर्को पालो तपाईँको नै आउन सक्छ। त्यसैले सबै साथीहरूलाई विशेष विशेष धन्यवाद, तपाईँको प्रतिभाको उच्च मूल्याङ्कन हामी यहाँबाट गर्न चाहन्छौँ। र तपाईँ कार्यक्रममा नियम एकजनाले मात्र विजेता घोषणा गर्ने भएको हुनाले हामी आज एकजनालाई विनर बनाउँछौँ। आज विजेता हुनुभएको छ दिलमाया छेत्री हुनुहुन्थ्यो, घरै बाह्रबाट फोन गर्नुभएको थियो, उहाँलाई धेरै धेरै बधाई छ। दिलमायाजी तपाईँ विजेता हुनुभएको छ, हामीलाई एकैछिन पछि 082-5568-5454 फोन गर्नु होला भन्न चाहन्छु। र अन्य कमला पुनमगर र भूमिसरा पुनजीलाई पनि विशेष धन्यवाद छ, अर्को हप्ता पारा तपाईँको पनि आउन सक्छ, त्यसको लागि कति पनि मन नदुख्नु भन्दै तपाईँ बोलेको आवाज अनि म बोलेको आवाज तपाईँ घर घर रेडियो सेट इन्टरनेट अनलाइनसम्म पुर्याएर साथ दिनुहुने प्राविधिक मित्र प्रदीप अधिकारीलाई पनि विशेष विशेष धन्यवाद व्यक्त गर्दै अर्को हप्ता समयको लागि म तपाईँकै नियमित कार्यक्रम प्रस्तुत विष्णु गराथेको बिदा हुन्छु। नमस्कार।

0: प्लस 2 वा डिप्लोमा इन इंजीनियरिंग प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
1: हाम्रा विशेषताहरू:
0: उत्कृष्ट शैक्षिक वातावरण,
1: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
0: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
1: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
3: सम्पर्क फोन 081-536-086
0: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-73।

0: Really hello.
1: Let's go. 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईंको मन जित्छ बारम्बार.
2: मध्यपश्चिम टाइम चेक. यति बेला बेलुकीको 5 बजेको छ.

राम राम सन्जेक 5 बजे थारू भाषक मध्यपश्चिम खबरमा शालिकराम चौधरी हार्दिक स्वागत बा। डाङ्का राप्ती गाउँपालिकासे जनप्रतिनिधि तथा सरोकारवाला हुकनकलाक समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम प्रदान गरिराखल। गाउँपालिकाका स्वास्थ्य शाखाका आयोजनामा आज गाउँपालिकाका सभाहालमा आयोजित कार्यक्रममा समुदाय स्तरमा देखा पर्ना सरूवा तथा निसर्ना रोगका समयमा जो पहिचान सूचना संकलन प्रतिवेदन तथा कार्य प्रतिकार प्रक्रियाबारे जानकारी प्रदान गरिगिल रह। कार्यक्रममा जनस्वास्थ्य निरीक्षक पोषण राज शर्माले रोग निगरानीका चरण एकर महत्व प्रतिकारको अवधारणा तथा नेपालमा सञ्चालन मरलक रोग निगरानी प्रणाली लगायतका विषयमा सहजीकरण गरल रह। उहाँले समुदायमा देखिना विभिन्न रोगका लक्षण पहिचान शंकास्पद विरम्यका विवरण संकलन ओ स्वास्थ्य संस्थामा समयमा सूचना प्रवाह गर्न प्रक्रिया तथा रोग नियन्त्रण ओ रोकथामका उपायबारे जानकारी गराल। उहाँले महामारी तथा प्रकोपजन्य रोगका प्रारम्भिक सूचना व्यवस्थापनमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका जनप्रतिनिधि तथा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहन बतवा राख्ल। समयमा जो सूचना प्राप्त भइसकलसे रोग फैल निदेह जोखिम न्यूनीकरण गर ओ आवश्यक प्रतिकारको काम हुन प्रभावकारी बनाई सहसुना उहाँको कार्य रहिन। कार्यक्रम हुन सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले समुदायमा आधारित रोग निगरानी प्रणाली स्वास्थ्य क्षेत्रको महत्वपूर्ण आधार हुलक बतवा राख्ल। उहाँले कुचौनो फे महामारी जन्ने ओ प्रकोप जन्ने रोगको नियन्त्रणको लागि समयमा जो सूचना प्राप्त हुइलसे सक्रियसे महत्वपूर्ण पक्षहरूलग उल्लेख गर्दै समुदायसे प्राप्त सूचनाको रोगको अवस्था पहिचान विश्लेषण तथा व्यवस्थापनमा भारी सहयोग पुग्न बतवा राख्ल। अध्यक्ष विष्टले पाचक समय प्रवृत्तिको विकाससँग रोग निगरानी प्रणाली हन थप प्रभावकारी बनाएकोलाई अनलाइन रिपोर्टिङ प्रणाली सञ्चालनमा आन्गिलक जानकारी दिएरख्ल। उहाँको अनुसार समुदायसे संकलित सूचना स्थानीय तह हुइटी प्रदेश ओ संघीय सरकारसम्म तत्काल पुग्न हुइलगर्से रोगका अवस्थाबारे तीनै तहका सरकार समयमा जो जानकार हुइनेबाट यसै आवश्यक निर्णय लिह स्रोत साधन पहिचान गर तथा महामारी फैलनासे अगाडि रोकथाम ओ नियन्त्रणको उपाय अवलम्बन गर मद्दत पुग्छ।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: साइकल स्टोर पुरानो राप्तीघर रोड छोराही दाग
8: दीपक, सम्पर्क मोबाइल 98474 27977
9: र 98578 3689।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: खारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478829913 र 98095128171
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
6: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10% देखि 50% सम्म बम्पर छुट
3: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली घुराही दाङ
3: सम्पर्क मोबाइल नम्बर 98577171546

0: Oh, it like flow.
1: Rashita Pau from True and Prasa.
2: Yes, ma hamro patro.
3: Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadhai sajilo, sabai sajilo. Tapai pani download garnu hos. Kineki yesma sabai cha.
4: Ghar ghar ani grihiniko saath. Hulasle banaudai cha pariwar ek saath.
5: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
4: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
5: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
4: हुल्लासले बनाउँदैछ परिवार एकसा
6: भर्ना खुल्यो
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
6: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ
7: हाम्रा विशेषताहरू
6: उत्कृष्ट शैक्षिक वातावरण
7: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
6: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
7: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
8: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
9: सम्पर्क फोन 081-536-086
6: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72073

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीटाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।

0: अन्तर्गत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदा बिरामी भए गोर्खा हस्पिटल जाम भन्नमा टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
18: इन्डोस्कोपी सेवा
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
19: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू:
19: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
18: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
19: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-229-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामी को चेक जांच तथा उपचार सेवा।
2: फोन बाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: संपर्क सुवर्ण मेडिकल हल ओराही 14 आर्मी रोड। संपर्क फोन नंबर 082-561-6094। संपर्क मोबाइल नंबर 98578-30145 98478-30153 र 98649-41944।
20: सूर्य को विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिंग, आँखामा रोग, अरु थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
21: डाक्टर आउने बारे सूचना।
22: दाङमै अब पहिलो पटक एम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमटी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स खोराहीमा।
21: डाक्टरद्वारा दिइने सेवाहरू:
22: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
21: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार।
9: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
16: बिरामी जाँच्ने मिति असार 20 गते शनिबार।
18: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
16: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।
23: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
24: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
23: हाम्रा विशेषताहरू:
24: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
23: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
24: शान्त तथा पारिवारिक वातावरण भएको,
23: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
24: तिहार सुसारको राम्रो व्यवस्था भएको,
23: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
24: घरको जस्तै माया पाउने,
18: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
21: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
18: सम्पर्क फोन नम्बर 082-563-387, सम्पर्क मोबाइल नम्बर 98-669-86303 र 98-662-25183।
25: खुसीको खबर।
26: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
27: होइन, कसलाई के भयो?
2: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
27: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
2: ल एम्बुलेन्सलाई घुराही, गोगली, भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद भएको।
27: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 वटा आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
2: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घुराही, बर्गदुवा, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97090-65255।
0: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
4: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदाङ। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती दम निमोनिया खोकी छेरो
7: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
8: मधुमेह सुगर मृगौला रोग पिसाब
7: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
8: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
8: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
7: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
8: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
7: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
8: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-5601-96 र मोबाइल नम्बर 98-4-78-26-001।
8: होइन के भयो दाई, किन झुक्रे आएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
8: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।
0: अम्बिकेश्वरी मन्दिर संरक्षण तथा प्रवर्धन समितिको मिति 2083/3/16 निर्णय अनुसार अम्बिकेश्वरी मन्दिर परिसरमा आप 2083/84 लागि फोटोग्राफी व्यवसाय सञ्चालन गर्न इच्छुक व्यवसायीबाट तपसिल अनुसार सिलबन्दी टेन्डर निवेदन पूर्ण आह्वान गरिन्छ।
8: मिति 2083 यही असार 23 गते बिहान 8 बजेसम्म निवेदन दिइसक्नु पर्नेछ। निवेदन फारम मन्दिर सचिवालयले उपलब्ध गराउनेछ।
0: निवेदनका साथ नेपाल सरकारको सम्बन्धित निकायमा फर्म दर्ता गरेको प्रमाण, कर दर्ता गरेको प्रमाण र प्रोप्राइटरको नागरिकता प्रमाणको प्रतिलिपि पेश गर्नुपर्नेछ।
8: मिति 2083 यही असार 23 गते बिहान 8 बजेसम्म आएका निवेदकहरू र मन्दिर समितिको सहमतिमा मिति र समय तय गरी टेन्डर खोलिनेछ।
0: न्यूनतम बोल कबोल रकम ₹10,00,000 कायम गरिएको छ। गोप्य बोल कबोलमा सबैभन्दा बढी रकम हाल्ने फर्मसँग आवश्यक सम्झौता गरी उक्त फर्मलाई टेन्डर प्रदान गरिनेछ।
8: सचिव दामोदर भूषाल।
0: अम्बिकेश्वरी मन्दिर संरक्षण तथा सम्वर्धन समिति कोराही उपमहानगरपालिका 18 अम्बापुर। होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
27: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुतावला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
27: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
12: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगरसँगै अमर क्षितिजको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: पोखरीमा डुबेर घोराईमा एक बालिकाको मृत्यु, सिंचाईका लागि निर्माण गरिएको ड्याममा पौडी खेल्ने क्रममा ज्यान गयो।
1: राप्ती गाउँपालिकामा समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण सम्पन्न, रोग फैलिन नदिन जोखिम न्यूनीकरण गर्न सहज हुने अपेक्षा।
0: मनसून जन्य विपद, बाढ़ी पहिरो र डुबानका जोखिम बढ्दै, विपदको तयारीका लागि एकीकृत संयन्त्रलाई तयारी अवस्थामा बस्न सरकारको निर्देशन।
1: र दाङमा किसानले जैविक मल र विषादीको उत्पादन गरेर प्रयोग गर्दै।
0: अब खबर विस्तारमा।
1: घोराईमा बालबालिकाको शव पोखरीमा फेला परेको छ। घोराई उपमहानगरपालिका 4 लक्ष्मीपुर चौक नजिकको सिंचाईका लागि निर्माण गरिएको ड्याममा स्थानीय 10 वर्षीय आशिका घरतीको आज शव फेला परेको हो। सुनपुर सामुदायिक विद्यालयमा कक्षा 4 अध्ययनरत उनी आज बिहान दिदीसँग घरबाट विद्यालय गएकी थिइन्। तर पेट दुखेको भनेपछि उनी दिदीसँगै घर फर्किने क्रममा घरभन्दा करिब 500 मिटर नजिकको ड्याममा पौडी खेल्ने भनेर पसेकी थिइन्। पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकी उनको खोजीको लागि प्रहरी खटिएको थियो। जिल्ला प्रहरी प्रवक्ता डीएसपी डाक्टर हेमबहादुर केसीका अनुसार खोजीमा खटिएको नेपाली सेना र प्रहरीको संयुक्त टोलीले दिउँसो 1 बजे उनको शव तालबाट निकालेको थियो। अस्पताल पुर्याउन साथ चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो। उनकी दिदी भने सकुशल रहेको प्रहरीले जनाएको छ।
0: दाङको राप्ती गाउँपालिकाले जनप्रतिनिधि तथा सरोकारवालाहरूका लागि समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम प्रदान गरेको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आज गाउँपालिकाको सभाहालमा आयोजित कार्यक्रममा समुदाय स्तरमा देखा पर्ने सरूवा तथा नसर्ने रोगहरूको समयमै पहिचान, सूचना संकलन, प्रतिवेदन तथा प्रतिकारक प्रक्रिया बारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा जनस्वास्थ्य निरीक्षक पोषणराज शर्माले रोग निगरानीका चरण, यसको महत्व, प्रतिकारको अवधारणा तथा नेपालमा सञ्चालन रहेको रोग निगरानी प्रणाली लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो। उहाँले समुदायमा देखिने विभिन्न रोगका लक्षण पहिचान, शंकास्पद बिरामीको विवरण संकलन, स्वास्थ्य संस्थामा समयमै सूचना प्रवाह गर्ने प्रक्रिया तथा रोग नियन्त्रण र रोकथामका उपायका बारेमा जानकारी गराउनु भएको थियो। उहाँले महामारी तथा प्रकोपजन्य रोगको प्रारम्भिक सूचना व्यवस्थापनमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। समयमै सूचना प्राप्त हुन सके, रोग फैलन नदिन जोखिम न्यूनीकरण गर्न तथा आवश्यक प्रतिकारका कामलाई प्रभावकारी बनाउन सहज हुने भनाई उहाँको थियो।

0: सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले समुदायमा आधारित रोग निगरानी प्रणाली स्वास्थ्य क्षेत्रको महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले कुनै पनि महामारी जन्य तथा प्रकोप जन्य रोगको नियन्त्रणका लागि समयमै सूचना प्राप्त हुनु सबैभन्दा महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्दै समुदायबाट प्राप्त सूचनाले रोगको अवस्था पहिचान विश्लेषण र व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताउनुभयो।
1: रोल्पामा पाँच महिनाको अवधिमा प्रहरीले 56 रोपनीमा लगाइएको अफिम र गाँजा खेती नष्ट गरेको छ। 2082 फाल्गुनदेखि 2083 असार 12 गतेसम्म रोल्पाका विभिन्न स्थानमा लगाइएका अफिम र गाँजा प्रहरीले नष्ट गरेको हो। 2082 फाल्गुन 30 गते रोल्पाको परिवर्तन गाउँपालिका 4 तातापानीमा एक किसानले उत्पादन गरेको 700 बुट्टा अफिम नष्ट गरिएको थियो। 2082 चैत 24 गते थबाङ गाउँपालिका 4 गुराँसे लेक थुर्प जालकी छोरबाङ र लुताङ लगायतका स्थानमा अफिम खेती गरेको भनी गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पाको टोलीले ठूलो मात्रामा करिब 55 रोपनी जमीनमा लगाइएका अफिम नष्ट गरेको थियो। यस्तै 2083 असार 12 गते शुक्रबारका दिनमा त्रिवेणी गाउँपालिका 6 स्थित ऐलानी पाखो जमीनमा आफै उम्रिएको गाँजाको बिरुवा छ भन्ने सूचनाको आधारमा स्थानीय प्रहरी टोलीले एक रोपनी बराबरको जग्गामा आफै उम्रिएको करिब 2500 गाँजाको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब निरीक्षक एवं सूचना अधिकारी सुनिल थापा नेपालीले जानकारी दिनुभयो। छोटो समयमा धेरै आर्थिक आमदानी गर्ने उद्देश्यले गर्दा अफिम खेतीतर्फ आकर्षित भएको जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर छेत्रीले बताउनु भएको छ।
0: गुल्मीको धुरकोट गाउँपालिका 5 मन्टारीमा जंगली जनावर धपाउनका लागि थापिएको विद्युतीय पासोमा परि एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा धुरकोट 5 60 वर्षीय हुमकला भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम किरण बोगटीले जानकारी दिनुभयो। गैराती करिब 1.5 बजेको समयमा घाइते हुनुभएकी भण्डारीलाई उपचारका लागि गुल्मी अस्पताल तमघास लगिएकोमा राति नै चिकित्सकले मृतक घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरी उपरीक्षक बोगटीका अनुसार मृतक भण्डारीका श्रीमान भेषराज भण्डारीले आफ्नै घरदेखि करिब 150 मिटर टाढा रहेको बारीमा जंगली जनावर बन्देल नियन्त्रण गर्ने उद्देश्यले बिजुलीको पोलबाट करेन्ट प्रवाह गरेर छाड्नु भएको थियो। मृतकका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। रासायनिक मल विषादीको अधिक प्रयोगले माटोको उर्वरा शक्ति नाश हुँदै गएको र उत्पादन पनि कमी हुन थालेपछि किसानले त्यसको विकल्प खोज्न थालेका छन्। माटोको सुधार गर्न मानव स्वास्थ्यको सुधार गर्न दाङका किसानले जैविक मल र विषादीको उत्पादन र प्रयोग गर्न थालेका छन्। माटोको सुधार किसानहरूको आय आर्जनमा वृद्धि र मानव स्वास्थ्यको सुधारका लागि स्थानीय पालिकाहरूले पनि साथ दिएका छन्। एक रिपोर्ट।
2: शान्तिनगर गाउँपालिका 5 ढोडेनेकी चिजमानी चौधरीले तरकारी खेती गरेर घर खर्च चलाउन थालेको वर्षौं भयो। पछिल्ला केही वर्षदेखि विस्तारै उत्पादन घट्न थाल्यो। माटोमा आएको कडापन र अधिक विषादीका कारण पत्ता लागेपछि चिजमानीले अहिले माटो सुधार गर्न आफैले बनाएको झोलमल प्रयोग गर्न थाल्नु भएको छ।
3: विषादी रहित तरकारी खानको लागि हामी यो अर्ग्यानिक झोलमलबाट स्वस्थ हुन सक्छौं र स्वस्थ खान पनि पाउँछौँ र आफ्नो वातावरणलाई पनि स्वस्थ बनाउन सक्छौँ, माटोलाई पनि स्वस्थ बनाउन सक्छौँ भन्ने आशाले यो झोलमल 400 लिटर बनाएको छु। प्रयोग पनि यही नै गर्छु, राम्रो फलिरहेको छ।
2: चिज मानीले जस्तै अहिले शान्तिनगर र दंगेश्वरण गाउँपालिकाका किसानहरू घरमै विभिन्न किसिमका झोलमल र जैविक विषादी तयार गरी खेतीपातीमा प्रयोग गर्न थालेका छन्। तरकारी खेतीमा त्यही झोलमल र जैविक विषादी प्रयोग गर्दा माटो उपचार मात्र होइन त्यसबाट उत्पादित विषादी रहित तरकारी घरबाटै बिक्री भइराखेको बताउनुहुन्छ शान्तिनगर गाउँपालिका 6 किसान मीना केसी।
4: किराहरू नियन्त्रणको लागि येल्लो स्टिकर चिचपिया पहेँलो पासो प्रयोग गरिरहेका छौँ। औंसा किराको लागि मोहनी पासो नि प्रयोग गरिरहेका छौँ। बोट बिरुवालाई पनि राम्रो अनि हाम्रो स्वास्थ्यको लागि पनि राम्रो हुने भएको हुनाले रासायनिक मल प्रयोग नगरेर भार्मिक कम्पोस्ट मल, प्राङ्गारिक मल, गोठी मलहरू प्रयोग गरिरहेछौ।
2: खेतीपातीमा प्रयोग हुने अत्याधिक विषादी त्यसले माटो र मानव स्वास्थ्यमा पार्ने असर लगायतका कुरामा किसान जानकार भएपछि पश्चिम दाङका किसानहरू गाउँ गाउँमा समूह बनाएर झोलमल, गडेउले मल, जैविक विषादी, अर्ग्यानिक उत्पादनमा लागेका छन्। दंगेश्वरण गाउँपालिका 4 किसान प्रभा चौधरी र कुबेर चौधरी।
5: हाम्रो समूहमा चाहिँ 25 जना रहेका छौँ। हामीले मेरो घरमा चाहिँ

0: 700-800 लिटर जति झोलमल उत्पादन गरेका छौं र हाम्रो समूहका सदस्यहरूले पनि उत्पादन गरिराख्नु भएको छ र हाम्रो सबै गाउँ नै अर्ग्यानिक खेतीतिर लाग्ने उद्देश्य लिएका छौं।
1: रासायनिक मल पनि त्यति प्रशस्त मात्रामा पनि पाउँदैन, अब त्यति लाभदायक पनि भएन। रासायनिक मल यो गोबर मल जस्तो अब परम्परागत बनाउनु मल भन्दा यो अलि उचित छ भनेर थाहा पायौँ, त्यही भएर यो गनेउली मल बनाउन शुरू गरेका छौँ। हामीसँग आफ्नै स्रोतले बनाइरहेका छौँ, गोबरहरू हामी बाहिरबाट किनेर ल्याउनु परेका छैन, आफ्नै गोबर छ हामीसँग भैँसी छन् घरमै।
2: किसानलाई घरमै जैविक मल र विषादी बनाउने सिप दङ्गेश्वरण र शान्तिनगर गाउँपालिका तथा महिला सामुदायिक सेवा केन्द्रको सहकारीमा भइरहेको छ। सिप सँगै झोलमल उत्पादन गर्ने सामग्री पनि स्थानीय सरकार र सहयोगी संस्थाले नै दिएर किसानको आय आर्जन वृद्धि गर्ने र मानव स्वास्थ्य सुधारमा काम गरिरहेको स्थानीय सरकारको भनाइ छ। शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत र दङ्गेश्वरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी
3: विषादीयुक्त झोलमलहरू आफै बनाउने, उत्पादन आफै गर्ने र उत्पादन गरेर हामी बाहिर नै किन्नु पर्ने, त्योबाट बनेको विषादी मलबाट बनाएको तरकारीहरू जेसुकै होस् हाम्रो तरकारीहरू बनाइसकेपछि त्यो चाहिँ सजिलै त्यसको मूल्य पनि पाउने र किसानको आयोजन बढ्ने हिसाबले हामीले काम गरेका छौँ भने सँगसँगै किसानलाई भगाएर सुधार भन्ने पनि छ। त्यसै गरी बाख्रा कसरी पालिरहेको छ भने बाख्राको त्यसै माग छ खसी बगाएको, त्यसलाई पनि हामीले किसानलाई गोठ बनाइदिएर किसानले त्यो बाख्राहरू उत्पादन गरिरहेको छ भनेपछि भैँसीहरू पाल्ने किसान पनि हुनुहुन्छ, त्यो पनि हामीले गरिरहेको छौँ।
4: दङ्गेश्वरण गाउँपालिकामा किसानहरू रहेको कारणले गर्दाखेरि, बाहुल्य रहेको कारणले गर्दाखेरि हामीले किसानलाई प्रायोरिटी दिएका छौँ, जसले गर्दाखेरि जो रासायनिक मल अहिले अभाव पनि छ र किसानले प्राप्त गरिरहेको छैन, जुन मललाई प्राप्त गर्नको लागि लाइन लाग्नुपर्ने अवस्था आइरहेको छ, त्यसको न्यूनीकरण गर्नको लागि दङ्गेश्वरण गाउँपालिकाले यस्ता किसिमका झोल मलहरू, कम्पोस्ट मलहरू, गनेउला मलहरू र विषादीहरू उत्पादन गरेर अर्ग्यानिक खेती गरेर यहाँका नागरिकहरूलाई स्वस्थ बनाउन र राज्यको भारलाई कम गर्ने उद्देश्यका साथ हामी अगाडि बढ़िरहेको कुरा पनि जानकारी गराउन चाहन्छु।
2: झोल मल र उत्पादनका लागि किसानले घर वरिपरिकै गाई वस्तुको गोबर, गहुँत, पानी, तितेपाती, निमको पात, असुरो, बकाइनो, बनमारा, दालको पिठो र केमिकलको प्रयोग गरी झोल मल र जैविक विषादी दुवै उत्पादन गरिरहेका छन्। बाली नालीका लागि खाद्यत्व उपलब्ध गराउने बिरूवालाई रोग किराबाट बचाउने र बाली नालीमा लाग्ने रोग किरा विरूद्धको प्रतिरोधात्मक शक्ति बढ़ाउने जस्ता काम झोल मल र जैविक विषादीले गर्ने गरेको छ।
5: अब बाँकी प्रसंगहरू। मनसून जन्ने विपद, बाढ़ी, पहिरो र डुबानका कारण उत्पन्न हुन सक्ने जोखिममा परेका नागरिकको खोज, उद्धार र राहतका लागि देशभर एकीकृत संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा मनसून जन्ने विपदबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरण गर्न मनसून पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय योजना 2083 कार्यान्वयन अन्तर्गत एकीकृत विपद व्यवस्थापन संयन्त्रलाई उच्च तयारी अवस्थामा राखिएको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतले मनसून जन्ने अवधिमा बाढ़ी, पहिरो, डुबान, नदी कटान तथा चट्याङ लगायतका विपदको प्रभावकारी पूर्व तयारी, प्रतिकार तथा राहत व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललाई खोज तथा उद्धारका लागि तयारी अवस्थामा राखिएको बताउनुभयो। उहाँले यस वर्ष देशका अधिकांश क्षेत्रमा औसत भन्दा कम वर्षा हुने प्रक्षेपण गरिए पनि भौगोलिक संवेदनशीलता तथा स्थानीय मौसमी अवस्थाका कारण बाढ़ी र पहिरोको जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्व तयारी गरिएको जानकारी दिनुभयो। यस वर्षको मनसून अवधिमा देशभर 51,868 घरधुरीका 2,26,661 जना प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ। प्रभावित मध्ये 51.10% महिला र 48% पुरूष रहने आकलन गरिएको छ। प्राधिकरणका अनुसार करिब 4,500 प्रजनन उमेर समूहका महिला तथा 4,900 अपाङ्गता भएका व्यक्ति, 18,000 बालबालिका तथा 47,000 ज्येष्ठ नागरिक मनसून जन्ने विपदबाट प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
6: कृषि वन तथा पर्यावरण मन्त्रालयले आउँदो साउन महिनाभित्र झण्डै 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ। मुख्य बाली धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढ़ाएको जनाएको छ। सरकार G2G सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन यूरिया मल साउनको दोस्रो हप्ता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय टेण्डर मार्फत विभिन्न देशबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डीएपी र 1,20,000 मेट्रिक टन युरिया रहेको छ। मन्त्रालयले स्थानीय तहमा मलको कालो बजारी वा अनियमितता पाइएमा उजुरी गर्न बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म हटलाइन नम्बर तथा क्यूआर कोड मार्फत गुनासो दर्ता गर्ने व्यवस्था पनि गरेको छ।
5: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम र बजेट तोकिएको समय सीमाभित्र सभामा पेश नगरेका 23 वटा स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। पत्र मार्फत विभिन्न गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जुमाका प्रक्रियाको अवस्था ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो। पत्रमा स्थानीय सरकार सञ्चालन 2074 तथा अन्तर सहकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय बजेट असार 10 गते भित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेश गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ। मन्त्रालयले आफ्नो पोर्टलमा प्रविष्ट विवरण तथा प्राप्त निवेदनका आधारमा केही स्थानीय तहले हालसम्म आर्थिक वर्ष 2083-84 बजेट कानूनले तोकेको समय सीमाभित्र पेश नगरेको देखिएकाले आवश्यक स्पष्टीकरण मागिएको जनाएको छ। पत्रमा बजेट तर्जुमा प्रक्रिया हाल कुन चरणमा रहेको, तोकिएको समयभित्र बजेट सभामा पेश गर्न नसक्नुको कारण के हो तथा मन्त्रालयबाट थप समन्वय वा सहजीकरण आवश्यक भए सो समेत खुलाएर पत्र प्राप्त भएको मितिले 3 दिनभित्र जानकारी गराउन भनिएको छ। यसका साथै असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी स्थानीय तहको सभाको आगामी कार्यपालिका समेत मन्त्रालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ। मन्त्रालयले स्थानीय तहमा बजेट निर्माण प्रक्रियालाई समयमै सम्पन्न गराई कानूनी व्यवस्थाको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न यो पहल गरिएको जनाइएको छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित एक विशेष समारोहबीच पार्टी सभापति रवि लामिछानेले उहाँहरूलाई शपथ गराउनु भएको हो। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह भने उपस्थित हुनुभएन। चितवनमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनबाट 6 जना पदाधिकारी र 900 जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। सभापति लामिछानेले भने महाधिवेशन स्थलमै शपथ ग्रहण गरिसक्नु भएको थियो।
5: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगेको अभियोगमा 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्धुपाल्चोकका वाङदी लामा, रामेछापका ललित बहादुर तामाङ, धादिङकी सन्तोषी लामा, चन्द्रगिरी नगरपालिका 8 का रामदास महर्जन र काठमाडौँ महानगरपालिका 15 का शरीफ गिरीलाई पक्राउ गरिएको हो। अभियुक्त वाङदीले अजरबैजान पठाइदिन्छु भन्दै 1 जनाबाट 50,000, ललित बहादुर ले कोसोभो पठाइदिने भन्दै 2,50,000, सन्तोषीले स्पेन पठाउने बहानामा 1 जनाबाट 15 लाख, रामदासले यूएईको रोजगारको प्रलोभनमा 7 जनाबाट 45 लाख र शरीफले क्यानाडाको लोभ देखाएर 1 जनाबाट 20 लाख ठगेको प्रहरीको आरोप छ। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो। कार्यवाहीका लागि सबै अभियुक्तलाई वैदेशिक रोजगार विभागमा पुर्याइएको छ।
6: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। इजरायली रक्षा मन्त्री इजरायल काट्जले लेबनान, सिरिया र गाजामा स्थापित स्वघोषित सुरक्षा क्षेत्रबाट तत्काल इजरायली सेना फिर्ता हुने कुनै समय सीमा नतोकिएको बताउनु भएको छ। स्थानीय बासिन्दालाई जिहादीबाट जोगाउन आईडीएफ लेबनान, सिरिया र गाजाको सुरक्षा क्षेत्रमा अनिश्चितकालसम्मका लागि त्यही रहने रक्षा मन्त्री इजरायल काट्जले बताउनु भएको छ। सन् 2006 को युद्धमा मारिएका इजरायली सैनिकको सम्मानमा आयोजित समारोहमा बोल्दै काट्जले सुरक्षा क्षेत्रबाट नहट्ने बताउनु भएको हो। काट्जेले लेबनानमा आफ्नो कार्यवाहीलाई लिएर इजरायलमाथि आक्रमण गरेमा इरानमाथि पूर्ण बल प्रहार गर्ने चेतावनी दिनुभएको छ।
5: मध्यपश्चिम खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इंल्याण्ड र डीआर कंगो खेल्दैछन्। यो खेल राति पाउने 10 बजे अमेरिकाको एटलान्टिक रंगशालामा शुरू हुनेछ। इंल्याण्ड समूह यलको विजेता र कंगो समूह केबाट उत्कृष्ट तेस्रो स्थानमा रहेर नकआउटमा पुगेका छन्। 5 दशकपछि विश्वकपमा फर्किएको कंगो पहिलो पटक नकआउटमा पुगेको हो। इंल्याण्ड सन् 2000 1966 को विश्वकप विजेता हो। फुटबल इतिहास में इंग्लैंड र कंगो बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो।
6: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22.8 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 66.4 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 83% रहेको मौसम कार्यालयकी प्रमुख श्रीया रिजालले जानकारी दिनुभएको छ।
5: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
6: पोखरीमा डुबेर घोराईमा एक बालिकाको मृत्यु। सिंचाईका लागि निर्माण गरिएको ड्याममा पौडी खेल्ने क्रममा ज्यान गयो।
5: राप्ती गाउँपालिकामा समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न। रोग फैलन नदिन जोखिम न्यूनीकरण गर्न सहज हुने अपेक्षा।
6: मनसून जन्य विपद बाढी पहिरो र डुबानका जोखिम बढ्दै विपद को तयारीका लागि एकीकृत संयन्त्रलाई तयारी अवस्थामा बस्न सरकारको निर्देशन।
5: र दाङका किसानले जैविक मल र विषादीको उत्पादन र प्रयोग गर्दै।
6: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
5: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डाङ्गी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै म अमर क्षितिज
6: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ।
5: नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: एक जबरदस्त कहानी है।
6: और टाइटल क्या है फिल्म का?
5: वेलकम टू द जंगल।
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र वेलकम टू द जंगल।
5: हमें जाने दो मालिक, हम तो भांड है, रोजी रोटी के लिए काम करते।
8: तेरी शक्ल कहीं देखी हुई है।
5: आप फ्लॉप फिल्म में भी देखते हो?
9: हमी जन्मदात नहीं, शिकारी हूँ, शिकारी पूरे टॉयलेट मलाई चाहिए।
10: बीएफएक्स सिनेमाज कुराही दश नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र रामनाथ।

0: Hello from America, Waka Waka, Washington DC, George W. Bush. Hello, hello, hello.
1: त्यसैगरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।

0: 6.9 डिस्प्ले एआई पावर्ड क्यामेरा दुई वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
2: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदैछ परिवार एक साथ।
3: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
4: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखायो कति ठाउँ, तर केही सिट चलेन, अब त आशै मरिसक्यो।
3: के कुरा गर्छिनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
4: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहालको बिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
6: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा, सम्पर्क मोबाइल 9848723572।
7: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराहीदाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराहीदाङमा खुल्यो।
8: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू,
7: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
8: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
7: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
8: छालामा बाघहरू आउने कपाल झर्ने,
7: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
8: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
7: बारम्बार गर्भपतन भएमा,
8: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
7: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
8: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
7: बिना कारण शरीरको तौल घटेमा,
8: ढाड दुखेमा, कम्मर दुखेमा,
7: गाउट तथा युरिक एसिडको समस्या,
8: बारम्बार आँखा रातो भएमा,
7: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
8: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
7: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
8: लामो समयदेखि छाला कडा भएमा,
7: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
8: युवा अवस्थामा पक्षघात भएमा,
7: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ,
8: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
7: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
8: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
7: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
8: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ,
8: फोन नम्बर 0825916077,
7: मोबाइल नम्बर 9857843173। परीक्षित फार्मेसी दाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
8: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
8: सम्पर्क फोन नम्बर 0825562601। सम्पर्क मोबाइल नम्बर 98578935090, 98578131684 र 98578320170।
9: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
10: पश्चिम नेपालको आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: यति बेला बेलुकीको 7 बजेको छ।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एक मात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कोराहीदान, फोन नम्बर 0825612010। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि।
4: वरिष्ठ हार्ट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा।
5: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
4: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोड्ने सम्बन्धी अपरेशन सेवा।
6: अन्य विशेषज्ञ सेवाहरू: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
6: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
8: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
6: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
3: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई दाङ, फोन नम्बर 0825362018।

0: वायरनेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ कोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
8: उपचार हुने रोगहरू
7: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
8: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
7: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
8: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
7: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
8: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
7: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीटाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858745060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
2: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाम।
3: सम्पर्क मोबाइल नम्बर 9857771546। खुशीको खबर।
4: यसरी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यस्तो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिटिभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्ष डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
3: हाम्रा विशेषताहरू:
5: आधुनिक प्रयोगशाला,
3: अत्याधुनिक सर्वेक्षण उपकरण,
5: अनुभवी प्रशिक्षक,
3: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
5: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
3: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
5: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
3: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
3: सम्पर्क फोन नम्बर 0825602004।
4: सम्पर्क मोबाइल नम्बर 9858730672 र 9699964848।
6: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
2: डाक्टर आउने बारे सूचना:
7: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
7: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातीमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
2: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार।
8: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
3: बिरामी जाँच्ने मिति 8/20 शनिबार।
9: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847571193 र 9818899028। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
10: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
3: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
3: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 9558734910।
3: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
11: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
3: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
11: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
3: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
11: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
3: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 9849987141।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बाल बालिकालाई पार्टी सदस्यता दिएको विषयमा रासोपासँग मानवाधिकार आयोगद्वारा स्पष्टीकरण माग। विवरणको गलत व्याख्या भएको रासोपाको जवाफ। बजेट नल्याउने 23 स्थानीय तह कार्यवाहीको दायरामा
1: बजेट पेश गर्ने पास गर्नेसम्मको सेड्युल गरेर पठाइदिनु भनेर हामीले मन्त्रालयबाट पठाएको इन्फर्मेसन 3 दिनभित्र पठाइदिनु भनेका छौं।
0: चालू आर्थिक वर्षमै 275 कम्पनी कालो सूचीमा। नेपालमा चामलको भाव महँगिँदै दशैंसम्म अझै मूल्य बढ़ने संकेत। निजी अस्पताल र क्लिनिकहरूमा स्थानपान कक्ष अनिवार्य नभए कार्यवाही गरिने।
2: हामी अस्पतालहरूमा स्वास्थ्य संस्थाहरूमा यसको व्यवस्थापन गर्नु त झन् महत्वपूर्ण कुरा हो। भएन भने हामीले अहिलेको मौजूदा कानून अनुसार नै कार्यवाही प्रक्रिया पनि अगाडि बढाउँछौं।
0: इन्धनको मूल्य घटेपछि निजी पेट्रोल पम्प बन्द। अनुगमन गरेर कार्यवाही गरिने निगमको भनाई। सार्वजनिक यातायातको भाडा घटाउने तयारी। आन्तरिक हवाई भाडा भने घट्यो। आवश्यक यात्रु नहुँदा हवाई सेवा प्रभावित।
3: सञ्चालनमै नभएको ठाउँमा पठाएर फेरि त्यतिकै राखिरहनु भन्दा हामीले अरू सञ्चालन भइरहेका ठाउँमा पठाइरहेको बेहोरा पनि जानकारी गराउन चाहन्छु। धन्यवाद।
0: र फिफा विश्वकपमा आज इंग्ल्याण्ड डीआर कंगो र बेल्जियम सेनेगल खेल्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पेट्रोलियम पदार्थको मूल्य घट्नु उपभोक्ताका लागि राहतको विषय हो, तर त्यसको विरोधमा निजी पेट्रोल पम्प बन्द गर्नु उचित देखिँदैन। व्यवसायको मौजदात घाटाको चिन्ता जायज भए पनि त्यसको समाधान उपभोक्तालाई शास्ति दिएर खोजिनु हुँदैन। अब सरकार निगम र व्यवसायी बीच संवाद मार्फत विवाद समाधान गर्दै आपूर्ति प्रणालीलाई सहज बनाउन आवश्यक छ। उपभोक्ताको हितलाई केन्द्रमा राखेर नीतिगत निर्णय कार्यान्वयन गर्नु नै सबै पक्षको प्राथमिकता हुनुपर्छ।
5: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि निजी पेट्रोल पम्प संचालकहरूले इन्धन बिक्री वितरण बन्द गरेका छन्, जसका कारण काठमाडौँ उपत्यकाका अधिकांश निजी पम्पहरू सरकारी निकायद्वारा संचालित पम्पहरूमा सवारी साधनको लामो लाइन लागेको छ। उपभोक्ताले भने निजी पम्पको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। नेपाल ऑयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टी तेलमा 30 रूपियाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा खरिद मूल्य घटेकाले उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरिएको निगमले जनाएको हो, तर निजी पेट्रोल पम्प संचालकहरूले मौजदात इन्धनमा ठूलो घाटा हुने भन्दै देशभर इन्धन बिक्री वितरण बन्द गरेका छन्। यता इन्धन सस्तीसँगै सार्वजनिक यातायातको भाडा पनि घटाउने तयारी गरिएको छ। यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा प्रणाली अनुसार नयाँ भाडा दर निर्माणका लागि प्राविधिक गृह कार्य शुरू गरिसकेको जनाएको हो। विभागका अनुसार इन्धन लुब्रिकेन्ट र मरमत सम्भार लगायतका लागतका आधारमा नयाँ भाडा दर तय गरिनेछ। यसअघि इन्धनको मूल्य बढ़दा वैज्ञानिक प्रणाली अनुसार 13% भाड़ा बढ़नुपर्ने सिफारिश भए पनि सरकारले 5% मात्रै वृद्धि गरेको थियो। अहिले भने इन्धनको मूल्य उल्लेखनीय रूपमा घटेकाले यात्रुवाहक सवारी साधन सार्वजनिक सवारीको भाड़ा घट्ने लगभग निश्चित भएको विभागले जनाएको छ। यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उड़ानतर्फको इन्धन सरचार्जमा कटौती गरेको छ। नेपाल ऑयल निगमले हवाई इन्धनको मूल्यमा प्रति लिटर 40 रूपियाँ घटाउने निर्णय गरेसँगै प्राधिकरणले नयाँ सरचार्ज दर निर्धारण गरी आजदेखि लागू हुने गरी वायु सेवा कम्पनीहरूलाई निर्देशन समेत दिएको छ। यता पर्यटन मन्त्री खड्गराज पौडेलले भने न्यूनतम यात्रु संख्याको अभावले सबै विमानस्थलहरू नियमित रूपमा सञ्चालनमा ल्याउन नसकेको बताउनु भएको छ। आज राष्ट्रिय सभा बैठकमा सांसदहरूले विभिन्न जिल्लाका विमानस्थलहरू सञ्चालनमा नआएको भन्दै मन्त्री पौडेलसँग गरेको प्रश्नमा उहाँले जवाब दिँदै यस्तो बताउनु भएको हो।
6: नियमित रूपमा उडान हुन सक्ने गरी प्यासेन्जरको यात्रु संख्याको उपलब्धता न्यूनतम यात्रु संख्याको उपलब्धता भएको खण्डमा हामीले प्राविधिक जनशक्ति र उपकरणहरू त्यहाँ अवश्य पनि पठाउनेछौं र त्यसको हामीलाई कुनै प्रकारको कमी नरहेको ज्ञानमा उपकरण र
3: जनशक्तिको कमी छैन, तर सञ्चालनमै नभएको ठाउँमा पठाएर फेरि त्यत्तिकै राखिरहनु भन्दा हामीले अरू सञ्चालन भइरहेका ठाउँमा पठाइरहेको बेहोरा पनि सम्मानित सदनमा जानकारी गराउन चाहन्छु।
5: पछिल्लो दुई महिनामा चामलको मूल्य प्रति बोरा करिब 300-400 रूपियाँले बढ़ेको छ। नेपाल चामल तेल दाल उद्योग संघका अनुसार पछिल्लो दुई महिनामा 25 किलोको एक बोरा चामलको मूल्य 300-400 रूपियाँसम्म बढ़ेको हो। नेपालमा पर्याप्त धान उत्पादन नहुने भएकाले भारतीय बजारमा हुने मूल्य परिवर्तनको प्रत्यक्ष असर यहाँ पर्ने गरेको व्यवसायहरूले बताएका छन्। उद्योगीहरूका अनुसार भने भारतले बंगलादेशलाई चामल निर्यातका लागि थप कोटा खुला गरेपछि भारतीय बजारमै माग बढ़ेको छ। त्यसमाथि मौसम प्रतिकूल हुँदा भारतमा धान उत्पादन घटेको छ। यसैबीच भारत सरकारले धानको न्यूनतम समर्थन मूल्य पनि बढ़ाएकाले धान र चामल दुवैको मूल्य उकालो लागेको हो। व्यवसायीहरूले भारतमा धानको मूल्य अझै उच्च रहेकाले दशैंसम्म 25 किलोको एक बोरा चामलमा थप 100-200 रूपियाँसम्म मूल्य बढ़न सक्ने अनुमान गरेका छन्। आगामी आर्थिक वर्ष 2083-84 को बजेट तोकिएकै समयमा नगरसभा वा गाउँ सभामा पेश नगर्ने 23 स्थानीय तहसँग सरकारले स्पष्टीकरण माग गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार संचालन ऐन 2074 र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार असार 10 गते भित्र बजेट सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था पालना नभएको भन्दै सम्बन्धित स्थानीय तहलाई 3 दिनभित्र जवाब दिन निर्देशन दिएको हो। मन्त्रालयले बजेट तर्जुमा प्रक्रिया अहिले कुन अवस्थामा छ, तोकिएको समयभित्र बजेट पेश गर्न किन सकिएन र आगामी कार्यतालिका के छ भन्ने विवरण उपलब्ध गराउन पत्रचार गरेको संघीय मामिला शाखा प्रमुख दीपक ढकालले सीआईएनसँग बताउनुभयो।
1: असारको 10 गतेभित्र सबै स्थानीय तहहरूले बजेट वार्षिक बजेट कार्यक्रम पेश गर्नुपर्छ कानूनमा त, अनि के स्थानीय तहहरूले पेश गरेको पाइएन, के समस्या भयो, किन पेश गर्न सकिएन, के सब आगामी सेड्युल सभाको सेड्युल जसले बजेट पेश गर्ने पास गर्नेसम्मको सेड्युल गरेर पठाइदिनु भनेर हामीले मन्त्रालयबाट पठाएको थियो। इन्फर्मेसन 3 दिनभित्र पठाइदिनु है भनेका छौँ। अब अहिले बजेटको काम पेमेन्टहरूको कामले गर्दा अब कतिले रेस्पोन्स गर्नु ल्याउनु भएको छ ल्याउनु भएको छैन, बल्ल भोलि पछिसम्मलाई छ हाम्रो समय, त्यो नहुँदा नि सेड्युलहरूले पठाइदिनु भयो भने 3 दिनभित्र पठाइदिनु भनेर भनेर पठाएको छौँ हामीले।
5: मन्त्रालयका अनुसार आफ्नो पोर्टलमा प्रविष्ट विवरण र प्राप्त प्रतिवेदनका आधारमा 23 स्थानीय तहले हालसम्म बजेट सभामा पेश नगरेको देखिएपछि स्पष्टीकरण माग गरिएको हो। मन्त्रालयले स्थानीय तहलाई असार मसान्तभित्र बजेट पारित गरी कानूनी व्यवस्था कार्यान्वयन गर्न समेत आग्रह गरेको छ। चालू आर्थिक वर्षमा सार्वजनिक खरिद प्रक्रिया उल्लंघन गर्ने 275 निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन्। आयोजना अल्पत्र पार्ने सम्झौता अनुसार काम नगर्ने तथा गुणस्तरहीन निर्माण गर्ने कम्पनीमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यवाही गरेको हो। कार्यालयको तथ्याङ्कमा 2082 साउनदेखि 2083 असार 17 गतेसम्म बोलपत्रदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता र निर्माण व्यवसायी गरी 275 कम्पनी कालो सूचीमा परेका छन्। ती मध्ये 10 कम्पनीको कालो सूची फुकुवा गरिएको छ भने 32 कम्पनी निलम्बनमा परेका छन्। सार्वजनिक खरिद ऐन 2063 को दफा 63 अनुसार विभिन्न सरकारी निकायको सिफारिशमा ती कम्पनीलाई 1-3 वर्षसम्म कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ। कालो सूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म नेपालका कुनै पनि सार्वजनिक निकायको नयाँ खरिद प्रक्रिया वा ठेक्कामा सहभागी हुन पाउने छैनन्। सरकारले देशभरका सबै निजी अस्पताल तथा क्लिनिकमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गरी सञ्चालन गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले आज जारी गरेको परिपत्र मार्फत स्तनपान गराइरहेका आमाहरूलाई सहज वातावरण उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएको महाशाखाका निर्देशक डाक्टर मदन कुमार उपाध्यायले सीआईएनसँग बताउनुभयो।
2: एकदमै महत्वपूर्ण पनि छ, पोषणको हिसाबले पनि अत्यन्त महत्वपूर्ण छ। हामी एक्सक्लुसिभ ब्रेस्ट फिडिङको कुरा गर्छौँ, त्यसपछि 2 वर्षसम्म पनि स्तनपान गराउनु पर्ने कुराहरू जुन हाम्रो विज्ञानले पनि देखाएको छ, त्यो कुरालाई नै बल दिएर नै यो सर्कुलर गरिएको हो।
7: यस्तो खालको निर्देशन यस अघि पनि पटक पटक गएको छ नि त, यहाँले गर्नुभएको छ, सरकारले जारी गरेको छ, तर कार्यान्वयन हुँदैनन् होइन? यसपालि चाहिँ अब यहाँले जुन निर्देशन जारी गर्नुभएको छ त्यो कार्यान्वयन भएन भने चाहिँ के हुन्छ?
2: अब यस्तो छ, यो 2080 जब हामीले निर्देशिका जारी गरौँ त्यतिखेर पनि भएको थियो र पटक पटक भएको छ, धेरै ठाउँमा चाहिँ भएको छन्, व्यवस्थापन नभएको कुरा होइन। यसलाई हामी क्लोजली मोनिटरिङ गर्छौँ र त्यो जुन जुन संस्थाहरूमा अथवा क्लिनिक अस्पतालहरूमा यो व्यवस्थापन हुँदैन त्यसलाई नियमसङ्गत रूपमा हामी कारवाही पनि गर्छौँ। यो अहिले हामीले गर्नुपर्ने एक किसिमको यो बाध्यकारी अवस्था पनि हो, किनभने पोषणको दृष्टिकोणले पनि बाध्यकारी अवस्था हो, त्यो स्तनपान गराउने आमाको दृष्टिकोणले पनि यो अवस्था एकदमै महत्वपूर्ण भएको हुनाले हामी अहिले जहाँ पनि यो देखिरहेकै छौँ, एयरपोर्टदेखि लिएर सार्वजनिक स्थलमा पनि यसको व्यवस्थापन गराएको छ भने हामी अस्पतालहरूमा स्वास्थ्य संस्थाहरूमा यसको व्यवस्थापन गर्नु त झन् महत्वपूर्ण कुरा हो। भएन भने हामीले अहिलेको मौजुदा कानून अनुसार नै कार्यवाही प्रक्रिया पनि अगाडि बढाउँ।
5: उहाँका अनुसार सार्वजनिक स्थल, स्वास्थ्य संस्था, कार्यस्थल तथा आपतकालीन अवस्थामा पनि आमाहरूले सहज रूपमा स्तनपान गराउन सक्ने वातावरण सुनिश्चित गर्न स्तनपान कक्ष स्थापना तथा संचालन कार्यविधि 2080 अनुसार यो व्यवस्था अनिवार्य गरिएको हो। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति इंल्याण्ड र डीआर कंगो खेल्दैछन्। यो खेल राति पौने 10 बजे शुरू हुनेछ। त्यस्तै बेल्जियम र सेनेगल बीचको खेल राति 1:45 हुनेछ। अमेरिका र बोस्निया बीचको खेल बिहान 5:45 हुनेछ। त्यसअघि आज फिफा विश्वकप 2026 अन्तर्गत नकआउट चरणको खेलमा मेक्सिको विजयी हुँदै अन्तिम 16 प्रवेश गरेको छ। मेक्सिकोले इक्वेडरलाई 2-0 गोल अन्तरले पराजित गर्दै अर्को चरणको यात्रा तय गरेको हो।
0: डडेलधुरामा निर्माणको चरणमा रहेको 5 आधारभूत अस्पताल मध्ये एउटा मात्रै सञ्चालनमा। आधारभूत अस्पताल निर्माणको नीति कार्यान्वयन सुस्त, रिपोर्टसँगै रासायनिक मलको प्रतीक्षामा रहेका किसानलाई सरकारको जवाब के लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: दाँत गिजत छ मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
9: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
10: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
8: अनुहार हड्डी भाँचिएको जोड्ने,
10: दाँतको एक्सरे सेवा,
8: सामान्य तथा जटिल दाँत निकाल्ने,
10: ठिक तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
8: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
10: मेसिनबाट जरेदेखि दाँत फरिने,
8: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
10: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
8: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
10: साथै
9: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
10: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
11: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोटोको डाइजेस्टिभ र कुकी चाहै नाइस।
2: अड्गुरी अघि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो प्रथम महाधिवेशनको सांगठनिक प्रतिवेदनमा उल्लेख भएको 18 वर्षभन्दा कम उमेरका 35,257 जना सदस्य रहेको विवरण बारे स्पष्टीकरण दिएको छ। रासोपाले उक्त तथ्याङ्क वास्तविक सदस्यता अभिलेख नभई प्रारम्भिक प्रतिवेदन विवरणको गलत व्याख्याका कारण प्रतिवेदनमा समावेश भएको जनाएको छ। यसअघि राष्ट्रिय मानवाधिकार आयोगले बाल बालिकालाई पार्टी सदस्य बनाइएको विषयमा रासोपासँग स्पष्टीकरण माग गरेको थियो। त्यस लगत्तै रासोपाले औपचारिक धारणा सार्वजनिक गर्दै प्रतिवेदनमा भएको तथ्याङ्कीय त्रुटिबारे स्पष्ट पारेको हो। सरकारले त्रिविध सेवा आयोगको अध्यक्षमा किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल सरकारका पूर्व सचिव समेत रहेका थापालाई आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो। अध्यादेशबाट सेवा आयोगको अध्यक्ष बर्खास्त भएपछि उक्त पद रिक्त रहेको थियो। थापा पूर्वाधार विज्ञ हुनुहुन्छ। त्यस्तै सरकारले त्रिविध आयोगको सदस्यमा रेजिना मास्केलाई नियुक्त गरेको छ। 2077 सालमा तत्कालीन सरकारले देशभरका स्थानीय तहमा 5, 10 र 15 सयको आधारभूत अस्पताल निर्माणको नीति अघि सारेको थियो। उक्त कार्यक्रम अन्तर्गत डडेलधुराका 5 स्थानीय तहमा अस्पताल निर्माण थालिएको थियो। तीमध्ये गन्यापधुरा गाउँपालिकाको 10 सयको आधारभूत अस्पताल भने अहिले सञ्चालनमा आएको छ। बाँकी 4 पालिका अस्पताल अझै निर्माणाधीन अवस्थामै छन्।
4: डडेलधुराको गन्यापधुरा गाउँपालिकामा 10 सयको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी खुशी भएका छन्। सामान्य स्वास्थ्य परीक्षणका लागि घण्टौं यात्रा गर्नुपर्ने, सुत्केरी गराउन सदरमुकाम पुग्नुपर्ने र जटिल बिरामीलाई धनगढ़ी नेपालगंज वा भारतसम्म लैजानुपर्ने बाध्यता अब हट्ने आशा रहेको स्थानीय चक्रबहादुर कार्की बताउनुहुन्छ। नेपालमा अझै पनि ग्रामीण क्षेत्रका नागरिकहरूले गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पाउन सकेका छैनन्। यही चुनौतीलाई सम्बोधन गर्ने सरकारले 2077 सालमा देशभरका स्थानीय तहमा 5, 10 र 15 सयको आधारभूत अस्पताल निर्माण गर्ने योजना अघि सारेको थियो। सो योजना अनुसार डडेलधुराको गन्यापधुरामा अस्पताल सञ्चालनमा आएको हो। हाल अस्पतालमा प्रयोगशाला सेवा, प्रसूति तथा डेलिभरी सेवा, सामान्य स्वास्थ्य परीक्षण लगायतका सेवा सञ्चालनमा छन्। एक्सरे, अल्ट्रासाउण्ड र ईसीजी सेवा विस्तारको तयारी भइरहेको छ। अस्पतालकी मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर नमुना पुनका अनुसार अहिले दैनिक 15 देखि 20 जना सेवाग्राही उपचारका लागि अस्पताल पुग्ने गरेका छन्।
5: अनि अहिले चाहिँ हाम्रोमा बिरामीहरू धेरै त आइराख्नु भएको छैन, लगभग 15-20 जना जति चाहिँ पुग्नुहुन्छ एक दिनमा। अनि उहाँहरू चाहिँ अब जसको यहाँ उपचार गर्न सम्भव छ उहाँको चाहिँ हामीले गरि नै रहेछौँ, किनकि ल्याबको सेवा चाहिँ छ हामीहरूसँग। एक्सरेहरू अहिले अब बिस्तारै आउँछ, एक्सरे, अल्ट्रासाउण्ड, सिजीहरू। त्योभन्दा बाहेक चाहिँ जे जे सेवा दिन सकिन्छ त्यो चाहिँ हामीले दिइरहेछौँ।
4: गन्यापधुरा अस्पतालमा हाल 2 जना मेडिकल अधिकृतको दरबन्दी स्वीकृति भए पनि अहिले 1 जना एमबीबीएस चिकित्सक सहित 13 जना स्वास्थ्य कर्मी कार्यरत रहेका छन्। अस्पतालमा कुल 22 जनाको दरबन्दी रहेको छ। जनस्वास्थ्य अधिकृत तथा प्रशासन शाखा प्रमुख प्रेम प्रसाद भण्डारी,
6: अहिले संघ सरकारबाट पनि यहाँ इक्विपमेन्ट खरिदका लागि केही रकम आएछ र गाउँपालिकासँग कोर्डिनेसन गर्दाखेरि हाम्रो प्रमुख शासकीय अधिकारीले चाहिँ यो 83/84 अब केही कर्मचारीहरू पनि आपूर्ति गर्छौँ भन्ने आश्वासन दिनुभएको छ। त्यसमा चाहिँ रेडियोग्राफर भयो, केही अरू कर्मचारीहरूलाई पनि आपूर्ति गर्ने आश्वासन दिनुभएको छ।
4: डडेलधुराका नवदुर्गा, आलिताल, अजयमेरू र भागेश्वर गाउँपालिकामा पनि 10 सयको अस्पताल निर्माण शुरू गरिएको थियो, तर बजेट अभाव, निर्माण कम्पनीको ढिलासुस्ती र विभिन्न प्राविधिक समस्याका कारण ती अस्पतालको निर्माण अझै सम्पन्न हुन सकेको छैन। सागर ताम्रकार, CIN, आफ्नो एफएम डडेलधुरा।
3: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। वर्षा र मलको अभावले समस्या, किसानलाई सरकारको भरोसा के?
7: कति दिन सक्छौ हामी सत्य बोल्नेछौ? यति दिन सक्छौँ, सरकारको सीमितता यति हो, किनकि जनताले जान्न पनि त पाउनु पर्यो नि। हाम्रो सरकारसँग कति सीमितता छ त त्यो त जान्नु पर्यो नि त। हामीलाई सरकारका सीमितता पनि हामी सत्य बोल्नेछौँ, हामीले दिन सक्ने कुरा पनि सत्य बोल्नेछौँ। जे जति दिन सक्छौँ त्यति मात्र भन्छौँ, त्योभन्दा बढी भन्ने छैनौँ।
3: रासायनिक मलको समस्या समाधान गर्ने सरकारको प्रतिबद्धता, कृषि मौसम सूचना प्रणाली प्राथमिकतामा पर्दै लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
9: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
8: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
10: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि,
11: फोन नम्बर 082-563-479,
10: मोबाइल नम्बर 98-494-67-487।
12: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
13: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
12: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाह्र टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
14: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिवार।
15: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
14: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 082-562-93-9478-1817 र 98-478-3645।
16: भर्ना सम्बन्धी सूचना,
17: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
16: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
14: सम्पर्क फोन नम्बर 082-563-1133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-2086।
7: तर केही सीमितता छन् मैले फेरि पनि भने, होइन हामीले मैले देखेको अहिलेसम्म मैले मलको बारेमा अध्ययन जे गरेँ त्यसमा चाहिँ के छ त भने, एउटा कुरा चाहिँ हामी मल उत्पादन कति गर्न सक्ने के नगर्छ त्यो फिजिबिलिटी अध्ययन हुन्छ नै। त्यसमा चाहिँ अब दिगो समाधान गरिएन भने राज्यको कृषि मन्त्रालयले दिएको 50-60% बजेट, ओभरअल बजेट चाहिँ हामी रासायनिक मल किन्नेछौँ। तर रासायनिक मल पछाडिको त्यो असर कसरी बुझा छैन क्या। त्यसैले म के भन्न चाहन्छु भने, हामी यसपटक पूर्णतया हामी लागू गर्न सक्छौँ सक्दैनौँ थाहा छैन, तर हामी यसपटक केही रूपमा चाहिँ प्राङ्गारिक मलतिर पनि जान्छौँ। तर के हो त भन्दाखेरि, ओभरअल हामी रासायनिक मल दिँदैनौँ भन्न खोजाइन, हामी रासायनिक मलको लागि एकदम तयारी गर्दैछौँ। जनताले मल समयमै पाउनुहुन्छ भन्ने मैले त्यो कामको लागि म एकदम लागिरहेको छु।
18: अनि अर्को चाहिँ, जस्तो विगतमा विभिन्न मौसमी विपदको कारणले गर्दाखेरि किसानहरू मर्कामा पर्ने गर्छन्, अझ कतिपय किसान त सायद सरकारको पहुँचमै पुग्दैन, जसको क्षति पुग्छ अलिकति जाने सुनेको बुझेकोले कहीँ लाज यस्तो हुँदैछ भनेर गर्यो भने बेग्लै कुरा, नत्र भने सामान्य किसानले सरकारले के सूचना माग्दैछ के भन्दैछ भन्ने पनि थाहा हुँदैन। तपाईँको केही अनुभव छ, त्यो अनुभवका आधारमा तपाईँले अब निर्णय प्रक्रिया, जस्तो कुनै बाली लगाएको थियो क्षति भएको थियो तर क्षतिको त्यो मूल्याङ्कन प्रक्रियामा सहभागी नै हुन नपाएको, अझ विशेष त विभिन्न आदिवासी जनजाति समुदायका किसानहरू अझ सूचनाबाट पछाडि छन्, त्यसमा केही नयाँ अभ्यास हुन्छ तपाईँको पालामा?
7: सबैभन्दा सजिलो कुरा चाहिँ यसमा प्रविधि हो। हामीले एउटा त बिमा छ, होइन, कृषि बिमा हामी गर्छौँ, किसानहरूलाई कतिको थाहा छ हामीले कृषि बिमा गर्छौँ। पहिले नै क्रस रोप्नुभन्दा अगाडि नै अथवा कृषि बिमा गरेर राख्नलाई म अनुरोध गर्दछु, त्यसमा क्षति भयो भने बिमा पाउनुहुन्छ। अर्को कुरा चाहिँ के छ भने, सूचना प्रविधिहरू प्रयोग गर्ने, सूचना प्रविधिहरू प्रयोग गरेर हामीले चाहिँ तपाईँको बात कस्तो खालको मौसम आउँदैछ त, यो यसपालिको मौसम यस्तो हुन्छ, मौसम प्रेडिक्सनको कुरा हुन्छ,
18: पूर्वानुमानको
7: कुरा। अनि अर्को कुरा चाहिँ हामीले के गर्न खोजिरहेछौँ भने, कुन कुन बालीमा कस्तो कस्तो रोग आउन सक्छन् त, अब यसपालिको इन्भाइरोमेन्टको त्यो वातावरण परिवर्तनमा पछि के हुन सक्छ नि त भन्ने त्यस्तो खालको जानकारीको कुराहरू पनि हामीले यी यावत कुराहरू
18: चाहिँ त्यस्तो सूचनाहरू जान्छ अब किसानलाई
7: जाने भनेर चाहिँ हामी त्यो प्रविधिहरू डेभलप चाहिँ गर्न खोजेर
18: तर अब सबै किसानमा त्यो पुगोस् भन्नको लागि अघि तपाईँले जसरी सुविधा एउटा हुने खानेले अथवा पहुँचवालालाई पायो सूचना साँच्चीकै किसानसम्म त्यो पुग्नै पर्छ अथवा पुगोस् भन्नको लागि थप तपाईँले दिएको निर्देशन अथवा अहिले भइराखेको छलफल कस्तो छ
7: सर्वप्रथम त तपाईँको हामीले भनेको सबै तहका सबै ठाउँका जनताहरूलाई हेरेर बनाउनु पर्छ हामीसँग सूचना भनेको एसएमएस प्रविधि मात्र छैन रेडियो छ टेलिभिजन छ अनि धेरै कुराहरू छ त्यो सबै संयन्त्रहरू प्रयोग गरेर हामीले सूचना पुर्याउने कोसिस गर्नेछ
18: विगतमा कस्तो भयो भने डुबान भयो अथवा कहीँ भयो तर त्यो बारेमा अध्ययन अनुसन्धान गर्न भनेर समिति सरकारले बनायो तर त्यो समितिको सिफारिस अनुसार कार्यान्वयन प्रक्रियामा गएन त्यतिखेर जसले क्षति भोगेको थियो ती किसानले पनि अब नयाँ सरकार अब अलिक शक्तिशाली सरकार आयो अब मैले केही पाउँछु कि भनेर त्यो अपेक्षा गर्न मिल्छ कि अथवा विगतको कुरा विगतै भयो अबको कुरा मात्रै अबको सरकार अबको मन्त्रीले हेर्नुहुन्छ
7: अब सर्वप्रथम त हामी आइसकेपछि गर्ने भनेको विगतको कुराहरू साँच्चीकै अन्याय भएको छ भने त्यसमा हामी रिभ्यू गर्ने कुरा हुन्छ त्यसमा पुनरावलोकन गर्ने नै छौँ तर अब हामीले दिने हामी आइसकेपछि दिने भनेको एउटा कुरामा चाहिँ कम्प्रोमाइज हुँदैन डेलिभरीमा कम्प्रोमाइज कति दिन सक्छौँ हामी सत्य बोल्नेछौँ यति दिन सक्छौँ सरकारको सीमितता यति हो किनकि जनताले जान्न पनि त पाउनु पर्यो नि हाम्रो सरकारसँग कति क्षमता छ त त्यो त जान्नु पर्यो नि त हाम्रा सरकारका सीमितता पनि हामी सत्य बोल्नेछौँ हामीले दिन सक्ने कुरा पनि सत्य बोल्नेछौँ जे जति दिन सक्छौँ त्यति मात्र भन्छौँ त्योभन्दा बढी भन्ने छैन मैले यति कुरा भन्छु
18: खेत खन्ने जोत्ने सबै जोत्नु पनि जोत्नु भयो जोत्छु के ट्र्याक्टरले जोत्नुहुन्छ कि त्यो हाँगा लगाएर
7: ट्र्याक्टरसम्म चाहिँ अलिकति मेरो हाम्रो घरमा चाहिँ फेरि छोराछोरीले यो काम गर्नुहुन्न भन्ने छैन सबै काम सबैले गर्नुपर्छ भन्ने थियो म हलो जोत्न आउँछ मलाई
18: आउँछ हाँगा लगाएर
7: सबै आउँछ
18: जोत्नु भयो अब तपाईँले जो कुरा हिजो गर्नुभयो नि अब तपाईँले मन्त्रालयमा आइसकेपछि चाहिँ तपाईँले कृषि क्षेत्रको यो चाहिँ गर्न पाए हुन्थ्यो भन्ने एकदम हुटुपट्टी हुन्छ त धेरै गर्नुपर्ने धेरै हुन सक्छ जिम्मेवारीको हिसाबले तर तपाईँले त्यो म चाहिँ गरेरै छाड्छु अथवा म त्यो व्यवस्था गरेरै छोड्छु भन्ने खालको चाहिँ के छ त्यहाँ त्यो पनि सुनाउनु
7: सबैभन्दा ठुलो कुरा चाहिँ आजको आधुनिक युगमा हेर्नु भने अबको यो परिवर्तित समयमा हेर्नु भने अब सबैभन्दा बढी कोही सक्षम छ कोही मान्छेहरू चाहिँ इन्डिपेन्डेन्ट छ भने त्यो किसान हो जोसँग उत्पादन छ होइन तर हामीले के गर्यौँ भने जसले उत्पादन गर्छ त्यो मान्छेलाई कहिले पनि त्यो अप्पर लेभलमा राख्छौँ जस्तै आजको दिनमा कुनै पनि बच्चाले मेरो बुवा किसान हो है भनेर गर्वका साथ भन्न सक्ने ठाउँ छैन
18: अथवा बुवाले छोराले मेरो किसानी गर्छ लाज लाग्ने अवस्था भइसक्यो
7: मेरो घरमा सबैजनाले मेरो घरमा धेरैजनाले एग्रिकल्चर पढ्नु भएको छ तर उहाँहरू किसानी खेती गर्न चाहनुहुन्न किन चाहनुहुन्न त्यो गर्व गर्ने लायक बनाउन मन छ क्या मलाई
18: कसरी गर्व गर्ने लायक बन्छ त अब तपाईँको कार्यकालमा
7: अब सबैभन्दा ठुलो कुरा परिवर्तन आजको भोलि रेकर्ड साइन्स होइन परिवर्तन हुँदैन केही कुरा संयन्त्रहरू हामी बुझ्दैछौँ मैले यसपटक चाहिँ एउटा कुरा मात्र के गर्दैछु भने कहीँ पनि जाल जेल भएको छ कुनै पनि मान्छेले चाहिँ बिचमा घुसेर केही काम गर्न खोज्छ भने त्यो कुरा म यसपटक चाहिँ रोक्छु
18: त्यो भने कस्तो
7: भनेको कस्तो भन्दाखेरि किसानमाथि साँच्चीकै किसानले त पाएको छ कि छैन त्यो कुरा त म हेर्दैछु नि त होइन यताबाट सरकारले चाहिँ दिइराखेको छ होइन तर के छ त भन्दा किसानसम्म पुग्दासम्म के हुन्छ त त्यसको कुरा त्यो बिचको जुन फेरबदल गर्ने प्रवृत्ति छ त्यो कुरा चाहिँ हामी चिर्छौँ यसपटक
11: पेट्रोलियम पदार्थको मूल्य घटेपछि निजी पेट्रोल पम्प संचालकहरूले इन्धन बिक्री वितरण बन्द गरेका छन् अनुगमन गरेर कार्यवाही गरिने सरकारको भनाई छ इन्धन सस्तिएसँगै हवाई भाड़ा घट्यो सार्वजनिक यातायातको भाड़ा पनि घटाउने तयारी गरिएको छ पछिल्लो दुई महिनामा चामलको मूल्य प्रति बोरा करिब 300 देखि 400 रूपियाँले बढ़ेको छ तोकिएको समयमै नगरसभा वा गाउँसभामा बजेट पेश नगर्ने 23 स्थानीय सरकारसँग सरकारले जवाफ माग गरेको छ सरकारले देशभरका सबै निजी अस्पताल तथा क्लिनिकमा अनिवार्य रूपमा स्तनपान कक्ष स्थापना गर्न निर्देशन दिएको छ सार्वजनिक खरिद प्रक्रिया उल्लंघन गर्ने 275 निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन् र फिफा विश्वकपमा आज इंल्याण्ड डीआर कंगो र बेल्जियम सेनेगल खेल्दैछन् हौस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी रवि धितालाई धन्यवाद भोलि असार 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान चेक यति बेला रात्रिको 8 बजेको छ,
2: जब समय बोल्न थाल्छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: 18 वर्ष भन्दा कम उमेरका व्यक्तिहरू पार्टीको सदस्य नरहेको राजोपाको प्रष्टीकरण, ई पासपोर्ट छपाई बारे जर्मनीको प्रष्टीकरण, मलमा कालोबजारी भए उजुरी गर्न मन्त्रालयको आग्रह,
0: तोकिएको समयमा बजेट नल्याउने 23 स्थानीय तहसँग संघीय सरकारद्वारा जवाब माग, 3 दिनभित्र पेश गर्नुपर्ने,
1: प्राथमिक सभाको भोलिको बैठकबाट 4 विधेयक पारित गर्ने तयारी, राष्ट्रिय सभामा आज 2 मन्त्रीको जवाब,
0: लेबनानमा हिजबुल्लाह निशस्त्र नभएसम्म सेना फिर्ता नहुने इजरायलको अडान, इरानलाई पूर्ण बल प्रहारको चेतावनी,
1: र फिफा विश्वकपमा आज राति 2 खेल हुँदै भोलि बिहान अमेरिका र बोस्निया भिड्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो सांगठनिक प्रतिवेदनमा उल्लेखित सदस्यता तथ्याङ्कका बारेमा स्पष्टीकरण दिँदै 18 वर्षभन्दा कम उमेरका व्यक्तिहरू पार्टीको सदस्य नरहेको प्रष्ट पारेको छ। पार्टीको प्रथम महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमा 18 वर्षभन्दा कम उमेरका 35,257 जना सदस्य रहेको भने संचार माध्यममा आएका समाचार प्रति ध्यान आकर्षण भएको जनाउँदै राजपाले यसबारे प्राविधिक र प्रशासनिक प्रष्टीकरण दिएको हो। राजपाका अनुसार डिजिटल प्रणालीमा सदस्यताका लागि जो कोहीले आवेदन दिन सक्ने खुला व्यवस्था भए पनि त्यस्तो आवेदन स्वत सदस्यतामा परिणत नहुने जनाएको छ। नागरिकता वा आधिकारिक प्रमाणका आधारमा प्रमाणीकरण भएपछि मात्र सदस्यता स्वीकृत हुने वैधानिक व्यवस्था रहेको पार्टीको तर्क छ। 18 वर्षभन्दा कम उमेरका बालबालिकालाई दलको सदस्यता वितरण गरेको विषयमा राष्ट्रिय मानवाधिकार आयोगले चासो देखाएपछि उसले यस्तो जवाब दिएको हो। राष्ट्रपाको केन्द्रीय कार्यालयलाई पत्राचार गरी आयोगले सो सम्बन्धमा सत्य तथ्य बुझ्न जानकारी माग गरेको थियो। आयोगको उक्त पत्रप्रति पार्टीले प्रष्टीकरण दिएको छ।
1: अदालती परीक्षणको विषय बनेको विद्युतीय राहदानी ई पासपोर्ट छपाई बारे जर्मनीले प्रष्टीकरण दिएको छ। आज 3 बुधे स्पष्टीकरण सार्वजनिक गर्दै नेपाल स्थित जर्मन दूतावासले पासपोर्ट खरीद प्रकरणका कुनै सम्भावित परिणाम र कार्यवाही बारे नेपालले कुनै चेतावनी नदिएको जनाएको छ। बर्लिनस्थित नेपाली कार्यवाहक राजदूत सागर प्रसाद भुयाँलाई जर्मनीको संघीय विदेश मन्त्रालयमा छलफलका लागि आमन्त्रण गरिएको तर स्पष्टीकरण माग्न नबोलाइएको प्रश्न पारेको हो। उक्त भेटका क्रममा नेपाल पक्षलाई कुनै विरोध पत्र वा अन्य कुनै आधिकारिक दस्तावेज हस्तान्तरण नगरिएको पनि दूतावासले जनाएको छ। जर्मनीले आफ्नो संविधानले न्यायपालिकाको स्वतन्त्रतालाई सुनिश्चित गरेको उल्लेख गर्दै न्यायिक प्रक्रियाप्रति पूर्ण सम्मान रहेको जनाएको छ। केही संचार माध्यमहरूमा जर्मन सरकारले नेपालको राजधानी छाप्ने ठिक्का पाएका 2 जर्मन कम्पनीहरू भेरोडोस र म्यूलबाउअर आईडी सर्विसेस विरूद्ध बिना प्रमाण भ्रष्टाचारको मुद्दा चलाइएको भन्दै गम्भीर आपत्ति जनाएको समाचार सम्प्रेषण भएका थिए। ती समाचारहरूमा जर्मन विदेश मन्त्रालयले नेपाली कार्यवाहक राजदूतलाई बोलाएर लिखित विरोध पत्र बुझाएको, कम्पनीको प्रतिष्ठामा आँच पुर्याइएको भन्दै विरोध गरेको र सम्झौता रद्द गरिए क्षतिपूर्तिको कानूनी तथा आर्थिक कार्यवाही अघि बढ़ाउने चेतावनी दिएको दावी गरिएको थियो। दूतावासले यसको खण्डन गरेको हो। यसअघि नेपालस्थित जर्मनका राजदूतलाई समेत सिंहदरबारमा बोलाएर हप्की दप्की गरेको विषय बाहिर आएका थिए। यद्यपि स्वयं राजदूत उडो युजेन भोल्सले यो विषयको खण्डन गर्नुभएको थियो।
0: कृषि वन तथा पर्यावरण मन्त्रालय

0: मन्त्रालयले रासायनिक मलको कालोबजारी भएको पाइएमा उजुरी गर्न भनेको छ। मन्त्रालयले स्थानीय तहमा मलको कालोबजारी वा अनियमितता भएको पाइएमा उजुरी गर्न बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म हटलाइन नम्बर 97000 99103 तथा क्यूआर कोड मार्फत गुनासो दर्ता गर्न सकिने व्यवस्था गरेको छ। मन्त्रालयले आगामी साउन महिनाभित्र करिब 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल भित्राउने तयारी गरेको छ। किसानलाई राहत हुने गरी धान बालीका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढ़ाएको जनाएको हो। सरकार जी2जी सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन यूरिया मल साउनको दोस्रो साता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय टेण्डर मार्फत विभिन्न मुलुकबाट 1,80,000 मेट्रिक टन रासायनिक मल मध्ये 60,000 मेट्रिक टन डीपीए र 1,20,000 मेट्रिक टन यूरिया रहेको छ। मन्त्रालयले मध्य पूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मलको उपलब्धता घटे पनि किसानलाई राहत हुने गरी मल आपूर्ति गर्न लागेको र यस वर्ष मन्त्रालयले हालसम्मकै बढ़ी रासायनिक मल आयात गर्ने लक्ष्य लिएको जनाएको छ।
1: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तोकिएको समयभित्र वार्षिक नीति कार्यक्रम तथा बजेट ल्याउन नसकेका 23 स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। पत्र मार्फत विभिन्न गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो। मन्त्रालयले आफ्नो पोर्टलमा प्रविष्ट विवरण तथा प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तहले हालसम्म आर्थिक वर्ष 2083-84 बजेट कानूनले तोकेको समयसीमाभित्र पेश नगरेको देखिएकाले आवश्यक स्पष्टीकरण माग गरेको जनाएको छ। पत्रमा बजेट तर्जुमा प्रक्रिया हाल कुन चरणमा रहेको, तोकिएको समयभित्र बजेट सभामा पेश गर्न नसक्नुको कारण के हो तथा मन्त्रालयबाट थप समन्वय वा सहजीकरण आवश्यक भए सो समेत खुलाएर पत्र प्राप्त भएको मितिले 3 दिनभित्र जानकारी गराउन भनिएको छ। यसका साथै असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी स्थानीय तहको सभाको आगामी कार्यतालिका समेत मन्त्रालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्यय बजेट असार 10 गतेभित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेश गर्नुपर्ने तथा असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ। आज हामीले बजेट ल्याउन नसकेका मध्ये एक रौतहटको गरूडा नगरपालिकाका नगर प्रमुख कन्थन मणि प्रसाद कलवारसँग कुराकानी गरेका छौं।
2: हाम्रो प्रशासकीय अन्तको कारणले गरूडा नगरपालिकाको परिषद भएन। हामी बारम्बार उहाँलाई गदा गर्दा गर्दै पनि उहाँ अधिकृतको रूपमा उहाँ जानुभएको अवस्था छैन। उहाँ राजनीतिक गर्न गर्नु जानुभएको हामीहरूलाई जनप्रतिनिधिसँग झगडा झुगडी गराउने अफिसमा नबस्ने आउने कहिले काहीँ आउँदाखेरि कर्मचारीलाई धाक धम्की देखाउने त्यो अवस्था बनाइदिएको छ गरुडा नगरपालिका अधिकृत ज्यूले।
3: हजुर, अब यो एउटा पालिकाको प्रमुखले आन्तरिक चाहिँ प्रशासनलाई चलाउन नसक्नु त उहाँकै कमजोरी होइन र भन्नुहोला, के भन्नुहुन्छ यस विषयमा? तपाईँ प्रति नै प्रश्न आउन थाल्यो भने
2: हाम्रो जनताले हेरिराखेको छ उहाँको गतिविधि, अफिसमा नआउने, 20 किलोमिटर टाढामा उहाँ डेरामा बस्ने, दुई चारजना गुट बनाएर उहाँको काम गर्ने, अफिसमा नआउने, त्यस्तो अवस्था बन्नु भएको त्यो उहाँले गर्दा हाम्रो 10 महिना उहाँको गयो नगरपालिकामा। उहाँको
3: कार्य सम्पादन ठिक थिएन भने यो असार 10 कै मिति चाहिँ गुजार्नका लागि भन्दा पनि अलि पहिला नै उहाँमाथि चाहिँ एउटा कार्यवाहीका लागि अर्थात उहाँको कार्य सम्पादन ठिक भएन भनेर रिपोर्ट गर्ने हजुरहरूसँग समय थियो, यसो किन गर्न नसक्नु भएको?
2: अब फागुन 21 गतेको जुन चुनाव थियो नि देशमा, हाम्रो संघीय चुनियो त्यहाँभन्दा त्योभन्दा अगाडि पनि म उहाँलाई सर्व गर्नको लागि म पल लागेका थिए। फागुन 21 गते बिचमा आचार संहिता लाग्यो।
3: हजुर, एउटा कुरा चाहिँ जस्तो जनप्रतिनिधि र प्रशासकीय अधिकृत बीचमा कुनै लेनदेनको त्यस्तो खिचा तानीले यो स्थिति आएको त होइन नि, होइन त?
2: लेनदेन गराउ हामी जुन हाम्रो नेपाल सरकारको ऐन नियम कानून जुन छ हाम्रो त्यो त्यो इच्छा काम गर्नु पर्यो नि. हाम्रो उहाँसँग के लेनदेन हुन्छ? हाम्रो केही लेनदेनको कुरो छैन.
3: यो गतिरोध तत्काल अन्त्य गरेर नगरलाई निकास दिनका लागि तपाईँको ठोस र स्पष्ट योजना के छ बताइदिनुहोस् न.
2: अब उहाँको निकास दिनको लागि देशभरिमा 753 पालिका छ, मात्र गौरी नगरपालिका एउटा छैन नि. त्यो पार शासकीय अधिकृत पठाउनको लागि हाम्रो देशमा यति नगरपालिका छ, सबै प्रशासकीय अधिकृत हाकिम त्यो चेन्ज भइरहेछ, सर्व भइरहेछ. तर गौरी नगरपालिकामा किन यस्तो भइरहेछ? अरू हाकिम छैन, उहाँ भन्दा पनि बढी पावर, बढी जानकारी, नियम कानून जान्ने व्यक्ति जाओस् न.
3: र
2: त्यो नगरपालिकालाई बन्दी बनाएर त्यो गौरी नगरपालिका शासकीय अधिकृतले त्यहाँ राजनीतिकरण भइरहेछ. के अहिले हामी के सोचौ? हाम्रो जनता सबै हेरिरहेछ
3: जिल्लाको नगरपालिका. अन्तिममा संघीय यो मामिला मन्त्रालयले 3 दिनभित्र बजेट आउन नसक्नुको स्पष्टीकरण माग गरेको रहेछ. त्यसमा त यहाँले अब प्रश्न खुलाएर पठाउनुहुन्छ होला होइन त?
2: जुन छ नि हामी एक हप्ता जति नगरी मन्त्रालयमा सतर्कता केन्द्रमा त्यो हाम्रो सम्बन्धित मन्त्रालयमा सबै उहाँको जुन कार्यशैली जुन व्यवहार गर्नुभएको छ सबैमा उहाँलाई मन्त्रालयमा पठाएको छु.
0: नेपाल परिवेशमा इन्धनको मूल्य घटे पनि सार्वजनिक यातायातको भाडा घटेन लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला.
4: कर्जा सूचना सम्बन्धी व्यवस्थाबारे थाहा पाउनु भएको छ? ब्याङ्क तथा वित्तीय संस्थाले कर्जा सम्बन्धी निर्णय लिनु अघि ग्राहकले अन्य ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ. कर्जा सूचनामा ऋणीले लिएको कर्जा सीमा, बक्यौता, भाका नागेको भए सोको अवधि, सुरक्षामा राखेको धितोको विवरण, जवानीकर्ताको विवरण, कालो सूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी हुन्छन्. यस्तो सूचना कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ. सही सूचना, सुरक्षित कर्जा. वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश. नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा. फोन नम्बर 01-5719-605. गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np.
5: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
6: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड. साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन भरको.
8: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज. समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार.
1: नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरेको छ. हवाई इन्धनको मूल्य घटेसँगै निगमले हवाई यातायातमा जोड़िने फ्यूल सरचार्ज समायोजन गरी नयाँ मूल्य कायम गरिएको प्राधिकरणले जनाएको हो. प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई पत्र मार्फत जानकारी समेत गराएको छ. नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रति लिटर 40 रूपियाँ कटौती गरेको थियो. घटेको भाड़ा दर आजैबाट लागू हुने समेत प्राधिकरणले जनाएको छ. नयाँ दर अनुसार हवाई भाडामा फ्यूल सरचार्ज अधिकतम 2335 रूपियाँसम्म घटेको छ.
0: यातायात व्यवसायहरूले भने इन्धनको मूल्य घट्दा पनि वैज्ञानिक भाडा दर लागू नभएका कारण सार्वजनिक यातायातको भाड़ा समायोजन हुन नसकेको बताएका छन्. नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार वैज्ञानिक भाड़ा दर अनुसार इन्धनको मूल्य 5% भन्दा बढ़ीले घटबढ़ हुँदा मात्र भाड़ा समायोजन हुनुपर्ने व्यवस्था छ. महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले आज विज्ञप्ति जारी गर्दै स्वचालित प्रणाली बमोजिम भाड़ा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्नुभएको हो. महासंघका अध्यक्ष सिटौलाले सार्वजनिक यातायातको भाड़ा निर्धारण गर्दा इन्धनको मूल्य मात्र नभएर सवारी साधनको संचालन खर्च, मर्मत सम्हार, बीमा, श्रमिकको पारिश्रमिक, अतिरिक्त पाठ पूर्जाको मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक सूचकलाई वैज्ञानिक आधारमा मूल्यांकन गर्नुपर्ने बताउनुभयो. महासंघका पूर्व अध्यक्ष विजय कुमार सुवारले विगतमा इन्धनको मूल्य प्रति लिटर 30 रूपियाँसम्म बढ़दा पनि सरकारले समयमै भाड़ा समायोजन नगरेका कारण अहिले इन्धनको मूल्य 20-30 रूपियाँले घट्दा करिब 13 रूपियाँ समायोजन हुन बाँकी नै देखिने बताउनुभयो. अहिलेको मूल्य घटाईले 1-2% मात्र भाड़ा घट्ने उहाँको भनाइ छ.
9: यो समायोजन हुँदाखेरि पनि लगभग 13 रूपियाँ चाहिँ अहिले पनि हामी चाहिँ लाई त्यो भाडा समायोजन नभएको नै अवस्था यो घट्दाखेरि पनि त्यो उनीहरूले यो समायोजन गर्दाखेरि रफली त्यो भाडा घट्ने भनेको धेरै घट्दैन बिचको त्यो क्यालकुलेसन गरेर ल्याउँदाखेरि हार्डली 1-2% मात्र भाडा घट्ने देखिन्छ त्यो उनीहरूले अब यो त सरकारले समायोजन गर्नुपर्ने हो हामीले भनेको के भन्दा नागरिकले पनि सही सूचना पाउनु पर्यो र हाम्रा विधायकले पनि यो भएको चाहिँ वैज्ञानिक भाडा दर सरकारले लागू गरेको छ यदि हाम्रो चाहिँ इन्धनबाट प्रभाव पर्ने जुन 35% भार हो त्यो भार अनुसार चाहिँ गरिदिनु पर्यो भनेको हो त्यो उनीहरूले एक्चुअली सरकारलाई हामीले माग गरेको कुरा यो समायोजन गरिदियो भनेको कारण त्यही हो तर त्योभन्दा बढी बढ्दाखेरि पनि समायोजन नभएको हुनाले समायोजन अब अब अब घट्दा घट्ने बढ्दा बढ्ने गरेर चाहिँ समायोजन हुने गर्दा विधि जुन चाहिँ 65 सालमा सरकार बसेर चाहिँ एउटा चाहिँ नीति निर्धारण गरिएको थियो र यो पनि हामी फेरि व्यवसायले बनाएको होइन
1: प्रतिनिधि सभाको भोलिको बैठकबाट 4 विधेयक पारित गर्ने तयारी छ 4 दिनपछि बस्न लागेको बैठकका लागि आज 15 कार्यसूची सार्वजनिक गरिएको छ संसद सचिवालयका अनुसार सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 मनी लाउन्ड्रिङ सहकारी सम्बन्धी र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि दफावार छलफल गरी निर्णयार्थ पेश गरिनेछ बैठकको शुरूमा सभामुखले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढ़ेर सुनाउनुहुनेछ राष्ट्रिय सभामा भने मन्त्रालयगत बजेट शीर्षकमाथिको छलफल चलिरहेको भोलि 9 मन्त्रालयको बजेट शीर्षकमा छलफलको कार्यसूची तोकिएको छ आज प्रतिनिधि सभामा सरकारका 2 मन्त्रीले जवाफ दिएका थिए एक सामग्री सहकर्मी कृष्ण शर्माबाट
10: प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई प्रश्नोत्तरका लागि सभामुखले रूलिङ गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले आज सरकारलाई संसदमा उठेका प्रश्नको जवाब दिन निर्देशन दिनुभएको छ राष्ट्रिय सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दलका नेता कमला पन्तले संसदमा उठेका समसामयिक विषयबारे सम्बोधन गर्न सरकारसँग माग गर्नुभएको थियो त्यसपछि अध्यक्ष दाहालले बैठकको आकस्मिक शून्य विशेष र प्रादेशिक सरकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जवाब दिन भन्नुभएको हो राष्ट्रिय सभाका सदस्यहरूले जनसरकारका विविध विषयमा सरकारको ध्यान आकर्षण गराउँदै आए पनि सम्बन्धित मन्त्रीहरूबाट समयमै जवाफ नआएको भन्दै सभामा आवाज उठाउँदै आएको थियो त्यसपछि कार्यसूची अनुसार नै परराष्ट्र मन्त्री शिशिर खनाल र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले यसअघि उठेका प्रश्नको जवाब दिनुभएको हो त्यसपछि रोस्टममा पुग्नुभएका परराष्ट्र मन्त्री खनालले छिमेकी मुलुकसँगको सीमा विवाद कूटनीतिक वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध रहेको सुस्तामा तटबन्ध निर्माणबारे भारतीय पक्षसँग समन्वय भइरहेको मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधार रहेको बताउनुभयो भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभागमा प्रवेश गरेको भन्दै वहाँले नियोजित एवं गलत मनसाय नरहेको बताउनुभयो सांसद भुवन बहादुर सुनारले सोध्नुभएको प्रश्नको जवाब दिँदै मन्त्री खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने हल्लामा सत्यता नभएको दावी गर्नुभयो
11: मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने सार्वजनिक चर्चाको विषयमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु यो क्षेत्रमा खानी

0: सर्वोच्च अदालतले दुग्ध विकास संस्थानका तत्कालीन प्रबन्ध निर्देशक शत्रुघ्न प्रसाद शाहलाई गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा दोषी ठहर गरेको छ। न्यायाधीशहरू विनोद शर्मा र शान्ति सिंह थापाको इजलासले शाहलाई गैर कानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गर्ने विषय अदालतको फैसलाले सदर गरेको हो। अख्तियारले 2073 वैशाखमा दुग्ध विकास संस्थानका प्रबन्धक शत्रुघ्न प्रसाद शाह र उनकी पत्नी सुशीला कुमारी शाहले समेत 2,38,00,000 रूपियाँ गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको थियो। विशेष अदालतले 2075 पुसमा उनीहरूलाई दोषी ठहर गरेको थियो। विशेष अदालतले उनलाई गैर कानूनी रूपमा सम्पत्ति आर्जन गरेको ठहराएको थियो। उनले 68,24,000 रूपियाँ गैर कानूनी रूपमा आर्जन गरेको निष्कर्षसहित विशेष अदालतले त्यति नै जरिवाना र 9 वर्ष कैद हुने फैसला समेत गरेको थियो। सर्वोच्चले 7.5 वर्षपछि विशेष अदालतको फैसला सदर गरेको हो। संस्थानको टेक्निकल अफिसरदेखि प्रबन्धक पदमा रहँदासम्म 1,44,00,000 रूपियाँ आर्जन गरेकोमा शाहले 3,83,00,000 रूपियाँ सम्पत्ति जोड़ेको भन्दै अख्तियारले वैध आमदानीको तुलनामा अस्वाभाविक खर्च देखिएको दावी गरेको थियो।
1: देवी गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकारी दुईजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पलापो खानेपानी लिप्त आयोजनाको 18,50,000 रूपियाँ बैंक ग्यारेन्टी रकम हिनामिना गरेको अभियोगमा अख्तियारले आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। मुद्दा दायर गरिएकामा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी र श्री कन्स्ट्रक्सनका संचालक प्रकाश रिङराई रहेका छन्। अख्तियारका अनुसार गाउँपालिकाले उक्त निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरे पनि काम नगरेपछि ठेक्का रद्द गरी धरोटी रकम जफत गर्ने निर्णय गरेको थियो। तर सुविधिले कार्यपालिकाको उक्त निर्णयलाई लुकाएर ब्याङ्क ग्यारेन्टीको म्याद सकिएपछि मात्रै ब्याङ्कलाई पत्राचार गरेको अनुसन्धानबाट खुलेको छ। नियतवश म्याद घुजारेर सरकारी सम्पत्ति अनि नोक्सानी पुर्याएको ठहर गर्दै अख्तियारले दुवै प्रतिवादीसँग झनै 18,50,000 रूपियाँ बिगो माग दावी गरेको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
3: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 082-5-63-775।
3: सम्पर्क नम्बर 98-4-78-26-873।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
9: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
10: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा र दैनिक क्रियाकलाप गर्न समस्या भइरह भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5-63-509 र मोबाइल 98-4-53-065-23।
0: महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति ऋषि प्रसाद भूषालले जानकारी दिनुभयो।
1: हुम्लाको सिमकोट गाउँपालिका आठ च्याडा गाउँमा पहिलो पटक गाडी पुगेको छ। गाउँपालिकाले आर्थिक वर्ष 2082-83 च्याडा याङ्कु सड़क निर्माण में 1,12,00,000 बजेट विनियोजन करे गांवमै गाड़ी पुगे इसी सिमकोट का सातवटे वड़ा में यातायात का साधन पुगिसकेका छन्। दुर्गम गांव में पहिलो पटक यातायात पुगे स्थानीयवासी खुशी भएका छन्। गांवसम्म गाड़ी पुगेका दिन स्थानीयले फूलमाला बाजागाजा र स्वागत कार्यक्रम को आयोजना गरेका थिए।
0: औषधि व्यवस्था विभागले देशमा रेबीज खोपको अभाव भएको विषयमा आधिकारिक जानकारी नआएको बताएको छ। विभागकै निमित्त महानिर्देशक शिवानी खड्गेले सरकारी खरीद प्रक्रिया केही ढिलो हुँदा खोप आपूर्तिमा असर परेको हुन सक्ने बताउनुभयो।
1: आज शेयर बजार नेप्से परिसूचक 44 अंकले बढेको छ। अघिल्लो 7 कारोबार दिनसम्म लगातार घटेको बजार आज बढेको हो। यो वृद्धिसँगै नेप्से परिसूचक 2652 बिन्दुमा कायम भएको छ। आज कारोबार कम्पनी बढ्यो। हिजो 3,25,00,000,000 को शेयर खरीद बिक्री भएको बजारमा आज 3,86,00,000,000 को कारोबार भयो। आज 252 कम्पनी को मूल्य बढ्दा 17 कम्पनी को शेयर मूल्य घट्यो भने 6 कम्पनी को शेयर मूल्य स्थिर रहेको छ।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इजरायलका रक्षा मन्त्री इजरायल कार्ट्जले लेबनान, सिरिया र गाजामा स्थापित सो घोषित सुरक्षा क्षेत्रबाट तत्काल इजरायली सेना फिर्ता हुने कुनै समय सीमा नरहेको स्पष्ट पार्नु भएको छ। स्थानीय बासिन्दाहरूलाई जिहादीहरूको खतराबाट जोगाउनका लागि इजरायली रक्षा बल आईडीएफ ती क्षेत्रहरूमा अनिश्चितकालका लागि रहिरहने उहाँले बताउनु भएको हो। सन् 2006 को युद्धमा मारिएका इजरायली सैनिकहरूको सम्मानमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै रक्षा मन्त्री कार्ट्सले सुरक्षा क्षेत्रबाट सेना पछि नहट्ने अडान दोहोर्याउनु भएको हो। सोही क्रममा उहाँले लेबनानमा भइरहेको सैन्य कार्यवाहीलाई लिएर इजरायलमाथि आक्रमण गरिए इरानमाथि पूर्ण बलका साथ प्रहार गर्ने चेतावनी समेत दिनुभएको छ। इजरायल र लेबनानले गत शुक्रबार मात्रै अमेरिकी मध्यस्थतामा एक सम्झौतामा हस्ताक्षर गरेका थिए। यद्यपि प्रधानमन्त्री बेन्जामिन नेतान्याहू लगायतका शीर्ष इजरायली अधिकारीहरूले दक्षिणी लेबनानबाट सेना फिर्ता लिन बारम्बार अस्वीकार गर्दै आएका छन्। दक्षिणी लेबनानमा अहिले पनि इजरायली सेना र हिजबुल्लाह लडाकुहरूबीच निरन्तर झडप भइरहेको छ। इजरायलले लेबनानमा हिजबुल्लाहलाई पूर्ण रूपमा निशस्त्र गरिसकेपछि मात्र सेना फिर्ती सम्भव हुने बताउँदै आएको छ।
1: नेपाल परिवेशमा अब खेल समाचार।
7: विश्वकप फुटबल विशेष।
11: फिफा विश्वकप 2026 अन्तर्गत आज राति दुई खेलहरू हुँदैछन्। जस अनुसार राति पाउने 10 बजे पहिलो पटक नकआउट चरणमा पुगेको डीआर कंगो र सन् 1966 को च्याम्पियन इंग्ल्याण्ड आम्ने सामने हुँदैछन्। अर्को खेलमा राति पाउने 2 बजे समूह जी को विजेता बेल्जियम र समूह आई को तेस्रो स्थानमा रहेको सेनेगल बीच पहिलो पटक ऐतिहासिक भिडन्त हुनेछ। भोलि बिहान पौने 6 बजे आयोजक अमेरिकाले समूह बी को तेस्रो टोली बोस्निया एण्ड हर्जेगोविनाको सामना गर्नेछ, जसमा यसअघिका 3 मैत्रीपूर्ण भेटमध्ये 2 खेल अमेरिकाले जितेको र 1 खेल बराबरीमा टुंगिएको इतिहास छ। फिफा 2026 को प्री क्वार्टर फाइनलमा साबिक उपविजेता फ्रान्स र पाराग्वे तथा 5 पटकको च्याम्पियन ब्राजिल र नर्वे भिड्ने पक्का भएको छ। त्यस्तै क्यानाडा र मोरक्को पनि भिड्ने निश्चित भएको छ। गैराती भएको खेलमा स्वीडेनमाथि 3-0 फराकिलो जीत दर्ता गर्दै फ्रान्स अन्तिम 16 पुगेको हो। फ्रान्सले अब पाराग्वेसँग खेल्नेछ। नकआउटकै अर्को खेलमा एर्लिङ हालान्डको निर्णायक गोलमा नर्वेले पहिलो पटक अन्तिम 16 स्थान बनाएको छ। नर्वेले क्वार्टर फाइनल पुग्न ब्राजिलको सामना गर्नेछ। आज बिहान भएको खेलमा इक्वेडरलाई 2-0 हराउँदै विश्वकप आयोजक टोली मेक्सिको पनि अन्तिम 16 पुगेको छ। मेक्सिकोले अब इंग्ल्याण्ड र डीआर कंगोबीचको खेलको विजेतासँग खेल्नेछ। यस विश्वकपमा 4 खेलमा 6 गोल गरेका फ्रान्सका किलियन एम्बाप्पे र अर्जेन्टिनी कप्तान लियोनल मेस्सी समान 6 गोल सहित गोल्डेन बुटको दौड़मा शीर्ष स्थानमा छन् भने 5 गोल गरेका नर्वेका हालान्ड तथा समान 4-4 गोल गरेका फ्रान्सका ओस्माने डेम्बेले र ब्राजिलका भिनिसियस जुनियरले उनीहरूलाई पछ्याइरहेका छन्।
0: भारत र इंग्ल्याण्ड बीचको 5 खेलको टी20 आई सीरिजको पहिलो खेल आज राति सभा 10 बजे शुरू हुँदैछ। खेल इंग्ल्याण्डको चेस्टर ले स्ट्रीट स्थित रिभर साइड ग्राउण्डमा हुनेछ। भारतीय टोली हालै सम्पन्न आयरल्याण्ड विरूद्धको सीरिज 2-0 गुमाएर दबावमा छ। कप्तान श्रेयस अहिरको कप्तानीमा रहेको युवा भारतीय टोली आजको खेलमा शानदार कमब्याक गर्दै इंग्ल्याण्ड भ्रमणको सुखद शुरूआत गर्ने लक्ष्यमा रहनेछ। उता ह्यारी ब्रुकको कप्तानीमा रहेको इंग्ल्याण्ड घरेलु मैदानको फाइदा उठाउँदै भारतले हराउने रणनीतिका साथ मैदानमा उत्रिनेछ। हालसम्म भारत र इंग्ल्याण्डले 30 टी20 आईमा प्रतिस्पर्धा गरेका छन्, जसमा भारतले 18 तथा इंग्ल्याण्डले 12 म्याच जितेको छ।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: 18 वर्षभन्दा कम उमेरका व्यक्तिहरू पार्टीको सदस्य नरहेको राजपाको प्रस्तीकरण। ई पासपोर्ट छपाईबारे जर्मनीको जवाफ। मलमा कालोबजारी भए उजुरी गर्न मन्त्रालयको आग्रह।
1: समयमै बजेट नल्याउने 23 स्थानीय तहसँग संघीय सरकारले माग्यो कारण। 3 दिनभित्र जवाब दिन निर्देशन।
0: प्रतिनिधि सभाको भोलिको बैठकबाट 4 विधेयक पारित गर्ने तयारी। राष्ट्रिय सभामा आज 2 मन्त्रीको जवाब।
1: लेबनानमा हिजबुल्लाह निशस्त्र नभएसम्म सेना फिर्ता नहुने इजरायलको अडान। इरानलाई पूर्ण बल प्रहारको चेतावनी।
0: र फिफा विश्वकपमा आज राति 2 खेल हुँदै भोलि बिहान अमेरिका र बोस्निया भिड्ने।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-5363-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कोराहीदान फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
5: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिक चलेन, अब त आश्रै मरिसक्यो।
4: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
6: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराहीदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: युनिथियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
12: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
13: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू,
14: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
13: मुटु रोग विशेषज्ञ डाक्टर
14: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
2: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-35700।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
18: हाड जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
19: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
19: इन्डोस्कोपी सेवा
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
17: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-5607-734 र 082-5607-138।
20: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ घोराईको दिव्या फार्मेसीमा।
21: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
22: डाक्टरद्वारा दिइने सेवाहरू,
20: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
22: बिना टाका प्रभावकारी उपचार,
0: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श।
22: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ।
0: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
22: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ। बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार।
1: दिव्य फार्मेसी, कुराई 15 सड़क विभाग रोड। सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871।
0: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
22: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
14: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
0: बाङ्गा टिङ्गा दाँत मिलाउने,
14: शल्यक्रिया गरेर दाँत निकाल्ने,
0: खाली ठाउँमा दाँत भर्ने,
14: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
0: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
14: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43123।
3: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही दाङमा।
17: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: अन्य सेवाहरू:
22: हाट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
24: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-581-6994। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
25: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
26: खुशीको खबर।
27: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
26: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
28: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक, घोराही दाङमा।
29: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: नोट,
28: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतम द्वारा भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-4-98-87-741।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा मूल्य घटेसँगै कतिपय निजी पेट्रोल पम्पमा पाइएन इन्धन, के गर्दैछ विभागीय मन्त्रालय,
1: आर्थिक कार्यवाही गर्ने हिसाबले स्ट्रिक्ट गरेर जानुपर्छ कि भन्ने बारेमा छलफल प्रारम्भ भएको छ। त्यो हिसाबले उहाँहरूलाई अलिक सतर्क गराएर अनुगमनलाई खटाउन भनेको छ।
0: 100 दिन पुग्दै गर्दा सरकारको कार्य सम्पादन कस्तो?
2: हामी एउटा रफ्तारमा छौं, नियत र क्षमतामा केही खोट छ जस्तो मलाई लाग्दैन। तर विगत 100 दिनमा हामीले पनि केही कुराहरू सिक्दै गएका छौं।
0: अर्थमन्त्री सोनी मुवागले र सत्तामा फर्किएको पहिलो वर्षमै ट्रम्पले गरे क्रिप्टोबाट $1 अर्ब भन्दा अधिक आमदानी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्र संघको बालबालिका हेर्ने निकाय युनिसेफले एक साता अघि भेनेजुएलामा गएका दुई शक्तिशाली भूकम्पका कारण बालबालिकामाथि हुने शोषण र मानव बेचबिखनको जोखिम झन बढ़ेको चेतावनी दिएको छ। युनिसेफले परिवारबाट छुट्टिएका बालबालिकाको तत्काल पहिचान गरी आफन्तसँग पुनर्मिलन नगरिए यस्तो जोखिम अझ गम्भीर बन्न सक्ने जनाएको हो। बीबीसीकी विश्व मामिला संवाददाता मिमी स्वेबी भन्छन्, अभियानकर्मीहरूको हालको बाल संरक्षण प्रणाली मुख्यत व्यक्तिगत रूपमा हराएका बालबालिकाका घटनालाई लक्षित गरी बनाइएको छ। उनीहरूले ठूलो प्राकृतिक विपदको अवस्थामा प्रभावकारी रूपमा काम गर्न सक्ने नयाँ प्रणालीको आवश्यकता औल्याएका छन्। बीबीसीकी विश्व मामिला संवाददाता मिमी स्वेबीको भनाई। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमा क्रिप्टो करेन्सीबाट $1 अर्ब भन्दा बढ़ी आमदानी गरेको भन्ने विषय बाहिरिएपछि त्यस्तो आमदानी हुने व्यवसायसँग उनको पदको कुनै स्वार्थ बाजिने अवस्था नरहेको व्हाइट हाउसले जनाएको छ। त्यसरी भएको धेरैजसो आमदानी उनको परिवारका सदस्यहरू सहसंस्थापक रहेको एउटा फर्मले बेचेको टोकनबाट र सेलिब्रेशन मीम कोइनको रोयल्टीबाट भएको देखिन्छ। राष्ट्रपतिले कुनै बेला क्रिप्टो करेन्सीलाई ठग र लागू औषध कारोबारीहरूको स्वर्ग भनेका थिए, तर उनले पुनः निर्वाचित हुनु केही समय अघि मात्र यसको सम्भावनालाई अपनाएका थिए। त्यस यता उनले क्रिप्टो करेन्सी सम्बन्धी नियम कानूनहरूलाई केही खुकुलो तुल्याउने नीति अघि बढ़ाएका छन्। दक्षिण अफ्रिकाको प्रहरीले मंगलबार देशव्यापी रूपमा भएको अवैध आप्रवासन विरूद्धको प्रदर्शनका क्रममा 900 जना भन्दा बढ़ी व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकामाथि लुटपाटदेखि सार्वजनिक हिंसा भड़काएको सम्मका आरोप लगाइएको छ। देशभर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएकाले प्रदर्शन अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ। दक्षिण अफ्रिकी सरकारको करणमा हालसम्म 10,000 आप्रवासीले देश छाडिसकेका छन्। बेल्जियमको एन्टवर्प शहर स्थित एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा कम्तीमा 5 जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन्। 10 तले उक्त भवनमा 200 भन्दा बढ़ी मानिस बसोबास गर्छन्। प्रहरीले आगलागीको कारणबारे अहिले नै केही भन्न सकिने अवस्था नरहेको जनाएको छ र स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार जून महिनामा अत्यधिक गर्मीका कारण 1,000 भन्दा बढ़ी व्यक्तिको मृत्यु भएको छ। यो संख्या गत वर्षको सोही अवधिको तुलनामा 2 गुणा भन्दा बढ़ी हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै बजारमा इन्धनको अभाव देखिएपछि अनियमितता गर्ने व्यवसायीमाथि आर्थिक कार्यवाही कड़ा बनाउने विषयमा छलफल शुरू भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले बताएका छन्। नेपाल आयल निगमका अनुसार मूल्य घट्ने अनुमान गर्दै पेट्रोलियम व्यवसायीहरूले मंगलबार नियमित परिमाणको तुलनामा करिब आधा मात्र इन्धन खरिद गरेका थिए। त्यसको प्रभाव स्वरूप आज दिनभर काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा रहेका निजी पेट्रोल पम्पहरूमा इन्धन अभावको अवस्था देखिन पुग्यो। एक रिपोर्ट। इन्धन अभावका कारण पेट्रोल पम्पहरूमा उपभोक्ताको घुइँचो लागेसँगै अनुगमन तीव्र पारिएको मन्त्रालय र निगमका अधिकारीहरूले बताएका छन्। अनियमितता गर्ने व्यवसायीमाथि कार्यवाही कड़ा बनाउने विषयमा पनि छलफल शुरू भएको मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बीबीसीलाई बताए।
1: नियमावलीमा कार्यवाहीका विभिन्न क्याटेगोरीहरू छन्। अब हामीले यसमा पनि केही रिभिजन गर्नुपर्छ कि आर्थिक कार्यवाही गर्ने हिसाबले अब त्यसमा अलिक स्ट्रिक्ट गरेर जानुपर्छ कि भन्ने बारेमा छलफल प्रारम्भ भएको छ। अनुगमन बढेको छ यही विषयलाई लिएर पनि, त्यो हुँदाखेरि मनपरी गर्ने त्यस्तो खालको व्यवसायहरू ठिक ठाउँमा आउनुहुन्छ भन्ने सोच्छु मैले।
0: आयल निगमले पेट्रोल पम्प संचालकहरूको माग अनुसार बजारमा इन्धन आपूर्ति गर्दै आएको छ। निगमका अनुसार सोमबारसम्म पेट्रोलियम पदार्थको आपूर्ति नियमित अवस्थामा थियो, तर हिजो पेट्रोलियम व्यवसायीहरूले सामान्य अवस्थाको तुलनामा कम परिमाणमा इन्धन खरिद गरेपछि बजारमा अभावको स्थिति देखिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए।
4: अस्ति दुई दिन बिदा थियो, त्यसपछि सोमबार डिपो खुल्यो, सोमबार पनि बजारमा दैनिक सेल्स जे छ घटेको अवस्था छ, र हिजो मंगलबार चाहिँ एभरेज सेल्स भन्दा कम डिमान्ड आएको थियो। हिजो काठमाडौँ उपत्यकामा दैनिक रूपमा करिब 700 किलो लिटर चाहिँ पेट्रोल र त्यही हाराहारीमा डिजल बिक्री हुने गरेको छ। हिजो 30% हाराहारीमा थियो। हामीले सोद्धाखेरि उहाँहरूको विभिन्न समस्या चाहिँ राख्नुहुन्छ, आर्थिकदेखि लिएर विभिन्न समस्या, तर हामीले नियमित रूपमा अनुगमन चाहिँ गर्ने गरेकै छौँ। हामी जहाँ फेरि कस्तो छ भने एक ट्याङ्कर तेलै निस्किनु पर्छ, 4,000 मात्रै डिमान्ड गरेर पनि त्यो तेल हाम्रो डिपोबाट निस्किँदैन।
0: प्रवक्ता ठाकुरका अनुसार आज अबेरसम्म काठमाडौँका पम्पहरूमा 800 किलो लिटरको हाराहारीमा तेल गइसकेको छ। पेट्रोलियम व्यवसायीहरूले पनि बिहान एकैछिन असहज देखिए पनि क्रमशः आपूर्ति सहज हुँदै गएको दावी गरेका छन्। नेपाल पेट्रोलियम डिलर्स एसोसिएशनका अध्यक्ष विश्व अरियाल भन्छन्,
5: युद्ध रोकिएपछि घट्छ भन्ने अनुमान त सबै व्यापारीले गरेकै हुनु, उपभोक्ताले नै गरेकै हुन्छ होइन। सबै पम्पमा 10-20 लाइन हुनु भने काठमाडौँमा नर्मल हो क्या, साँगुरो छ ठाउँ होइन, धेरै छ मोटरसाइकल होइन, धेरै थोरै कुरा दिनु, किन्ने चिज दिनु, बेच्ने चिज हो होइन, दैनिक कारोबार हुने चिज धेरै ल्याएर पनि किन्दाखेरि थोरै ल्याएर पनि हुन्छ, त्यसलाई अहिले आपूर्ति चाहिँ सहज छ। यो
0: निगमले गएरातीदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टी तेलमा 30-30 रूपियाँ तथा हवाई इन्धनमा 40 रूपियाँले घटाएको थियो। अब अर्को विषय, जेएनजी आन्दोलनका क्रममा भएको ठूलो जनधनको क्षतिपछि सम्पन्न आम निर्वाचनबाट झण्डै 2/3 मत सहित गठन भएको सरकारले यसै सप्ताहन्तमा आफ्नो 100 दिन पूरा गर्दैछ। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले आफ्नो गठनसँगै पहिलो 100 दिनभित्र सम्पन्न गर्ने कार्यसूची पनि सार्वजनिक गरेको थियो। यसबीच सरकारले आगामी आर्थिक वर्षको बजेट समेत प्रस्तुत गरिसकेको छ। यिनै विषयलाई केन्द्रमा राखेर हामीले सरकारका अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति सोनिम वाग्लेसँग कुराकानी गरेका छौं, र संवादको शुरूआतमा हामीले सरकारको 100 दिन पूरा हुने लाग्दा अर्थमन्त्रीका रूपमा उनको अनुभव बारे प्रश्न गरेका छौं।
2: हामी एउटा रफ्तारमा छौं, अभूतपूर्व जनादेश जुन प्राप्त गर्यो राष्ट्रिय स्वतन्त्र पार्टीले, यो दुर्लभ अवसर हो भन्ने हामीले मानेका छौं, त्यसलाई न्याय गर्नुपर्छ भन्ने त्यो मर्मलाई पूर्णत ग्रहण गरेर हामी काम गरिराखेका छौं। यो भनेको सुशासनमा निर्मम लामो समयदेखि थाती राखिएका आर्थिक र अन्य क्षेत्रगत सुधारहरूमा हामीले एकदम गति बढ़ाएका छौं, त्यसमै बजेट पनि पर्छ। र तेस्रो चाहिँ यो शासकीय संस्कार र संस्कृति होइन, 36 वर्षका प्रधानमन्त्री हुनुहुन्छ, आधा क्याबिनेट 30-35-40 वर्ष भन्दा मुनि छ, भनेपछि यो पुस्तान्तरण हो है भन्ने सन्देश पनि हामीले स्थापित गर्दै हाम्रो चाहिँ शासकीय शैली संस्कार संस्कृतिमा पनि परिवर्तन आओस् भन्ने रफ्तारमा काम गरिएको छ। नियत र क्षमतामा केही खोट छ जस्तो मलाई लाग्दैन, तर विगत 100 दिनमा हामीले पनि केही कुराहरू सिक्दै गएका छौं, शैलीगत कुराहरूमा चाहिँ हामी अब सुध्रिँदै सुधार्दै पनि जान सक्छौ।
6: विगतमा अर्थमन्त्रीहरू हुँदा हामी नै बजेटका बेलामा तपाईँसँग प्रतिक्रिया लिन्थ्यौं, कस्तो लाग्यो बजेट भनेर, यो पालि त्यही नेतृत्वमा तपाईँ आएर आफै ल्याउनु भयो होइन, बाहिर बसेर प्रतिक्रिया दिन र आफै बसेर गर्दाखेरि कति फरक पर्दो रहेछ, किनकि तपाईँले ल्याउनु भएको बजेट पनि अलिअलि आलोचित भयो नि।
2: 5-6 बजेटलाई हामी रूपान्तरणकारी मान्न सक्छौ नेपालको इतिहासमा, त्यो रूपान्तरणकारी भनिएका बजेटहरू पनि त्यो ल्याइँदाखेरि चाहिँ खुबै आलोचित भएका थिए, किनकि तिनीहरूले एउटा स्थापित मानकलाई भत्काएर अर्थतन्त्रलाई नयाँ दिशामा लान खोजेका भएर नै उनीहरूले चाहिँ त्यो स्ट्याटसको यथास्थितिवादसँग रमिरहेकाहरूले आलोचना गर्ने नै भए, तर केही सब्सट्यान्टिभ कन्टेन्टमा त अब बहस गरेरै अगाडि जान सकिन्छ।
6: बजेटको एउटा कुरा चाहिँ प्रतिक्रिया मासँग लिँदाखेरि पनि यो चाहिँ मध्यमवर्गीयहरूलाई चाहिँ राम्रो भयो, तर गरीबलाई चाहिँ झन गरीब बनाउने पो हो कि अथवा उनीहरूलाई चाहिँ नसमेटेको हो कि भन्ने खालको पनि प्रतिक्रियाहरू आएको छन्।
2: सायद उहाँहरूले बजेट अब पढ्नु त भएकै छैन, त्यस्तोको टिप्पणी गर्ने मानिसहरूले सुन्दा पनि राम्ररी सुन्नु भएन कि भन्ने मेरो आशंका। हाम्रो चाहिँ अब मैले अघि जनादेश भइराखेको छु, वाचापत्रमा जे जे गर्छौ भनेको थियो त्यही गरे हो, र वाचापत्रमा हामीले गरेको करार, नागरिकसँग गरेको करारमा 5 बुदा मध्येको पहिलो सुशासन भइहाल्यो, दोस्रो मध्यम वर्गको विस्तार। मध्यम वर्गको विस्तार कसरी हुन्छ, भुइँ मान्छे र निम्न आय भएकालाई माथि उकासेर हुन्छ विस्तार, माथिकालाई झारेर विस्तार गर्ने भनेको त होइन। दुईटा कुरा म राखेँ छोटकरीमा, भुई मान्छेका लागि वा गरीबका लागि भनेर यस अघिका सरकारले जे जे ल्याएका थिए नि उहाँहरूलाई श्रेय दिने हो भने एक सुका पनि कटौती गरेका छैन, यथावत छन्। हामीले बरु थप समृद्ध बनाएका छौँ, जस्तो मुलुकभरिका 3,13,000 दलित बालबालिकाहरूको लागि होइन 1,000 रुपियाँसम्मको पौष्टिक आहारदेखि लिएर टुक्रा टुक्रा सामाजिक सुरक्षाका कार्यक्रमहरू अझ थप गरेका छौँ, थप उन्नत बनाएका छौँ। तर हाम्रो धारणा चाहिँ के हो भने गरिबीको निदान भत्ता बाँडेर हुँदैन, गरिबीको व्यवस्थापन गर्ने होइन, हामी समृद्धिको सिर्जना गर्न चाहन्छौ।
6: त्यो भनिरहँदाखेरि यो त जेएनजी आन्दोलन पछि चुनाव भएर आएको सरकार भयो, अहिले तपाईँले नै देख्नुहुन्छ कति जेएनजी भए अथवा अलिकति युवा अवस्थाका मान्छेहरू रोजगारी अथवा अध्ययनका लागि बाहिर जानु बाध्य छन्। त्यो कम गर्न चाहिँ तपाईँले अब कसरी आश्वासन दिनुहुन्छ?
2: त्यसको पहिलो खुट्किला हामीले चालेका छौँ। यो चाहिँ एउटा दूरदृष्टिसहित ल्याइएको बजेट, अर्थतन्त्रलाई यो दिशामा दौड़ाउनुपर्छ भनेर त्यो भिजनका साथ आएको। तर एउटा बजेटले त कायाकल्प हुने त सम्भावना छैन। हाम्रो म्यान्डेट पनि 5 वर्ष छ र मैले भनेको छु यो पहिलो वर्ष हामी जग हाल्न चाहन्छौ, दोस्रो र तेस्रो वर्ष सुधारलाई गति दिन चाहन्छौ र चौथो र पाँचौं वर्ष यो सुधार र यो मानक जुन हामी स्थापित गर्दैछौ, एउटा नयाँ लय स्थापित गर्न खोज्दैछौ, त्योबाट आएको लाभ, नेपाली जनताको लाभ, लाभांशका रूपमा अनि हामी बाँड्न चाहन्छौ भन्ने एउटा रोड म्याप नै छ। त्यसैले यो 5 बजेटको पहिलो किस्ता मात्रै हो, जग हालेका छौँ।
6: एक वर्षमा केही फिल गर्न चाहिँ
2: सकिन्छ र अब साउन 1 गतेदेखि हामी यसको कार्यान्वयनलाई अगाडि लान्छौ। यो पारित भइसकेपछि प्रतिनिधि सभाबाट त सबै पास भयो, अब राष्ट्रिय सभामा अलिकति बाँकी छ। त्यो भएपछि यो बजेटलाई जुन राष्ट्र ऋण उठाउने विनियोजन विधेयक र जुन कर सम्बन्धी विधेयक छ, आर्थिक विधेयक, त्यो सबै पास भएपछि समग्रमा बजेट पास भएको मानिन्छ र त्यसको अनि निर्मम कार्यान्वयनमा हामी लाग्छौ। र योबाट कहीँ कमजोरी भएका रहेछन्, कहीँ सुधार गर्नुपर्ने रहेछन् भने हामी आगामी बजेटमा पर्याप्त समय लिएर, यसपालि त 4-5 हप्तामा बनाएको बजेट हो, यत्रो ऐतिहासिक म्यान्डेटलाई न्याय पनि गर्नु छ। तर हामी आउँदा आउँदै सिलिङ त तोकिसकिएको थियो, 1,890 अर्बको सिलिङ त योजना आयोगले बाँडिसकेका थियो। जस्तै हामी आएर थप सुधारहरू जुन गर्न सक्यौं त्यो वास्तवमा असाध्य मेहनत परेको छ।
0: अर्थमन्त्री स्वर्णिम वाग्ले साथी विनिता दाहालसँग कुरा गर्दै वाग्लेसँगको विस्तृत अन्तर्वार्ता हाम्रा विभिन्न डिजिटल प्लेटफर्महरू मार्फत प्रकाशित गरिनेछ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमा क्रिप्टो करेन्सीबाट $1 अर्ब भन्दा बढ़ी आमदानी गरेको देखिएको छ। राष्ट्रपति ट्रम्पले गत वर्ष गरेका त्यस्तो आमदानी हुने व्यवसायसँग उनको पदको कुनै स्वार्थ बाजिने अवस्था नरहेको व्हाइट हाउसले जनाएको छ। त्यसरी भएको धेरैजसो आमदानी उनको परिवारका सदस्यहरू सहसंस्थापक रहेको एउटा फर्मले बेचेको टोकनबाट र सेलिब्रेशन मीम कोइनको रोयल्टीबाट भएको देखिन्छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
3: 927 पृष्ठको वित्तीय प्रतिवेदनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेलिब्रेशन कोइन्स नामक संस्थाबाट 635 मिलियन अमेरिकी डलर रोयल्टी प्राप्त गरेको उल्लेख गरेका छन्। उनले आफ्नै छोराहरू तथा उनका विशेष दूत स्टीभ विटकफका सन्तानहरूले स्थापना गरेको क्रिप्टो करेन्सी कम्पनी वर्ल्ड लिबर्टी फाइनान्सियलबाट पनि 500 मिलियन अमेरिकी डलर भन्दा बढ़ी आमदानी भएको विवरण दिएका छन्। यसका अतिरिक्त उनले घर जग्गा कारोबार व्यवसाय र ट्रम्प ब्राण्डका विभिन्न वस्तुहरूको बिक्रीबाट पनि करोड़ौं डलर आमदानी गरेको उल्लेख गरेका छन्। तर व्हाइट हाउसले भने उनले राष्ट्रपतिको पदको दुरूपयोग गरेर आर्थिक लाभ लिएको आरोप अस्वीकार गरेको छ। यस पटकको वित्तीय विवरण अनुसार ट्रम्पको कुल आमदानी कम्तीमा 2.2 अर्ब अमेरिकी डलर पुगेको देखिन्छ, जुन सन् 2024 अघिल्लो विवरणमा उल्लेख गरिएको 600 मिलियन अमेरिकी डलर भन्दा धेरै बढ़ी हो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
8: मध्यपश्चिम ट्राङ्क्याक यति बेला रात्रिको 9 बजेको छ।

राति 9 बजेको मध्य पश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। दाङको राप्ती गाउँपालिकाले जनप्रतिनिधि तथा सरकारवालाका लागि समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम प्रदान गरेको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आज गाउँपालिका

निगरानी प्रणाली लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो। उहाँले समुदायमा देखिने विभिन्न रोगका लक्षण पहिचान, शंकास्पद बिरामीको विवरण संकलन, स्वास्थ्य संस्थामा समयमै सूचना प्रवाह गर्ने प्रक्रिया तथा रोग नियन्त्रण र रोकथामका उपायबारे जानकारी गराउनुभयो। उहाँले महामारी तथा प्रकोपजन्य रोगहरूको प्रारम्भिक सूचना व्यवस्थापनमा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका जनप्रतिनिधि तथा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहने बताउनुभयो। समयमै सूचना प्राप्त हुन सके रोग फैलन नदिन, जोखिम न्यूनीकरण गर्न तथा आवश्यक प्रतिकारका कामलाई प्रभावकारी बनाउन सहज हुने उहाँको भनाइ थियो। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले समुदायमा आधारित रोग निगरानी प्रणाली स्वास्थ्य क्षेत्रको महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले कुनै पनि महामारी जन्य वा प्रकोपजन्य रोगको नियन्त्रणका लागि समयमै सूचना प्राप्त हुन सबैभन्दा महत्वपूर्ण पक्ष रहेको उल्लेख गर्दै समुदायबाट प्राप्त सूचनाले रोगको व्यवस्था, पहिचान, विश्लेषण तथा व्यवस्थापनमा ठूलो सहयोग पुग्ने बताउनुभयो। अध्यक्ष विष्टले पछिल्लो समय प्रविधिको विकाससँगै निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउन अनलाइन रिपोर्टिङ प्रणाली सञ्चालनमा ल्याएको जानकारी दिनुभयो। उहाँका अनुसार समुदायबाट संकलित सूचना स्थानीय तह हुँदै प्रदेश र संघीय सरकारसम्म तत्काल पुग्ने भएकाले रोगको अवस्थाबारे तिनै तहका सरकार समयमै जानकार हुनेछन्। यसले आवश्यक निर्णय लिन, स्रोत साधन परिचालन गर्न तथा महामारी फैलन अघि नै रोकथाम र नियन्त्रणका उपाय अवलोकन गर्न मदत पुग्ने उहाँको भनाइ थियो। उहाँले स्वास्थ्य कर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा समुदाय बीचको समन्वय बलियो भएमा रोग निगरानी प्रणाली अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गर्दै स्वास्थ्य सम्बन्धी कुनै पनि असामान्य घटना वा रोगका लक्षण देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गर्नुभयो। स्वास्थ्य शाखा प्रमुख नारायण रावतका अनुसार समुदाय स्तरमै रोगको प्रारम्भिक संकेत पहिचान गरी सम्बन्धित निकायमा तत्काल जानकारी गराउने क्षमताको विकास गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि तथा विभिन्न सरकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो। रोल्पामा पाँच महिनाको अवधिमा प्रहरीले 56 रोपनीमा लगाइएको अफिम र गाजा खेती नष्ट गरेको छ। 2082 फागुनदेखि 2083 असार 12 गतेसम्म रोल्पाका विभिन्न स्थानमा लगाइएका अफिम र गाजा प्रहरले नष्ट गरेको हो। 2082 फागुन 30 गते रोल्पाको परिवर्तन गाउँपालिका 4 तातापानीमा एक किसानले उत्पादन गरेको 700 बुटा अफिम नष्ट गरिएको थियो। 2082 चैत्र 24 गते थबाङ गाउँपालिका 4 गुरासे, लेक, थर्पु, चालाकी, थोरबाङ र लुटाङ लगायतका स्थानमा अफिम खेती गरिएको भनी गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पाको टोलीले ठूलो मात्रामा करिब 55 रोपनी जमीनमा लगाइएका अफिम नष्ट गरिएको थियो। यस्तै 2083 असार 12 गते शुक्रबारका दिनमा त्रिवेणी गाउँपालिका 6 स्थित ऐलानी पाखोमा जमीनमा आफै उम्रिएको गाजाको बिरुवा छ भन्ने सूचनाको आधारमा स्थानीय प्रहरी टोलीले एक रोपनी बराबरको जमीनमा आफै उम्रिएको करिब 2500 गाजाको बुटा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायक निरीक्षक एवं सूचना अधिकारी सुनिल थापा नेपालीले जानकारी दिनुभयो। छोटो समयमा धेरै आर्थिक आमदामी गर्ने उद्देश्यले गर्दा अफिम खेतीतर्फ आकर्षित भएको जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रमुख जिल्ला अधिकारी गंग बहादुर छेत्रीले बताउनु भएको छ। र मनसुनजन्य विपद, बाढ़ी, पहिरो र डुबानका कारण उत्पन्न हुन सक्ने जोखिममा परेका नागरिकहरूको खोजी, उद्धार र राहतका लागि देशभर एकीकृत संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा मनसुनजन्य विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न मनसुन पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना 2083 कार्यान्वयन अन्तर्गत एकीकृत विपद व्यवस्थापन संयन्त्रलाई उच्च तयारी अवस्थामा राखिएको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतले मनसुन अवधिमा बाढ़ी, पहिरो, डुबान, नदी कटान तथा चट्यान लगायत विपदको प्रभावकारी पूर्व तयारी, प्रतिकारी तथा राहत व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई खोज तथा उद्धारका लागि तयारी अवस्थामा राखिएको बताउनुभयो। उहाँले यस वर्ष देशका अधिकांश क्षेत्रमा औसत भन्दा कम वर्षा हुने प्रक्षेपण गरिए पनि

भौगोलिक संवेदनशीलता तथा स्थानीय मौसमी अवस्थाका कारण बाढ़ी र पहिरोको जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्व तयारी गरिएको जानकारी दिनुभयो। यस वर्षको मनसून अवधिमा देशभर 51,868 घरधुरीका 2,26,661 जना प्रभावित हुन सक्ने अनुमान गरिएको छ। प्रभावित मध्ये 51.10% महिला र 48% पुरूष रहने आकलन गरिएको छ। प्राधिकरणका अनुसार करिब 4,500 प्रजनन उमेर समूहका महिला, 4,900 अपाङ्गता भएका व्यक्ति, 8,000 बालबालिका तथा 47,000 ज्येष्ठ नागरिक मनसूनजन्य विपदबाट प्रभावित हुन सक्ने छन्। अस्ट्रेलियालाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: साइकल स्टोर पुरानो राप्तीसर रोड खोराही दाग
8: डिपोक स्ट्रीट, सम्पर्क मोबाइल 98 4 77 77 977
9: र 98 5 78 30 6 8 9।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला कैंसर रोग सर्जन बीपी कोइराला मेमोरियल कैंसर अस्पताल चितौन में पूर्व कार्यरत डाक्टर प्रवीण योगी को हाई 15 सड़क विभाग रोड में दिव्य फार्मेसी में बिरामी को चेक जांच गरिने हुँदा समयमै नाम दर्ता कराई विशेषज्ञ सेवा को लाभ लिनुहोस् र आफ्नो रोग को पूर्ण निदान गर्नुहोस्
1: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू
3: महिनावारी में समस्या महिनावारी रोकिनु
1: श्वेत पर्दर पिसाब पोल्ने समस्या
3: पाठेघर में समस्या पाठेघर खस्ने को समस्या
1: पाठेघर में मासु पलाउने
3: निसन्तान महिला को चेक जांच
1: स्तन कैंसर पाठेघर में कैंसर भय नभएको चेक जांच लगायत का महिला संबंधी संपूर्ण रोग को आधुनिक मशीन द्वारा चेक जांच गरिनुका साथै उचित परामर्श का लागि संपर्क गर्नुहोला
4: बिरामी जांच निमित्त यही असार 26 गते शुक्रवार
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-28-913 र 98-095-12-871
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-568-509 र मोबाइल 98-453-0653-23

हाल्नु। लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, एआई पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ।

0: शब्दानुराग र चेतनाको यो साहित्यिक डबलीमा रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जको तरंगमा बीबीसी नेपाली सेवाको विश्व परिवेश निहालेर भर्खरै सुस्ताउनुभएका हाम्रा तमाम आदरणीय श्रोतावृन्दमा म शारदा शर्माको तर्फबाट हार्दिक साहित्यिक अभिवादन। श्रोता, राप्ती साहित्य परिषदद्वारा संचालित एवं रेडियो मध्यपश्चिम 91.4 प्रसारित यो कार्यक्रम साताको एक पटक हरेक बुधबार बेलुकी बीबीसी नेपाली सेवापछि तपाईँहरूले सुन्न सक्नुहुनेछ। हामी झण्डै 10 बजेसम्म विविध साहित्यिक सामग्रीका साथ तपाईँको रेडियोमा आउनेछौ। कार्यक्रम साहित्यिक डबली एकैसाथ राप्तीका अन्य एफएमहरूबाट पनि प्रसारण हुने गर्दछ भने इन्टरनेटमा पनि हामीलाई सुन्न सकिन्छ। साहित्यिक डबलीको हरेक श्रृंखलामा हामी अक्षरहरूको आराधना गर्छौं, शब्दहरूको सौन्दर्यभित्र लुकेका सत्यहरू पहिल्याउँछौं र नेपाली साहित्यका नक्षत्रहरूसँग अन्तरंग संवाद गर्छौं। आजको साहित्यिक डबलीमा हामीसँग एक यस्ता व्यक्तित्व हुनुहुन्छ जसको जीवन शिक्षाको उज्यालो छर्न र साहित्यको मजेरी सजाउनमै समर्पित छ। 2026 साल पुष 20 गते पिता स्वर्गीय ठाकुर प्रसाद भण्डारी र माता स्वर्गीय भीमा देवी भण्डारीको कोखबाट दाङको घोराई उपमहानगरपालिका वडा नम्बर 18 जन्मनुभएका आदरणीय स्रष्टा नारद प्रसाद भण्डारी आज हाम्रो साहित्यिक डबलीको मञ्चमा हुनुहुन्छ। भुवन विश्वविद्यालयबाट कला शास्त्रीमा नेपाली तथा संस्कृत भाषा साहित्यको गहन प्राज्ञिक अध्ययन गर्नुभएका भण्डारीज्यू लामो समयदेखि शिक्षण सेवामा समर्पित हुनुहुन्छ। उहाँको राष्ट्रिय तारा जागरणले भरिएको उत्कृष्ट कृति युवालाई आह्वान 2083 हालै पाठक माझ आएको छ। टीका प्रसाद नारायणी सुवेदी स्मृति साहित्य पुरस्कार 2079 तथा उत्कृष्ट शिक्षक सम्मान 2082 जस्ता दर्जनौ महान सम्मानका विभूषित स्रष्टा भण्डारीज्यूलाई आजको साहित्यिक स्वागत गर्दै उहाँसँग कुराकानी प्रस्तुत गर्न चाहन्छु। रेडियो मध्यपश्चिम दाङबाट प्रसारित कार्यक्रम साहित्यिक डबलीमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु।
1: धन्यवाद।
0: सन्चै हुनुहुन्छ?
1: हजुर, सन्चै छु।
0: हजुर, यहाँको साहित्यिक यात्रा कहिलेदेखि शुरू भयो?
1: मैले विद्यालय पढ्ने बेलादेखि नै गाउने गर्थे कविताहरू, गीतहरू लेखेर, र त्यस बेला मैले यो कलाकार बन्ने चाहना पनि राखेको थिएँ। तर केही समय गीत लेख्ने, गाउने र बजाउने अभ्यास पनि गरेँ, तर बीचमै त्यो रोकियो र त्यो चाहना पूरा भएन। सायद अब यो उमेर अलि ढल्के पनि त्यो चाहना अलि पूरा हुन्छ कि जस्तो लागेको छ।
0: आफ्नो इच्छा चाहिँ, त्यो चाहना चाहिँ पूरा गर्ने मन छ,
1: गर्ने मन छ। र यो अब यो प्रतिभाको प्रस्फुटन हुनको लागि उमेरले छेक्दैन कि जस्तो मलाई लाग्यो।
0: अनि आजभोलि के लेख्दै हुनुहुन्छ?
1: मैले यो भर्खरै सबैको सहयोगबाट यो युवालाई आह्वान भन्ने पुस्तक विमोचन भयो।
0: हजुर।
1: र यो पुस्तक साह्रै मन पराइदिनु भयो पाठकहरूले र अग्रज साहित्यकारहरूले, र आगामी दिनमा अर्को सालमा मैले देश दर्शन नामको अर्को गीती संग्रह प्रकाशित गर्ने योजनामा छु।
0: अनि यहाँको यो युवालाई आह्वान शीर्षकको कृति प्रकाशित गर्नुभयो, यो कुन कृति हो?
1: यो गीति काव्य हो। हजुर, गीति काव्य।
0: यो लेख्नलाई कति बेला समय मिलाउनु भयो?
1: यो त अब यो खास गरेर यो विद्यार्थीहरूलाई पढ्ने परीक्षा गर्ने जस्तो समय यसमा हुँदैन, कतिखेर फुर्छ त्यतिखेर लेख्ने हो। अब बाटैमा फुर्यो भने त लेख्न गाह्रो भयो, तर के छ भन्दाखेरि अब यो काम गर्ने समयमा फुर्यो भने पनि लेख्न गाह्रो भयो, तर अरू समयमा अब के रे फुर्यो भने ट्याप लेख्ने। एकजना दाजुले भन्नुहुन्थ्यो, कुनै ठाउँमा यात्रा गर्दै हुनुहुन्थ्यो, कुनै कार्यक्रममा हुनुहुन्थ्यो, अनि त्यसपछि त्यो साहित्यकारले आयो आयो आयो भन्नुभयो अरे, अनि अरू मान्छेहरू पनि दौडेर चाहिँ के आएछ के भएछ भनेर पछि पछि लाग्नु भयो। अनि जाँदाखेरि चाहिँ घर पुगेर कलम र डायरी ल्याएर फटाफट त्यो साहित्य सिर्जना गर्न लाग्नु भयो। अनि लेखिसकेपछि के हो के आयो भनेको, फुर्यो भनेको हो, अब फुर्यो अब मैले लेख्छु भनेको हो, देख्नुभयो भने यसरी चाहिँ साहित्यकारहरूले ऊ गर्छन् भनेर मजाक गर्नुहुन्थ्यो।
0: संस्कृत र नेपाली दुवै भाषामा कला शास्त्री गर्नुभएको छ, शिक्षा शास्त्री आचार्य जस्तो गहन प्राज्ञिक विषयमा अध्ययन गर्नुभएको छ।
1: हजुर
0: हजुर। अनि त्यस्तो अध्ययन गरिसकेपछि संस्कृतको पूर्वीय दर्शन र नेपाली साहित्यको आधुनिक चेतनाले यहाँको चिन्तन र लेखनलाई केही फरक पारेको छ?
1: हजुर अब यसमा हजुर हजुर हजुर किनकि प्रभाव चाहिँ अब सैद्धान्तिक ज्ञानहरूको प्रभाव परिहाल्छ किनभने हाम्रो कला संस्कृति यो चाहिँ हाम्रो पूर्वीय दर्शनसँग जोडिएको छ नेपालको कला संस्कृति परम्परा इतिहास सबै कुराहरू जोडिएको छ र त्यहीमा यो समाज त्यसैमा चल्दै आएको छ र ती कुराहरूलाई हामीले चाहिँ अझ गहिरो गरी अध्ययन गर्नुपर्छ र खास गरेर चाहिँ यो नेपालको कला संस्कृति पर्यटन प्रवर्धन भन्ने जस्ता कुराहरू एक आपसमा चाहिँ यो समन्वय गर्दै अगाडि लाने कुराहरू भएको हुनाले र चाहिँ मेरो कृतिहरूमा खास गरेर चाहिँ यो कला संस्कृति र युवाहरूलाई जोश जाँगर दिने खालको र कला संस्कृतिको सम्वर्धन पर्यटनको चाहिँ प्रवर्धन गर्ने किसिमको र चाहिँ पैदल यात्रा विभिन्न रमणीय ठाउँहरू दाङ जिल्लाका रमणीय ठाउँहरू देशलाई देशभर घुमौं डुलौं चाहिँ होइन अनि स्वास्थ्य पनि राम्रो गराउँ कला संस्कृतिको संरक्षण सम्वर्धन गरौं प्रचार प्रसार गरौं भन्ने चाहिँ कृतिका रचनाहरूले त्यसरी सन्देश दिएका छन्।
0: अनि युवालाई आह्वान शीर्षक राखेर एउटा कृति यो भर्खरै बाहिर आएको कृति आइसकेको छ कृति यसलाई के कुरा समेट्नु भएको छ त यसभित्र के छ
1: खास गरेर यो लोकगीतको लयमा छ तापनि धेरै जसो कविताहरूले देशभक्तिपूर्ण सन्देश दिएका छन् युवाहरूलाई चाहिँ आफ्नै देशमा परिश्रम गर्ने र जसरी चाहिँ के अरे हाम्रा पुर्खाहरूले आफ्नो वीरता र चाहिँ मेहनतले यो देशलाई बनाएका थिए त्यस्तै गरी चाहिँ हाम्रो देशलाई पनि हामी चाहिँ मेहनत गरेर बनाउनु पर्छ परम्परा संस्कृतिको संरक्षण सम्वर्धन गर्नुपर्छ युवाहरूलाई नेपालमा के छ र भन्ने किसिमको चाहिँ युवाहरूमा ऊ के अरे त्यस्तो किसिमको भावना चाहिन्छ विदेशी जानुपर्छ भन्ने र विदेशमा उहाँहरूले विदेशमा गएर के अरे 10 घण्टा 15 घण्टा 20 घण्टा काम गर्नुहुन्छ र चाहिँ नेपालमा पनि त्यस्तै मेहनत गर्ने हो भने यो देश पनि स्वर्ग भन्छ यो देश पनि धनी भन्छ एक त यो चाहिँ प्राकृतिक र सांस्कृतिक रूपमा यो देश धनी छँदैछ र चाहिँ यो हाम्रै अलि अल्छीपनाले गर्दाखेरि गरिबी जस्तो देखिएको छ वास्तवमा देश गरिब छैन र देशलाई चाहिँ पर्यटन प्रवर्धन गरेर र चाहिँ आफ्नो आफ्नो ठाउँमा हरेकले मेहनत गरेर यो देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने चाहिँ यसको उद्देश्य छ। हजुर हजुर
0: सुनौँ न त यसभित्र भएको लयबद्ध गीति खण्डकाव्य होइन यो
1: यो खण्डकाव्य भन्दा पनि गीति काव्य हो हरेक धेरै जसो रचनाहरू गाउन मिल्ने खालका छन् र यहाँहरूले पनि यो विमोचन कार्यक्रममा पनि अलिकति फरक किसिमले हामी गयौं र गीति काव्य भएको हुनाले यो चाहिँ त्यो यसमा भएका गीतहरू के अरे त्यहाँ चाहिँ विमोचन कार्यक्रममा पनि सुनाउनु पर्छ भनेर चाहिँ के अरे यो हाम्रो चाहिँ रामहरि रिजालको समय जगत्वमा रहेको यो चाहिँ नि ब्यान्ड बाजा समूह थियो र उहाँहरूले चाहिँ सहयोग गर्नुभयो र हामीले विमोचन कार्यक्रममा पनि त्यो चाहिँ यसमा भएका गीतहरू सांगीतिक रूपमा प्रस्तुत गर्यौं र आगामी अर्को काव्य पनि यस्तै गीति काव्य हो र अब प्राय आफैले चाहिँ यो संगीतकारहरूको सहयोग लिएर यो चाहिँ यसमा भएका गीतहरू चाहिँ हामीले अभ्यास गर्ने प्रस्तुत गर्ने जमर्कोमा छौं।
0: अहिले भर्खरै हामी सुन्न सक्दैनौं यो कृतिबाट एउटा सृजना
1: यो वास्तवमा यो गीति काव्य भएको हुनाले यसमा चाहिँ ऊ सबै जसो गीति काव्य भएको र चाहिँ यो खास गरेर संगीतबद्ध संगीतकारहरूले चाहिँ संगीत भर्ने किसिमका गीतहरू भएको हुनाले यहाँ मैले जन्मी हुर्की शीर्षकको एउटा गीत सुनाउन चाहन्छु।

गाली छाउँदै हिमाल चुली हाँस्ने कोइली चरी गाउँदै वनमा मयूरहरू नाच्ने ढकमक लाली गुराँस लेकैमा फुलेको यही माटोमा प्रीति लाउँदै यो मन भुलेको जन्मी हुर्के।

मेची महाकाली डुल्दै गाउँछु मैले गीत पसिनाले भिजाई धरती लाउँछु मैले प्रीत जन्मी हुर्के यही माटोमा नेपाल हुन आमा तराई पहाड हाम्रो घर हिमाल हो छाना जन्मी हुर्के यही माटोमा नेपाली हो थर।

बनाउने हाम्रो नै पालो छ। सम्झ युवा देश बनाउने हाम्रो नै पालो छ। जन्मे हुर्के यही माटोमा।

0: उहाँले यसमा यो युवालाई आह्वान नामक कृति भित्र कतिवटा गीत संकलन
1: यसमा 101 वटा यो गीतहरू छन् र खास गरेर यो पहिलो मैले विभिन्न साहित्य कार्यक्रमहरूमा लयबद्ध वाचन गर्थे र चाहिँ विभिन्न साहित्यिक कार्यक्रमहरूमा एकपटक यो लेखक संघद्वारा पनि एकल रचना वाचन भयो 78 र चाहिँ 75 राप्ती साहित्य परिषद जिल्ला शाखाको आयोजनामा एकल रचना वाचन भयो र ती एकल रचना वाचनहरूमा र त्यसपछि लेखक संघका कार्यक्रमहरूमा साहित्य परिषदका कार्यक्रमहरूमा सौजन्य मालाका कार्यक्रमहरूमा जुन गीतहरू मैले गाएको थिएँ ती गीतहरूलाई ती गीतहरूलाई यो संगालोको रूपमा पुस्तकको आकारको रूपमा के अरे निकाल्नुपर्छ यो चाहिँ के अरे साहित्यकारहरूको चाहिँ यो धर्म पनि हो यो चाहिँ भनेर के अरे उसले साहित्यकारज्यूहरूले अरू साहित्यकारज्यूहरूले सल्लाह सुझाव दिनुभएको थियो तर यसरी चाहिँ के छ भन्दाखेरि मैले के ठाने भने र के साहित्यकारहरूको विचारमा यो छन्दोबद्ध कवितालाई मात्रै बढी प्राथमिकता दिए जस्तो लाग्यो र खास गरेर लक्ष्मीप्रसाद देवकोटाले मुना मदन लेख्ने बेला पनि यो झ्याउरे त्यति ठिक भएन भनी जस्तो चाहिँ के अरे मान्छे कविहरूले साहित्यकारज्यूहरूले त्यस्तो कुरा दर्शाउनु भएको थियो भन्ने मैले आफैले महसुस गरे पनि हुन सक्छ किनभने यो चाहिँ यो छन्दोबद्ध छैन यो गाउने नाच्ने प्रकारको छ र खास गरेर चाहिँ यो गाउने नाच्ने ठाउँ ठाउँमा र विद्यालयमा विद्यार्थीहरूले पनि यो शनिबार शुक्रबारको दिन एउटा गीत सुनाउनु पर्छ भने एउटा कक्षा कोठामा एकपटक दुईपटक उनीहरू भन्छन् गीत सुनौ भनेर र खास गरेर चाहिँ ताली बजाएर गाउने खालका छन् धेरै जसो र नाच्ने खालका छन् र यसरी युवाहरूलाई प्रेरित गर्ने खालका छन् र यसरी हामीले चाहिँ केही गीतहरू गायनमा यो यसबाट अभ्यास पनि गर्यौं र गर्दै जानेछौं र चाहिँ अब ठूला गायकहरूको भेट भएको छैन के अरे शिशिर योगीज्यूसँग चाहिँ भेटाउन खोजेको थियो हुन त यहाँ दाङका गोविन्द आचार्यज्यू नै यो उसका चाहिँ विद्वान हुनुहुन्छ उहाँले चाहिँ धेरै सल्लाह सुझावहरू पनि दिनुभएको छ र उहाँले नै मार्गदर्शन पनि दिनुभयो हजुर अब यसमा धेरै खुसी लागेको छ
0: अनि अहिले अब यसलाई गीत एउटा गायक पाउनु भएको छैन वास्तवमा होइन
1: यसमा खास गरेर गायक खोज्ने भन्दा पनि म आफै नै यो संगीतकारको टोली बनाएर यसमा चाहिँ म आफै नै अभ्यास गर्छु भन्ने किसिमको चाहिँ मैले सोच बनाएको हो र अर्को काव्यमा पनि त्यसै गरी यस्तो किसिमको छ र खास गरेर अग्रज साहित्यकारहरूले के भन्नुभयो भने यो चाहिँ सल्लाह सुझावमा के दिनुभयो भने प्रत्येक चाहिँ माथि यो जस्तो छन्दोबद्ध कवितामा सबै हरफहरूमा चाहिँ बराबर अक्षर हुनुपर्छ भन्ने सुझाव दिनुभयो तर त्यसरी लेख्दा पनि के भयो भने यो चाहिँ संगीतबद्ध गर्ने बेला संगीतकारहरूले चाहिँ यो स्वर मिलाउनलाई अक्षर घटाउने थप्ने गर्ने गर्नुहुँदो रहेछ र मैले पनि यो चाहिँ मादल बाँसुरी इत्यादि बजाएर यो गीत गाउने बेला कुनै अक्षरहरू चाहिँ थप्न घटाउन पर्ने भयो त्यही भएर चाहिँ यो सुझाव त त्यस्तो दिनुभएको थियो र आगामी उसमा पनि त्यस्तो अक्षरहरू स्वरहरू चाहिँ यो स्वर ताल संगीतबद्ध गर्ने बेला के अरे मिलाउनलाई एउटा अक्षर झिक्ने घटाउने थप्ने गर्न पर्ने भावनाले अर्को कृतिमा पनि त्यस्तै चाहिँ उहाँहरूको सुझावलाई मैले शिरोधार्य गर्न नसक्ने अवस्था जस्तो देखिन्छ
0: गीत भन्दाखेरि त अब कविता छन्दबद्ध कविता जस्तो त हुने कुरो भएन नि त शब्द चयनमा त फरक परिहाल्छ
1: हजुर
0: अब यो कहाँ यो गीत भयो यसको लय स्वर सबै त्यो मिलाउँदै जानु पर्यो
1: हजुर
0: त्यसमा फेरि कविता त छन्दमा कविता भनिसकेपछि एउटा छन्दलाई पक्रे भइहाल्यो
1: तर
0: त्योभन्दा अझ गाह्रो चिज हो कि यो
1: गाह्रो त अब अरूलाई गाह्रो लाग्यो होला मलाई यही नै सजिलो लाग्यो र राम्रोसँग चाहिँ मिलेको कविता यो चाहिँ एकदम राम्रो छ भनेर चाहिँ यो के अरे पढ्ने देख्ने बेला त्यस्तो राम्रो लागे पनि फेरि चाहिँ यो संगीतबद्ध गर्ने बेला के अक्षरहरू चाहिँ नमिलेको घटाउन पर्ने थप्न पर्ने जस्तो त्यस्तो किसिमको पनि हुँदो रहेछ त्यो संगीतबद्ध अभ्यास गर्ने बेला
0: त्यति बेला त फरक परिहाल्यो
1: हजुर हजुर
0: वास्तवमा यो युवालाई आह्वान आवरण र शीर्षक आफैमा कति ओज अत्यन्त ओजपूर्ण र क्रान्तिकारी देखिन्छ कि बाहिर शीर्षक कविताको कभर हेर्दाखेरि मात्रै पनि अनि आजको युगमा जहाँ अहिले अहिलेको अवस्थामा युवाहरू पलायन छन् अन्यलमा भुमरीमा परिरहेछन् अहिलेका युवा पुस्ता
1: होइन
0: अनि यो कृति मार्फत राम्रो सन्देश दिने प्रयास गर्नुभएको छ
1: हजुर हजुर अब यो
0: राम्रो सन्देशै दिने खालको एउटा सुनौ न त
1: यो चाहिँ के छ भन्दाखेरि यो वास्तवमा आफ्नै देशमा श्रम गर्नुपर्छ अहिलेको केही विद्वानहरूदेखि भन्नुभएको छ भने युवाहरूमा राष्ट्रियताको भावना जागेन आफ्नो देशप्रति जागेन आफ्नो माटोको माया भएन त्यही भएर चाहिँ यो मानसिकता नै सानो ऊ हुँदाखेरि नै के छ भन्दाखेरि विदेश जानुपर्छ पढेर विदेश जाने हो भन्ने जस्तो चाहिँ मानसिकता युवाहरूमा भएको जस्तो पाइयो त्यही भएर चाहिँ युवाहरूलाई स्वदेशमै नै श्रम गर्नलाई प्रेरित गर्ने खालका छन् धेरै जसो गीतहरू युवा जति विदेशमा भन्ने एउटा चाहिँ यो गीत सुनाउन चाहन्छु युवा जति विदेशमा युवा जति विदेशमा कोटो कोटो

स्वर्ग भूमि नेपाल हो भन्ने कुरा चाल पायो, स्वर्ग जस्तो नेपाल हो भन्ने कुरा चाल पायो। गर्मी बढ्यो तराईमा हिमालमा शीतलो, लक्ष्यमा नै अटल हो किन मन फितलो। युवाले देश नबनाए कसले बनाउला, स्वर्ग जस्तो पुण्य भूमि कसले चिनाउला। युवा जति विदेशमा कोटो कोटो मनै खायो, युवा जति विदेशमा कोटो कोटो मनै खायो। स्वर्ग भूमि नेपाल हो भन्ने कुरा चाल पायो, स्वर्ग भूमि नेपाल हो भन्ने कुरा चाल पायो। चाँदी जस्तो टल्क्यो हिमाल तराईमा सुन, नेपालमा तिम्रो कहिले तिर्छु होला गुण। असारमा पानी झरी किसानको मेला, लौहै युवा कम्मर कसौ देश बनाउने बेला। युवा जति विदेश

स्वर्गभूमि नेपाल हो भन्ने कुरा चाल पायो, स्वर्गभूमि नेपाल हो भन्ने कुरा चाल पायो। खोला पारी मधुबनमा चिरबिर चरी गाउँछ, ग्रीष्म वर्षा घुमि फेरि वसन्त नै आउँछ। चिराचारी किन गायो तिमीले सुनेनौ, देशभक्ति गाउँको माया।

0: यहाँले राप्ति साहित्य परिषदमा र लेखक संघको आयोजनामा यहाँको एकल रचना वाचन भएको कुरा अघि नै जानकारी योभन्दा अगाडि जानकारीमा ल्याउनु भएको थियो। एउटा लेखकका लागि आफ्ना सिर्जनाहरू श्रोतामा प्रत्यक्ष वाचन गर्दाको त्यो कम्पन र त्यो प्राप्त हुने त्यस पछिको त्यो ऊर्जा कस्तो अनुभूति हुँदो रहेछ
1: एकल रचना वाचन? यो वास्तवमा एकल रचना वाचन भन्ने कुरा चाहिँ साहित्यकारको लागि एउटा पर्व जस्तै हो, किनभने यो चाहिँ सिकारो साहित्यकारलाई एउटा प्रोत्साहन पनि हुन्छ र आफ्ना चाहिँ उसको मूल्याङ्कन, किनभने कुनै साहित्यकारले रचनाहरू लेखिरहेको हुन्छ र आफ्नो रचनाहरू कुन गुणस्तरका छन् के छन् र खास गरेर अरू कार्यक्रमहरूमा एउटा रचनाहरू सुनाएको हुन्छ, तर उसमा चाहिँ एकल रचना वाचनमा राम्रा चाहिँ यो रचनाहरू छानेर त्यहाँ प्रस्तुत गर्छ र प्रस्तुत गर्छ र त्यहाँ चाहिँ त्यहाँ समीक्षकहरूले पृष्ठपोषण दिनुहुन्छ, अरू साहित्यकारहरूले पृष्ठपोषण दिनुहुन्छ र चाहिँ त्यसबाट चाहिँ के उसलाई सोच बन्छ भने अब म एउटा पुस्तक यो चाहिँ प्रकाशन गर्न सक्छु, म पनि साहित्यकार हुँ। खास गरेर यो चाहिँ एउटा एकल रचना वाचनमा सहभागी नहुँदै एउटा पुस्तक प्रकाशन नगर्दै साहित्यकारलाई त्यस्तो विश्वास पनि हुँदैन र चाहिँ गणना पनि खासै बाहिर नहुँदो जस्तो रहेछ र चाहिँ खास गरेर यो अर्को साहित्य सौजन्य माला भन्ने कार्यक्रम छ तुल्सीपुरमा, त्यो साहित्य कार्य सौजन्य माला कार्यक्रममा पनि धेरैजसो नियमित रूपमा अलि पहिलेदेखि नियमित रूपमा हामी जाने गर्थ्यौँ कि वरिष्ठ साहित्यकारज्यूहरूको साथमा नियमित रूपमा गयौं, त्यहाँ पनि चाहिँ संलग्न भयौं र केही दुई तीन पटक यहाँ ल्याउन सफल पनि भएका थियौं र यहाँ विभिन्न ठाउँहरूमा विभिन्न संयोजकहरू भएर यहाँ सञ्चालन गर्यौं। मैले अम्बिकेश्वरीमा यो चाहिँ साहित्य सौजन्य मालाको संयोजक भएर चाहिँ कवि गोष्ठी गराएको थिएँ।
0: कति सालमा अरे?
1: यो चाहिँ लगभग 75-76 कहाँनिर
0: यहाँकै संयोजकत्वमा त्यो कार्यक्रम सफल भएको थियो।
1: हजुर हजुर,
0: त्यति बेला अनि प्रत्येक साहित्य सौजन्य मालाको कार्य हरेक श्रृंखलामा यहाँका रचना वाचन भएकै छ?
1: पहिले नियमित रूपमा म जाने गर्थे, अहिले चाहिँ अलि व्यस्तताको कारणले यिनी कारणले पनि जान नसके हुन सक्छ र केही समय शंकर पौडेलज्यूहरू अनि चाहिँ गणेश विषमज्यूहरू अझै उहाँ त अब शंकर पौडेलज्यू सम्झनामा मात्र रहनुभयो र चाहिँ यो खगराज न्यौपाने गणेश विषमज्यूहरू यहाँहरू चाहिँ अरू साहित्यकारहरू जानुहुन्छ, अर्का चाहिँ साहित्यकारहरू जानुहुन्छ।
0: अनि यहाँका जति त्यहाँ गएर अथवा हरेक कार्यक्रममा वाचन भएका गीतहरू सबै यसमा संग्रहमा संग्रहित छन्।
1: यो तुलसीपुरको यो सौजन्य मालामा गाएका गीतहरू?
0: हजुर
1: हजुर, त्यहाँ सौजन्य मालामा खास गरेर चाहिँ यो गीतहरू मैले उ गरेको थिएँ, त्यहाँ गाएको थिएँ धेरै गीतहरू, तर के छ भन्दाखेरि यो चाहिँ तुलसीपुरको सौन्दर्यबाट मोहित भएर मैले चाहिँ तुलसीपुरको सौन्दर्य भन्ने चाहिँ एउटा गीत रचना गरेको थिएँ र चाहिँ त्यो अति मन पराउनु हो त्यहाँका उहरूले साहित्यकारज्यूहरूले अति मन पराउनु भयो र यसलाई चाहिँ यहाँ समेट्नु पर्छ भनेर चाहिँ यो संग्रहमा मैले चाहिँ समेटेको पनि छु र वास्तवमा यो के रे साहित्य सौजन्य मालाले चाहिँ हरेक त्यहाँ पनि यो कविहरूलाई अवसर चाहिँ दिएको माने यो तुलसीपुरको सौन्दर्य भन्ने शीर्षकको यो गीत यो साहित्य सौजन्य मालामा गाएको यहाँ प्रस्तुत गर्न चाहन्छु। तुलसीपुरको सौन्दर्य वरदानको चाहनाले मन्दिरमा पस्छन् गोलो घेरा बनाइकन वरपर बस्छन् साहित्यिक जमघट सौजन्यको माला आए ठुला कविहरू साहित्यको बेला नाच्न पनि हुने मलाई गाउन पनि हुने नाच्न पनि हुने मलाई गाउन पनि हुने तुलसीपुरको बजारमा माया लगाउने तुलसीपुरको बजारमा माया लगाउने त्रिसिद्धेश्वरी मन्दिर भक्त जनको धाम विश्वभर शान्ति छर्ने पावन तिम्रो काम सधैं भन्छन् ऋषि मुनि शान्ति मार्ग हिँडौं आऊ साथी कर्म गर्दै सत्सङ्गले जोडौं नाच्न पनि हुने मलाई गाउन पनि हुने नाच्न पनि हुने मलाई गाउन पनि हुने तुलसीपुरको बजारमा माया लगाउने तुलसीपुरको बजारमा माया लगाउने घण्टा बजाइ आराधना नित्य पूजा पाठ यो देशलाई फलाउँ फुलाउँ यो गरौं यो बाट शान्ति सन्देश विश्वभर छरे ऋषि मुनि सबै लागौं सत्कर्ममा सत्य सन्देश सुनि नाच्न पनि हुने मलाई गाउन पनि हुने नाच्न पनि हुने मलाई गाउन पनि हुने तुलसीपुरको बजारमा माया लगाउने तुलसीपुरको बजारमा माया लगाउने पाका सुनौ असारको साउनको झरी स्वर्ग जस्तो सुन्दर ठाउँ घुमौ वरिपरि

0: धाउन पनि हुने यता आउन पनि हुने भक्त भजनमा भक्त जनहरू रमाउने भजनमा भक्त जनहरू रमाउने भक्त भजनमा भक्त जनहरू रमाउने
1: श्रोता यति बेला हामी राप्ती साहित्य परिषदद्वारा संचालित एवं रेडियो मध्यपश्चिम दाङद्वारा प्रसारित कार्यक्रम साहित्यिक डबलीमा छौं। आज हाम्रा अतिथि हुनुहुन्छ गीतकार नारद प्रसाद भण्डारी, उहाँसँगको कुराकानीलाई फेरि जोड्न चाहन्छु। दीर्घ शिक्षण सेवा कदर पत्र उत्कृष्ट शिक्षक सम्मानबाट 2082 सम्मानित हुनुभएको छ यहाँ, होइन? त्यसले गर्दा यहाँको प्राज्ञिक निष्ठा बोल्छ। एउटा शिक्षक जब कक्षा कोठामा पुग्छ र जब एउटा लेखक एकान्तमा कागज र कलम समात्छ, यी दुईटा फरक सामिप्यता, यी दुईटाको बीचमाको सामिप्यता कतिको देख्नुहुन्छ? यसले तपाईँलाई साहित्य ऊर्जा गर्नलाई कति कति धेरै उत्साहित पार्छ त्यसको तादम्यताले?
2: अब यो साहित्य वास्तवमा साहित्य र शिक्षण भन्ने कुरा फरक देखिए तापनि एउटै कुरा हुन्। किनभने जस्तो यो भाषा शिक्षण गर्ने बेला तिनै कथा कविता निबन्ध जीवनीहरू पढाउने हो र साहित्य सिर्जना पनि तिनै कथा कविता निबन्ध जीवनी नै हुन् र वास्तवमा सिर्जना गर्ने भन्ने कुरा एकान्तमा नै हुने हो। तर एकान्तमा मात्रै नभएर कुनै यात्रा गर्दा ओर्दा कुनै गीत गाउँदा अन्य गीत सङ्गीत चलिराखेको बेला पनि हुन्छ, त्यस्तो किसिम हुन्छ। कहीँ नाचगान भइराखेछ अनि गीत फुर्यो लेख्नु पर्यो, त्यसरी पनि हुन्छ। र खास गरेर यो अब शिक्षणका क्रममा अब आफूले चाहिँ जुन पेसा गरिन्छ त्यसलाई राम्रोसँग गर्नुपर्छ भन्ने मेरो भनाइ हो। त्यही भएर यो शिक्षणका क्रममा राम्रोसँग शिक्षण गर्नुपर्ने र चाहिँ एउटा आदर्श शिक्षक बन्नुपर्ने हरेकले त्यो चाहिँ गर्नुपर्छ भन्ने मैले ठान्छु। किनभने मैले के ठान्छु भने हरेक चाहिँ जुन राष्ट्र सेवकहरू हुनुहुन्छ हामी छौं र हामी सबैले चाहिँ नुनको सोझो त गर्नै पर्छ र चाहिँ त्यति मात्र नभएर आफ्नो जिम्मेवारी पूरा गर्दै सक्रियताका साथ काम गरेमा त्यसमा के छ भन्दाखेरि ठोस परिणाम पनि आउन सक्छ, मान सम्मान प्रतिष्ठा पनि बढ्न सक्छ। र त्यसैले के छ भन्दाखेरि गुरूहरू चाहिँ र गुरूहरू एकजना विद्वानले भन्नुभएको थियो, वास्तवमा चाहिँ यो शिक्षण पेसा त गरिन्छ मेहनत गरेर, तर चाहिँ धेरै मान्छेहरूले चाहिँ धन्यवाद दिँदैनन्, स्याबासी दिँदैनन् भनेर चाहिँ कतिपय मान्छेहरूले भन्नुहुन्छ। कतिपय मान्छेहरूले फेरि शिक्षकका पनि व्यक्तिगत समस्याहरू हुन्छन् र चाहिँ व्यक्तिगत समस्याहरू भए पनि शिक्षक एउटा शिक्षक चाहिँ कक्षा कोठामा गयो भने विद्यार्थीहरूका अनुहार हेर्यो भने आफ्ना दुःख पीड़ा जुन चाहिँ कष्टहरू जीवनमा भएका कष्टहरू सबै बिर्सन्छ विद्यार्थीका अनुहारहरू हेरेर, र चाहिँ फेरि पढाउने शिक्षण गर्ने क्रममा चाहिँ तल्लीन हुन्छ भन्ने किसिमको चाहिँ कुरा आएको थियो। र हामी त्यसरी नै लाग्नुपर्छ, किनभने बाल बालिकाहरूको भविष्य निर्माण गर्ने पनि शिक्षक नै हो। र अब यसमा के सम्बन्ध छ भन्ने कुरा, अब यिनै कुराहरू मैले भनिसके कि यो चाहिँ जस्तो भाषा शिक्षणका क्रममा यिनै कुराहरू आउँछन्, साहित्यिक रचनाहरू आउँछन् र ती साहित्यिक रचनाहरू नै कथा कविता निबन्ध जीवनी नै त्यहाँ पढाउने हो र चाहिँ भाषिक सिपहरू सुनाई बोलाई पढाइ लेखाई हासिल गराउने हो तिनै कथा निबन्ध जीवनीको माध्यमबाट, र आफूले गरेका रचनाहरू खास गरेर चाहिँ विद्यार्थीहरूलाई युवाहरूलाई प्रेरित गर्ने खालका भएको हुनाले र यो चाहिँ सो उत्प्रेरणा होइन, आफू चाहिँ उत्प्रेरित हुनको लागि पनि त्यो गीतहरू कविताहरू त्यस्तो किसिमको लेख्या छ भने त्यो शिक्षक होस् वा चाहिँ त्यो के अरे साहित्यकार जुन बेला पनि उत्प्रेरित उत्साहित भइरहन्छ, उत्साहित भएर आफ्नो सिर्जनाले अझ प्रस्तुत गर्न पाउँदाखेरि सर आज गीत सुनाउनु पर्छ भने प्राय शुक्रबारहरूमा के अरे त्यस्तो उ गर्छन् अनि विद्यार्थीहरूले यो सैद्धान्तिक किताबहरू मात्र पढी पढी चाहिँ अलि उनीहरूलाई त्यस्तो किसिमको होइन के अरे अप्ठ्यारो महसुस भयो भने गीत सुनाउँ सर भनेर फेरि गीत सुन्ने त्यस्तो किसिमको हुन्छ। त्यसरी के छ भन्दाखेरि यो यी के अरे जुन रचनाहरू छन् यिनले चाहिँ आफूलाई र विद्यार्थीहरूलाई समेत उत्साहित बनाएको छ,
1: उत्साहित बनाउँछ
2: हजुर,
1: अनि आफूले लेख्नलाई पनि विद्यार्थीको प्रेरणाले झन् लेख्नलाई
2: हजुर। अब विद्यार्थीहरूलाई सुना एकदमै राम्रो मान्छन्। हिजो मैले चाहिँ यो ये उबा ये उबा केही त गर न यी आँठा कालनामा के रे तिमुर बेसार लगाऊ भनेर चाहिँ मैले विद्यार्थीहरूलाई सुनाए अनि म पनि घर गएर आँठा कालनामा तिमुर बेसार लगाए अनि विद्यार्थीहरूले पनि लगाएछन् के
1: आफ्नै घरमा
2: लगाए उनीहरू लगाउनु पर्छ भन्ने त्यो भावना जाग्यो के
1: सृजनाका दुईटा शब्दले उनलाई त्यति प्रेरित
2: मलाई समेत उत्साहित गरे म गएर चाहिँ घरमा गएर चाहिँ यो आँठा कालनामा चाहिँ जो खाली ठाउँ हुन्थ्यो नि त्यहाँ चाहिँ कयौं वर्ष दशकौं वर्षदेखि तिनी गाँजिएर रहेका जुन जडीबुटीहरू तिनी छन् नि तिमुर बेसार यो कालो बेसार हलेदो भन्छ नि त्यो एकदम औषधीय गुणयुक्त तिनीहरू चाहिँ एकदमै कुनामा थुप्रिएर रहेको अनि गएर चाहिँ लगाए मैले
1: अरूलाई पनि प्रेरित गरे आफूलाई पनि
2: प्रेरित गर्यो
1: अनि यहाँलाई बस अलि लेख्नलाई बढी मनपर्ने विधा कुन हो त
2: कस्तो विधा
1: विधा
2: विधा त खास गरेर यो गीती नै हो मेरो त मैले किनभने त्यो उसमा अब यो पठन पाठनको उसमा पनि केही गीती सिर्जनाहरू त्यहाँ राखे हुन्छ अनि त्यसपछि चाहिँ अब जस्तो कक्षागत गीतहरू चाहिँ अब त्यो हरेक कक्षाले जान्नुपर्ने हुन्छ अनि त्यसपछि अब म त्यहाँ मौका पर्यो भने कक्षागत गीतहरू सिकाउने अनि त्यस्तो किसिमको चाहिँ ताली बजाएर गीतहरू अभ्यास गराउने थारू गीतहरू चाहिँ तिनी के अरे अभ्यास गराउने त्यस्तो किसिमको चाहिँ गर्नुपर्छ
1: अनि लेख्नलाई पनि आफूलाई बढी रुचिको विषय गीत नै हो
2: हजुर अब त्यसमा के छ भन्दाखेरि अब यो खास गरेर यसमा यी युवाहरूलाई विद्यार्थीहरूलाई प्रोत्साहित गर्ने किसिमका नै रचनाहरू पाइन्छन् एक दुईटा चाहिँ लोकगीतका रचनाहरू थिए अनि मैले एकजना चाहिँ अग्रज साहित्यकार ठूला विद्वानलाई मैले के भने यो चाहिँ सबै देशभक्तिपूर्ण सन्देशले भरिएका गीत रचनाहरू छन् अनि दुई चारवटा चाहिँ लोकगीतहरू छन् यिनीहरूलाई निकाल्नुपर्छ कि भनेर चाहिँ ऊ गर्दाखेरि अब त्यसमा निकाल्ने होइन एकदम राम्रो सुनमा सुगन्ध हुन्छ राख्नुपर्छ भनेर चाहिँ भन्नुभयो अनि त्यसपछि गाउँदै जाँदाखेरि त्यो चाहिँ गीतलाई के अरे सबभन्दा बढी मन पराउनु भयो श्रोता
1: त्यसभित्र रहेको लोकगीत झन् मन पराउनु
2: हजुर त्यसलाई सबभन्दा बढी संगीतकारहरूले र श्रोताहरूले सबभन्दा बढी मन पराउनु
1: सुनौ न त त्यो लोकगीत
2: अब यसमा चाहिँ खास गरेर बढी मन पराएको दुई चारवटा मात्रै यसमा लोकगीतहरू छन् वास्तवमा यो चाहिँ लोकगीतहरू यो स्वदेश गान भन्न यसलाई मिल्छ मिल्न त तर चाहिँ लोकगीतको लयमा भएको हुनाले यसमा चाहिँ यो लोकगीत भनेर पनि केही विद्वानहरूले भन्नुहुन्छ तर म पनि अब यसमा लोकगीतकै लयमा भएको हुनाले यसमा चाहिँ ऊ अब लोकगीत संग्रह नै भनेर यो परिचित भएको छ र यसमा यो खास गरेर विद्यार्थीहरूलाई पनि यो पाठ्यक्रममा पढाउने क्रममा उत्प्रेरणा दिनको लागि उपयोगी किसिमका छन् र यो युवाहरूलाई प्रोत्साहन गर्ने किसिमका र खास गरेर यो चाहिँ पर्यटन प्रवर्धन सम्बन्धी केही विद्वानहरूले के गर्नुभयो भने यो बयाल डाँडा भन्ने क्षेत्र छ नि जाङको यो चाहिँ बयाल डाँडा क्षेत्रमा चाहिँ पैदल यात्रा गर्ने अहिले चाहिँ लहर चलेछ र बयाल डाँडा भन्ने चाहिँ यो अरू ठाउँहरूमा पनि यो चाहिँ विभिन्न यो योग साधनाहरू पिटीहरू जुम्बाहरू गर्ने बयाल डाँडाका शाखाहरू पनि विस्तार भएका छन् अनि धेरै यो बयाल डाँडा सम्बन्धी गीतहरू धेरै आए भनेर अनि त्यसपछि चाहिँ त्यस्तो सल्लाह सुझाव पनि दिनुभएको थियो अब बयाल डाँडातिर यो घुम्ने क्रममा पनि त्यो चाहिँ बयाल डाँडा सम्बन्धी गीतहरू लेख्या हुनाले अनि त्यो बयाल डाँडा सम्बन्धी कुराहरू पनि धेरै आएका छन् यो अक्सरा भन्ने गीत लोकगीत यो लोकगीत चाहिँ धेरैले मन पराउनु भयो र यसलाई हामीले संगीतबद्ध पनि गरेका थियौं यसलाई अहिले सुनाउन चाहन्छु अप्सरा कर्के नजर लगाएर लुकी लुकी हेर्ने स्वर्ग कि हौ अप्सरा कि मेरो मन चोर्ने मुटु चुडी लग्यो मेरो मन भयो बेहाल खुटुक्क बाडोले दुख्छ कान कपा तिमी तारा जस्तो झुल्के घाम जस्तो तिमी राम जस्तो राधे श्याम जस्तो तिमी हाम्रो नजरमा छेउके सयौं हजारमा आहा मन भोजसँग तिमी छौके मसँग आहा मन भोजसँग तिमी छौके मसँग
0: क्याट्वा क्याट्वा गर्दै किन मस्की मस्की हिँड्छौ करोडौंको मुस्कान किन सबैसँग बाँड्छौ ठिक्क पार्दै हिँड्छौ जस्तो तिमी हौनी मेरी तिम्रै सम्झनाले चरचर छाती घरि घरि तिमी तारा जस्तो झुल्के घाम जस्तो तिमी राम जस्तो राधे श्याम जस्तो तिमी हाम्रो नजरमा छौके सयो हजारमा आहा मन भोजसँग तिमी छौके मसँग आहा मन भोजसँग तिमी छौके मसँग नारी पुरुष चिन्नै गाह्रो के जमाना आयो बारम्बार धोका दिदा मन बेहाल भयो तर पनि एको होरो माया तिमीलाई देख्नलाई सुन्दर परी सम्मान तिमीलाई तिमी तारा जस्तो झुल्के घाम जस्तो तिमी राम जस्तो राधे श्याम जस्तो तिमी हाम्रो नजरमा छौके सयौं हजारमा आहा मन भोजसँग तिमी छौके मसँग आहा मन भोजसँग तिमी छौके मसँग कसको भाग्य कस्तो रहेछ आज कसले जान्यौ कर्के कर्के नजरले यो छातीमा हान्यौ मन मेरो घायल भयो मुटु टुक्रा टुक्रा जति धोका दिए पनि तिमी असल मित्र तिमी तारा जस्तो झुल्के घाम जस्तो तिमी राम जस्तो राधे श्याम जस्तो तिमी हाम्रो नजरमा छौके सयौं हजारमा आहा मन बोझसँग तिमी छौके मसँग आहा मन बोझसँग तिमी छौके मसँग
1: यहाँसँग भएका लोकगीतहरू जति सुने पनि सुनिरहौ जस्तो छन् अन्त थुप्रै थिए सुन्न पर्ने बाँकी त धेरै थिए तर हामीसँग समय सकिसकेको छ त्यसले गर्दा अन्तमा साहित्यिक डबलीका श्रोता र नवोदित स्रष्टाहरूलाई के भन्न चाहनुहुन्छ
2: मैले के भन्न चाहन्छु भने यी जुन मान्छेहरूका मानिसहरूका सिर्जना हुन्छन् साहित्य सिर्जनाहरू हुन्छन् मलाई एउटा के लाग्यो भने मैले जुन चाहिँ यो रचनाहरू गर्थेँ सानैदेखि रचनाहरू गर्थेँ मैले नियमित रचनाहरू गरेको हो तर के छ भन्दाखेरि तिनको महत्व नबुझेर तिनलाई सम्हालेर नराखेको हुनाले आज चाहिँ थोरै मात्र चाहिँ तिनीहरूलाई संकलन गरेर मैले यो पुस्तकाकारको रूपमा दिन पाएँ हजुर मैले चाहिँ धेरै पानामा लेख्दै राख्दै कता हराए के गरे त्यो थाहा भएन चाहिँ सयौंको संख्यामा तिनीहरू चाहिँ हराए तिनको महत्व बुझ्न नसकेर र पछिल्लो समयमा भेटिएका रचनाहरू मैले चाहिँ यसको सङ्गालो यहाँ राखे र केही पानाहरू अझै मैले भेटिराखेको छु र केही पानाहरू भेटाएर मैले चाहिँ अर्को चाहिँ देश दर्शन भिजिट नेपाल जुन चाहिँ मैले प्रकाशित गर्दैछु त्यसमा चाहिँ मैले समावेश गर्ने जमर्को गरिरहेको छु
1: भिजिट नेपाल अथवा देश दर्शन नेपालीबाट आउँदैछ
2: हजुर नेपालीमा नै हो देश दर्शन मैले चाहिँ त्यो गरेको छु तर चाहिँ यो विदेशमा खास गरेर यस्तो पुस्तकहरूको माग विदेशमा पनि रहेको जस्तो बुझेको हुनाले र चाहिँ त्यसमा मैले देश दर्शन र चाहिँ भिजिट नेपाल भनेर चाहिँ राख्ने गरेको छु किनभने विदेशमा पनि यस्तो गीत संगीत प्रति चासो राख्ने धेरै मान्छेहरू हुनुहुन्छ साहित्यकार हुनुहुन्छ विभिन्न त्यहाँ स्कूल कलेजहरू छन् र चाहिँ तिनीहरूले यस्तो किसिमको पुस्तकको माग गरेको भन्ने चाहिँ एकजना साहित्यकारहरूबाट सुनेको हुनाले मैले चाहिँ यो उसमा चाहिँ भिजिट नेपाल भनेर देश दर्शन भनेर चाहिँ यसको नाम राख्ने विचारमा छु र यसको मूल्य पनि चाहिँ अमेरिकी डलरमा राख्दाखेरि विदेशमा चाहिँ के अरे उसमा किन्नलाई सजिलो होला भनेर चाहिँ
1: छिट्टै प्रकाशित हुन्छ
2: यो छिट्टै त नभनौ किनभने आर्थिक कुरा पनि हुन्छ र त्यसलाई चाहिँ परिमार्जन गर्ने कुरा पनि हुन्छ एकजना साहित्यकारले भन्नुहुन्थ्यो लेख्दा बित्तिकै प्रकाशित गर्नुहुन्न केही समय राख्नुपर्छ र अनि त्यो रचना परिपक्व हुन्छ र भर्खरै मैले यो चाहिँ 83 सालमा यो युवालाई आह्वान भन्ने प्रकाशित गरेको छु र चाहिँ अहिले भर्खर लेखेका रचनाहरू अहिले भर्खर चाहिँ प्रकाशित गर्दाखेरि तिन परिपक्व नहुन पनि सक्छन् केही समय चाहिँ लेखेर छोडौं र त्यसको संख्या पनि बढ्छ अहिले चाहिँ त्यस्तै 80-90 हाराहारीमा मैले चाहिँ रचना गरेको छु र चाहिँ त्यसमा चाहिँ अरू 100 जति रचना गरेपछि अनि त्यसमा छनौट गरेर राम्रा राम्रा चाहिँ रचनाहरू संकलन गरेर त्यसमा राख्ने विचार छ
1: कति गहन कति शालीन र राष्ट्रिय चेतले ओतप्रोत विचारहरू पायौं हामीले। आदरणीय साहित्यकार एवं गीतकार नारद प्रसाद भण्डारीज्यू, आज यहाँको अमूल्य समय र यी ऊर्जावान शब्दहरूका लागि रेडियो मध्यपश्चिम र साहित्यिक डबलीको सम्पूर्ण परिवार यहाँ प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छौ।
2: मलाई यो अवसर दिनुभएकोमा यो चाहिँ रेडियो मध्यपश्चिम परिवार र चाहिँ यो साहित्यिक डबली परिवारप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु, किनभने मैले चाहिँ आफ्नो साहित्यिक यात्राका कुराहरू यहाँ आएर के अरे गर्न पाएँ र चाहिँ श्रोताहरूले पनि यी कुराहरू चाहिँ सुनेर यो चाहिँ कार्यक्रम सुनेर सल्लाह सुझाव दिनुहुनेछ र ती कुराहरू आगामी के अरे साहित्यिक यात्राको लागि मार्गदर्शन हुनेछ भन्ने मैले अपेक्षा गरेको छु।
1: फेरि आगामी दिनमा पनि भेट हुनेछ।
2: हजुर
1: श्रोता, आज हामीले दाङका एक स्रष्टा एवं शिक्षासेवी एवं युवालाई आह्वान कृतिका लेखक नारायण प्रसाद भण्डारीको जीवन र साहित्यिक उडानका विविध पाटाहरूलाई समेट्ने गरेर युवाहरूमा देशप्रेम र सृजनाको दियो बाल्न उहाँका शब्दहरूले पक्कै पनि हामीलाई प्रेरित गर्नेछन्। हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। तपाईहरूलाई यो कार्यक्रम कस्तो लाग्छ? हामीलाई सल्लाह सुझाव दिएर सधैँ सहयोग गरिदिन आग्रह गर्दै हामीलाई प्राविधिक कक्षबाट सहयोग गर्ने अमृतालाई धन्यवाद। त्यसै गरी यति बेर कार्यक्रम सुनेर साथ दिने हाम्रा सम्पूर्ण श्रोतालाई धन्यवाद दिँदै अर्को हप्ता बुधबार राति ठिक साहित्यिक डबलीको अर्को श्रृंखला सजाउन नयाँ स्रष्टाका साथ म उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज सुन्दै गर्नुहोला। शब्दहरू जीवन्त रहन्, चेतनाको दियो बलि रहोस्। शुभरात्रीका साथ नमस्कार।

0: म गीतकार संगीतकार राजकुमार बगर तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz।
1: तिम्रो साथमा हस्न पाए
2: तिम्रो काखमा रुन पाए।
3: एक जबरदस्त कहानी है
4: और टाइटल क्या है फिल्म का?
3: वेलकम टू द जंगल।
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र वेलकम टू द जंगल।
3: हमें जाने तो मालिक, हम तो फांड है, रोजी रोटी के लिए काम करते हैं।
6: तेरी शक्ल कहीं देखी हुई है।
3: आप फ्लॉप फिल्म में भी देखते हो?
7: यार ये दांत दुख रहा है।
4: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
7: अय्या अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
4: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
7: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
4: घोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
8: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
9: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
10: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्दाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
12: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
9: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
12: 98-41-68-47-46।
9: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
13: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
14: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
13: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
14: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
13: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
15: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराईदाङ।
8: सम्पर्क मोबाइल नम्बर 98-22-9-22-64।
16: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्य पश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। कृषि वन तथा पर्यावरण मन्त्रालयले आउँदो साउन महिनाभित्र झण्डै 2,10,000 मेट्रिक टन रासायनिक मल नेपाल फित्राउने तयारी गरेको छ। मुख्य बाली धानका लागि थप आवश्यक पर्ने मलको आपूर्ति सुनिश्चित गर्न मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढ़ाएको जनाएको छ। सरकार G2G सम्झौता अन्तर्गत भारतबाट आयात हुन लागेको 30,000 मेट्रिक टन युरिया मल साउनको दोस्रो हप्ता नेपाल आइपुग्ने भएको छ। अन्तर्राष्ट्रिय

1984 को वार्षिक नीति कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका 23 वटा स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। पत्र मार्फत विभिन्न गाउँपालिका र नगरपालिकालाई 3 दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो। पत्रमा स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा अन्तर सरकारी मित्र व्यवस्था ऐन 2074 अनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र बीए असार 10 गते भित्र कार्यपालिकाबाट स्वीकृत गरी सभामा पेश गर्नुपर्ने तथा असार मसान्त भित्र पारित गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको उल्लेख गरिएको छ। मन्त्रालयले आफ्नो पोर्टलमा प्रविष्ट विवरण तथा प्राप्त प्रतिवेदनका आधारमा केही स्थानीय तहले हालसम्म आर्थिक वर्ष 1983-84 को बजेट कानूनले तोकिएको समय सीमाभित्र पेश नगरेको देखिएकाले आवश्यक स्पष्टीकरण मागिएको जनाएको छ। पत्रमा बजेट तर्जुमा प्रक्रिया हाल कुन चरणमा रहेको, तोकिएको समयभित्र बजेट सभामा पेश गर्न नसकेको कारण के हो तथा मन्त्रालयबाट थप समन्वय वा सहजीकरण आवश्यक भए सो समेत खुलाएर पत्र प्राप्त भएको मितिले 3 दिनभित्र जानकारी गराउन भनिएको छ। यसका साथै असार मसान्तभित्र बजेट पारित गर्न सहज हुने गरी स्थानीय तहको सभाको आगामी कार्यतालिका समेत मन्त्रालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ। मन्त्रालयले स्थानीय तहमा बजेट निर्माण प्रक्रियालाई समयमै सम्पन्न गराई कानूनी व्यवस्थाको पूर्व कार्यान्वयन सुनिश्चित गर्न यो पहल गरिएको जनाएको छ। वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा परि विभिन्न देश पठाइदिन्छु भन्दै ठगेको अभियोगमा 5 जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्धुपाल्चोकका वाङदी लामा, रामेश हापका ललित बहादुर तामाङ, थादिङकी सन्तोषी लामा, चन्द्रागिरी नगरपालिका 8की रामदास महर्जन र काठमाडौँ उपमहानगरपालिका 15 निवासी शरीफ गिरीलाई पक्राउ गरिएको हो। अभियुक्त वाङदीले अजरबैजानी पठाइदिन्छु भन्दै 1 जनालाई 50,000, ललित बहादुरले कोसोभो पठाइदिन्छु भनेर 2,50,000, सन्तोषीले स्पेन पठाइदिने बहानामा 1 जनालाई 15 लाख, रामदासले युएको रोजगारीको प्रलोभनमा 7 जनालाई 45 लाख र शरीबीले क्यानाडाको लोभ देखाएर 1 जनालाई 20 लाख ठगेका थिए। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट भएको प्रहरी टोलीले विभिन्न स्थानबाट हालै पक्राउ गरेको हो। कार्यवाहीका लागि सबै अभियुक्तलाई वैदेशिक रोजगार विभाग पठाइएको छ। र मनसुनजन्य विपद, बाढ़ी पहिरो र डुबानका कारण उत्पन्न हुन सक्ने जोखिममा परेका नागरिकहरूको खोजी उद्धार र राहतका लागि देशभर एकीकृत संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा मनसुनजन्य विपदबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न मनसुन पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना 2083 कार्यान्वयन अन्तर्गत एकीकृत विपद व्यवस्थापन संयन्त्रलाई उच्च तयारी अवस्थामा राखिएको हो। प्राधिकरणका प्रवक्ता शान्ति महतले मनसुन अवधिमा बाढ़ी पहिरो डुबान नदी कटान तथा चट्यान लगायत विपदको प्रभावकारी पूर्व तयारी प्रतिकारी तथा राहत व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालै खोज तथा उद्धारका लागि तयारी अवस्थामा राखिएको बताउनुभयो। उहाँले यस वर्ष देशका अधिकांश क्षेत्रमा औसत भन्दा कम वर्षा हुने प्रक्षेपण गरिए पनि भौगोलिक संवेदनशीलता तथा स्थानीय मौसमी अवस्थाका कारण बाढ़ी र पहिरोको जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्व तयारी गरिएको जानकारी दिनुभयो। यस वर्षको मनसुन अवधिमा देशभर 51,868 घरधुरीका 2,26,661 प्रभावित हुन सक्ने अनुमान गरिएको छ। प्रभावित मध्ये 51.10% महिला र 48% पुरूष रहने आकलन गरिएको छ। प्राधिकरणका अनुसार करिब 4,500 प्रजनन उमेर समूहका महिला, 4,900 अपाङ्गता भएका व्यक्ति, 8,000 बालबालिका तथा 47,000 ज्येष्ठ नागरिक मनसुनजन्य विपदबाट प्रभावित हुन सक्ने छन्। हौसो अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइटसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो

प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौ।

0: 다시 나오기 시작했기로 믿음이가 주님이 있습니다. 그래서 자산들이 있어 없어도
1: विदेशी हमलावरहरू जापानभित्र छिरे हमला गर्ने गर्थे तर त्यो बेलाको हमला आर्मी क्याम्पमा आर्मीहरूलाई सैनिकहरूलाई गर्ने हमला मात्र होइन जनसाधारणहरू सामान्य मान्छेहरू जो युद्धमा भाग लिँदैनन् उनीहरूमाथि पनि हमला हुन्थ्यो उनीहरूको धन लुटिन्थ्यो उनीहरूलाई काटिन्थ्यो उनीहरू काटिन्थे बलात्कृत हुन्थ्यो यसरी आजको युद्ध र त्यो बेलाको युद्ध बुनियादी भेद देखिन आउँछ आज पनि युद्ध चलिरहेको छ तर आजकल युद्ध जनतामाथि जनसाधारणमाथि थोपरिँदै सिधै आर्मी क्याम्पमा या आर्मी समूहमाथि लक्षित हुने गर्दछ अचेल त पहिला त्यस्तो थियो कथा यस प्रकार छ प्राचीन कालमा जापानको एउटा जैन मन्दिरमा एकजना मुक्त गुरु ज्ञानी गुरु इनलाइटेन्ड मास्टर थियो उनका शिष्यहरू थुप्रै थिए र शिष्यहरूको जिज्ञासा यो थियो कि मास्टर हजुर पनि साधनामा बस्नुहुन्छ हामी पनि साधनामा बस्छौँ मास्टर हजुर पनि कर्मयोग गर्नुहुन्छ हामी पनि गर्छौँ मास्टर हजुरले पनि गृह त्याग गर्नुभयो हामीले पनि गर्छौँ

0: मास्टर हजुर पनि वर्षौं वर्षदेखि यो मन्दिरमा हुनुहुन्छ, हामी पनि वर्षौं वर्षदेखि यो मन्दिर हजुरमा र हामीमा, यानी हामी शिष्य, खास भेद के छ? हजुर मुक्त हुनुहुन्छ, सटोरी बार बार घटेको छ हजुर, हजुरलाई के फरक छ हजुर र हजुर जे खानुहुन्छ? लगभग हामी त्यही खान्छौँ। हजुर जे पिउनुहुन्छ हामी पनि त्यही पिउँछौँ। हजुर जे गर्नुहुन्छ हामी पनि त्यही। होइन, यो मुक्त भएपछि, इनलाइटेन्ड भएपछि हुने फरक हामी त के पनि देखिरहेछौँ। हजुर जे जे गर्नुहुन्छ हामी पनि त्यही गर्छौँ। खास फरक हुने के हो? शिष्यहरूको जिज्ञासा, अनि गुरु भन्नुहुन्छ फरक मैले बताउने, कसले बताउँछन् त गुरुवर? समयले बताउँछ। मैले बताएँ भने यो अहंकारको पाटोको रूपमा तिमीहरूले व्याख्या गर्छौ, गर्नेछौ, या अरूले यसलाई अहंकार भन्नेछ। त्यसकारण मैले शब्दबाट बताउने कुरा हो, तर समयले छर्लङ्ग पार्नेछ जुन दिन समय हुन्छ, उचित शब्द हुन्छ। महिना बित्यो, वर्षौं बित्यो यो जिज्ञासापछि एक दिन साँच्चै समय जापानबाट, जापानमा, जापान इतरका देशहरूले बेला बेला हमला गर्थे, एउटा देशले, देशका सैनिकले भीषण हमला गर्छ जापान, अनि जहाँ यो मन्दिर थियो, यो मन्दिरमा थुप्रै शिष्यहरू थिए, यो गाउँमा पनि हमलावारहरू, विदेशी आर्मीका जनरलहरू तलवार लिएर पुगे, बन्दुकको समय थिएन, मुला काटे झैं जो जसलाई भेटाए छपक छपक काट्दै हिँडिरहेका थिए सेना, खोला रगताम्य थियो, धरती लासले बिछिएको थियो, मान्छेको लास, आकाश धरती दुवै आर्तनादले गुञ्जायमान थियो, यो भयावह आहत। मन्दिरका सेरोफेरोमा यी आर्मीहरू आउँदै गर्दा यिनीहरू त विदेशी हमलावर, सारा शिष्यहरू भागा भाग, मन्दिर खाली, ज्यान त बचाउनु पर्यो, किनकि ज जसलाई भेटियो मुला झैं काटिँदै थियो, त्यसकारण ज्यान जोगाउनको लागि, बचाउनको लागि अरू मान्छे जो जो भाग्न सक्थे भागे नै, तर त्यो मन्दिरभित्रका शिष्यहरू पनि एकजना पनि त्यहाँ रहेन, सबै भाग। अनि टाढा पुगेपछि अलिकति डाँडोमा त्यहाँ गुफाहरू थियो, शरण लिए, सेल्टर बनाए ती भागेका शिष्यहरू, त्यहाँ टाढा डाँडोबाट च्याउँदै थियो, त्यो मन्दिरमा अब को बाँकी छ, कसलाई काटिँदैछ, कति त काटिए पनि, भाग्न नसक्ने हो त काटिए पनि। तर अचम्मको कुरा, सबै भाग्दा, सुनसान हुँदा पनि त्यो मन्दिरमा एकजना मान्छे बाँकी थियो, एकजना मान्छे बाँकी थिए, सम्मानपूर्वक हुनुहुन्थ्यो उनी मास्टर। अनि बल्ल शिष्यहरूको प्रश्नको जवाफ मिल्यो, के फरक रहेछ र तिमी र ममा? एक दिन समयले बताउँछ बाबु। मैले अहिले बताइदिएँ भने यसलाई अहंकारको भाषाको रूपमा तिमीहरू व्याख्या गर्नेछ, त्यसकारण शब्दले होइन, कर्मले प्रमाणित गरिन्छ सत्यलाई, शब्दले होइन कर्मले प्रमाणित हुन्छ सत्य, शब्दले होइन चरित्रले प्रमाणित हुन्छ सत्य। कहानीको पहिलो पाठ, दोस्रो पाठ, अब सेनाका जनरल, त्यो पनि शत्रु सेनाका जनरल, अधर्मी विधर्मी, हातमा चम चम गरेको तलवार लिए गुरुको अगाडि उपस्थित, जनरल छक्क पनि परे, किनकि सबै भागे मन्दिरबाट, एउटा मान्छे, एउटा बुढो मान्छे, यिनी भागेनन्, त्यसकारण रिस पनि चरम चुलीमा थियो, किन भाग्नुपर्ने मान्छे किन भागेन, कातिलों के नजरों में जीना भी बगावत है भनिन्छ। यानी हत्यारा को अगाडि बाँच्नु पनि अपराध, हत्यारा को अगाडि बाँच्नु पनि अपराध में। त्यसकारण यो अपराधी भागेन नि जस्तो उनलाई जनरल तर यो मन्दिर हो फेरि। त्यसकारण जनरलले अन्तिम वार्निङ स्वरूप जनरल गर्जे, थाहा छ तिमीलाई, तिमी नभागिकन कसको अगाडि उभिरहेका छौ थाहा छ तिमीलाई।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: ठिक छ तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562177।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082590466 98 29 81 50 53।
9: खुशीको खबर।
10: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
9: हाम्रा विशेषताहरू:
11: आधुनिक प्रयोगशाला,
9: अत्याधुनिक सर्वेक्षण उपकरण,
11: अनुभवी प्रशिक्षक,
9: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
11: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
9: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भूस्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
11: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
9: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
9: सम्पर्क फोन नम्बर 082562204,
10: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
12: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी
2: आँखा झिम्क्याउन अगाडि आँखा झिम्क्याउन नपाउँदै यो तलवार देखिरहेका छौ नि तिम्रो शरीरको वार पार गर्न सक्छु यो डायलगलाई याद गर्नुहोस् थाहा छ चिन्छौ मलाई थाहा छ तिमी कसको अगाडि उभिरहेका छौ अहिले आँखा छिन्क्याउनु नपाउँदै निमेषभरमा यो तलवार तिम्रो शरीरको वार पार गर्न सक्छ शिष्यहरू त्यहाँ टाढाबाट हेरिरहेका थिए अब के हुने अब के हुने तर यता गुरु चट्टान झै ठुला ठुला हावाहुरीको बीचमा कतै पनि नहल्लिकन बस्न सक्ने चट्टान झै गुरु त्यहाँ उभिरहेका थिए र शिष्यहरू बहुत डर मानेर मुख ढोक ढोक गर्दै अब के हुने हेरिरहेका थिए थाहा छ तिमी कसको अगाडि उभिरहेको छ जसले एक सेकेन्डभित्र तिम्रो ज्ञान लिन सक्छ प्रकारान्तरमा यही हो गुरु गुरु शालीन स्वभावमा यस्तो धम्कीपूर्ण कुरा यस्तो राक्षसको अगाडि एक प्रकारको राक्षस जसले अहिले मार्दछ उसलाई समयलाई मारिसक्यो जो भाग्न सकेन यसको अवस्थामा पनि उनी कति पनि विचलित भएन बताएन समय शिष्य र गुरुको फरक बताउनु शिष्यहरू त्यहाँ भागेर लुकिरहेका छन् भाग्न नसकेकाहरू काटिएका छन् उनी विचलित भए कति पनि विचलित र शालीनतापूर्वक जवाफ फर्काए जनरल थाहा छ हजुरलाई हजुर कसको अगाडि उभिरहनु छ जनरल मिस्टर जनरल थाहा छ हजुरलाई हजुर कसको अगाडि उभिरहनु छ जसले हजुरको यो चमचम गरेको तलवार आँखा झिम्क्याउन अगाडि शरीरको वार पार हुँदा पनि साक्षीपूर्वक हेर्न सक्छ खप्न सक्छ त्यो मान्छेको अगाडि उभिरहनुहुन्छ के हेरेर सकेको मेसेज अफ एक्सक्युज यसको सन्देश के हो यसको संकेत के हो यो वास्तविक घटनामा आधारित कथा कथाको सुरुवात कथाको पहिलो पंक्तिमै कुरो के आउँछ एउटा मन्दिर जेन मन्दिर जहाँ थुप्रै शिष्यहरू थिए र गुरु मुक्तात्मा इनलाइटन भनेर चिनिन्थ्यो अनि शिष्यहरूको जिज्ञासा गुरु र हामीमा के फरक भयो र किनकि सबै कुरा उस्तै उस्तै छ अब गुरुले प्रवचन दिनुहुन्छ ज्ञान गुणका कुरा बताउनुहुन्छ त्यो त हामी पनि दशौं वर्ष बसेपछि सक्ने भयौँ गुरुले जे ध्यान सिकाउनुहुन्छ हामी पनि वर्षौँ बसेपछि सक्ने भयौँ। गुरुले जसरी व्याख्या गर्न सक्नुहुन्छ वर्षौँ बसेपछि सबै शिष्यले सिक्छन्, यो त ठुलो कुरा भएन। अब गुरु र शिष्यमा फरक के रह्यो? यो जिज्ञासा सबैलाई रहन्छ। अब यसको जवाफ गुरुले दिन सक्थे नि, तिम्रा ममा यो फरक छ, यो फरक छ, यो फरक छ, व्याख्या त गर्न सकिन्थ्यो। तर गुरुले त्यहाँ व्याख्या गर्नुभयो किनभने आफ्नो बारेमा शब्दले व्याख्या गरियो भने अगाडिको मान्छेसँग त शब्द छ दिमागभरि, उसले त्यसलाई बुझ्दैन। किनकि जुन कुरा अनुभवमा आएको छैन त्यो कुरा बुझ्नै सक्दैन। पोइन्ट टु बी नोटेड, जुन कुरा अनुभवमा आएको छैन त्यो कुरा कहिल्यै बुझ्न सक्दैन शब्दबाट। द वर्ड क्यानट क्यारी द मिनिङ इफ यु डोन्ट ह्याभ एक्सपिरियन्स अफ इट। उदाहरण चाइनिज भाषा हामी बुझ्न सक्छौँ, जापानिज भाषा हामी बुझ्न सक्छौँ, आम नेपालीले न जापानिज बुझ्छन् न चाइनिज बुझ्छन्। यसको अर्थ जापानिज भाषामा अर्थै नभएको हो र चाइनिज भाषामा अर्थै नभएको हो र चाइनिज शब्दले अर्थ क्यारी गर्दैन गर्दैन हाम्रो लागि। जापानिज भाषाको एउटो शब्दले पनि अर्थ क्यारी गर्दैन कसको लागि? कसको लागि? हाम्रो लागि। किन? किनभने जापानिज भाषाको अनुभव हामीलाई छैन। जवाफ यही नै, चाइनिज भाषाले एउटै अर्थ क्यारी गर्दैन हामीलाई। किन? चाइनिज भाषामा अर्थ नभएर होइन, अर्थ त जति पनि छ, बग्रेल्ती छ, तर हाम्रो अनुभव छैन चाइनिज भाषा। त्यसकारण चाइनिज शब्द त हामी दिनौँ सुन्न सकौँला, चाइनिजहरूकै बीचमा पनि बस्न सकौँला, तर उनीहरूले बोलेका कुरा हामीलाई व्यर्थ हुन्छ। उनीहरूको कुरा व्यर्थ भएर हो हाम्रो अनुभवको अभाव। त्यसैले अनुभव नभएका कुरा कसैले पनि कहिले पनि बुझ्दैन। गुरुहरूका प्रवचनहरूले काम नगर्नुको कारण त्यही, शास्त्रका कुराले मान्छेको कल्याण नगर्नुको कारण त्यही, किनकि शास्त्र कसैको अनुभवको निचोड, कुनै योगी हो, कुनै दार्शनिक हो, कुनै महापुरुषहरूको अनुभवको निचोड हो शास्त्र। तर त्यो शास्त्र पढेर मान्छे महापुरुष बन्दैन। किन बन्दैन त भन्नाले उसले बुझ्दै बुझ्दैन। बुझ्नलाई शब्द होइन अनुभव चाहिन्छ, बुझ्नलाई शब्द होइन अनुभव चाहिन्छ। किताब पल्टाउँदा या कुनै गुरुलाई सुन्दा सुन्ने त शब्द हो, अनि शिष्यले आफ्नो अर्थ लाउँछ नै, किनकि उसले बुझेकै छैन। उसले जे बुझेको छ शास्त्र होइन, आफ्नै कुरा मात्रै बुझेको। तपाईँले नयाँ किताब पढेर पनि नयाँ कुरा बुझ्नुहुन्न, नयाँ शास्त्र पढेर पनि नयाँ कुरा बुझ्नुहुन्न, नयाँ गुरुलाई सुनेर पनि कुरा बुझ्नुहुन्न। बुझ्ने कुरा त आफ्नै हो, पहिला जे बुझेको छ ए त्यो भनेको होला, ए यो भनेको होला, किनकि हामीसँग त्यसको अनुभव हुँदैन। त्यसकारण अरूलाई शब्दबाट बुझाउने प्रयास असफल हुँदै आएको छ, अहिले पनि असफल छ। संसारभरमा प्रवचन हुन्छ, अरबौं मान्छेले प्रवचन सुन्छन्, कतै कुरानको प्रवचन चलिरहेको छ, कतै बाइबलको प्रवचन चलिरहेको छ, हरेक दिन, हरेक दिन होइन हरेक क्षण, हरेक दिन हरेक क्षण बाइबलको प्रवचन चल्छ, दुनियाँमा कुरानको चल्छ, गीताको प्रवचन चल्छ, या हामी जस्तो कुनै एउटा धर्मको होइन सत्यको व्याख्या गर्नेहरू पनि थुप्रै छन्, गरिरहेका हुन्छन्। तर यसले कुरान सुन्नुहोस् या गीता सुन्नुहोस्, बाइबल सुन्नुहोस् या विकासानन्द सुन्नुहोस् या अरू कुनै गुरुलाई सुन्नुहोस्, तात्विक फरक किन आउँदैन मान्छेको जीवनमा? हत्या बढ्दो छ, ड्रग्स एडिक्ट ड्रग एडिक्टहरू बढ्दा छन् बढ्दो छ, बलात्कार बढ्दो छ दुनियाँमा, अपराध बढ्दो छ दुनियाँमा, अनि धर्मशास्त्रहरू पनि व्याख्या गर्ने मान्छेहरू घट्दो होइन बढ्दैछ, सबै कुरा त बढिरहेको छ, किनभने मान्छेले शब्दबाट कुरा खै यो पनि बुझिरहेको हो कि त्यसकारण यो कथामा गुरुले तिमी र ममा यो यो कुरामा फरक छ भनेर व्याख्या गरे गर्नुभयो, किन उसले बुझ्दैन, एकचोटि विचार गर्नुहोस् त, रिसाका तपाईँका छोराछोरीलाई कुरा बुझाउन खोज्दा बुझ्नुहुन्न, रिसाका साथीलाई बुझाउन खोज्दा बुझ्नुहुन्न, के पनि त कुरा बुझ्दैन, तपाईँ कुरा अरूले बुझ्दैन, तर हामी अरूलाई बुझाउनलाई बहुत विवाद गर्छौँ, चर्का चर्की हुन्छ, तत र ममा हुन्छ, कतै कतै त हाना थप पनि भइदिन्छ, त्यही कुरा बुझाउने क्रममा यति बुझ्नु अरूलाई बुझाउन सकिँदैन सक्दैन, त्यसकारण अध्यात्ममा मौनको साह्रै ठुलो महिमा छ, चुप बस, यू क्यानट कन्भे,
3: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
4: स्वर्गद्वारी ड्रिंकिंग वाटर,
3: हाम्रा सेवाहरू
4: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
3: अर्डर अनुसार खाली बोतलको उत्पादन,
4: 20 लिटर जारमा होम डेलिभरी सेवा,
3: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375,
4: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 1540 फुट चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू,
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
11: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार।
12: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा,
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 1540 फुट चोक दाङ, सम्पर्क फोन नम्बर 082-567-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25-76।
14: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा,
15: विशेषज्ञ डाक्टरी सेवाहरू
14: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
16: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
15: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ,
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ,
15: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ,
14: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
18: पानी मा फुले भर्ना खुल्यो।
19: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
18: हाम्रा विशेषताहरू
19: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
18: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
19: शान्त तथा पारिवारिक वातावरण भएको
18: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
19: तिहार सुसारको राम्रो व्यवस्था भएको
18: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
19: घरको जस्तै माया पाउने
20: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
21: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल राई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
20: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183
22: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना
23: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकै उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
22: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते
23: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ
22: सम्पर्क फोन नम्बर 082-5-62-601 सम्पर्क मोबाइल नम्बर 98-578-35-990 98-578-31-684 र 98-578-30-270
23: तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला
24: डाक्टर आउने बारे सूचना
25: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा
24: डाक्टरद्वारा दिइने सेवाहरू
25: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जिक खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
24: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
26: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
22: बिरामी जाँच्ने मिति 8/20 गते शनिबार
20: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
22: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-1-28-89-028 होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
27: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
22: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
27: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
22: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
27: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98-578-34-910
22: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
2: त्यसैले यहाँ गुरुले उनीहरूलाई बुझाउनु जस्टिफाई गरे अब तपाईँ आफ्नो हात छातीमा हात हालेर आफैलाई सोध्नुहोस् त तपाईँ हरेक मान्छेलाई जस्टिफाई गर्दै हिँड्नुहुन्छ लोग्नेलाई म किन ठिक छु भनेर व्याख्या गर्नुहुन्छ छोराछोरीलाई तिमीहरूलाई कति माया गर्छु थाहा छ भनेर व्याख्या गर्नुहुन्छ मै जति बुझ्ने मान्छे त को छ र यो देशमा मेरो जति चेतन त कस्तो छ र यो देशमा भनेर हक्का हक भन्ने राजनेताहरू नेताहरू थुप्रै छन् यो देशमा यानि हामी आफू को हो अरूलाई शब्दबाट बुझाउनु खोजिरहेका छौँ अनि असफल हुन्छ चाहे त्यो नेताको कुरा गरौँ या हामी हाम्रै जीवनको कुरा गरौँ। त्यसकारण यु क्यानट कन्भिन्स अदर्स, यु क्यानट, तपाईँले अरूलाई बुझाउन सक्नुहुन्न। त्यो गुरुले बुझेका बाबु म बुझाउन सक्दिनँ तिमी र ममा के फरक छ, किनकि भने कि यसलाई अहंकार मान्छौ तिमी, यो त मलाई थाहा नै छ, किनकि उसले बुझेकै हुँदैन, उसको अनुभव होइन। कसरी बुझ्ने? समयले बुझाउँछ, नभन्दै समय सबै भागा भाग भयो। गुरु र शिष्य त्यो कथामा शिष्यहरूलाई त के लाग्छ? गुरुले व्याख्या गरे जस्तो म पनि व्याख्या गर्न सक्छु, गुरुले गरेको ध्यान म पनि गर्न सक्छु, गुरुले सिकाउनु भएको ध्यान म पनि सिकाउन सक्छु, सबै त बराबर भयो। धन्य त्यो जमानामा टिकटक थिएन, नत्र सबै शिष्यहरूको त्यहाँ टिकटकमा आउँथ्यो होला। यो अहिले देखिन्छ सर्वत्र व्याख्या गरिरहेको पनि देखिन्छ, सिकाइरहेको पनि देखिन्छ है। समयले बताउँछ, कसले हेरेको? यो चेतनाले शरीर छुटेको हेर्यो, शरीर त मर्यो, तर शरीर पो मर्यो, त्यो मरेको शरीरलाई हेर्ने चेतना, ऊ मरेको भए त यसलाई हेर्न सक्दैन फेरि, चेतना बाँकी हुन्छ, शरीर छुटेको हुन्छ, चेतनाले हेरिरह्यो भने हेर्ने त जीवित छ, किन मुर्दाले हेर्न सक्दैन। त्यसकारण डेथ डज नट एक्जिस्ट इफ यु आर अलर्ट एन्ड अवेर, यदि तपाईँको मन टोटल्ली मौन छ भने मृत्यु पनि आउँदैन। गुरुले त्यही देखाइदिनु पर्छ, ब्रह्मवेत्ता न विभेति उठ्छ, जसले सत्यलाई जाने ब्रह्मलाई जाने ऊ मृत्युदेखि डराउँ, किनकि मृत्यु महज शब्द, अनि मृत्यु त अलिक टाढा कुरा, डर तपाईँ हाम्रो मनमा खेल्ने डर, मनको चञ्चलता, यदि साधकले साधनाको क्रममा मनलाई क्याकै मौन राख्ने कला सिक्यो भने डर इज गन फरएभर। डर त तपाईँले व्याख्या गरेपछि अन्जी हो, ल घटनालाई व्याख्या नगरिकन हेर्ने कला सिक्नुहोस् त, घटना घट्यो तर म व्याख्या गर्दिनँ, जस्ट आई एम वक साक्षी भयो। फेरि पनि डर भनेको मर्ला भन्ने डर या कसैले केही गर्ला भन्ने डर मनको व्याख्या। जाँदा जाँदै एउटा कथा फ्याक्त फालेर गर्छु ताकि यो कुरा अझ प्रष्ट होस्। यो पनि चिनको कथा, यो पनि होइन, यो चिनको कथा हो, योभन्दा अगाडि कथा जापान। बेलगाडा डाँडाबाट खसेछ, त्यसभित्र चारजना मान्छे थियो, तीनजना मान्छे मरेछन्, एउटा मान्छे केही पनि भएन, त्यही हाइटबाट खसेको, हाइट यति थियो, ती सबै मरे, तर एकजना मान्छे केही पनि, अनि केही पनि नभएको मान्छे किन नभएको होला? किन जहाँ कि सबै मारिए त्यो हाइटबाट, त्यो किन नमरेको होला? किनभने उसले टन्न रोसी पिए थिए, किनभने उसले रक्सी पिएका थिए, उसले भनेपछि पिएको थियो, उसले रक्सी पिएको थियो, उनले रक्सी पिएका थिए, उहाँले रक्सी पिइ बक्सिएको थियो। रक्सी पिउने मान्छे कसरी बच्यो? रक्सी पिउने मान्छे कसरी बच्यो भन्ने व्याख्या कसरी आयो भने, बेलगाडा चाहिँ खस्यो, खसेपछि जो पिएका थिएनन् अरू, उनले आफूलाई ल म मर्ला भनेर जोगाउनु खोजे, बचाउनु खोजे, डरायो उनी मर्ला कि भनेर, त्यो टन्न रक्सी पिएको मान्छेलाई त के भए पनि थाहा थिएन कहाँ बचाउने कहाँ सोच्ने कि,
0: त्यसकारण के भइदियो, ऊ भित्र छ बैलगाडा झस् झस् घटङ घटङ घटङ चाहिँ गुल्टिङ गुल्टिङ गुल्टिङ गर्दै गयो नि ऊ भन्यो। उसले आफूलाई जोगाएन बचाएन, किन बचाएन त भन्नाले उसलाई थाहा नै थिएन के भयो। बाँच्ने तरिका त्यही हो, यही हो संसार। आफूलाई बचाउने कोसिसले मान्छे मारिन्छ, छोड्ने प्रभु जाँदै जान्छ। त्यो छोड्नु भने के छोड्नु, के छोड्नु? आर्ट अफ लिभिङ इज आर्ट अफ स्किपिङ द थट्स। थ्याङ्क यू।
1: सूचना